0: वैश्य जनजातिमा सूचीकरण नहुँदा आठ पहरिया समुदाय सामाजिक शैक्षिक तथा आर्थिक कार्यक्रमबाट वञ्चित हुँदै आएको छ। धनकुटाबाट गोपाल बराइली।
1: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठपरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न सक्रिय रहे पनि अहिलेसम्म सम्बोधन भएको छैन। आठपहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सूचीकृतको माग गर्दै विभिन्न निकाय समेत धाइरहेका छन्। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया
2: एक्लाई पहिचान हुनुपर्छ, हाम्रो कोही आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी आठ पत्र देख्लै हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने तर्क हो।
1: आठपहरिया समुदायको आफ्नै भाषा, वेशभूषा, संस्कृति, परम्परा तथा लिपि सहितका प्रमाणित दस्तावेज हुँदाहुँदै पनि राज्यले आधिकारिक मान्यता नदिएको अधिकार कर्मी सचेता आठपहरियाको गुनासो छ।
3: आठपहरिया भित्रको धेरै पाछहरू छ। हाम्रो आफ्नै भाषा, संस्कार, संस्कृति, वेशभूषा, हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
1: यो समुदायका लागि धनकुटा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ भने उनीहरूले मनाउने मङ्सिर चाडमा स्थानीय बिदा समेत दिने गरेको छ। यो समुदायको मुख्य बसोबासको क्षेत्र धनकुटा हो। अहिले धनकुटाका मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफूलाई जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाइ छ।
4: हामी सबै सपोर्टेड छौँ, होइन, उनीहरूले अब किन नगरे, त्यो बडो गजब छ, होइन, राज्य के जान्थे सूचीकृत गर्दाखेरि, होइन, त्यो समस्या छ, त्यसको आधारहरू के नपुग्छन् भने त्यसको लागि सबै तयारी गरेर त्यो सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका छ।
1: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिका का 10 वडासम्म फैलिएको छ। आठपहरिया समुदायभित्र छारा, हुम्बारक, किमदाहाङ, पाङसुङ लगायत गरी 19 जाति छन्।
0: वैशाख महिनाको 22 दिनमा विपद जन्ने घटनामा परेर 41 ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 868 विपदका घटनामा परेर 41 मृत्यु भएको हो। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 204 घाइते भएका छन्। सबभन्दा बढी चट्याङबाट 12 ज्यान गएको छ। हाल प्री मनसुनको समयमा पनि विपदका घटना भइरहेको र मौसम बदली कायम रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अपील गरेको छ। रूपन्देहीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले आन्दोलन गर्ने भएका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित सङ्घर्ष समितिले बुटवलमा पत्रकार सम्मेलन गरी आज बुटवलमा विरोध सभा गर्ने जानकारी दिएको छ। सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले राजमार्ग चौराहामा भूमिहीन सुकुम्बासी भेला भई मिलनचोक अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म पुगेर कोण सभा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो। त्यसपछि जिल्ला, स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ। पर्याप्त तयारी र सफल बिना नै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई उठीवास लगाउने गरी डोजर चलाइएको आरोप उहाँको छ। पहिलो चरणको आन्दोलनबाट डोजर चलाउने कार्य नरोके दोस्रो चरणको आन्दोलन घोषणा गरिने समितिले चेतावनी दिएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो बीएफबीएस कुल कार्यक्रम रेडियो हो।

BFBS Gurkha Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हजुर, हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौँ। शीतल अनि सुबानी मोक्तानको गीत पहिलो मायाबाट, र कार्यक्रमको दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टाको आज डेली सप्लिमेन्ट विषयवस्तु रहनेछ युके विशेष। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। अवसरसँगै चुनौती समेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन् अनि होसियारीका साथ काममा जुट्नुहोला। वृष राशि, परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ अनि प्रत्यक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। मिथुन राशि, घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ अनि वाद विवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। कर्कट राशि, भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिएला अनि नयाँ योजनातर्फ अग्रसर भइनेछ। सिंह राशि, अवसर र व्यवधानका बीचबाट कर्मफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कन्या राशि, आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् अनि हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। तुला राशि, सहयोगीहरूले साथ दिनाले चिताएको काम सम्पादन हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् अनि मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ तुला राशि हुनेहरूलाई। वृश्चिक राशि, बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनज्ञ धनलाभ हुनेछ अनि मेहनतले सम्मानित स्थान दिलाउनेछ वृश्चिक राशि हुनेहरूलाई। धनु राशि, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् अनि रचनात्मक काम बन्नुका साथै मनज्ञ धन आर्जन हुनेछ धनु राशि हुनेहरूलाई। मकर राशि, करकापमा परी काममा जुट्नु परे क्षमा गर्नुहोला, यसलाई फेरि सुनौ। करकापमा परी काममा जुट्नु पर्ने अवस्था रहनेछ अनि परिश्रमका तुलनामा प्रतिफल कमै देखिनेछ। कुम्भ राशि, आजको दिन उत्साहवर्धक रहनेछ कुम्भ राशि हुनेहरूका लागि। आय स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने समय छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। मीन राशि, प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ अनि सामाजिक नेतृत्व हात लागि हुने सम्भावना छ मीन राशि हुनेहरूलाई आजको दिन। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सङ्गीततर्फ लागौँ। सोनाम शेर्पाको गीत सुनाउँछु म अब, भाग्यमानी।

यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

सबै कुरामा आएको चुपचाप सही दिए चुपचाप माउन्टेन सिस्टर्सको गीत. माउन्टेन सिस्टर्स भनेपछि सिमरन गुरुङ र बबिता थापा मगरको गीत हो यो. स्मरण रहोस्, सिमरन गुरुङले केही वर्ष अगाडि भोइस नेपालमा सहभागिता जनाएकी थिइन् भने बबिता थापा मगरले नेपाल आइडलमा, र बबिता थापा मगर नेपाल आइडलका रनर अप हुन्. गत सेसन को रनर अप हुन्. एकदमै मिठो स्वरकी धनी हामीले भर्खरै सुन्यौँ माउन्टेन सिस्टर्सको यो गीत चुपचाप. अब कार्यक्रममा पालो भएको छ आजको डेली सप्लिमेन्टको, र हरेक बुधबारको दिन हामी युके विशेष पस्कने गर्दछौँ, र युके विशेषमा आजको विषयवस्तु रहेको छ GCSE exams. गत चार तारिकदेखि, अस्तिदेखि सुरु भएको हो GCSE exams युकेमा, र युकेको पाठ्यक्रम जता जता लागू छ त्यहाँ त्यहाँ सबैले GCSE exam दिन सुरु गरेको भन्ने बुझियो. र तपाईँका छोराछोरीहरू अब GCSE exam दिनेछन् भने तपाईँले सोही अनुरूप प्रिपेयर गराउनु भएको होला आफ्नो छोराछोरीलाई. चार तारिकदेखि सुरु भएको हो, 26 जुनसम्म यो चालु रहनेछ, याद गर्नुहोला. 4 मेदेखि 26 जुनसम्म हुनेछ, अनि यसको रिजल्ट्स 20 अगस्तमा हुन्छ भनेर भनिएको छ. र GCSE इक्जाम सम्बन्धी अफ क्वालले एउटा सूचना जारी गरेको छ. अफ क्वाल भन्ने बित्तिकै अफिस अफ क्वालिफिकेसन्स एन्ड एक्जामिनेसन्स रेगुलेसन, र यो एउटा इन्डिपेन्डेन्ट गभर्मेन्ट डिपार्टमेन्ट हो जसले क्वालिफिकेसन्स, इक्जाम्स, असेसमेन्ट्स आदि रेगुलेट गर्ने गर्दछ इङ्ल्यान्डमा, र सन् 2010 सालमा एस्टाब्लिस भएको रहेछ यो अफ क्वाल. र अफ क्वालले विशेष गरी GCSE, ए लेभल्स अनि भोकेसनल क्वालिफिकेसन्सको स्ट्यान्डर्ड मेन्टेन गर्ने गर्दछ इङ्ल्यान्डमा. र अफ क्वालले विद्यार्थीहरू जो GCSE इक्जाम दिँदैछन् उनीहरूलाई एकदमै सुझाएको छ कि इक्जाम हलमा जाँदाखेरि मोबाइल फोन बिल्कुलै लिएर नजानु भनेर, किनभने मोबाइल फोन र स्मार्ट डिभाइसको प्रयोग गरेर इक्जाम दिनु भनेको त्यो चिटिङ हो. र यसभन्दा अघिल्ला वर्षहरूमा पनि चिटिङका थुप्रै घटनाहरू भएका छन्, त्यसबाट यसपल्ट पनि त्यो नदोहोरियोस् भनेर सुझाएको हो अफ क्वालले. र अफ क्वालले गत वर्ष मात्रै 2,225 त्यस्तो केस फेला पारेको थियो जुन केसमा मोबाइल फोन लिएर स्टुडेन्टहरू इक्जाम हल प्रवेश गरेको भन्ने बुझिएको छ, र त्यो सरासर चिटिङ हो. अनि 2018 सालदेखि जब यो इक्जाम लिन थालियो त्यसपछि मोबाइल फोनको प्रयोग लुकी लुकी कतिले गर्न थालेको भन्ने बुझिएको छ. र 2,225 केस चाहिँ मोबाइल फोन बोकेर इक्जाममा गएको भन्ने बुझियो, र कसैले चिट गर्दै गरेको फेला पनि परेको हो. त्यसमध्येका 545 जना स्टुडेन्टहरूलाई डिस्क्वालिफाई गरिएको थियो. तपाईँ प्यारेन्ट्स हुनुहुन्छ भने आफै विचार गर्नुहोस्, र GCSEको इक्जाम डिस्क्वालिफाइड भयो तपाईँको छोराछोरी भने तपाईँलाई कस्तो लाग्छ त्यो आफै विचार गर्नुहोस्. त्यसैले आफ्नो छोराछोरीलाई बिल्कुलै मोबाइल फोन प्रयोग गर्न दिनु भएन इक्जाम हलमा. र अघि त हामीले डिस्क्वालिफिकेसनका कुरा गऱ्यौँ, 545 जना डिस्क्वालिफाइड भएका थिए भन्ने कुरा. त्यसमध्येका अन्य अर्थात् 2,225 मध्येका 1,240 जनाले मार्क्स लुज गर्न परेको थियो, काटियो, अङ्क काटियो उनीहरूको, र अङ्क काटिँदा पास हुने सम्भावना घट्दै जान्छ, त्यो तपाईँ हामीले बुझेकै कुरा हो. त्यही भएर बिल्कुलै मोबाइल फोनको प्रयोग निषेध गरिएको छ GCSE इक्जाममा, याद गर्नुहोला. 4 मेदेखि सुरु भएको, 26 जुनदेखि अब कहिले कहिले पर्छ तपाईँहरूको छोराछोरीको कुन विषय तपाईँलाई थाहा छ, र त्यसमा आफ्नो छोराछोरीलाई मोबाइल फोनको प्रयोगबाट टाढै राख्नुहोस्.
अनि अर्को कुरा, लुजिङ मार्क्स अथवा क्वालिफिकेसन. अब डिस्क्वालिफाई भयो अथवा मार्क्स लुज गर्यो भने तपाईँको छोराछोरीले युनिभर्सिटी एप्लिकेसन गर्ने बेलामा असर पर्छ, त्यो थाहा भएकै कुरा हो. नट ओन्ली द्याट, अप्रेन्टिसिपमा पनि यसले असर पुर्याउँछ र अन्ततगत इम्प्लोइमेन्ट प्रोस्पेक्ट्स पनि घट्नेछ. यी सबै कुराहरूलाई जोख्दाखेरि मोबाइल फोनको प्रयोग के फाइदाजनक रहेछ त? बिल्कुलै होइन. त्यसर्थ आफ्नो छोराछोरीलाई यस सम्बन्धी एकदमै अवेर गराउनुहोला. हुन त उनीहरू अवेर नै छन्, कतिले अब पढ्नको अल्छीले अनेक उपाय रच्ने गर्दछन्, त्यसबाट तपाईँ टाढा रहन सक्नुहुन्न, तपाईँले आफ्नो छोराछोरीको भविष्य बिगार्न पाउनुहुन्न. तपाईँ अभिभावक भएर तपाईँले आफ्नो छोराछोरीलाई यसमा चाहिँ राम्ररी सम्झाएको हुनुपर्छ र विद्यार्थी भाइ बहिनीहरूले पनि यसमा ध्यान दिनु पर्यो. हजुर, आजको लागि युके विशेष यति नै. अब गीत सुनौ, ब्ल्याक एन्ड व्हाइट, एकदेव लिम्बुको.

एकदेवली मुको ब्ल्याक एन्ड व्हाइट निकै जोसिलो गीत थियो, रमाइलो गीत थियो, सुनेर मनोरञ्जन लिनुभयो होला। बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 27 मिनट बाँकी रहेको छ। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि आउँदो आइतबार 10 मेका दिन बिहान 8 देखि 11 बजेसम्म प्याटियो सेल हुने भएको छ मुमोङ X1 इस्टेटमा। X1मा प्याटियो सेल लाग्ने भएको छ। फर्निचर, क्लोथ्स, अप्लायन्सेस आदि आदि बिक्री वितरण हुनेछन् एकदमै सुपथ मूल्यमा। हुन त युज आइटमहरूको सेल हो यो प्याटियो सेल, र तपाईँ गएर हेर्न सक्नुहुन्छ र चाहेमा खरिद पनि गर्न सक्नुहुन्छ। प्याटियो सेल आइतबारको दिन 10 मे हो, बिहान 8 बजे सुरु हुनेछ मुमोङ X1मा। अब फेरि गीत सङ्गीतको पालो, युगल गुरुङ गाउँदै हुनुहुन्छ चाहना भन्दै।

0: गोर्खा रेडियो
1: गोर्खा रेडियो
2: तिमी अनलाइनमा हो?
3: अँ हो।
2: के गर्दै गरेको?
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
2: ए ल ल हुन्छ हुन्छ।
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

डराउँछ मेरो मन. प्रवेश कुमार श्रेष्ठले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो. यो बीएफएस गोर्खा रेडियो हो. प्रभातकालीन आवाज कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु. बिहान 7 बजेदेखि ब्रुनाईको समय 7 बजेदेखि लाल शाही. अहिले ब्रुनाईको समय बिहानको 9 बज्नको लागि 15 मिनट बाँकी रहेको छ. एउटा हेडलाइन, 10 things that were affordable 10 years ago and now feel like a luxury. भन्दाखेरि तपाईँलाई कस्तो लाग्छ? ठ्याक्कै त्यस्तै भएको छ, किनभने अहिले महँगी बढेको कुरा गरी साध्य छैन, जताततै महँगी. केही दिन अगाडि म युकेमा थिएँ, युके छोटो समयको लागि गएको थिएँ. त्यति बेला पहिले एउटा ट्रलीमा सुपर मार्केटमा सपिङ गर्दाखेरि 100 पाउन्ड तिरेर झन्डै एउटा ट्रली भरिन्थ्यो. अब त्यस्तै घरायसी सामानहरू, खानपानका सामानहरू किन्दाखेरि 100ले मजाले टन्नै ट्रली भरिन्थ्यो भने अहिले 100 पाउन्डले आधा ट्रली पनि हुँदैन. भनेपछि तपाईँ सहजै अन्दाज गर्नुहोस्, मैले देखेको युके केही समय अगाडिको 6-7 वर्षको हो, किनभने म यहाँ ब्रुनाईमा पोस्टिङ भएको 7 वर्ष भइसक्यो र समय समयमा जान्छु. तर जाँदाखेरि एकदमै जताततै जुनै सेक्टरमा पनि महँगी बढेको पाउँछु. त्यही भएर भनिएको रहेछ, 10 things that were affordable 10 years ago and now feel like a luxury. अहिले त त्यस्तै भएको छ. मुख्यतः ग्रोसरीजमा 30% इन्क्रिज भएको पाइयो, 50% इन्क्रिज फास्ट फुडमा हो. लास्ट टाइम मैले सधैँ युके जाँदाखेरि एकदमै मलाई चाहिँ खाउँ खाउँ लाग्ने भनेको फिस एन्ड चिप्स हो. फिस एन्ड चिप्स म चाहिँ उ गर्नै सक्दिनँ, थाम्नै सक्दिनँ. जाने बित्तिकै लोकल फिस एन्ड चिप्स बारमा गइहाल्छु र त्यहाँ गएर यसपालि एउटा फिस एन्ड चिप्स एकदम मिडियम साइजको कड मैले रोजेँ. यसो हेरेको 13 पाउन्ड रहेछ. आजभन्दा केही वर्ष अगाडि झन्डै 10 पाउन्ड जतिमा खाने गरिन्थ्यो भने अहिले 13 पाउन्ड भएछ. भनेपछि त्यसबाटै तपाईँ अन्दाज लगाउन सक्नुहुन्छ महँगी बढेकै रहेछ भनेर. अनि अहिले अब फ्युलमा त एकदमै प्राइस इन्क्रिज भएको छ. युकेको अहिलेको लेटेस्ट आँकडा हेर्दाखेरि पेट्रोलमा 20% राइज अनि डिजलमा 30-30% राइज भएको छ भन्ने बुझियो. हुन त यो मिडल इस्टमा भइरहेको समस्याले गर्दाखेरि पनि प्रभावित हो, तर भाउ भने बढेकै हो. हजुर, यी यावत कुराहरूलाई विचार गर्दाखेरि पक्कै भनिएको रहेछ, यसमा सत्यता अवश्य पनि छ भन्ने मैले बुझेँ. 10 things that were affordable 10 years ago and now feel like a luxury. अब गीत सुनौ, दि अरोरा लाइट्सको एक्लो छु.

B8 को मायाको घर मिशा के सिनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय अहिले बिहानको 9 बज्नको लागि 5 मिनट बाँकी रहेको छ. हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार ब्रिटिस फोर्सेस ब्रुनाईमा फोर्सेस पोस्ट अफिसमा युनिट पोस्ट अथोरिटीहरूलाई मेल कलेक्सनका लागि आह्वान गरिएको छ, बोलाइएको छ. किनभने मेल आएको छ अरे, डेलिभरी वाज रिसिभ्ड यस्टरडे भनेर भनिएको छ. र झट्टै मेल कलेक्ट गर्न गइहाल्नु होला युनिट पोस्ट अथोरिटीहरू. केही समय भएको थियो मेल नआएको, सायद तपाईँ केही मेलको प्रतीक्षामा हुनुहुन्थ्यो होला. अहिले यो सही मौका छ, युनिट पोस्ट अथोरिटीहरूले मेल कलेक्ट गरिहाल्नु होला. अब कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्दैछु ड्यामेज ग्लिटर्सको यो गीत ओ प्रियबाट. इन्जोय.

0: सरकारले आगामी जेठ पहिलो साताबाट समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू गर्ने तयारी गरेको छ। देशभर समस्याग्रस्त 22 सहकारीका 58,000 भन्दा बढी बचतकर्ताको करिब 35 अर्ब 45 करोड़ रूपियाँ अझै फिर्ता हुन बाँकी रहेकै बेला सरकारको कदमले लामो समयदेखिका पीड़ितमा आशा जगाएको छ। बचत रकम फिर्ता गरिँदा साना बचतकर्तालाई प्राथमिकतामा राखिने भएको छ। त्यसमा पनि एकल महिला, ज्येष्ठ नागरिक, दलित तथा आदिवासी जनजाति समुदाय, अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखिनेछ। बचतकर्ताको रकम फिर्ता गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने निर्णय गरेको छ, जसमा ऋण असुलीबाट आउने रकमको मुख्य योगदान हुनेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्याङ्क अनुसार संघ अन्तर्गत मुलुकभर 23 सहकारी समस्याग्रस्त घोषणा भएका छन्। त्यसमा आइडल यमुना हाम्रो उद्देश्य बाहेक 22 सहकारीमा 58,288 बचतकर्ता पीड़ित छन्। उनीहरूको 35,45,31,60,906 रूपियाँ फिर्ता गर्न बाँकी छ। पहिलो चरणमा सरकारले यिनै बचतकर्ताको रकम फिर्ताको तयारी गरेको हो। चुनावी पराजयको धक्का, नेतृत्वको धुमिल छवि र बदलिँदै गरेको आन्तरिक शक्ति सन्तुलनले एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन बहस निर्णायक मोडतिर पुग्न थालेको छ। अध्यक्ष केपी ओली निकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसम्मै सम्मानजनक बहिर्गमनको सन्देशसहित सक्रिय हुँदा आसन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव जान सक्ने सम्भावना बढ़ेको छ। तर ओलीको स्वास्थ्य समस्याका कारण एमालेको चुनावी समीक्षा बैठक बस्न सकेको छैन। फागुन 21 चुनावमा अकल्पनीय पराजयको जिम्मेवारी लिँदै पद छाडेर पार्टीको समग्र पुनर्गठनका लागि ढोका खोल्न अध्यक्ष ओलीमाथि इतर समूहको दबाव छ। यही बेला उहाँ पक्षधर नेता उपाध्यक्ष पौडेल र महासचिव शंकर समेत हतारमा होइन, सहमति र सम्मानसहित ओलीको बहिर्गमनको बाटो खोज्ने प्रयासमा हुनुहुन्छ। तल्ला कमिटिका कार्यकर्ताको बदलिँदै गएको मनस्थितिसँगै पार्टीभित्र इतर पक्षले पुनर्गठनका लागि चाल्ने सम्भावित कदमप्रति नजर लगाइरहेका पौडेल र पोखरेल नै ओलीलाई सम्मानजनक बहिर्गमन गराएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिनु भएको छ। घर धनीले भाडामा बस्ने व्यक्तिसँग प्राधिकरणले तोकेभन्दा बढ़ी दरमा महसुल उठाउन नपाउने व्यवस्था विद्युत वितरण विनियमावली 2078 छ। मासिक बिल रकमलाई कुल खपत युनिटले भाग गर्दा कायम हुने दरको आधारमा भाडामा बस्नेसँग महसुल उठाउनु पर्ने विनियमावलीमा स्पष्ट व्यवस्था छ। भाडामा बस्नेसँग बढ़ी शुल्क लिएमा लाइसेन्स समेत काट्न सकिने व्यवस्था पनि विनियमावलीको विनिमय 31 उपविनिमय 1 ढमा उल्लेख छ। घरभार यो व्यवस्था लागू भएपछि शुरूआती समयमा प्राधिकरणका वितरण केन्द्रमा सीमित संख्यामा गुनासो आएको थियो। त्यसमा प्राधिकरणले घरबेटीलाई बोलाएर सचेत समेत गराएको थियो। प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मनोज सिलवाल विगतमा घरबेटीलाई सचेत गराउने काममा सक्रिय हुनुहुन्थ्यो। निर्माण व्यवसायी महासंघले एक हप्ताभित्र मूल्य समायोजन नभए सबै निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ। धरपकड़ जारी राख्ने तर मूल्य समायोजन नभएकाले काम गर्न नसकिने भएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिनुभयो।
1: अबको एक हप्ताभित्र मूल्य समायोजन उपलब्ध गराउने गरी नीतिगत निर्णय नगरे आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वत बन्द हुने निश्चित छ। तसर्थ निर्माण उद्योगमा माथि उल्लेखित समस्याहरूलाई सरकारबाट तुरन्त सम्बोधन गरिनुपर्ने र यस महासंघको ठहर छ। साथै निर्माण कार्य ठप्प हुँदा त्यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्नेछ। महासंघका मागहरू पूरा नभएमा छिट्टै आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने जानकारी गराउँदछौँ।
0: पशुपति गौशालाबाट 23 वर्षपछि मारवाड़ी सेवा समिति हट्ने भएको छ। पशुपति क्षेत्र विकास कोष र मारवाड़ी सेवा समितिको विवादमा उच्च अदालत पाटनले शुरू सदरको फैसला गरेको छ। यो सँगै जिल्ला अदालत काठमाण्डुबाट भएको गौशाला स्थित धर्मशालाको स्वामित्व कोषकै हुने फैसला कायम रहने भएको छ। उच्चका न्यायाधीशहरू खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीले शुरू सदरको फैसला गर्नु भएको हो। 21 मंगिर 2081 मारवाड़ी सेवा समिति र पशुपति गौशाला धर्मशाला जिल्लाको फैसला विरूद्ध उच्च पुगेका थिए। करार बदरको मुद्दामा जिल्ला अदालतले 16 असोज 2081 फैसला गरेको थियो। फैसलामा कोष र समिति बीचको सम्झौतामाथि नै प्रश्न उठाइएको थियो। मनोमानी र अपारदर्शी ढंगले गरिएका सम्झौता अपरिवर्तनीय नहुने समेत फैसलामा थियो। तत्कालीन 1 नम्बर न्यायाधीश कमल प्रसाद पोखरेलले फैसला गर्नु भएको थियो। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। साह्रै मिठो गीत न्याउली बनैमाबाट, हजुर शान्ति श्री परियारले गाउनु भएको गीत हो यो, र यो गीत निकै चर्चामा पनि आएको छ। र मलाई आज सम्झना भएको छ हाम्रा पूर्व सहकर्मी भनौँ शोभा खत्रीको, उहाँले खुब बजाउने गर्नुहुन्थ्यो यो गीत र उहाँलाई निकै मन पर्थ्यो क्यारे, र आज त्यो पुनरावृत्ति भएको छ। शान्ति श्री परियारले गाउनु भएको गीत न्याउली बनाइमा। कार्यक्रमको यो तेस्रो घण्टामा हामी एकदमै फुर्सदिलो छौँ, आज कुनै अन्तर्वार्ताहरू राखिएका छैनन्, र तपाईँ यदि हामी जस्तै फुर्सदिलो हुनुहुन्छ भने आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न सक्नुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न सक्नुहुन्छ, वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न सक्नुहुन्छ। हामी खुला दिलले स्वागत गर्नेछौँ यहाँलाई। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pounds सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 sterling pounds सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्भे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

सुन्दै हुनुहुन्थ्यो रचना दाहालको असम्भव। रचना दाहाल यस्तो गायिका हुन् जसले समाजमा भएको विकृति विसङ्गति प्रति उनी जहिले पनि आवाज उठाउँछिन् र उनको गीतमा एकदमै ठुलो विरोधाभास पनि कोही कोही बेला हामी पाउन सक्छौँ र उनका प्राय गीतहरू त्यस्तै हुन्छन्। अनि हेभी रकमा उनको निकै दखल छ र उनले जति पनि कोलाबोरेट गरेका छन् अन्य गायक गायिकाहरूसँग प्राय यस्तै खालका गीतहरूमा उनको सहभागिता रहन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा आउँदो 19 मेका दिन एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स कार्यक्रम राखिएको छ मोमोङ कम्युनिटी सेन्टरमा र उक्त कार्यक्रममा यसपल्टको सेसनमा भनौँ पट एन्ड मग डेकोरेसन हुनेछ। बिहान 9:30 देखि 11 बजेसम्म यो कार्यक्रम मोमोङ कम्युनिटी सेन्टरमा हुनेछ। एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स कार्यक्रम 19 तारिक तपाईँहरूको डायरी अपडेट गर्दै गर्नुहोला। 9:30 बजे सुरु हुने कार्यक्रम हो यो मोमोङ कम्युनिटी सेन्टरमा र यसमा सहभागिता जनाउनका लागि प्रति व्यक्ति $6 लाग्छ। तर एकदमै नयाँ स्किल्स तपाईँले सिक्न सक्नुहुन्छ जुन तपाईँको लागि एकदमै फलदायी हुनसक्छ। अब गीत सुन्छौँ हामी सुमन सरगमको कुनै स्वर्ग चाहिँदैन।

0: SBS गोर्खा रेडियो हो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: गुराँसको फेदमुनि सबिन राईको यो अल टाइम फेभरेट्स मध्येको एक गीत मैले सुनाएँ. मलाई पनि असाध्यै मनपर्छ यो गीत, बहुसङ्ख्यकलाई मनपर्ने गीत पनि हो. सबिन राई केही वर्ष अगाडि ब्रुनाईमा पनि आउनुभएको थियो र उहाँले यो दसैँको समयमा हुनुपर्छ मलाई सम्झना छ, धेरै वर्ष अगाडिको कुरा हो, यहाँ 2RGR नै भएको बेला हो, त्यति बेला उहाँले एकदमै रमाइलो गर्नुभएको थियो र उहाँको पक्का पक्का एन्टरटेन गर्ने शैली एकदम अद्भुत छ. स्टेजमा गएपछि उहाँ चाहिँ पक्का वाइल्ड बन्नुहुन्छ र दर्शकले धेरै मन पराउने गर्दछन्. गुरा के अरे सबिन राईको पर्फर्मेन्सलाई र उहाँले धेरै देशहरूमा पर्फर्म गरिसक्नु भएको छ. हुन त अहिले नयाँ गीतहरू उहाँका त्यति सुन्न पाइएको छैन, उहाँले अहिले कोलाबोरेसन गरेर ब्यान्डहरूसँग उहाँको नयाँ ब्यान्ड पनि छ क्यारे, पहिला इलेक्ट्रिक्स सबिन राई एन्ड द इलेक्ट्रिक्स भन्ने थियो अनि अहिले हामीले भर्खरै सुनेका छौँ सबिन राई एन्ड द फेरो बाट उहाँले गीत सार्वजनिक गर्दै आउनुभएको छ. बिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको तेस्रो घन्टामा छौँ, तपाईँ हुनुहुन्छ लालशाहीको साथमा. तर लालशाही मात्रै होइन, आज तपाईँको साथमा अर्को एकजना हाम्रा सहकर्मीलाई पनि मैले ल्याएको छु. उहाँ अहिले अन्डर स्टडीमा हुनुहुन्छ, ट्रेनिङ गर्दै हुनुहुन्छ. उहाँको नाम हो बिना गुरुङ. बिनाजी, यहाँलाई स्वागत छ बिएफएस गोर्खा रेडियोमा.
1: धन्यवाद दाई.
0: अनि तपाईँ अहिले तालिम गर्दै हुनुहुन्छ, कस्तो फिल भइरहेछ, कस्तो पाउनुभयो, तपाईँले सोचे अनुरूप भएको छ कि भएको छैन?
1: मेरो ट्रेनिङ चाहिँ अहिले चाहिँ राम्रो इन्ट्रेन्स होइन, निकै होमवर्क गर्नुपर्ने, एकदमै यो फिल्डमा चाहिँ नयाँ जन्म भएको जस्तै फिल भइरहेछ. तर डजन्ट मिन यसको लागि चाहिँ मसँग अलरेडी कन्टेन्ट नभएको चाहिँ होइन. जस्तै के इन्फर्मेसन दिनुपर्छ, कस्तो इन्टरभ्युजहरूमा कसरी अटेन्ड गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ हल्का फुल्का मैले रेडियो लिसनर रेगुलर लिसनर भएर नै अलरेडी मलाई म अवेर थिएँ. तर अहिले चाहिँ मेरो चाहिँ सबै यो जुन हाम्रो बिएफबिएस गोर्खा रेडियोको चाहिँ फर्मेट अनुसार जसरी लाल दाईले चाहिँ मलाई जसरी गाइड गरिराख्नु भएको छ अनि मेरो अरू अन्य सहकर्मीहरूले पनि मलाई जसरी गाइड गर्नुभएको छ, सिकाउनु भएको छ, स्पेसली आइटी वाइज पनि यो इक्विपमेन्टहरू चलाउनको लागि, त्यसको लागि चाहिँ म मेरो सहकर्मीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु. स्पेसली धन दाई अनि नुतन दिदी, शोभा दिदी चाहिँ जानुभयो भर्खरै छोडेर, अनि उहाँलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु अनि सम्झना छ.
0: तपाईँलाई रेडियोमा इन्ट्रेस्ट कहिलेबाट सुरु भएको? किनभने तपाईँ त एकदमै क्वालिफाइड नर्स हुनुहुन्छ, मैले बुझेअनुसार तपाईँले विलियम हार्भी हस्पिटलमा स्टाफ नर्सका रूपमा पनि काम गरिसक्नु भएको छ, अहिले अचानक आएर रेडियोमा तपाईँको इन्ट्रेस्ट कसरी जाग्यो?
1: हजुर दाइ, यो रेडियोमा इन्ट्रेस्ट चाहिँ मेरो चाइल्डहुडदेखि नै थियो, बाल्यकालदेखि नै. कसरी चाहिँ अब रेडियो प्रेजेन्टरहरूले चाहिँ जसरी एङ्गेज गर्नुहुन्थ्यो, एन्टरटेन गर्नुहुन्थ्यो, त्यसको साथसाथै इन्फर्म गर्नुहुन्थ्यो, त्यसले चाहिँ मलाई पहिल्यैदेखि नै प्रभाव पारेको थियो. आई विस वान डे मैले पनि यसरी कसैलाई चाहिँ इन्फ्लुएन्स गर्न पाऊँ, इन्फर्म गर्न पाऊँ अनि त्यसको साथसाथै एन्टरटेनमेन्ट गर्न पाऊँ, किनभने म चाहिँ म्युजिक लभर पनि हो. त्यस कारणले मेरो सपना थियो कुनै समयमा, अहिले चाहिँ त्यो अचानक यो यस्तो राम्रो मौका मिलेको थियो मलाई चाहिँ, अनि मैले ग्र्याब पनि गर्न सफल भएँ. म एकदम भाग्यमानी चाहिँ ठान्छु आफूलाई. अनि भयो मेरो प्रोफेसनको कुरा, मेरो प्रोफेसन चाहिँ हाम्रो नर्सिङमा चाहिँ रिभ्यालिडेसन हुन्छ एभ्री थ्री इयर्समा चाहिँ अब सर्टेन आवर्स चाहिँ कम्प्लिट गरेको हुनुपर्छ, जसको लागि चाहिँ म ढुक्कै छु आउने 3 इयर्सको लागि. त्यस कारणले मेरो यो चाइल्डहुड ड्रिम चाहिँ पुरा गर्ने यो मौका चाहिँ मैले पाएको हुँ, म चाहिँ भाग्यमानी हुँदै.
0: ओके, अब उमेरका हिसाबले कुरा गर्ने हो भने तपाईँ अहिले नयाँ जेनेरेसनलाई रिप्रेजेन्ट गर्नुहुन्छ र नयाँ आइडियाहरू तपाईँले पक्कै पनि भित्र्याउनुहुन्छ भन्ने हामीलाई लागेको छ, र केही के कुरा नयाँपन ल्याउन तपाईँ सक्छु जस्तो लाग्छ?
1: मेरो विचारमा अभियसली नयाँ म्युजिक टेस्ट नै हुनुपर्छ. त्यसको साथसाथै नयाँ इन्फोहरू, जस्तै हाम्रो वर्ल्ड चाहिँ एभर चेन्जिङ छ, होपफुल्ली मैले मेरो प्रोग्रामको थ्रुबाट चाहिँ नयाँ नयाँ टपिकहरू इन्भल्भ गरेर हाम्रो नयाँ लिसनर्सहरू, जस्तै अहिलेको जेनेरेसनको लिसनर्सहरूलाई पनि अझ कनेक्ट गर्न सक्छु भन्ने चाहिँ होप राखेकी छु।
0: द्याट्स द स्पिरिट। हजुर, किनभने कुनै कुनै समयमा हाम्रो रेडियो सेवाबाट कति मानिसहरू अलिकति हुन त विस्थापित भएको भनेर त म भन्न चाहदिनँ, तर कतिले अलि नयाँ पिँढीकाहरूलाई एड्रेस गर्न नसकिरहेको हो कि भन्ने कता कता त्यस्ता आवाजहरू सुनिन्थे। मलाई जहाँसम्म लाग्छ नयाँ पिँढीका हाम्रा श्रोतालाई तपाईँले आकर्षित तुल्याउन सक्नुहुन्छ गोर्खा रेडियोप्रति, हामी यही नै आशा गर्छौँ अनि विश्वास पनि गर्छौँ। र तपाईँको अब पक्का पक्का लाइभ सो सुरु हुन बाँकी छ, अब बाँकी समय जति छ लाइभमा जानुभन्दा अगाडि त्यसलाई एकदमै सदुपयोग गर्नुहुनेछ, नयाँ नयाँ स्किल्स सिक्नुहुनेछ, किनभने नयाँ प्रेजेन्टरलाई सबभन्दा ठुलो डर भनेको इक्विपमेन्ट फ्यामिलराइजेसन हो, किनभने अहिले नयाँ इक्विपमेन्टसँग अब वान पर्सन सो हो, कसैले मद्दत गर्न आउँदैनन्, आफ्नै तजबिजमा सो चलाउनु पर्ने हुन्छ, त्यति बेला अलिकति अप्ठ्यारो पनि हुन्छ, तर सुरु सुरुमा अब लड्दै पढ्दै सिक्ने नै हो भनिन्छ नि, कुनै समय अहिलेका एक्सपर्टहरू पनि कुनै समय बिगिनर नै थिए, त्यही भएर तपाईँले साह्रै त्यसमा चिन्ता लिनु पर्दैन, आशा छ तपाईँले एकदमै राम्ररी कार्यक्रम सञ्चालन गर्न सक्नुहुनेछ। सबभन्दा पहिला बिएफएस गोर्खा रेडियोमा तपाईँलाई म स्वागत गरेँ, अनि अब आउने दिनहरू तपाईँका एकदमै फलदायी होउन् हाम्रो यही नै शुभकामना छ यहाँलाई। जे होस्, आज स्टिल अन्डर स्टडीमा हुनुहुन्छ, उहाँले यता पृष्ठभूमिमा बसेर के कस्तो भइराखेको छ र रेडियो सोमा हुनुपर्ने कुराहरू के रहेछन् भन्ने अवलोकन गरिराख्नु भएको छ, त्यो कन्टिन्यू गर्नुहोला, र अब आउने दिनहरूमा छिट्टै तपाईँलाई हाम्रा श्रोताले एक प्रसारिकाका रूपमा पाउनुहुनेछ।
1: हजुर, धन्यवाद दाई, धेरै धेरै धन्यवाद त्यो गाइडेन्स अनि एन्करेजमेन्टको लागि। आशा छ मैले हाम्रो श्रोताहरूलाई चाहिँ दुःखी चाहिँ तुलाउँदिन होला, पक्कै पनि म मेहनत गर्नेछु।
0: थ्याङ्क यू बहिनी। अब हामी गीत सङ्गीततर्फ लाग्छौँ, पहिलो भेटघाट गाउने कलाकार विजय श्रेष्ठ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: BFPS, BFPS. गोर्खा रेडियो।

Zao Now, the Uglies Band featuring Kenjal Meher Shrestha. Kenjal Meher Shrestha pani Nepal Idol ka ek pratyashi hun. Kehi barsha agadi ko kura ho. Uni chhaiton ki saaton position sama aayeki thin. Ra the Uglies Band ko ta tapai lai maile bhanirahana naparla. Tara Uglies Band ka naya geet haru bhane sunna paiyeko chaina. Aba 10-15 barsha agadi Uglies Band ka geet haru chhap chhapti sunna painthe. Aile bhane त्यति सुन्न पाइएको छैन. बीएफपीएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा र कार्यक्रमको यो तेस्रो घण्टामा अब हामीसँग धेरै समय बाँकी छैन. बुढाएको समय अहिले बिहानको 10 बज्नको लागि 14 मिनट बाँकी रहेको छ र आजको लागि कार्यक्रमको समय अवधि पनि त्यति मात्रै हो. यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला.

सुन्दै हुनुहुन्थ्यो धीरज राईको महसुस। धीरज राई भन्नाले अर्को धीरज राईसँग नझुकिनु होला। अहिले भर्खरै सुन्नुभएको गीत क्यू जीएलआरका सदस्य धीरज राईको गीत हो। कथा ब्यान्डसँग आबद्ध हुनुहुन्थ्यो उहाँ। केही वर्ष अगाडि मैले उहाँलाई भेट्ने मौका पनि पाएको थिएँ, तर धेरै भयो अहिले कन्ट्याक्टबाट बाहिर भएको। र धीरज राई क्युजिएलआरमा पनि हुनुहुन्छ कि हुनुहुन्न, कि त अब कतै ट्रान्सफर भएर जानुभयो, कि अथवा अवकाश लिइसक्नुभयो कि, तर अवकाश त नलिनुपर्ने हो किनभने मैले उहाँलाई भेट्दाखेरि अलि यङै हुनुहुन्थ्यो, सायद क्युजिएलआरतिरै हुनुहुन्छ होला। उहाँले गाउनुभएको बडो मिठो गीत सुन्यौँ, महसुस। हामी यो गीतको साथमा कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रिटिस फोर्सेस बुनाईवासीले याद गर्नुहोला, आजदेखि पिसिएमएफ खुलेको छ। पिसिएमएफमा मेडिकल सफ्टवेयर अपग्रेड भइराखेको थियो गत एक तारिकदेखि, र अहिले त्यो सक्सेसफुली कम्प्लिट भएको छ र आजदेखि सुचारू भएको छ पिसिएमएफ अनि डेन्टल सेन्टर। अब हामी कार्यक्रमको अन्ततिर आइपुगेको म यहाँलाई जानकारी गराउँछु, किनभने समयले डाँडा काट्नै आँट्यो। अब केवल 4.5 मिनट मात्रै बाँकी छ आजको कार्यक्रमको, र मैले यहाँहरूसँग बिदा लिने बेला भइसक्यो। जाँदा जाँदै निकिता थापाले गाउनुभएको गीत हिजोसम्म यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई आजको मझेरी कार्यक्रम लिएर। म पनि बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला पूर्णाको समय। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री संस्थाको मान राख्न नसकेको टिप्पणी गरिएको छ। प्रधानमन्त्रीले संस्थाको माध्यम प्रयोग गर्नुको साटो व्यक्तिगत तवरले सन्देश प्रवाह गरेर मान राख्न नसकेको कानूनकर्मीले बताएका हुन्। अधिवक्ता विकास गुप्ताले आधिकारिकता र इतिहासका लागि पनि आधिकारिक माध्यम प्रयोग गर्न भन्नुभयो।
1: तपाईँले जे जति विचारहरू जे जसरी संवाद गर्न खोज्दै हुनुहुन्छ त्यो आधिकारिक रूपमा आउनुपर्ने हुन्छ। नेपाल सरकारको प्रधानमन्त्रीको लेटर हेडमा बाहिर आउनुपर्ने हुन्छ। नेपाल सरकारले गर्ने निर्णयहरू नेपाल सरकारको तपाईँ अध्यक्ष हुनुहुन्छ प्रधानमन्त्री हुनुहुन्छ तपाईँले राखेका स्पष्टीकरणहरू ती सबै लेटर हेडमा आयो भने हामी जनतालाई आधिकारिक हो है भन्ने कुराको पनि एउटा ढुक्क हुने ठाउँ। अर्को कुरा के पनि हो भन्दाखेरि ऐतिहासिक रूपमा पनि यो एउटा रेकर्ड जस्तो रहिरहन्छ।
0: मिडियालाई उपेक्षा नगर्न पनि उहाँले सुझाव दिनु भएको छ।
1: जनतासम्म सम्प्रेषण भएन भने संवादमा आउनु भएन भने मिडिया मार्फत जवाबदेहिता भएन भने शङ्का गर्ने ठाउँहरू हुन्छन् कि मिडियामा आएर तपाईँले आफ्नो स्पष्ट रूपमा यी कुराहरू चाहिँ राख्दै गर्दा के हुन्छ भन्दाखेरि हामीले तपाईँको भाव बुझ्न सक्छौँ आँखामा हेर्न सक्छौँ ल यो उद्देश्यले मेरो प्रधानमन्त्रीले यस्तो गर्दैछ। तपाईँले लेखेका कति विषयहरू चाहिँ भोलिको दिनमा फेसबुकमा छ एडिटेड हुन सक्छ डिलिटेड हुन सक्छ तर मेरो अनुरोध के भन्दाखेरि लेटर हेड प्रयोग गर्नुहोस् न।
0: कम्बोडिया थाइल्याण्ड म्यानमार र लाओसमा अनलाइन ठगीमा परि उद्धार भएर नेपाल आएकाले नै अरूलाई त्यता पठाउन सक्रिय रहने गरेको पाइएको छ। ती मुलुकमा राम्रो काम लगाइदिने बहानामा भिजिट भिजामा लैजाने र त्यहाँ अवैधानिक रूपमा खुलेका अनलाइन केन्द्रमा नेपाली नागरिकलाई बन्धक बनाएर काम लगाउने गरेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो। दुई दिन अघि मात्रै कम्बोडिया पुर्याएर एउटै कोठामा करिब 200 जति नेपालीलाई थुनेर राखेको भन्ने भिडियो आएको थियो। छानबिन गर्दा त्यसरी राखेको खुलेको र कति छन् भन्ने बारे थप अनुसन्धान भइरहेको पंगेनीको भनाइ छ। उहाँका अनुसार अवैध रूपमा ती देशमा नेपाली नागरिक ओसार पसार गर्नेमा उद्धार भई फर्की आएका समेत संलग्न रहेको पाइएको छ। उद्धार भएकाले गरेको उजुरीका आधारमा पक्राउ परेका मध्ये केहीले आफू पहिले त्यसरी नै त्यहाँ पुगेको बयान दिएको उहाँले जानकारी दिनुभयो। दुई वर्ष यता करिब 35 जनालाई पक्राउ गरी मुद्दा चलाउने र कसुर ठहरिएकालाई कारागार समेत चलान गरिएको छ। त्यसरी अरूलाई फसाएर फर्केका कतिपय फरार पनि छन्। पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसार पसारका साथै बन्धक बनाएर बाध्यकारी श्रममा लगाइएको अभियोगमा मुद्दा चलाउने गरिएको छ। थाइल्याण्डमा सर्च अपरेशन लगभग सकिएको छ भने कम्बोडिया र म्यानमारमा अझै नेपाली नागरिकको खोज तलास भइरहेको छ। अवैध रूपमा काममा लगाएर फसाइएका 612 जना नेपालीको सरकारले पछिल्लो समय उद्धार गरेको छ। अझै उद्धारको क्रम जारी छ। कहाँ कति छन् भन्ने यकिन नभए पनि सम्पर्कमा आउने दिनानुदिन बढ्दै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तो कसुरमा 5 जनालाई मानव बेचबिखन विरूद्धको अनुसन्धान ब्यूरोले पक्राउ गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाएको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सन् 2021 यता झण्डै 21,000 नेपाली नागरिक ती क्षेत्रमा भिजिट भिजामा पुगेको अनुमान छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ठ नारायण यादव र वडा नम्बर 12 का तत्कालीन वडा अध्यक्ष गंगा बहादुर पुन सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कागती पकेट विकास कार्यक्रम सञ्चालन गर्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उहाँहरू विरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। विपद व्यवस्थापन सम्बन्धी गतिविधिको समीक्षा प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरकारवाला निकाय बीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको अभ्यास हातेमालोको 8 संस्करण शुरू भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जंगी अड्डामा आयोजित कार्यक्रममा युद्ध कार्य महानिर्देशक उपरथी अनुप जङ थापाले अभ्यासको शुभारम्भ गर्नुभयो। कार्यक्रममा विपद व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय सरकारी निकाय राष्ट्रिय तथा नेपाल स्थित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो। नेपाली सेना र गृह मन्त्रालयको समन्वयमा सञ्चालन हुँदै आएको अभ्यास आर्थिक वर्ष 75-76 प्रदेश तहमा सञ्चालन गरिएको थियो। त्यसयता जंगी अड्डामा वार्षिक रूपमा निरन्तर अभ्यास हुँदै आएको सेनाले जनाएको छ।

Radio. नमस्ते हजुर, यो बीएफबीएस गोर्खा रेडियो हो र बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो. श्रोता, म धनराज राई छु तपाईँको साथमा र आज पनि सदा जस्तै तीन घन्टे हाम्रो बसाइका लागि उपस्थित भइसकेको छु र यो तीन घन्टे बसाइलाई म सदा जस्तै मिठो, रमाइलो, रोमाञ्चक बनाउने मेरो प्रयास चाहिँ हर दम नै रहनेछ र आशा गर्दछु तपाईँहरूले मलाई सदा जस्तै गरी साथ अवश्य नै दिनुहुनेछ. ब्रुनाईमा अहिले बिहानको 10:11 गइसकेको छ. श्रोता, तपाईँहरूले कार्यक्रमको सुरुवाती चरणमा सुन्नुभयो चञ्चलले नानी महेन चामलिङले गाउनुभएको यो मिठो पूर्वेली लोकभाका भन्न मन लाग्यो. यो गीतलाई पूर्वेली लोकभाकाबाट हामीले कार्यक्रमको सुरुवात गऱ्यौँ. श्रोता, हामी यस्तै कोही बेला अब पूर्वेली, कोही बेला पश्चिमेली, देउडा, कोही बेला रकबाट अब तपाईँहरूलाई छानी छानी चाहिँ मनोरञ्जन हुने हिसाबले नै गीतहरू छानेर राख्ने प्रयास गर्दछौँ. कति सफल हुन्छौँ, कति असफल हुन्छौँ, त्यो त अब तपाईँहरूले हामीलाई सम्पर्क गरेर भन्नुपर्ने हुन्छ, फिडब्याक दिनुपर्ने हुन्छ. त्यो तपाईँहरू कतिले त गर्नुपर्ने हुन्छ. यो गीत चाहिँ अलिकति नमिले जस्तो लाग्यो, यो गीत चाहिँ अबदेखि नबजाइदिनुहोस् अथवा यो गीत चाहिँ साह्रै राम्रो छ, यसो मौका मिलेको खण्डमा फेरि फेरि बजाइदिनुहोस् न है भनेर सुझावहरू दिने गर्नुहुन्छ. हामी आभार व्यक्त गर्दछौँ त्यसरी दिनुभएको जुनै पनि प्रतिक्रिया सुझावका लागि. कमेन्ट होस्, कम्प्लिमेन्ट्स होस् वा कम्प्लेन्ट्स, जे सुकै होस् हामी चाहिँ सहर्ष स्वीकार गर्छौँ. श्रोता, सेरिया ब्रुनाईमा अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ. छोटकरीमा मौसमको कुरा गर्नुपर्दाखेरि 23 डिग्री सेल्सियसको अधिकतम तापक्रम चाहिँ अनुमान गरिएछ आज, पूर्वानुमान भनौँ. श्रोता, थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, तर आकाश मजाले खुला छ, खुला आकाशमा मजाले घाम लागेको छ र मन्द गतिमा हावा चाहिँ चलिराखेको छ, तर सम्भावना पानी पर्ने बदली भई निकै उच्च भने छ. कतै कतै यसो यहाँ झ्यालबाट बाहिर हेर्दाखेरि आज चाहिँ नयाँ स्टुडियो 4 छौँ हामीले गर्दाखेरि दुईतिरको झ्यालबाट हामीले बाहिरको वातावरण मजाले देख्न सक्छौँ. तपाईँहरूलाई ताजा टाउको घुमाइराख्नु परेन तपाईँहरूलाई चाहिँ जानकारी दिनको लागि. नेपालमा बिहानको 8 लागि अब 2 बाँकी रहेको छ. श्रोता, काठमाडौँमा 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 23 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ भने काठमाडौँमा पनि थन्डर साउन्ड मेघगर्जन सहितको वर्षा हुने सम्भावना देखाइएको छ भने मन्द गतिमा नै हावा चल्ने पनि प्रक्षेपण गरिएको छ. बेलायतर्फ लागौँ. बिहानको 3:14 3:15 बिहानको हुन आँट्यो. श्रोता, अब अहिले लन्डन क्षेत्रमा 9 डिग्री सेल्सियस तापक्रम रहेको छ. हल्का बादल लागेको अवस्था छ लन्डन क्षेत्रमा. मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 7 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 14 डिग्री सेल्सियस अधिकतम तापक्रम चाहिँ पूर्वानुमान गरिएको छ. आज पनि दिनभरि लन्डनवासी श्रोताले अलि दिन चाहिँ मधुरो देख्नुहुनेछ, हल्का बादलको साथमा हल्का हावा पनि लाग्ने प्रक्षेपण गरिएको छ. हजुर, अब मौसमको यो छोटो चर्चा पछाडि हामी गीत सुन्नतर्फ लागौँ. मुया रानी रामचन्द्र काफले अनि दीपिका बयम्बु मगरको आवाजमा रहेको छ यो गीत. प्लिज इन्जोय.

रामचन्द्र काफले अनि दीपिका बयम्बु मगरको आवाजमा रहेको गीत सुन्यौँ श्रोता। हामीले चड्के गीत तपाईँहरूले यसो टाउको पनि हल्लाउनु भयो होला यो गीतलाई सुनेर, चिया पिउँदै हुनुहुन्छ कति ठाउँमा। र आज हामी बुधबार 6 मई 2026 सालको कार्यक्रम सञ्चालन गर्दैछौँ श्रोता। तदनुसार वैशाख 23 गते विक्रम सम्वत 2083 सालको कार्यक्रम हो श्रोता। आज विशेष क्यालेन्डरहरूमा, यसो नेपाली क्यालेन्डरमा त आज विशेष दिन केही पनि रहेनछ श्रोता यसो हेर्दाखेरि। र अन्तर्राष्ट्रिय रूपमा चाहिँ आज चाहिँ इन्टरनेसनल नो डाइट डे र नेसनल इन्टरप्रेटर अप्रिसिएसन डे रहेका रहेछन्। भरै हामी समय मिलेको खण्डमा यी दिवसहरूको बारेमा छोटकरीमा चर्चा अवश्य नै गर्नेछौँ। तपाईँले बिहान प्रभातकालीन आवाज कार्यक्रममा लाल साई दाजुकोबाट पनि केही सुन्नुभयो पक्कै पनि, तर हामी समय मिलेको खण्डमा अवश्य नै यो बारेमा केही चर्चा गर्नेछौँ। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूले गत हप्ता केही दिनदेखि हाम्रो पिसिएमएफ र डेन्टल सेन्टर बन्द भइरहेको अवस्था थियो भने अब आजदेखि सुचारू भएको छ। उहाँहरूको यो चाहिँ सर्भिस सिस्टम अपडेट अपग्रेड सक्सेसफुल्ली कम्प्लिट भयो भनेर समाचारहरू आइसकेका छन्, जानकारीहरू आइसकेका छन्। आजदेखि चाहिँ नर्मल अपरेसन सुरु भयो, सुचारू भयो श्रोता। तपाईँहरूले अब आफ्नो अपोइन्टमेन्टहरू डेन्टल अथवा यता मेडिकल साइडमा अपोइन्टमेन्टहरू बुक गर्नुपर्ने, फलोअप गर्नुपर्ने, रिपिट प्रेस्क्रिप्सनहरू लिनुपर्नेछ भने अब आजदेखि तपाईँहरूले सक्नुहुन्छ। फोन गर्नुहोस्, अपोइन्टमेन्ट मिलाउनुहोस् अथवा तपाईँको आफ्नो मेडिकल सम्बन्धी डेन्टल सम्बन्धी कामहरू अगाडि बढाउन सक्नुहुनेछ आजदेखि। अब हामी गीत सुनौ फेरि। यङ 22 को पालो परेको छ श्रोता, नपाउने माया।

0: BFBS गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफबीएस का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो बीएफबीएस गोरखा रेडियो हो

स्वर्ग की परी रमन थामीले गाउँदै हुनुहुन्थ्यो तम्रा लागि के भन्ने गीत हामीले सुन्यो श्रोता. अलि अप्ठ्यारो लाग्यो तम्रा भन्ने लवज चाहिँ हामीले त्यति चलाइँदैनन्. अब विशेष अब हामी पूर्वको मान्छे काठमाडौँदेखि उताको मान्छे भनौँ, अब काठमाडौँदेखि पश्चिमका श्रोताहरूले त यो गीतको भाव पक्कै पनि मजाले बुझ्नुभयो होला र आशा गर्दछु यस्ता गीतहरू तपाईँको रुचिमा पनि पर्दछन् होला. के कस्तो छन् यसो हामीलाई जानकारी गराउनुहोस्. कन्ट्याक्ट नम्बरहरू तपाईँलाई थाहा छँदैछ र विभिन्न माध्यमहरू अब फोन नम्बर छँदैछन्, फोन गर्न चाहनुहुन्छ भने फोन लाइन पनि खुला छ हाम्रो, इमेल गर्न चाहनुहुन्छ भने इमेल पनि खुला भइसकेका छन् र फेसबुक मेसेन्जर जुन चाहिँ अहिले निकै प्रचलित छ त्यो लाइन पनि खुला भइसकेको छ. तपाईँले जुनसुकै माध्यमबाट पनि हामीलाई चाहिँ सम्पर्क गरेर चाहिँ अनुरोध गर्न सक्नुहुन्छ, आफ्ना मनका भावनाहरू पोख्न सक्नुहुन्छ. हजुर, अब एकैछिन खानाको कुरा गरौँ श्रोता. खाना त्यो पनि अब यो नेचुरल एन्टिबायोटिक पाउने खानाहरू हामीले दैनिक रूपमा खाने कुराहरूमा पाइने के खानेकुराहरूमा चाहिँ कस्तो एन्टिबायोटिकहरू पाइँदो रहेछन् भनेर एउटा सानो टिपोट भेटेको छु मैले. त्यो टिपोटमै बसेर हामी केही क्षण चाहिँ कुराकानी गरौँ श्रोता. हजुर, दैनिक खानपानमै पाइने केही प्राकृतिक खाद्य पदार्थहरूलाई रोगसँग लड्ने सहयोगी तत्त्वका रूपमा प्रस्तुत गरेको हाम्रो बुझाइ छ. यो हामीले सानैदेखि सुन्दै आएको फलानामा चाहिँ यस्तो पाइन्छ, फलाना खानामा यस्तो पाइन्छ भनेर. वैज्ञानिक अनुसन्धान र पोषण विज्ञहरूको सुझावका आधारमा यी खाद्य पदार्थहरूले औषधिको विकल्प त होइन तर शरीरको प्रतिरक्षा प्रणाली चाहिँ बलियो बनाउन सहयोग गर्ने उपायका रूपमा चाहिँ व्याख्या गर्दछन्. सबैभन्दा पहिले तपाईँहरू हामी नेपालीले लसुनलाई छुटाउनै हुँदैन. लसुनलाई शक्तिशाली प्राकृतिक एन्टिबायोटिकको रूपमा चाहिँ चिनिँदो रहेछ श्रोता. लसुनमा पाइने एलिसिन नामक यौगिकले चाहिँ ब्याक्टेरिया र भाइरससँग लड्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका रहेछन्. त्यसै गरी अदुवा पनि संक्रमण कम गर्न, घाँटी दुखाई शान्त पार्न र इन्फ्लेमेसन, यो नेपालीमा चाहिँ सुचाइ भन्छ क्या हो, त्यो घटाउनका लागि उपयोगी मानिँदो रहेछ. अदुवामा एन्टी इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुण हुने भएकाले यसलाई दैनिक चियामा वा खानामा समावेश गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ भनेर चाहिँ विज्ञहरूले पनि भन्दै आएको कुरा, हामीले सुन्दै आएको कुरा र हाम्रो भान्सामा लसुन अदुवा प्याजहरू नछुट्ने कुराहरू मध्येमा परि नै हाल्छन्. मह अर्को महत्त्वपूर्ण तत्त्व श्रोता. परम्परागत चिकित्सा प्रविधिमा महलाई घाउ निको पार्ने र घाँटीको संक्रमण कम गर्ने उपायका रूपमा प्रयोग गरिँदै आएको छ. आधुनिक अनुसन्धानले पनि महमा एन्टिब्याक्टेरियल गुण रहेको पुष्टि गरेको छ, विशेष त काँचो महमा. यससँगै कागती चाहिँ भिटामिन सीको राम्रो स्रोत भएको तपाईँले थाहा पाउनु भएको छ, छैन भने हो रहेछ श्रोता. मलाई चाहिँ अलिअलि सुनेको तर अब पक्का चाहिँ के हो भन्ने कुरा चाहिँ अब धेरै कुराहरू पाइन्छ भन्ने कुराहरू चाहिँ सुनेको हो. शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्दो रहेछ यसले पनि, यो भिटामिन सीले. कागती पानी वा तातो पेय पदार्थमा मिसाएर सेवन गर्दा शरीरलाई डिटक्स गर्न र संक्रमणसँग लड्न मद्दत पुग्ने रहेछ. बेसार पनि अर्को महत्त्वपूर्ण प्राकृतिक एन्टिबायोटिक हो. यसमा पाइने यो कर्क्युमिन भन्दो रहेछ, यसले चाहिँ इन्फ्लेमेसन घटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्ने रहेछ. विशेष गरी यसमा पाइने गुणहरूले चाहिँ दुधसँग मिसाएर पिउँदा यसको प्रभाव अझ राम्रो हुने चाहिँ बताइँदो रहेछ. यसै गरी अब दहीसँग दही जस्ता यो प्रोबायोटिक युक्त खानेकुराले पेटको स्वास्थ्य सुधार्दै गुड ब्याक्टेरियाको सन्तुलन कायम गर्दो रहेछ, जसले अप्रत्यक्ष रूपमा रोगसँग लड्न चाहिँ सहयोग पुर्याउँछ भनेर भन्ने गरिन्छ.
अर्को रोचक पक्ष के हो भने श्रोता, केही मसला र जडीबुटीहरू जस्तै यो तपाईँ हामीले कतिको प्रयोग गर्नुहुन्छ, म चाहिँ त्यति धेरै यो चलाउँदिनँ, दालचिनी, सिनामन र ल्वाङमा पनि एन्टिमाइक्रोबियल गुण पाइने रहेछ। यी तत्त्वहरू सानो मात्रामा नियमित रूपमा प्रयोग गर्दा शरीरलाई संक्रमणबाट जोगाउन चाहिँ सहयोग पुग्न सक्ने रहेछ। यी सबै प्राकृतिक उपायहरू सहायक मात्रै हुन् श्रोता अन्तत, तर औषधिको सट्टा प्रयोग गर्न भने अलि मिल्दैन। गम्भीर संक्रमण वा रोगको अवस्थामा चाहिँ चिकित्सकको सल्लाह अनिवार्य नै हुन्छ, त्यो अब हामीलाई थाहा भएकै कुरा। समग्रमा अब हाम्रो भान्सामै रहेको साधारण खाद्य पदार्थहरूले पनि स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। सन्तुलित आहार, नियमित जीवनशैली र प्राकृतिक खाद्य पदार्थको समावेशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ, जुन आजको चाहिँ व्यस्त र प्रदूषणयुक्त जीवनशैलीमा अत्यन्त आवश्यक कुरा हो भनेर चाहिँ भनिएको छ श्रोता। अब तपाईँ हामीले आफ्नै भान्साघर किचनमा चलाइने खाद्य पदार्थहरूको गुण हामी कतिलाई थाहा नहुन सक्छ, र आजको यो हाम्रो छोटो चर्चाले ती आफ्नै हातको पहुँचमा भएका खानेकुराहरूले हामीलाई कति चाहिँ सघाइरहेका छन् भन्ने कुरा थोरै भए पनि हामीले बुझ्ने प्रयास गर्यौँ श्रोता। अब यो चर्चा पछाडि प्रविशा अधिकारी र प्रताप दासलाई सुन्न जाउँ, फुल होइनमा।

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFPS गोर्खा रेडियो।

हजुर सञ्जय श्रेष्ठले गाउनु भएको टाढा भएर, र त्योभन्दा अगाडि अलि पुरानो गीत तारा देवीको आवाजमा पनि हामीले अर्को गीत सुनेका थियौँ, आँखाहरूले रुन नखोजे भन्ने मिठो गीत, तर पुरानो गीत हामीले कन्टिन्यू गीत सुन्यौँ श्रोता। कोही कोही बेला यसो रमाइलो पनि गरौँ न त, गीत मात्रै सुनेर कति बोल्नु मात्रै भन्ने हेतुले चाहिँ तपाईँहरूलाई कन्टिन्युस मोडमा गीत सुनाए। अब एउटा छोटो जानकारी, ब्रिटिस फोर्सेस ब्रुनाईवासी श्रोता विशेष गरी जो चाहिँ अब ब्रुनाईको टुर सकेर जाँदै हुनुहुन्छ युकेतर्फ, विशेष गरी युकेतर्फ, अन्यतर्फ जाँदै हुनुहुन्छ भने पनि तपाईँहरूलाई पनि यो लागू हुनसक्छ। र युकेको लागि विशेष चाहिँ किन भन्दैछु भने, अब तपाईँहरू युकेतिर जानुभएपछि तपाईँहरूले यहाँ रहँदा बस्दाखेरिको तपाईँलाई अब कामको लागि युकेमा गुड कन्डक्ट सर्टिफिकेटहरू चाहिन सक्छ, त्यसको प्रोसेस के हो भनेर एउटा कार्यक्रम प्री डिपार्चर क्लिनिक हुँदैछ, आज हुँदैछ र अहिले भइ नै रहेको छ। अझै पनि तपाईँ चाहिँ छुट्नु भएको जस्तो लाग्यो भने अझै 15 मिनट जति बाँकी छ, तपाईँ जान सक्नुहुनेछ। र तपाईँले त्यहाँ चाहिँ अब अघि भनिहालेँ गुड कन्डक्ट सर्टिफिकेटहरूको प्रोसेस, तपाईँले नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिट क्लेम गर्ने प्रोसेसहरू के कस्ता छन् स्टेप्सहरू, र त्यस्तै अब नानी केटाकेटीहरूको स्कुलको मुभमेन्ट हुन्छ, के असर पर्छ, नयाँ स्कुल के कस्तो छ, कस्तो ठाउँमा छ, लोकेसनहरू, अब टिचरहरूको बारेमा त नभनौँ तर स्कुलको ओभरअल पर्फर्मेन्सहरू के कस्तो छ तपाईँहरूले बुझ्न सक्नुहुन्छ। यहाँ गएर तपाईँका मनमा अन्य प्रश्नहरू छन् भने ती पनि तपाईँले उठाउन सक्नुहुन्छ, उहाँहरूले खोज तलास गरेर तपाईँहरूलाई उत्तर अवश्य नै दिनुहुनेछ। 10 बजेदेखि सुरु भइसकेको हो यो कार्यक्रम, 11 बजेसम्म हुन्छ, अझै पनि अलिकति समय बाँकी छ, जान सक्नुहुन्छ। हाइभ अफिस यो चाहिँ चिटच्याट कम्युनिटी सेन्टर टुक लायन्सकोमा हुन्छ, अर्को चाहिँ यता मुमङको कम्युनिटी सेन्टरमा पनि हुन्छ, आजको लागि भने हाइभमा यो चिटच्याट कम्युनिटी सेन्टरको अफिसमा हुन्छ। अब फेरि पनि अर्को एउटा पुरानो गीत तर निकै चलेको गीत भनौँ श्रोता, जितेन राईले गाउनुभएको उराठै लाग्छ नि डाँडा पारी वन, प्लिज इन्जोय दिस सङ।

निष्ठुरीको मायाले साह्रो पर्यो झन, जितेन्द्र राईले गाउँदै हुनुहुन्थ्यो उराठे लाग्छ नि डाँडापारी वन भन्ने पुरानो गीत श्रोता। यो गीत सुन्दै म पनि हुर्केको, तपाईँहरू पनि म जस्तै यो गीत सुनेर हुर्कने श्रोता धेरै हुनुहुन्छ। तपाईँहरूलाई पुरानो समयमा फर्कायो होला यो गीतले। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, एडब्ल्युएस कम्युनिटी सपोर्ट टिमले चाहिँ एउटा एक्साइटिङ कुकिङ क्लास लिएर आएको छ र वाइब्स कम्युनिटीका सेफहरू र एडब्ल्युएसका स्टाफहरू सेफ हुने हुनुभएको छ। 8 मे बिहानको 9:15 9:15 सवा 11 बजीसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुने गइरहेको छ यो कार्यक्रम। अब त्यो दिन चाहिँ तपाईँहरूले आलुदम चटपटे पानीपुरी जान्नुभएको छ, अझै पनि त्योभन्दा मिठास बनाउनका लागि चाहिँ तपाईँहरू यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हजुर, अब एउटा गीत सुनाउँदै कार्यक्रमको पहिलो घण्टालाई समापन गरौँ। श्रोता गैरा घरे काइली, श्रीकृष्ण बम मल्ल अनि मेलिना राईले गाउनुभएको छ यो गीतलाई। यो गीत नै आजको हाम्रो पहिलो घण्टाको बसाइको अन्तिम गीत हुनेछ श्रोता, र यस पछाडि तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ। त्यस पश्चात हामी फेरि पनि दोस्रो घण्टामा भेट गर्नेछौँ। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, रमाइलो गर्दै गर्नुहोला। सी यु अल इन सेकेन्ड आवर।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अब संघीय सरकारमा 17 मात्रै मन्त्रालय हुने भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रालय पुनर्संरचनाका लागि गठन गरेको समितिले हाल विद्यमान 21 मन्त्रालय मध्ये 4 कटौती गरेर संघीय सरकारलाई 17 मन्त्रालयमा मात्रै सीमित गर्न प्रस्ताव गरेको हो. प्रस्ताव अनुसार मन्त्रालय संख्या कटौती गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री सचिवालयका अधिकारीहरूको भनाइ छ. 4 मन्त्रालय कटौती हुँदा मात्रै पनि राष्ट्रिय ढुकुटीमा वार्षिक 16-20 अर्ब रूपियाँ बचत हुने अर्थविदहरूको भनाइ छ. विगतमा दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउने क्रममा मन्त्रालयहरू विभाजन गर्ने र भागवण्डा मिलाउन मन्त्री परिषद ठूलो आकारमा विस्तार गर्ने प्रवृत्तिको आलोचना हुँदै आएको थियो. प्रधानमन्त्रीले गठन गरेको समितिका अनुसार अहिले कायम रहेका कतिपय मन्त्रालय गाभिनेछन् भने केही झिकेर नयाँ मन्त्रालयमा जोडिनेछन्। यस्तै केही मन्त्रालयको नाम फेर्न प्रस्ताव गरिएको छ। मन्त्रालयहरूको सूचीमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून न्याय तथा संसदीय मामला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, कृषि भूमि सहकारी तथा ग्रामीण विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला बाल बालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामला मन्त्रालय, उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय, ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्रालय, एकीकृत भौतिक पूर्वाधार मन्त्रालय, वन पर्यटन तथा जलवायु मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, रक्षा मन्त्रालय रहनेछन्। कम्बोडिया, थाइल्याण्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा परि उद्धार भएर नेपाल आएकाले नै अरूलाई त्यता पठाउन सक्रिय रहने गरेको पाइएको छ। ती मुलुकमा राम्रो काम लगाइदिने बहानामा भिजिट भिजामा लैजाने र त्यहाँ अवैधानिक रूपमा खुलेका अनलाइन केन्द्रमा नेपाली नागरिकलाई बन्धक बनाएर काम लगाउने गरेको पाइएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो. दुई दिन अघि मात्रै कम्बोडिया पुर्याएर एउटै कोठामा करिब 200 जति नेपालीलाई थुनेर राखेको भन्ने भिडियो आएको थियो. छानबिन गर्दा त्यसरी राखेको खुलेको र कति छन् भन्ने बारे थप अनुसन्धान भइरहेको पंगेनीको भनाइ छ. उहाँका अनुसार अवैध रूपमा ती देशमा नेपाली नागरिक ओसार पसार गर्नेमा उद्धार भई फर्की आएका समेत संलग्न रहेको पाइएको छ. उद्धार भएकाले गरेको उजुरीका आधारमा पक्राउ परेका मध्ये केहीले आफू पहिले त्यसरी नै त्यहाँ पुगेको बयान दिएको उहाँले जानकारी दिनुभयो. दुई वर्ष यता करिब 35 पक्राउ गरी मुद्दा चलाउने र कसुर ठहरिएकालाई कारागार समेत चलान गरिएको छ. त्यसरी अरूलाई फसाएर फर्केका कतिपय फरार पनि छन्। पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसार पसारका साथै बन्धक बनाएर बाध्यकारी श्रममा लगाइएको अभियोगमा मुद्दा चलाउने गरिएको छ. थाइल्याण्डमा सर्च अपरेशन लगभग सकिएको छ भने कम्बोडिया र म्यानमारमा अझै नेपाली नागरिकको खोज तलाश भइरहेको छ. भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर तीर्थयात्राको सिजन शुरू भएको छ. आगामी सातादेखि तीर्थयात्रा शुरू गर्ने गरी व्यवसायीले धमाधम बुकिङ लिइरहेका छन्। व्यवसायीका अनुसार अहिलेसम्म झण्डै 5,000 तीर्थयात्राका लागि ट्राभल बुकिङ गराइसकेका छन्। कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवा, केरुङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरू सड़क मार्ग भएर जाने गरेका छन्। सिन्धुपाल्चोकको तातोपानी नाका अहिले बन्द छ भने केही तीर्थयात्रीले चीनको लासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन्। भर्खरै भारत र चीन सरकारबीच लिपुलेख हुँदै तीर्थयात्रा खोल्ने सहमति समेत भएको छ. त्यसमध्ये मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण भने हिल्सा नाकाबाट देखिएको छ. भारतीय तीर्थयात्रीले यो वर्ष 35 टुर्स एण्ड ट्राभल्स मार्फत कैलाश मानसरोवर दर्शनका लागि बुकिङ जारी राखेका छन्। व्यवसायका अनुसार हिल्सा नाका हुँदै तीर्थयात्रामा जानेहरू भारतको लखनऊको बाटो भएर नेपालगंज हुँदै हुम्ला जाने गरेका छन्। सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा तोकिएकै मितिमा तर्जुमा गर्ने गरी काम तीव्र पारेको छ. छिटोभन्दा छिटो विधेयकको मस्यौदा मन्त्री परिषदबाट निर्णय गराई संघीय संसदमा पेश गर्ने उद्देश्य अनुरूप मस्यौदा तर्जुमा गर्ने काम तीव्र पारिएको हो. सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गत 100 गरिने 100 कार्यसूचीमा संघीय निजामती सेवा विधेयकको मस्यौदा सरकार गठन भएको 45 तर्जुमा गर्ने उल्लेख छ. सोही अनुसार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गर्नका लागि कामलाई तीव्र पारेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एक देव अधिकारीले अहिले विधेयकको मसौदामा धेरै राय सुझाव आएकाले सुझावलाई समेटेर लोकसेवा आयोगको परामर्शका लागि विधेयकको मसौदा मन्त्री परिषदमा पेश गर्ने तयारी गरिएको बताउनुभयो। विधेयकको मसौदामा मन्त्री परिषदले लोकसेवा आयोगमा पठाउनका लागि निर्णय गरिसकेपछि केही दिनमा आयोगले विधेयकको मसौदा अध्ययन गरी परामर्श दिने अपेक्षा गरिएको छ। खबर यति नै, नमस्कार।

Radio. नमस्ते. मझेरी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरे श्रोता, हामी म धनराज छु तपाईँसँग. ब्रुनाईमा अहिले बिहानको 11:10 गएको छ. तपाईँले माया फेरी भन्ने गीत सुन्नुभयो कार्यक्रमको सुरुवातमा सीमा राईको आवाजमा. मौसमको कुरा गर्नुपर्दाखेरि श्रोता, सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, बदलाव आएको छैन. थन्डर सावर्स नै भनिएको छ मौसमी पूर्वानुमान, तर थन्डर सावर्स हुने छाँटकाँट चाहिँ देखिएको छैन. आकाश खुला छ, कता कता बादलका धर्साहरू देखिएका त छन्, तर पनि तिनले अहिले भर्खरै पानी पार्ला जस्तो चाहिँ मैले अड्कल गरिनँ. मन्द गतिमा हावा चलिरहेको छ, तर आज अलिकति हप्प, यो हामी नेपाली शब्दमा भन्छ नि, अलि हप्प छ, गर्मी छ. हावा मन्द गतिमा चले पनि हावा नचलेको पो हो कि भन्ने यो ग्राउन्ड लेभलमा चाहिँ फिल हुन्छ भर्खरै यो समाचारको समयमा. म पनि यसो एकछिन हावा खानका लागि निस्केको थिएँ र मलाई त्यस्तो महसुस भयो. ब्रुनाईका अन्य श्रोताहरू कता कताबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूको क्षेत्रमा के कसो छ, ताजा अपडेट दिनुहोस् न. हामी पनि तपाईँहरूले दिनुभएको अपडेट चाहिँ अन्य श्रोतालाई सुनाउँछौँ, फाइदाजनक होला उहाँलाई. कतै यात्रा गर्दै हुनुहुन्छ होला, कतै के गर्दै हुनुहुन्छ होला, ए यस्तो हुँदो रहेछ भनेर अलि सावधानी अपनाउनुहुन्छ होला उहाँहरूले पनि. बेलायतमा बिहानको 4:11 गयो र नेपालमा 9:00 4 बाँकी चाहिँ रहेको छ. श्रोता तपाईँहरू सम्पूर्णलाई स्वागत छ एकपल्ट फेरि पनि, अनि हार्दिक नमस्कार. मझेरी कार्यक्रमको दोस्रो घण्टामा हुनुहुन्छ तपाईँहरू श्रोता. अन्य स्थानका श्रोताहरू तपाईँहरूको आफ्नो समय अनुसारको अभिवादन, नमस्कार, नमन र स्वागत गर्न चाहे विश्वभरि विभिन्न तरिकाले हामीलाई सुन्ने गर्नुहुन्छ. त्यसमध्येमा अब बिएपिएस एप मार्फत चाहिँ धेरै लिस्टहरू छन् त्यहाँ स्टेसनका, त्यसमध्येबाट बिएबिएस गोर्खा रेडियो छानेर सुन्ने गर्नुहुन्छ तपाईँहरूले. कतिले त इन्टरनेटमा चाहिँ विभिन्न वेबसाइटहरू मार्फत रेडियोको स्टेसनहरू छानेर खोजेर बिएबिएस गोर्खा रेडियो सुन्ने गर्नुहुन्छ. तपाईँहरूलाई यसरी साथ दिनुभएकोमा हामी सदैव आभार व्यक्त गर्दछौँ, आभार प्रकट गर्दछौँ. हजुर, अब यो गन्थनलाई एकैछिन थाती राखेर रा, प्रिज्जोल नेपाली फिचरिङ अभिषेक छुच्चो भन्ने गीत सुन्छौँ. दुईजनाको आवाजमा रहेको छ यो गीत श्रोता.

सानी सानी झिल्के नानी कति राम्रो कपाल कोरे कि भन्ने जस्ता शब्दहरू भएको गीत सुने हामी प्रिज्वल नेपाली फिचरिङ अभिषेकको आवाजमा श्रोता. ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरू अब ब्रुनाई छाडेर जाँदै हुनुहुन्छ अथवा तपाईँहरूको असाइनमेन्ट अर्डर आइसक्यो. त्यसो हो भने अब तपाईँले पक्कै पनि सुरुमा आउँदाखेरि बिएफबिएस टिभी बक्स इस्यु गरेर हाम्रो स्टेसनबाट लानुभएको थियो होला. अब उक्त टिभी बक्स फर्काउने बेला भयो श्रोता. तपाईँहरू अब युके लगेर जानुभयो भने तपाईँलाई चाहिँ अब अलिकति नराम्रो खबर भनौँ न, 500 ब्रुनाई डलरसम्म चाहिँ जरिवाना लाग्न सक्छ है. तपाईँहरूले चाहिँ यो देख्नुभएको छैन भने साना साना प्रिन्टमा लेखिएका छन् ती तपाईँले टर्म्स एन्ड कन्डिसन साइन गर्नुहुँदाखेरि यो 500 डलर तिर्न चाहिँ मजा आउँदैन. त्यही भएर तपाईँले नतिर्नका लागि भने अब यो टिभी बक्स फर्काउनु पर्ने हुन्छ. टिभी बक्स मात्रै फर्काएर भएन श्रोता, त्यसमा केही सामानहरू हुन्छन् ती सबै चाहिँ फर्किनु पर्यो. बरु बिग्रेको छ भाँचेको छ भने पनि ठिकै छ, तर त्योसँग रिमोट आउनु पर्यो फर्केर, एचडिएमआई केबल अक्जिलरी केबल आउनु पर्यो, स्मार्ट कार्ड र त्यसको इन्सर्ट कार्ट्रिज भन्छ त्यो कार्ट्रिज फर्किनु पर्यो, अनि बक्स त छँदै नै छ. टिभी बक्स त्यो बाहिरको खोल अर्कै कुरा हो, खोल होइन मेन बक्स चाहिँ त्यो फर्किनु पर्यो. यो पाँचवटा चिज चाहिँ तपाईँले यसो याद गरेर ल्याइदिनु पर्ने भयो. अब तपाईँलाई फेरि सम्झना छैन बिएफबिएस स्टेसन कहाँ पो छ भन्नुहुन्छ भने माथि टुकर लाइन्सबाट मेन वे हाइवेमा निस्केपछि तपाईँ राइट टर्न लेफ्ट टर्न गर्नुभयो भने एउटा ठुलो बोर्ड देख्नुहुन्छ बिएफबिएस लोगो अङ्कित. त्यहाँबाट अलि तल आएपछि फेरि अर्को बिएफबिएस लोगो अङ्कित बोर्ड छ. त्यो बोर्डहरूलाई पछ्याउँदै आउनुभयो भने तपाईँ कहीँ गलत जानुहुन्न. र यता क्याम्प साइडबाट हेर्नुहुन्छ भने एजुकेसन सेन्टर गेरेजिन एजुकेसन सेन्टरको पछाडिपट्टिको भागमा हामी रहेका छौँ. तपाईँ आएर बुझाउनुहोस् र 500 डलर जरिवानाबाट बच्नुहोस् श्रोता. हजुर, अब गीत सुनौ. यो जानकारी पछाडि 500 डलर त ठुलै पैसा हो, नबिर्सिकन यसो फुर्सद भएको समयमा अन्य कामहरू गर्दै तपाईँले के अरे क्लियरेन्स फर्म भर्दै आउनुहुन्छ त्यतिखेर ल्याउनु होला. लुपमा युजन साक्यको आवाजमा रहेको यो गीत सुनौ श्रोता.

रेडियो आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट वेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख वेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

हजुर, आँखैमा लाउने मेरो गाजल द कार्टुन स्क्रुजबाट सुन्नुभयो गीत। स्मिता बोहरा, साजन शाह अनि अनुप महर्जन हुनुहुँदो रहेछ गायक गायिकाहरू, तर उहाँहरू चाहिँ यो ब्यान्डमा नै आबद्ध हुनुहुन्छ। हजुर, अब हामी केही बेर एउटा सानो विषयमा चर्चा गऱ्यौँ, यो फुड एन्ड कल्चर सेगमेन्ट अन्तर्गत पर्छ श्रोता। आज चाहिँ हामी यो साकेलाको अवसर पारेर यो किरात राईहरूको यो फुड एन्ड कल्चरहरू के कस्तो रहेछ भनेर छोटकरीमा, अब हामी विशेषज्ञ अथवा त्यो सम्बन्धी धेरै जानकार त होइनौँ, तर यसो सन्दर्भ सामग्रीहरू खोजेर तपाईँहरू समक्ष चाहिँ आज राईहरूले के कस्ता कल्चरहरू फुडहरूसँग उनीहरूको सम्बन्ध के छ भन्ने बारेमा चाहिँ चर्चा गर्ने कोसिस गर्नेछ रहनेछ आजको हाम्रो बसाइमा। नेपालको पूर्वी पहाडी भूभाग, विशेष गरी ओखलढुङ्गा, भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्घ सभा र उदयपुर जिल्लाका आसपासमा बसोबास गर्ने राई जाति चाहिँ किराँत समुदायको एक प्रमुख अङ्ग हो श्रोता। उनीहरूको खानपान र संस्कृति केवल दैनिक जीवनको हिस्सा मात्र नभई इतिहास, विश्वास प्रणाली र प्रकृतिसँगको सम्बन्धको प्रतिबिम्ब पनि हो भन्ने भनाइ छ। इतिहासकारहरूमा विशेषत इमानसिंह चेमजोङ तथा मानव शास्त्री ढोरबहादुर विष्टका चाहिँ यी अध्ययनहरू साथै अन्य पछिल्ला रिपोर्टहरूले राई समुदायको जीवनशैलीलाई गहिराईमा बुझ्न मद्दत गरेका छन्। इतिहास अनुसार किराँतहरू नेपालका प्राचीन बासिन्दा मध्येका एक हुन् जसको जीवनशैली प्रकृति केन्द्रित थियो। राईहरूको परम्परागत खाना खानपान स्थानीय कृषि र वन स्रोतमा आधारित देखिन्छ। धान, कोदो, फापर, गहुँ र मकै जस्ता अन्न मुख्य आहार थिए भने सँगसँगै सागसब्जी, सिस्नो अनि मासु, मासुमा नि विशेषत सुँगुर र कुखुराको चाहिँ चर्चा हुन्छ, नियमित रूपमा चाहिँ प्रयोग हुने गर्दथ्यो। पूर्वी नेपालमा गरिएको जातीय खाद्य प्रणाली सम्बन्धी एक अनुसन्धानले चाहिँ किनेमा, गुन्द्रुक र ढिँडो जस्ता परिकारहरू केवल स्वादका लागि मात्र होइन दीर्घकालीन भण्डारण र पोषण सन्तुलनका लागि विकसित भएका हुन् भनेर पनि दावी गरिएको छ ती अनुसन्धानहरूले। किनेमा जस्तो फर्मेन्टेड खाना उच्च प्रोटिन र प्रोबायोटिक गुणका कारण आधुनिक पोषण विज्ञानले पनि महत्त्वपूर्ण मानेको रहेछ श्रोता। मानवशास्त्रीय विश्लेषण अनुसार यस्तो खानपिन प्रणाली स्थानीय पारिस्थितिकसँग अनुकूलित सस्टेनेबल फुड प्र्याक्टिसको उदाहरण हो, जहाँ चाहिँ उपलब्ध स्रोतको अधिकतम उपयोग गरिन्छ र बर्बादी भने न्यून हुन्छ। राई समुदायमा खाना र संस्कृति एकअर्कासँग गहिरो रूपमा गाँसिएका छन्। उनीहरूको धार्मिक दार्शनिक आधार मुन्दुम हो, जसले चाहिँ जीवनका सबै पक्ष जन्मदेखि मृत्युसम्म चाहिँ निर्देशित गर्छ। मुन्दुम अनुसार गरिने विभिन्न संस्कारमा विशेष खानाहरूको प्रयोग अनिवार्य हुन्छ। उदाहरणका लागि विवाह, पूजा वा चाडपर्वमा सुँगुरको मासु, जाँड वा अन्य परम्परागत परिकारहरू अनिवार्य रूपमा तयार गरिन्छ। यसले खाना केवल पोषणको साधन नभई सामाजिक र आध्यात्मिक पहिचानको हिस्सा पनि भएको देखाउँछ। राईहरूको प्रमुख पर्व साकेला, उभौली र उधौली दुईटै परे यसमा श्रोता, कृषि चक्रसँग सम्बन्धित छ। यी पर्वहरूमा सामूहिक भोज, सिली नृत्य र परम्परागत खानाको साझेदारीले समुदायको एकता सुदृढ बनाउँछ। हालका वर्षहरूमा पूर्वी नेपालमा गरिएको इथनोग्राफिक अध्ययनहरूले राई समुदायको खानपान र संस्कृतिमा क्रमशः परिवर्तन भइरहेको देखाएका छन्। सहरीकरण, शिक्षा, रोजगारीका लागि विदेश गमन, बसाइसराइ, आधुनिक शिक्षाले पारम्परिक अभ्यासहरूमा कमी ल्याइरहेको छ र वैश्वीकरणले, यो ग्लोबलाइजेसनले चाहिँ परम्परागत जीवनशैलीलाई प्रभावित पारेका छन्। फलस्वरूप परम्परागत अन्नको खेती घट्दै गएको छ, प्रशोधित खाद्य पदार्थको प्रयोग बढेको छ अनि मुन्दुम र स्थानीय भाषाप्रतिको ज्ञान नयाँ पुस्तामा कमजोर हुँदै रूपान्तरित हुँदै गएको देखिन्छ श्रोता।
इतिहासकारहरूको अनुसन्धान रिपोर्टहरूको आधारमा हेर्दा राई जातिको खानपान र संस्कृति गहिरो रूपमा अन्तर सम्बन्धित छन् श्रोता, जहाँ खाना केवल जीविका नभई परम्परा, विश्वास र सामाजिक संरचनाको केन्द्र हो। यद्यपि आधुनिकता र वैश्वीकरणले केही चुनौती नल्याएका त होइनन्, तर सचेत संरक्षण र पुनर्जीवनका प्रयासहरूले यो सम्पदालाई नयाँ सन्दर्भमा पुनस्थापित गरिरहेका छन्। राई समुदायको यो खाद्य संस्कृति सांस्कृतिक प्रणाली नेपालकै विविधता र दिगोपनको एक महत्त्वपूर्ण उदाहरणका रूपमा उभिएको छ। तपाईँहरू सम्पूर्णलाई पनि यो अब अघि चर्चा गरिहाल्यो, साकेलाको चाहिँ तपाईँहरू उभौली यो पल्ट चाहिँ उभौली हो श्रोता, र तपाईँहरू सम्पूर्णलाई चाहिँ शुभकामना साकेलाको। हजुर, विभिन्न फुड एन्ड कल्चरहरूको कुराकानी गर्ने क्रममा आज हामी विशेष गरी अब साकेलाको मौसम पनि भएकाले हामीले साकेला सम्बन्धी नै चर्चा गऱ्यौँ। त्यहाँ किरात राईहरूले कसरी के भन्ने सम्बन्ध कस्तो चाहिँ हुन्छ भन्ने कुराहरू हामीले चाहिँ कुरा गऱ्यौँ श्रोता। अब एउटा गीत सुनौ, गीत र परेको छ पूर्वै रमाइलो, र यो पूर्वै रमाइलो गीतलाई गाउनु भएको छ गौरव दर्पण र सृष्टि हेङमाङले। अब यो अलिकति साकेला सम्बन्धित नै नभए पनि पूर्वेली लोकभाका भएकोले मैले यो गीत तपाईँहरू समक्ष प्रस्तुत गर्ने जमर्को गरेँ। प्लिज इन्जोय।

जता हेरे पनि हजुर पूर्वै रमाइलो गौरव दर्पण र सृष्टि हिङमाङले गाउनुभएको मिठो गीत सुन्ने श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरू कतिको यो पौडी खेल्न अथवा कतिको कुन लेभलको हाई स्किल स्विमर हुनुहुन्छ तपाईँहरू भर्खर सिक्दै हुनुहुन्छ अथवा सिकार हुनुहुन्छ तपाईँहरू जस्तो सुकै भए पनि यदि तपाईँहरूलाई चाहिँ यो स्विमिङमा पौडीमा चाहिँ आफ्नो कला अझै पनि निखार्ने इच्छा छ तपाईँ भर्खर सिक्दै हुनुहुन्छ भने अझै राम्रो तरिकाले पौडी खेल्न कसरी सिक्ने भन्ने कुराहरू यदि जान्न सिक्न मन छ भने प्रत्येक मङ्गलबार र बिहिबार मध्याहको 12:15 बजेसम्म यो ग्यारिजन स्विमिङ पुलमा चाहिँ तपाईँहरूलाई फ्री सेसन सञ्चालन हुने भएको छ तपाईँहरू जान सक्नुहुन्छ प्रत्येक मङ्गलबार अनि प्रत्येक बिहिबार मध्याह यो विशेष गरी लन्च ब्रेकको समयलाई सदुपयोग गर्न चाहनुहुन्छ भने बिएबी बाराकुडा स्विम क्लबले यो सेसन आयोजना गरेको छ तपाईँ निशुल्क रूपमा जान सक्नुहुन्छ कतै कसैलाई दर्ता गर्नु पर्दैन कसैलाई इन्फर्म गर्नु नि पर्दैन बस तपाईँको फिजिकल शरीर शारीरिक रूपमा उपस्थित हुनु पर्यो र तपाईँले त्यहाँ चाहिँ एक्सपर्टहरूबाट चाहिँ टेक्निकहरू गाइडेन्सहरू पाउनुहुन्छ र तपाईँले आफ्नो पौडी नै कलालाई चाहिँ सुधार गर्न सक्नुहुन्छ यो मौकाको फाइदा उठाउनुहोला श्रोता अब हामी नवाज अन्सारीलाई सुन्छौँ साबर हे इश्कमा

तारीफ गर्न उर्दू अल्फाजहरूको सहारा लिन म बाध्य, यतिले पुग्दैन म अर्को स्वर बार लेख्छु, समर्पण गरे यो काव्य। मेरो त भाग्य साक्षात देवीको आगमन, आज्ञा लिन चाहन्छु मेरो हस्पिटालिटी, तिम्रो रक्षा मेरो कर्तव्य। That's not was a sorry, मैले बोले सबै सत्य।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइप जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइपले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

जाद्रै राम्री मेरी पियार सन्तोष सुनार अनि समीक्षा अधिकारीले गाउनुभएको मिठो गीत सुने श्रोता. यो देउडा भाकामा भए जस्तो लाग्यो. शब्दहरू पनि यो नेपालको पश्चिम सुदूरपश्चिमतिर चल्ने शब्दहरू अलि मिसिएको जस्तो लाग्यो. यो मेरो सोच मात्र हो श्रोता. तपाईँहरूलाई कस्तो लाग्यो यो गीत? कतातिरको कुन भागको गीत पर्यो? सधैँ भन्ने गर्दछौँ हामी चाहिँ सरोबरो गीतहरू बजाउने कोसिस गर्दछौँ. कोही बेला कताको, कोही बेला कताको, कोही बेला नयाँ भर्खर निस्केको ऱ्याप पनि सुनाउँछ हामी. हिपहप पनि, हिपहप भन्दा नेपहप भनौँ, नेपहपमा चाहिँ अब हामीले फेरि अलिकति सावधानी अपनाउनु पर्ने हुन्छ श्रोता. त्यही भएर तपाईँहरू नेपहप गीतहरू, अलि हिपहप, यो रक गीतहरू चाहिँ अनुरोध गर्नुहुन्छ भने यसो शब्द चयनकै कस्तो छ यसो सुनेर एकपल्ट चाहिँ रिक्वेस्ट गर्नुहोला भन्ने सानो अनुरोध गरे. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरू बिएफबी ग्यारिजन एजुकेसन सेन्टरमा जाने गर्नुहुन्छ, धेरै उपयोगी, जीवन उपयोगी कोर्सहरू गर्ने गर्नुहुन्छ र सोही अनुरूप अब ग्यारिजन एजुकेसन सेन्टरमा चाहिँ केही प्रोग्रामहरू रन हुनेवालामा छन्. आइजिएसएससी म्याथ्स पहिलो रहेको छ. अब इक्जाम नजिकिँदैछ, नजिकिँदै भन्दा नि अब आइसक्यो, इक्जाम डेट तोकिसकिएको छ. तपाईँहरूले चाहिँ 25 जुनभित्र चाहिँ दर्ता गरिसक्नुपर्नेछ रजिस्ट्रेसन आइजिएससी म्याथ्सका लागि. भने पेपर वानको इक्जाम, दुईवटा पेपरमा इक्जाम हुने रहेछ. 8 अक्टोबरमा हुन्छ एउटा, र दोस्रो इक्जाम चाहिँ, दोस्रो पेपरको इक्जाम 14 अक्टोबरमा हुन्छ सन् 2026 सालको. रजिस्ट्रेसन फी लाग्ने छ तपाईँलाई $165.17 यो ब्रुनाई डलरको कुरा हुँदैछ श्रोता. अनि त्यस पछाडि A1 र B1 को वर्कसप पनि हुँदैछ. हजुर, स्थान हो ग्यारिजन एजुकेसन सेन्टरको ग्यालिपली क्लासरुम. 21 मेमा तपाईँले चाहिँ A1 को वर्कसपमा सहभागिता जनाउन सक्नुहुनेछ. 9 बजेदेखि सुरु हुन्छ 1 घन्टाका लागि. त्यस पश्चात त्यही क्लासरुममा नै त्यही दिन 10 बजेदेखि B1 को चाहिँ वर्कसप हुनेछ. र एक्चुअल टेस्ट A1 र B1 को चाहिँ 12 जुनमा हुन्छ श्रोता, सन् 2026 सालमा. अब करिब करिब 1 महिना जति बाँकी रहेको छ, 1 महिना नै बाँकी रहेको छ भनौँ न. रजिस्ट्रेसन चाहिँ 22 मे भन्दा अगाडि गरिसक्नु पर्यो तपाईँहरूले. र रजिस्ट्रेसन फी चाहिँ तपाईँलाई लाग्छ $255. र यो सम्बन्धमा अन्य केही जानकारीहरू चाहिएको खण्डमा चाहिँ तपाईँले कर्पोरल किरण योङया गुरुजीलाई चाहिँ एजुकेसन सेन्टरमा बिहानको 10 बजेदेखि 5 बजेसम्म सम्पर्क गर्नुहोला.

करिब करिब 5-6 मिनट बाँकी रहेको छ र अब एउटा गीत सुम्पदै चाहिँ कार्यक्रमको दोस्रो घण्टालाई समापन गरौँ। श्रोता, गीतको लागि अनुरोध आएको छ परदेशी घिमिरे माइलोज्यूले, उहाँले चाहिँ बिहानैदेखि सुन्नुभएको रहेछ। 6 किलोमिटर जगिङ सकेर, मझेरी सुन्दै जगिङ सकेर रुममा छु है हजुर, अब समय मिलेमा झुपडी कि नारी भन्छे भन्ने शम्भु राईले गाउनुभएको सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा हुनुभएको छ। ह्याभ अ गुड डे अहेड भन्नुभएको छ। घिमिरेज्यू, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। फिटनेस सकेर ताजा भएर अब कामका लागि तर्खर गर्दै हुनुहुन्छ होला, ब्रेकफास्ट खाइसक्नु भयो होला, अब काममा तपाईँको पनि राम्रो होस् आजको दिन भन्न चाहेँ। र तपाईँले माग्नुभएको यो अनुरोध गर्नुभएको झुपडी कि नारी रुन्छे शम्भु राईले गाउनुभएको गीत साह्रै मिठो छ, यथार्थपरक गीत छ र यो गीतलाई सुन्दै हामी पनि दोस्रो घण्टालाई बिदा गरौँ। श्रोता, तेस्रो घण्टामा भेटौँ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सार्वजनिक खरिद ऐन 2063 अध्यादेश मार्फत दोस्रो पटक संशोधन गरेको छ। संशोधित ऐन अनुसार खरिद प्रक्रियाको समयावधि घटाइएको छ। मूल कानूनमा सूचना प्रकाशन गर्दा राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वान गर्दाको हकमा 30 दिन र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा 45 दिनको समय दिनुपर्ने उल्लेख भएकोमा यो समय घटाइएको हो। मूल ऐनको दफा 14 उपदफा 4 कम्तीमा 30 दिनको सट्टा 21 र 45 दिनको सट्टा 30 दिन कायम गरिएको हो। आदिवासी जनजातिमा सूचीकरण नहुँदा 8 पहरिया समुदाय सामाजिक शैक्षिक तथा आर्थिक कार्यक्रमबाट वञ्चित हुँदै आएका छन्। धनकुटाबाट गोपाल बराइली।
4: धनकुटा नगर क्षेत्रमा मात्रै सीमान्तकृत 8 पहरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न सक्रिय रहे पनि अहिलेसम्म सम्बोधन भएको छैन। 8 पहरिया छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सूचीकृतको माग गर्दै विभिन्न निकाय समेत धाइरहेका छन्। किराँत 8 पहरिया समाजका केन्द्रीय महासचिव सूर्य 8 पहरिया
5: आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले चाहिँ हामी 8 गते देख्लै हो। त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
4: 8 पहरिया समुदायको आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि सहितका प्रमाणित दस्तावेज हुँदाहुँदै पनि राज्यले आधिकारिक मान्यता नदिएको अधिकार कर्मी सचेता 8 पहरियाको गुनासो छ।
6: 8 पहरिया भित्रको धेरै पाछहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि 8 पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
4: यो समुदायका लागि धनकुटा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ भने उनीहरूले मनाउने मङ्सिर चाडमा स्थानीय बिदा समेत दिने गरेको छ। यो समुदायको मुख्य बसोबासको क्षेत्र धनकुटा हो। अहिले धनकुटाका मूलवासीको रूपमा रहेका 8 पहरिया समुदायले आफूलाई जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाइ छ।
7: हामी सबै सपोर्टेड छौँ होइन। उनीहरूले अब किन नगरे त्यो बरगजर छ होइन। राज्य के जान्थे सूचीकृत गर्दाखेरि होइन, त्यो समस्या छ। त्यसको आधारहरू के नपुग्छन् भने त्यसको लागि सबै तयारी गरेर त्यो सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका छ। त
4: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको 8 पहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिका का 10 वडासम्म फैलिएको छ। 8 पहरिया समुदाय भित्र छारा हुम्बारक किमदाहाङ पाङसुङ लगायत गरी 19 जाति छन्।
3: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका निर्माण आयोजना सम्पन्न गर्न विस्तृत निर्देशन जारी गरेको छ।
8: सचिव गोपाल प्रसाद सिब्देलले जारी गरेको परिपत्रमा निर्माण प्रक्रियामा देखिने बाधाका पहिचान गरी निकायहरूबीच आपसी समन्वय बनाउन जोड दिइएको छ। परिपत्रमा मूल्य समायोजन सम्बन्धी विषयलाई विशेष रूपमा उल्लेख गर्दै ठेक्का सम्झौतामा तोकिएको प्रावधान अनुसार मूल्य समायोजन अविलम्ब कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै त्यस्तो प्रक्रिया कार्यान्वयनमा कुनै जटिलता देखिए वा मन्त्रालयको सहजीकरण आवश्यक परेमा तत्काल जानकारी गराउन समेत आग्रह गरिएको छ। मन्त्रालयले आयोजना नियमित नहुने वा प्रगति नदेखिने अवस्थाको जिम्मेवारी सम्बन्धित आयोजना प्रमुख तथा निर्देशकमा रहने स्पष्ट पारेको छ। त्यस्तै निर्माण स्थलमा उल्लेखनीय प्रगति नदेखिएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत जिम्मेवार ठहरिने व्यवस्था मिलाउन भनिएको छ।
3: होर्मुज जलमार्गमा लडाईका बीच इरानसँगको युद्धविराम सक्रिय रहेको अमेरिकी विदेश मन्त्रीले बताएका छन्। विदेश मन्त्री मार्को रुबियोले जलमार्गमा प्रतिरक्षात्मक भूमिका खेलिएको बताउनुभयो। अलपत्र परेका जहाजलाई गन्तव्यमा पठाउने क्रममा 10 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। रुबियोका अनुसार इरानले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरिरहेको छ।
9: There is no international law that allows you to say, I'm going to put mines in an international body of water and I'm going to blow up ships that don't listen to us and try to go through. That's what Iran is doing. This is a criminal act, and someone needs to do something about it. Something needs to be done. It's completely illegal, completely illegitimate, and completely unacceptable. And that's why the United States military is guiding stranded commercial ships safely through the strait.
3: आर्सेनल 20 वर्षमा पहिलो पटक च्याम्पियन्स लिग फाइनलमा पुगेको छ। एथलेटिको मड्रिडमाथि समग्रमा 2-1 जित निकालेर आर्सेनल लिगको फाइनलमा पुगेको हो। लन्डनमा भएको दोस्रो लिगमा 1-0 जित निकाल्ने क्रममा आर्सेनलका लागि बुकायो साकाले निर्णायक गोल गर्नुभयो। क्लबका व्यवस्थापक मिकेल अर्टेटालाई यो क्षण निकै सुखद रह्यो।
2: We made history again together and I cannot be happier, prouder for everybody that is involved in this football club. The boys did an incredible job and after 20 years and for the second time in our history, we are back in the Champions League final.
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

हुँदैन बिहानी मुस्कुराएर नभएसम्म भन्ने खालको भाव बोकेको गीतबाट हाम्रो कार्यक्रम प्रभात माफ गर्नुहोस् मझेरीको तेस्रो यानि कि अन्तिम घण्टा सुरु भयो. श्रोता सत्यकला राईले गाउनु भएको यो गीत मिठो गीतबाट हामीले कार्यक्रम सुरु गर्यौँ. त्योभन्दा अगाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुभयो. विभिन्न समाचारहरू थिए, विभिन्न किसिमका राम्रा नराम्रा ठिकै किसिमका राजनीतिक समाचार, सरकारका कामहरूका बारेमा के गर्दैछ अनि जनताले के भन्दैछन् भन्नेहरू मिश्रित खालको समाचार हामीले सुन्यौँ. म डिएबिएस काठमाडौँबाट न्युज टिमलाई सधैँ उहाँले चाहिँ यसरी समाचार प्रसारण गरिदिनुहुन्छ प्रत्येक घन्टा. हामी आभारी छौँ श्रोता. पक्कै पनि तपाईँले पनि ताजा समाचार सुन्ने मौका पाउनुभयो होला. मध्याहको 12:11 गएको छ श्रोता ब्रुनाईमा र अहिले अन्य ठाउँतिर के कस्तो हुँदैछ. बेलायतमा 5:11 गयो. गुड मर्निङ. अब तपाईँहरू कतिपय त उठिसकेर अब दिनको सुरुवात गर्ने तर्खरमा हुनुहुन्छ होला. चिया पानी खाइ पिसकेर खाजा साजा खाइसकेर कामको लागि तयारी अवस्थामा हुनुहुन्छ होला. अब हिँड्दै हुनुहुन्छ अथवा कति त जाँदै पनि हुनुहुन्छ. अर्ली मर्निङ सिफ्ट अथवा कोही लेट नाइट सिफ्टहरू सकेर अब घर फर्किने तयारीमा हुनुहुन्छ. नेपालमा 10:00 लागि 4 बाँकी रहेको छ. अफिस पुगिसक्नुभयो. नेपालमा अहिले अलिकति यो सरकारी विशेष गरेर सरकारी कार्यालयहरूको टाइम चेन्ज भएको छ. तपाईँहरू पनि पुगिसक्नुभयो आफ्नो काममा लागिसक्नुभयो होला अथवा चिया चमेना गृहतिर पो हुनुहुन्छ कि कतै कसरी हामीलाई कतै सुनिराख्नु भएको छ भने तपाईँहरूलाई पनि स्वागत गर्न चाहे नेपालका श्रोतालाई पनि र अन्य श्रोताहरू जो विश्वभर फैलिएर चाहिँ बस्नुभएको छ तपाईँहरू सम्पूर्णलाई एकमुष्ट स्वागत अनि नमस्कार गरे. म धनराज राई मझेरी कार्यक्रममा. हजुर, यो समयमा हामीलाई कैलाश अनिता लिम्बुले पनि सम्पर्क गर्नुभएको छ भाइले ननिटन युकेबाट. उहाँलाई एकैछिन कार्यक्रम सुनिराख्नु होला भनेर मैले अनुरोध गरेँ. तपाईँको गीत कुन परेको छ मैले यहाँ हेर्न अलि पाएको छैन. तपाईँको गीत म खोजेर पाएपछि अवश्य नै बजाउने छु. अब एउटा गीत सुनाइहाल्छु म तपाईँहरूलाई. आँखाको भाका पुरानो गीत स्वर सम्राट नारायण गोपालको आवाजमा.

हजुर, कसैलाई केही नभन्नु है भन्ने गीत हामीले सुन्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूको लागि एउटा जानकारी, यो डिआइओ ब्रुनेले चाहिँ सेड्युल गरेको छ यो वाटर, घरको वाटर टेम्परेचर मोनिटरिङ र पानीको, यो पानीमा भएको क्लोरिनको मात्रा टेस्टिङ गर्नेका लागि हो। यो गत हप्ता 4 मेदेखि, गत हप्ता होइन, यो हप्ता 4 मेदेखि सुरु भएको छ र 8 जुनसम्म नै यो कार्यक्रम कन्टिन्यू हुन्छ। प्रत्येक घरमा आउनुहुन्छ डिआइओ ब्रुनेका स्टाफहरू, उहाँहरूले चेक गर्नुहुन्छ पानीको चाहिने टेम्परेचर छ कि छैन, अथवा क्लोरिनको मात्रामा रिक्वायर्ड भन्दा तल छ कि माथि छ कि भनेर उहाँहरूले चेक गर्नुहुन्छ। यो चाहिँ उहाँहरूले यो सेरिया र मुमोङमा भएका सम्पूर्ण यो एसएफए क्वार्टरहरूमा चाहिँ यो प्रोग्राम रन गर्नुहुन्छ। उहाँहरूले सबै नसकिन्जेल चाहिँ यो कार्यक्रम अन्त हुँदैन, 8 जुनभित्रमा सक्ने उहाँहरूको टार्गेट रहेको छ। हजुर, उहाँहरू आउँदाखेरि तपाईँहरूले यसो ढोका चाहिँ खोलिदिनु पर्यो, अथवा बिहानको 8:30 बजेदेखि साँझको 4:30 बजेसम्म उहाँहरूको चाहिँ एनी टाइम आवागमन हुनसक्छ। हुन त बाई घरको लाइन अनि रिजन एरियाले छुट्याउनु भएको छ, तपाईँहरूले यो सम्बन्धी जानकारी पक्कै पनि लिफलेटहरू पाइसक्नु भएको छ। हजुर, अब एउटा अनुरोध गीततर्फ लागौँ। कैलाश अनिता लिम्बू भाइ आउनु भएछ। कैलाश भाइ ननिचन युकेबाट, नमस्ते धनराज दाई, बुधबारको कार्यक्रम मझेरी सुनेर रमाइलो लिँदैछु भन्नुभएको छ। धन्यवाद समय र साथका लागि भाइ। दाई, हजुरकै रोजाइमा सिङ्गर विवेक श्रेष्ठ कन्दरा ब्यान्डको हुनुहुन्छ, को कुनै एउटा सङ चाहिँ राखिदिनु पर्यो है हजुर भन्नुभएको छ। अवश्य पनि हामीसँग भएको गीत सुनाउन पाउँदाखेरि अवश्य नै खुसी लाग्छ। र अब के अरे, उहाँले चाहिँ यो गीत मार्फत चाहिँ आफ्नै अभिरुचिमा पहिलो प्रथम सुन्न चाहनुभएको छ। उहाँहरूका आफन्तजनहरूमा, फेसबुकका साथीहरू, मझेरी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई पनि यो गीत चाहिँ डेडिकेट गर्न चाहनु भएको छ कैलाश लिम्बू भाइले ननिटन युकेबाट। अब त्यो गीत सुन्छौँ, एउटा हङकङ पोखरा भन्ने कन्दरा ब्यान्डको छ, यो विवेक श्रेष्ठको आवाजमा। कैलाश भाइ, तपाईँको अनुरोधमा यो गीत अब

0: रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: PFVS गोर्खा रेडियो।

हेनी बेकरको सधैँभरि यो हेनी बेकर नेपाली चेली हुनुहुँदो रहेछ, तर नाम चाहिँ हेनी बेकर, नेपाली गीतहरू राम्रा राम्रा गाउनुहुँदो रहेछ। मैले नि भर्खर भर्खर उहाँको बारेमा पत्ता लगाउँदैछु र गीतहरू उहाँहरूको खोज्दै डाउनलोड गर्दै तपाईँहरूलाई सुनाउँदैछु। आशा गर्दैछु तपाईँहरूले पक्कै पनि यो गीतलाई, उनका गीतहरूलाई रुचाइराख्नु भएको छ। बिएबिएस सुन्नुभएको पनि वर्षौँ भइसक्यो, तर तपाईँले कहिले बिएबिएसमा गएर सर्वेमा भाग लिनुभएको छ? यदि लिनुभएको छैन भने झट्टै गरिहाल्नुहोस्, सजिलो छ, 10-12 मिनटमा सक्नुहुन्छ यो सर्वे। bfs.com/survey जानुहोस् र त्यहाँ सोधिएका केही भन्दा पनि प्रश्नहरू, मल्टिपल चोइस प्रश्नहरू छन्, ती प्रश्नहरूको भटाभट उत्तर दिनुहोस्। तपाईँलाई जस्तो लाग्छ त्यस्तै उत्तर दिनुहोस्, बनावटी केही पनि चाहिएन। तपाईँहरूले दिनुभएको सुझाव र सल्लाहहरूले नै हो हामीलाई अझै पनि हाम्रो कार्यक्रमहरू अझै चाहिँ निखार्दै लाने र तपाईँहरूको चाहिँ मेजोरिटीलाई चाहिँ हामीले स्वीकार गरेर त्यही अनुसारले कार्यक्रमहरूलाई रूपमा फेरबदल गर्न पर्नेहरूमा गर्न सक्छौँ हामीले। त्यस पछाडि मात्रै तपाईँहरू ब्रिटिस आर्मीमा हुनुहुन्छ, उहाँका स्पाउस हुनुहुन्छ, एमओडीका कन्ट्र्याक्टर हुनुहुन्छ, उहाँका पार्टनर हुनुहुन्छ, वा एमओडी सिभिल सर्भेन्ट हुनुहुन्छ अथवा उहाँका पार्टनर हुनुहुन्छ भने यो सर्वे तपाईँका लागि खुला गरिएको प्रत्येक जनवरी, अप्रिल, जुलाई र अक्टोबर महिनामा यो हुने गर्दछ। यो सर्वेको ड्र हुन्छ र त्यो ड्रमा चाहिँ तपाईँको लागि 200 स्टर्लिङ पाउन्ड भाउचर लक्की ड्रमा बसिराखेको हुन्छ। तपाईँको नाम तानियो भने तपाईँले 200 स्टर्लिङ पाउन्डको भाउचर जित्न सक्नुहुन्छ यो सर्वेमा भाग लिए बापत। र तपाईँले जित्नुभएको खण्डमा तपाईँलाई इमेल एड्रेसमा नै पठाइनेछ भाउचर अनि जानकारी। तपाईँहरू सबैलाई गुड लक भन्दै यो सर्वेमा भाग लिन मैले अनुरोध गरेँ, के थाहा तपाईँ त्यो भाग्यशाली विजेता बन्न सक्नुहुन्छ। अब झुटो बोल्दिन जम्सीको यो गीत सुन्छौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

ह्यान्डसम अनि ब्युटिफुलमको कुरा गर्दै हुनुहुन्थ्यो रेशमा पुन र एसडी योगीले। श्रोता कार्यक्रम मझेरीमा हुनुहुन्छ, दोस्रो तेस्रो घण्टामा छौँ र अब हामी झन्झन् झन्नै अन्तिमतिर आइपुगिसकेका छौँ। श्रोता मध्याहको एक बज्नको लागि अब करिब बाह्र मिनट साढे एघार मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनेका स्पाउजेसलाई चाहिँ सर्किट क्लासेस हुने भएको छ प्रत्येक सोमबार मङ्गलबार अनि बिहिबार बिहानको 9 बजेदेखि 10 बजे एक घन्टा यो ग्यारिजनको जिम्नेजियममा हुन्छ। तपाईँहरू फिटनेस फ्रिक हुनुहुन्छ जो चाहिँ घरमा बसेर छोराछोरीहरू स्कुल गएको समयको सदुपयोग गर्न चाहनुहुन्छ भने यो कार्यक्रममा सहभागिता जनाउनुहोला। हाई पेजमा एउटा लिङ्क दिएको छ, त्यहाँ चाहिँ तपाईँले आफ्नो सहभागिता जनाउन सक्नुहुन्छ। सर्किट ट्रेनिङ एटेन्डेन्स सिट भनेर राखिएको छ उक्त लिङ्क, र त्योभन्दा अगाडि चाहिँ तपाईँले त्यहाँ ग्यारिजनको जिममा इन्डक्टेड भएको हुनुपर्छ। इन्डक्टेड नभएकन तपाईँले यो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्न। श्रोता एकदेव लिम्बुलाई सुनौ फिजेको केसमा।

एकदेव लिम्बूको मिठो आवाजमा फिजेको केही सुने श्रोता हृदयमा अब मध्याहको एक बज्नका लागि 6:30 बाँकी रहेको छ श्रोता।

हुनुहुँदो रहेछ उहाँ, र उहाँले लेख्नु भएको गीत परेको रहेछ यो, फर्स्ट सेकेन्ड जिआरको हुनुहुँदो रहेछ। एक हप्ता पहिला उहाँसँग भेट भएर मिठो गफसप भएको थियो। उहाँले राम्रो गीत गाउनका साथै बाँसुरी, सारङ्गी, हार्मोनियम, हार्मोनी जस्ता बाजाहरू बजाउनु हुँदो रहेछ। एक्स आर्मी भए तापनि उमेरको हिसाबले भान्जा भने र उहाँले पनि मामा भनेर हामी छुट्यो भन्दै छ टङ्क भान्जा भान्जा टङ्क शेरचन भन्नुभएको रहेछ। र अब हामी टङ्क शेरचनले लेख्नुभएको र गाउनुभएको जुना श्रीसको साथमा रहेको यो गीत सुन्दै कार्यक्रमबाट बिदा हुने तर्खर गर्दैछु श्रोता। अब हामी भोलि फेरि भेट्नेछौँ मजेरी कार्यक्रममा। तबसम्म तपाईँहरूको समय चाहिँ सुखी रहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस् र हामी भोलि भेट्नेछौँ। अहिलेलाई बिदा दिनुहोस्। यो पछाडि साङ्गीतिक तरङ्ग कार्यक्रम लिएर नूतन राई बहिनी आउनुहुनेछ, जसले चाहिँ 89.5 मेगाहर्ज एफएम ब्रुनेका श्रोताहरूलाई इन्टरटेन गराउनुहुनेछ भने अन्य श्रोताहरू भने नेटवर्कको कार्यक्रममा नै जोडिनुहुनेछ। मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: देशको पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने पृथ्वीराज मार्ग अहिले स्तरोन्नति भइरहेको छ। योजना अन्तर्गत मुगलिनदेखि पोखरासम्म दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। जामुनीदेखि आबुखैरिनी पूर्वी खण्डको काम सकिएको छ भने जामुनीदेखि पोखराको सेती नदी पुलसम्मको पश्चिम खण्डको काम बाँकी छ। यो योजना म्याद आगामी असार 15 गतेसम्म मात्रै छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पश्चिम खण्डमा 39 किलोमिटर पर्दछ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा 4 वर्षदेखि स्तरोन्नतिको काम भइरहेको हो। यसअघि दुई पटक म्याद थप गर्दा समेत काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको माग अनुसार आगामी असार 15 गतेसम्म म्याद थप भएको छ। मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले हालसम्म यो योजनाको 77% भौतिक प्रगति भएको जानकारी दिनुभयो। उहाँले प्रथम तथा दोस्रो तहको कालोपत्रे सहित अधिकांश ठाउँमा सर्भिस लेन, कलभर्ट र नालीको काम सम्पन्न भएको बताउनुभयो।
2: तनहुँ जिल्लाको जामुनीदेखि पोखराको पृथ्वी चोकसम्म हाम्रो एसियाली विकास ब्याङ्कको सहयोगमा हाम्रो 4-6 लेनसम्म स्तरोन्नति गर्ने गरी सडक निर्माणाधीन अवस्थामा छ। यो सडकको हाम्रो स्कोपमा चाहिँ टोटल 38.8 किलोमिटर सेतीपुङसम्म हो भने यता चाहिँ सेतीपुङदेखि यता चाहिँ 360 मिटर चाहिँ हाम्रो पृथ्वी चोकसम्म गएर त्यो हाम्रो स्कोपभित्र पर्छ। सडक अन्तर्गत हाम्रो टोटल 38.7 किलोमिटर मध्ये अहिले करिब 38 किलोमिटर चाहिँ हाम्रो सबै 4 लेन सम्पन्न भइसकेको अवस्था छ। अब बाँकी भनेको हाम्रो विजयपुर पुलको हाम्रो चाहिँ सडकको राइट साइड र पोखरा विश्वविद्यालयको अपोजिटतिर चाहिँ एउटा क्लिप छ, त्यो ठाउँमा चाहिँ दुई ठाउँ बाहेक अरू ठाउँको चाहिँ हाम्रो सबै त्यो चाहिँ त्यो गरेर चाहिँ करिब 400 मिटर मात्रै हाम्रो बाँकी छ। अब अरू चाहिँ सबै सकिसकेको अवस्था छ। र सर्भिस लेनतिर चाहिँ हाम्रो टोटल 36 किलोमिटर मध्ये 19 किलोमिटर चाहिँ हाम्रो सर्भिस लेन पनि कालोपत्र भएर सकिसकेको अवस्था छ भने हाम्रो सबग्रेडसम्म चाहिँ करिब 28-29 किलोमिटर चाहिँ हाम्रो सबग्रेडसम्म काम पनि सकिसकेको अवस्था अनुसार अहिले हामी तनहुँ जिल्लाको चाहिँ विभिन्न ठाउँमा हामीले रोड नालीको दुई साइडतिर चाहिँ हाम्रो डब्लुबिमहरूको काम भइरहेको छ। अहिले करिब 10 किलोमिटर चाहिँ हाम्रो डब्लुबिमको पनि काम भइसकेको छ। हाम्रो सडकतर्फ चाहिँ हाम्रो भौतिक प्रगति चाहिँ 77.47% भौतिक प्रगति भइसकेको अवस्था छ। सडकको चाहिँ म्याद यही 83 असार 15 छ।
0: मध्यपूर्वको तनावका कारण नेपाली चिया निर्यात प्रभावित भएको छ।
3: ढुवानी भाडा महँगो हुँदा विशेष गरी मध्यपूर्वी र युरोपियन देशमा निर्यात हुने नेपाली चियामा प्रभाव परेको देखिएको छ। मेची भन्सार कार्यालय काकडबिट्टाका अनुसार गत आर्थिक वर्ष 81-82 चैत्र मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म चिया निर्यात 26% घटेको छ। गत आर्थिक वर्ष 2081-82 चैत्र मसान्तसम्म 3,27,20,72,000 1,28,18,300 किलो चिया पूर्वी नाकाबाट भारत हुँदै विभिन्न मुलुक निर्यात भएको थियो, तर चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म 2,58,19,85,000 रुपियाँ मूल्य बराबरको 79,43,794 किलो चिया मात्र निर्यात भएको मेची भन्सार कार्यालय काकडबिट्टाले जनाएको छ। चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्र प्रसाद अधिकारीले अमेरिका इरान युद्धका कारण मध्य पूर्वमा देखिएको तनावले चिया निर्यातमा प्रभाव देखिएको बताउनु भएको छ। भारतले पनि अनेक बहानामा नेपाली चियामा अवरोध गर्नु र युद्धका कारण मध्य पूर्वी देश र युरोपियन देशमा निर्यात गर्न भाडा महँगो निर्यात घटेको उहाँको भनाइ छ।
0: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षका निर्माण आयोजना सम्पन्न गर्न विस्तृत निर्देशन जारी गरेको छ।
4: सचिव गोपाल प्रसाद सिद्धेलले जारी गरेको परिपत्रमा निर्माण प्रक्रियामा देखिने बाधाका पहिचान गरी निकायहरूबीच आपसी समन्वय बनाउन जोड दिइएको छ। परिपत्रमा मूल्य समायोजन सम्बन्धी विषयलाई विशेष रूपमा उल्लेख गर्दै ठेक्का सम्झौतामा तोकिएको प्रावधान अनुसार मूल्य समायोजन अविलम्ब कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै त्यस्तो प्रक्रिया कार्यान्वयनमा कुनै जटिलता देखिए वा मन्त्रालयको सहजीकरण आवश्यक परेमा तत्काल जानकारी गराउन समेत आग्रह गरिएको छ। मन्त्रालयले आयोजना नियमित नहुने वा प्रगति नदेखिने अवस्थाको जिम्मेवारी सम्बन्धित आयोजना प्रमुख तथा निर्देशकमा रहने स्पष्ट पारेको छ। त्यस्तै निर्माण स्थलमा उल्लेखनीय प्रगति नदेखिएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत जिम्मेवार ठहरिने व्यवस्था मिलाउन भनिएको छ।
0: नेकपा संयुक्तले आज माइतीघर मण्डलामा सड़कमै पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टीले सार्वजनिक गरेको सूचना अनुसार दिउँसो 1 बजे हुने सम्मेलनमा नेता घनश्याम भूषालको नेतृत्व रहनेछ। कार्यक्रममा सुकुमासीहरूको अमानवीय विस्थापन र प्रेस जगतमाथि भइरहेको आर्थिक नाकाबन्दीको विषयमा छलफल तथा धारणा सार्वजनिक गर्ने तयारी छ।
5: BFBS, Gorkha Radio.

यो बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हामीद्वारा उपासित पालनकर्ता देवता मुक्तिदाता भगवान र सम्पूर्ण सृष्टिको सृजन गर्ने जो परमात्मा हुनुहुन्छ उहाँ विष्णुकै रूपमा रहनुहुन्छ र त्यस्ता हाम्रा अत्यन्त आत्मीय हाम्रा आफ्नो जो भगवान विष्णु हुनुहुन्छ उहाँको हामी विशेष रूपमा बुधबारका दिन उपासना गर्ने गर्दछौँ। हामीद्वारा उपासित भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

प्रह्लाद नारद पराशर पुण्डरीक व्यासम्भरी सुक सौनक भीष्म दाल्भान रुक्माङ गदोद्भव विभीषण फाल्गुनान्दिन पुण्यानिमान परम भागवतान नतोस्मि। आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामीले विभिन्न किसिमका चित्त शुद्धि गर्ने विषयहरू, भगवत गुणगानका विषयहरू र हाम्रा परम्परा, संस्कृति, धर्म र हामीमा रहेका दार्शनिक चिन्तनहरूको मन्थन गर्ने क्रममा हामी अगाडि बढिरहेका छौँ र त्यसैलाई हामीले आत्मसात गरिरहेका छौँ। पाण्डव गीतामा उल्लेख गरिएको यो एउटा पुण्य श्लोक मैले वाचन गरेँ, जुन पुण्य श्लोक सन्तहरूले, धार्मिक व्यक्तित्वहरूले, हाम्रो परम्पराले निरन्तर रूपमा दैनिक प्रातःकाल उठेर स्मरण गर्नुपर्दछ भनेका छन्। र यस श्लोकको स्मरणबाट, यस श्लोकमा भएका नामहरूको स्मरणबाट हाम्रो जीवन सुदृढ बाटोमा अगाडि बढ्न सक्छ र यसले हामीलाई दिशा निर्देश गर्न सक्छ भनेर उल्लेख गरेका छन्। यसमा रहेका नामहरू भगवानका भक्तहरूका नामहरू हुन्। ती सत्ययुग, त्रेतायुग, द्वापरयुगमा रहेका विभिन्न किसिमका भक्तहरू जसले भगवानको महिमालाई यस धरतीमा हामी समक्ष प्रकट गर्नुभयो र भगवानले ती भक्तहरूको निरन्तर रूपमा मद्दत गर्नुभयो र उनीहरूलाई आफ्नो मानेर विभिन्न कालखण्डमा उनीहरूलाई यो संसारमा पृथक रूपमा देखाउने भगवानले कृपा गर्नुभयो। तिनै नामहरू हुन्, तिनै नामहरूको स्मरणले भगवान प्रसन्न हुनुहुन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले हामीले यी पुण्य नामहरूमा उनिएको जो एउटा श्लोक छ त्यसलाई निरन्तर रूपमा स्मरण गर्ने चेष्टा गर्यौँ भने अवश्य पनि हामीले यसबाट लाभ प्राप्त गर्नेछौँ भन्ने नै पाइन्छ। त्यसैले प्रह्लाद नारद पराशर पुण्डरीक व्यासाम्भरी सुक सौनक भीष्म दाल्भ्यान रुक्माङ गतोद्धव विभीषण फाल्गुनादिन पुण्यानिमान परम भागवतान नतोस्मि। यो पाण्डव गीतामा उल्लेख भएको यो श्लोक हो। यसमा प्रह्लादजी, नारदजी, पराशर, पुण्डरीक, व्यास, अम्बरीश, सुकदेव, सौनकजी, भीष्म दाल्भ्यान, रुक्माङ्गद, उद्धव, विभीषण र फल्गुन को नाममा उल्लेख गरिएको छ र उहाँहरूले नै फाल्गुन आदिको उल्लेख गरिएको छ। र यस श्लोकलाई प्रतिदिन हामीले स्मरण गर्यौँ भने यी भगवत भक्तका नामहरूको स्मरण हुनेछ र भगवान हामीसँग प्रसन्न हुनुहुनेछ। त्यसैले यो पुण्यमय श्लोकको हामीले आज श्रवण गर्यौँ र हामीले सक्छौँ, यदि हामीलाई यसमा चाख लाग्छ भने यो हामीले निरन्तर रूपमा दैनिक रूपमा उच्चारण गर्न सक्छौँ। यसलाई हाम्रो परम्पराले बताएको छ र यसलाई हामीले आत्मसात गरेर हाम्रो अगाडिको जीवनलाई सरल र सहज बनाउने अभ्यास अवश्य पनि गर्न सक्छौँ। यसमा दुविधा छैन। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी दैनिक रूपमा विभिन्न विषयको चर्चाहरू गर्ने गर्छौँ। चर्चाले के हुन्छ भन्ने कुरा पनि हामी चर्चा गर्ने गर्दछौँ। वास्तवमा यी आध्यात्मिक चर्चाहरू अथवा सिधै हामी आत्मासँग सम्बन्धित जो भगवान्का चर्चाहरू छन् त्यसले हाम्रो चित्त शुद्ध गराउँछ र चित्त शुद्ध गराएपछि सत्मार्गमा हिँड्ने हामीलाई बाटो देखिन्छ र त्यो सत्मार्गको बाटोबाट अगाडि हिँडेर हाम्रो मनुष्य जन्मलाई सफल पार्ने जो हाम्रो कर्तव्य हो त्यो कर्तव्यमा हामी दृढताका साथ उभिने एउटा शक्ति प्राप्त हुन्छ र त्यो दृढताले नै हामीलाई हाम्रो गन्तव्यमा पुर्याउँछ भनेर उल्लेख गरिएको छ। त्यसैले हामी यी चर्चाहरू दैनिक रूपमा गरिरहेका छौँ। चर्चा गर्छौँ र चर्चाबाट प्राप्त हुने लाभको अपेक्षा पनि गर्छौँ, तर चर्चालाई हामीले सुन्ने जो इमान्दारिता हो त्यो इमान्दारिता पनि देखाउन सक्नुपर्दछ। इमान्दारिता त्यो हो जो हामीले सुनेका छौँ, सुनेको कुरालाई वास्तवमा यहाँ शास्त्रीय र सन्त बाणीहरू र हाम्रो समग्रमा एउटा वैदिक परम्पराबाट आएका र अरू धर्म दर्शनमा रहेका केवल मनुष्यका कल्याणका जो विषयहरू हुन्छन् तिनीहरूलाई नै हामीले यहाँ प्रसारित गरिरहेका हुन्छौँ। यहाँ कुनै हाम्रा दिमागबाट उब्जिएका वासनाजन्य चिन्तनहरूलाई हामी प्रस्तुत गर्ने गर्दैनौँ। त्यसैले यी चिन्तनहरूलाई उपेक्षित भएर उपेक्षापूर्ण तरिकाले श्रवण नगर्नु नै राम्रो भनेर उल्लेख गरिएको छ, किनभने यसमा श्रद्धा र विश्वास लिएर यदि हामीले श्रवण गर्यौँ भने यसबाट जुन लाभ प्राप्त हुने हो त्यो अवश्य पनि प्राप्त हुन्छ भनिएको छ। र यसै सन्दर्भमा एउटा भनाइ छ, भावी बलवान हुन्छ, त्यसले जसद्वारा जुन स्थानमा जुन काम जुन समयमा गराउनु पर्ने हुन्छ त्यसद्वारा त्यही स्थानमा त्यही काम त्यही समयमा गराउने गर्दछ भन्ने भनाइ छ। यो भनाइलाई हामीले बुझ्ने चेष्टा गरौँ। भावी बलवान हुन्छ, भावी भनेको जो हाम्रो कर्म वासनालाई हाम्रो प्रारब्ध कर्मसँग जोडेर यो संसारमा ल्याइएको छ त्यसैलाई दिशा निर्देश गरेर हाम्रो जीवनको बाटोलाई अग्रसारित गर्ने जो एउटा शक्ति हो तत्त्व हो त्यही भावी हो र त्यो अत्यन्तै बलवान छ। त्यसलाई कसैले पनि परिवर्तन गर्न पराजित गर्न अथवा यताउता गर्न सक्दैनन्। त्यसले चाहेमा जसद्वारा अर्थात् जुनसुकै मानिसद्वारा जुन स्थानमा अथवा जुनसुकै ठाउँमा जुन काम अर्थात् जुनसुकै काम र जुन समयमा र उसले चाहेको समयमा गराउनु पर्ने हुन्छ त्यसद्वारा त्यही स्थानमा त्यही काम त्यही समयमा गराउने गर्दछ। त्यसमा तलमाथि हुँदैन। यसको मतलब हामीले गरेको प्रयत्नहरू चाहिँ कहाँ गयो त? के हाम्रो प्रयत्न सबै बेकार हो त? अवश्य पनि होइन। हाम्रो प्रयत्नले हामीलाई यही भावीले जो हामीसँग एउटा चिन्तनधारा दिएको छ त्यही चिन्तनधाराद्वारा त हामीलाई उसले डोर्याउने गर्दछ। त्यसैले जुन जुन जस्तो जस्तो चिन्तनहरू हामीमा विकसित भइरहेका हुन्छन् वास्तवमा त्यही चिन्तन त हो भावीले निर्देशन गर्ने, भावीले दिएको। भावीले दिएको कुनै यो शरीर होइन, शरीर पनि हो तर शरीरले के गर्छ र चिन्तनले डोर्याएर मात्रै शरीरले केही न केही गर्ने हो। त्यसैले हामीले जो चिन्तन धारामा प्राप्त गर्ने एउटा सन्देश छ त्यो सन्देश नै भावीले दिने हो भनेर उल्लेख गरिएको छ। त्यसैले त्यतातर्फ नै हाम्रो दृष्टि यदि जान सक्ने हो भने अवश्य पनि हाम्रो यात्रा सहज हुनेछ भनेर बताइएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, आजको हामी यो कार्यक्रममा केही एउटा यस्तो सूत्रहरूको चर्चा गर्दैछौँ जुन सूत्रहरूले हाम्रो जीवनको एउटा ढोका खोल्न सक्छ, हाम्रो जीवनलाई एउटा गति दिन सक्छ र हाम्रो जीवनको मान्यतालाई स्थिर गर्न मद्दत पुर्याउन सक्छ र मान्यतालाई परिवर्तन गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। सबैलाई एउटै समयमा एउटै किसिमले अवश्य पनि यसको प्रभाव पर्दैन भनिएको छ, तर प्रभाव नपरिरहन सक्दैन, किनभने आगोले नपोली कसरी बस्न सक्छ र घामले नतताई कसरी बस्न सक्छ र पानीले नभिजाई कसरी बस्न सक्छ र यो शास्त्रीय वचनले हाम्रो चित्तको अवस्थालाई परिवर्तन नगरी कसरी रहन सक्छ र मनुष्यको एउटा चिन्तनको जो भावीले एउटा धारालाई परिवर्तन गर्न सक्छ, भावीले एउटा चिन्तन धाराबाट मनुष्यलाई निर्देशित गरिरहेको हुन्छ र मनुष्यहरू संसारको बन्धनमा परिरहेका छन् र त्यो अज्ञानजन्य छ भनेर सारा शास्त्रहरूको सारा दार्शनिक र धार्मिक सम्प्रदायहरूको एक स्वरमा यो कुरामा स्वीकारोक्ति देखिन्छ र बन्धनको हेतु अज्ञान हो र अज्ञान के हो भन्ने कुरालाई यहाँ बताउन खोजिएको छ। यो काम गर्नाले मलाई के फाइदा हुन्छ, यसलाई किन गर्ने, यसमा मेरो के मतलब छ, मेरो कति संलग्नताले कति फाइदा अथवा बेफाइदा हुन्छ, यस्ता प्रकारका प्रश्नहरू स्वार्थजन्य हुन्छन् र स्वार्थ अज्ञानजन्य छ र अज्ञान नै बन्धनको हेतु हो भनेर यहाँ सारा सरल भाषामा यो वेदको ऋचालाई बताउने प्रयास गरिएको छ। जस्तो मनुष्यले एउटा कुनै पनि काम गर्दा आफ्नो स्वार्थसँग जोडेर यो राम्रो हो कि नराम्रो हो, यसले मलाई कति फाइदा हुन्छ अथवा बेफाइदा हुन्छ, यसलाई मैले किन गर्ने, यो गर्दा मेरो के हुने हो, गर्नुहुने हो कि होइन, यो के हो भनेर यस्ता प्रकारका विभिन्न जो चिन्तनहरू प्रश्नहरू हाम्रो हृदयमा चल्ने गर्छन् वास्तवमा ती स्वार्थजन्य छन् र ती स्वार्थहरू चाहिँ अज्ञानबाट उत्पन्न हुन्छन् अरे र अज्ञानबाट उत्पन्न गएको जो स्वार्थ छ त्यो नै वास्तवमा बन्धनको हेतु हो, बन्धनको कारण हो र यसैले नै हामीलाई संसारमा पुनः जन्मने र मर्ने एउटा प्रक्रियामा प्रवेश गराइरहन्छ। तर सन्तहरू कुनै पनि काम गर्दा परहितका लागि गर्ने गर्दछन्, त्यसैले सन्तहरू महान छन्, सन्तहरू प्रणम्य छन् र सन्तहरू पूजनीय छन्। यसैलाई हाम्रो परम्पराले वैदिक सनातन परम्पराले उल्लेख गरेको छ र यसबाट हामी पनि अगाडि बढ्न सक्यौँ भने अवश्य पनि हाम्रो एउटा सहज यात्रा हुन सक्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यो चिन्तनमा हामी पनि प्रवेश गर्ने प्रयास गरौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम, जय राम, जय जय राम, नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि. बिहानको समय छ यहाँ 6:38 गएको छ. आशा गर्छु बेलायतवासी त धेरै बिउजिसक्नु भएको छ र निकै समय अहिले त अब हेर्नुहोस् न चेन्ज छिटै सूर्योदय हुन्छ, परिवर्तन धेरै भइसकेको छ र सूर्योदय पनि चाँडै हुने. आजको कुरा गर्नुपर्दा 5:24 जाँदा भएको आज लन्डन एरियाबाट सूर्योदय र दिन लम्बिएको रात छुटिएको समय छ. निद्रा पुग्यो बिहानको समयमा बेलायतवासीलाई, युरोपवासीलाई पनि र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार छ यहाँहरू सबैलाई. स्वागत गर्छु जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, यहाँहरूको समय एकदमै शुभ शुभ रहोस्. र आजको यो कार्यक्रम लिएर एज युजल म आशा उपस्थित भएको छु. हाम्रो भेट सधैँ सोमबारदेखि शुक्रबारसम्मको बिहानी सोमा हुने गर्छ, विकेन्डमा पनि हुन्छ हाम्रो कार्यक्रम. तर कार्यक्रमको नाम चाहिँ सुनौलो बिहानी लागि राखिएको छ. 3 घन्टा लामो हुन्छ कार्यक्रम. त्यति बेला चाहिँ बिहानको 7 बजेदेखि बिहानको 10 बजेसम्म कार्यक्रम सञ्चालन हुने गर्छ बेलायतबाट. र बाँकी चाहिँ लाइभ प्रोग्राम उता नेपालबाट हुन्छ, गोर्खा कनेक्सन शनिबार आइतबारको दिनमा. र त्यसपछि चाहिँ अन्य कार्यक्रमहरू प्रायः जसो रेकर्डेड हुन्छन् र म्युजिक मिक्सहरू रेकर्डेड कार्यक्रमहरू यहाँहरूले सुन्न सक्नुहुन्छ विभिन्न स्थानबाट. र आजको कार्यक्रम नमस्ते युकेलाई हामीले गणेश अनि यशोदा पराजुली उहाँहरूले गाउनुभएको गीतबाट आरम्भ गऱ्यौँ. अब प्रवीण बेडवालले गाउनुभएको गीत सुन्दै अगाडि बढ्ने हो. मिठा मिठा गीतहरू रहेका छन्, हिजो यहाँहरूले भन्नुभएका केही गीत पनि छन् आजको कार्यक्रममा समेट्ने कोसिस गरेको छु. सधैँ जस्तो यस्तै हुन्छ होइन. र अब आज पनि एज युजल नियमित सर सामग्रीहरू लिएको छु मैले. आज 8 बजेपछिको समयमा भने कुराकानी सुन्न सक्नुहुन्छ यहाँहरूले ल्यान्स कोप्रल शिवम सिंहसँग गरिएको कुराकानी. उहाँ यही ब्यारेकमा मेडिकल सेन्टरमा कार्यरत हुनुहुन्छ, झन्डै 2 वर्ष भयो उहाँ कार्यरत रहनु भएको र उहाँसँग हाम्रो भेट भइरहन्छ. अनि रेडियोमा उहाँ बोल्न एकदमै इच्छुक कि यहाँ पनि आउनु भएको होइन र भेट भइरहन्छ यहाँनिर ब्यारेक्समा प्राय लन्च टाइममा. यहीँ नजिकै छ लन्च, हाम्रो बिएफबिएसको पारिपट्टि बिल्डिङको चाहिँ यो लन्च खाने ठाउँ भयो होइन, रेस्टुरेन्ट, त्यहाँ भेट भइरहन्छ. सो त्यतिखेर चाहिँ बिएबिएसमा उहाँले निकै भयो बोल्ने भन्ने हामीले कुरा गरेको र आज चाहिँ बल्ल बोल्न पायौँ. हजुर, आजभन्दा पनि लास्ट विक हामीले कुराकानी गरेका थियौँ. सो आज म सुनाउने छु 8 बजेपछिको समयमा 2 भाग, उहाँको एक्सपिरियन्स नेपालीहरूसँग काम गर्दा, यहाँ काम गर्दाको, बेलायतमा काम गर्दाको, अनि उहाँहरूसँग सधैँ क्यारी गर्ने 5K हुन्छ कि, 5 वटा K र 5K भनेपछि अङ्ग्रेजी यो अक्षर के भयो होइन, 5K. र यो 5K के हो त उहाँहरूले, अर्थात् सिख हुनुहुन्छ उहाँ, उहाँहरूले सधैँ यो चाहिँ 24 घन्टा आफ्नो साथमा राख्नुपर्छ अरे कि. र त्यो 24 घन्टा राख्ने चिजहरू के हुन् त, किन उहाँहरूले त्यो क्यारी गर्नुहुन्छ, राख्नुहुन्छ, बडो इन्ट्रेस्टिङ लागेर मैले सोधेको थिएँ यो क्वेसन. सो यो पनि छ, हामीलाई धेरैलाई थाहा हुँदैन उहाँहरूले के क्यारी गर्नु, के बोकेर हिँड्नु भएको हुन्छ भनेर. 5 वटा चिज एकदमै इम्पोर्टेन्ट उहाँहरूको जीवनमा. सो त्यो हामी सुन्नेछौँ आज उहाँबाट. अहिलेलाई गीत सुरु गरेँ मैले, दिलैमा

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

0: समय बिहानको 6:51 गएको छ यति बेला हाम्रो स्टुडियोको घडीमा 7 बज्ने लाग्यो. 7 बजे समाचारभन्दा अगाडि हामी अझै एउटा गीत सुन्छौँ, आनन्द कार्की अनि लोरेटो सिंहले गाउनु भएको. अहिले चाहिँ थुप्देन भुटिया र लोरेटो सिंहकै गीत थियो, फेरि अर्को गीतमा पनि फेरि गायिका आउनुहुन्छ लोरेटो सिंह नै. समय बिहानको अब समाचारतिर जाने बेला हुन लागेको छ, होइन, समाचार सुरु हुने बेला हुन लागेको छ. अब म प्रश्न यो साताको लागि राखिएको प्रश्न हामी सधैँ राख्छौँ, सो प्रश्न कस्तो छ एकचोटि सुन्न पर्छ हजुर यहाँहरूले. यो गीत सुनेपछि बल्ल प्रश्न के हो भन्ने कुरा तपाईँले पत्ता लगाउनुपर्छ.
1: यो आवाज कसको हो?

0: यो आवाज कसको हो?
1: यो आवाज कसको हो? प्रश्न यही हो. प्रश्न बुझ्नुभयो होइन तपाईँले? हजुर, अब प्रश्न पनि पत्ता लगाउनु भयो, आन्सर पनि पत्ता लगाउने तपाईँकै जिम्मामा छोडेको छु. अस्ति सोमबारदेखि नै. आज त मैले अलि लामो सुनाएँ नि, याद गर्नुभयो तपाईँले गीत? हजुर, यो गीत मैले बिचबाट सुनाएको, अनि आज त मैले अलिक तपाईँलाई मद्दत होस्, अलिक सजिलो होस् भनेर अलि लामो सुनाएको छु. मेबी तपाईँलाई अझै गाह्रो भयो भने एकछिन हेरौँ है, अनि मेबी अर्को गीत पनि म सुनाउने कोसिस गर्छु है तपाईँको. ओके, गायक को हुनुहुन्छ? नाम मात्र बताउनुहोस् बस, यति नै हो सिम्पल प्रश्न. यहाँहरूले प्रश्नले दिमागको एक्सर्साइज पुगेन हाम्रो भन्दै हुनुहुन्थ्यो होइन, सो दिमागको एक्सर्साइज यही नै.

छ हजुर, यसरी नै विभिन्न दिवसहरू हामी मनाउँदै जान्छौँ क्यालेन्डरमा यी सब तोकिएका छन्। सो अब ती त म जानकारी गराउँछु यहाँहरूलाई होइन, जब जब क्यालेन्डरमा यहाँनिर हाइलाइट हुन्छ त्यतिखेर। अब अहिले चाहिँ गीत सुनौँ, प्रश्न पनि राखिसक्यौँ। उत्तर पठाउनको लागि हामीलाई मेसेन्जरमा, फेसबुकको मेसेन्जरमा सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। यसमा बिएफबिएस गोर्खा रेडियो खोज्नु होला है त, बिएफबिएस गोर्खा रेडियोलाई खोज्नु होला अनि हामीलाई त्यसैमा मेसेज पठाउन सक्नुहुन्छ। अनि हाम्रो इमेल एड्रेस पनि bfbsgorkha@bfbs.com हो र हाम्रो स्थानीय टेलिफोन नम्बर 01303-246-7300 हो। हजुर, अब गीत सुरु गरेँ मैले, आनन्द कार्की र लोरेटो सिंहले गाउनु भएको गीत सुन्दै हामी अगाडि बढ्छौँ। आज त हामीले नेपाली अलिक केही समय अगाडिको फिल्मी गीतहरू पो हाम्रो प्लेलिस्टमा आइरहेको छ त है, यो पनि एउटा फिल्मकै गीत हो, इन्जोय गरौँ।

0: Belain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: तराईमा हुने विषालु सर्प र हावाहुरीको डर त्रासमा पुरानो घरमा दुःखको जीवन बिताउन बाध्य वेलफेयर पेन्सनर कौशिला खत्रीको नयाँ जीवन सुरु भएको छ। गोर्खा वेलफेयर ट्रस्टले नयाँ घर बनाइदिएपछि उहाँलाई नयाँ जीवन पाए सरह भएको हो। फुटबलबाट छवि पाण्डे।
4: वेलफेयर पेन्सनर कौशिला खत्री 84 वर्ष हुनुभयो। जीवनको उत्तरार्धमा उहाँलाई साँपले टोक्ने चिन्ताका साथै ठुलो पानी आएर घर भत्किने हो कि भन्ने ठुलो डर र त्रास थियो। गोर्खा वेलफेयर ट्रस्टले नयाँ घर बनाइदिएपछि उहाँ अब पक्की घरमा बस्न थाल्नु भएको छ। उहाँको छोरी मिना खत्रीका अनुसार आमाको बोल्न सक्ने अवस्था छैन, तर पनि उहाँ निकै खुसी हुनुभएको छ।
5: सुतमा सुरक्षित भयो, पकाएर खाना अब बर्खामा पानी आएर कतै लोटिन्छ कि टोइलेट जाँदा अब आमा लोटिन्छ कि केही हुन्छ कि भन्ने डर भएन, साफले टोक्छ कि भन्ने डर भएन, पानीमा भित्र जान बाहिर निस्किन परेन, त्यही सुविधा भयो। त्यसमा त त्यही एउटा कोठा सुत्ने बेडरुम भयो के, अनि एउटा कोठाबाट फेरि अब किचनमा जाने भयो, टोइलेट बाथरुम भयो, दुईटा कोठा भयो, अब टोइलेट बाथरुम त किचन
4: कौशिलाको पुरानो घर माटोको गाह्रो र खपडा लगाएको थियो, जसका कारण गाह्रो चर्किएर बस्न सक्ने अवस्था थिएन। अहिले गोर्खा वेलफेयर ट्रस्टले नयाँ घर बनाइदिएपछि आमा छोरीको लागि सुखको दिन सुरु भएका छन्। मिना खत्रीले आमाको स्याहार सुसार गर्न विवाह नगरी बस्नु भएको बताउनु भयो।
5: चुइन्छ गाह्राहरू चर्के छ, त्यही भएर त हो के अरे साफ त भित्र बाहिर गर्छन् कि, जाली रोकाहरू छैन, अनि पुरानो डिजाइनको त हो नि, अब डर त थियो गाह्रोहरू चुइ त बरु टाली फेरिदिएपछि हुन्थ्यो, त्यही गाह्रोहरू चर्केर चाहिँ डर भयो कि, गाह्रोहरू एक साइडको त खत्रै भयो कि, सजिलो भयो बर्खालाई।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार दुई कोठा एक किचन टोयलेट बाथरुम गरी नयाँ घर बनाइदिन गोर्खा वेलफेयर ट्रस्टले करिब 10 लाख रुपियाँ खर्च गरेको छ।
3: धनकुटाको सागरीगढी गाउँपालिका 6 को थुम्की सामुदायिक होमस्टे पुग्ने जो कोहीलाई त्यहाँको आतिथ्यले मन लोम्याउँछ। घुम्नुहोस् या विभिन्न कार्यक्रम लिएर पुग्ने पाहुनाका लागि लोकल स्वाद, बदलिँदो मौसम र सांस्कृतिक प्याकेजले पाहुनाको मन फुरुङ्ग हुने गर्दछ। ध्रुव भट्टराईको रिपोर्ट।
6: समुद्र सतहदेखि करिब 2000 मिटर उचाइमा रहेको थुम्की, यहाँ मौसम छिनछिनमा बदली हुन्छ। एकैछिनमा घाम, एकैछिनमा बादलले ढाक्ने गर्दछ। यही छिनछिनको मौसम परिवर्तनले यहाँ आउने पाहुनाको मन सजिलै तान्ने गर्दछ। थुम्कीमा 19 घर परिवार मगरले संयुक्त रूपमा सञ्चालन गरेको होमस्टेमा हरेक पाहुनालाई आफ्नै घर जस्तो व्यवहार गरिन्छ। यहाँको आतिथ्य र व्यवहारले पाहुनालाई निकै प्रभावित बनाउने गर्दछ। टोलुकी आगन्तुक गोमा बस्ने
7: भर्खरै बादल लाग्छ, हावा पनि उस्तै चल्छ, त्यो कारणले गर्दाखेरि तपाईँले सेफ्टी चाहिँ फर्स्ट बोक्नु होला भन्छु। अनि यहाँको अर्को राम्रो पक्ष भनेको चाहिँ एकदम राम्रो हस्पिटालिटी पाएको छु मैले, किनभने म एकदम विकट विकट ठाउँमा पनि पुगिसकेको छु, त्यो कारणले गर्दाखेरि चाहिँ यहाँको चाहिँ सबै कुरालाई राम्रो पाएँ मैले।
6: थुम्की पुग्ने आगन्तुकले स्थानीय अर्गानिक उत्पादनबाट तयार पारिने ढिँडो, गुन्द्रुक, लोकल कुखुराको परिकारको लिन पाउने छन्। एकै पटक 100 जना बढी पाहुनालाई बस्ने र खाने सुविधा समेत यहाँ उपलब्ध छ। थुम्की सामुदायिक होमस्टेका सदस्य टेक बहादुर मगर।
8: खास यहाँको चाहिँ अब मौसम अब छिनछिनमै चेन्ज हुन्छ, अब मौसम एकछिनमा घाम लाग्ने, एकछिनमा पानी पर्ने, एकछिनमा तल तराईतिर धेरै गर्मी हुन्छ, यतातिर शीतल क्या, धेरै बस्नुको लागि चाहिँ आनन्द छ, अनि मान्छेहरू त्यही भएर रुजाएर आएको हुन्छ। अब मिस्टेकमा अर्ग्यानिक भनिन्छ, अर्ग्यानिक तरिकाले चाहिँ बनाएर दिनु पर्यो, अनि आउने कस्टमरहरूले चाहिँ त्यही अनुसारको खाने रुचाउनु पर्यो होइन। त्यसरी नै अब हामीले अब ढेँडो भयो, अब मारामछु रोटी, अनि कोदो कोदोको के अरे त्यो ढेँडो, अनि त्यसपछि रोटी बनाएर दिनु सक्नु पर्यो हामीले।
6: कुकीको अर्को विशेषता भनेको मगर समुदायको हुर्रा नाच, जहाँ पाहुनालाई स्वागत गर्न यो परम्परागत संस्कारले जो कोहीको मन जित्ने गर्दछ। पछिल्लो समय भारत सहित तराईका झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका विभिन्न जिल्लाबाट पर्यटकहरू घुम्न र बस्नका लागि त्यहाँ पुग्ने गरेका छन्। थुम्की होमस्टेमा आउने पर्यटकहरूले सूर्योदय, बौद्ध विहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा तथा वरिपरिका दृश्यहरू अवलोकन गर्ने गरेका छन्। शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यले भरिएको थुम्कीमा पाइने स्वादिलो खाना र समृद्ध मगर संस्कृति, यी सबैले थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको छ।
3: र अवैध तथा अतिक्रमित संरचना भत्काएपछि केतेपुरको राधा स्वामी आश्रममा राखिएका बालबालिका विद्यालय जान थालेका छन्। हवस् त, खबर यति नै।
2: यो बीएफबीएन।

नमस्ते, गुड मर्निङ। बिहानको 7:09 गएको छ यति बेला। सन्तोष खड्की एनिक्युअर उहाँहरूले गाउनुभएको गीत हामीले सुनिरहेका थियौँ। समय अब समाचार सकिसक्यो, 7 पनि बजिसक्यो, 7:09 पनि गइसकेको यहाँ बेलायतमा आज। अनि नेपालमा चाहिँ दिउँसोको 12 बज्नै लागेको छ, 6 मिनट बाकी छ 12 बज्नको लागि। ब्रुनाई र हङकङतिर दिउँसोको 2:09 गइसकेको छ र आज पनि कार्यक्रममा निकै धेरै हामीले कुरा गर्नु छ, कुरा सुन्नु छ। हजुर, आजको कुराकानीमा विशेष अतिथि हुनुहुन्छ लन्च कर्पोरल, आज लन्च कर्पोरल सिंह, र उहाँ यही मेडिकल सेन्टरमा कार्यरत हुनुहुन्छ। उहाँ एक पन्जाबी सोल्जर हुनुहुन्छ। उहाँसँगको कुराकानी हुनेछ आज 8 बजेपछिको समयमा। नेपाली त बोल्नुहुन्न, अलिअलि केही शब्दहरू त उहाँले बुझ्नुहुन्छ केही होइन, तर यहाँ चाहिँ निकै रमाइलो गरिकन नेपाली दाजुभाइहरूसँग मजाले गफ गर्दै हिँडेको हामी सुन्छौँ होइन। नेपाली पनि अलिअलि उहाँले अब अलिअलि बुझ्छु भन्नुहुन्छ होइन, अनि धेरै जसो अङ्ग्रेजी, अनि उहाँको आफ्नो भाषा बोल्नुहुन्छ पन्जाबी भाषा। र हजुर, उहाँसँगको कुराकानी र उहाँले विशेष यो कुराकानीमा चाहिँ त्यो 5 के, उहाँहरूले सधैँ 5 चिज चाहिँ आफ्नो शरीरमा चाहिँ सधैँ राख्नुहुन्छ अरे, 24 आवर, 24 घन्टा होइन, दिनमा रातमा, र त्यो चिज के हो उहाँले भन्नुहुनेछ 8 बजेपछिको समयमा। हामीले त्यो जान्नेछौँ, यसको निकै ती चिजहरूको निकै महत्त्व छ उहाँहरूको लागि। सो अब आजको यो वेदर मौसम के छ त हेरौँ। मौसम अब यो साता अलिअलि चिसो नै छ, लास्ट विक त मजाले न्यानो हामीले अनुभव गऱ्यौँ होइन, र यो हप्ता चाहिँ अलिक कुलर प्रकारको चिसो चिसो मौसम छ, अलिअलि पानी पनि पर्ने ठाउँ ठाउँमा, बादल लाग्ने प्रायः होइन, र विकेन्डमा अलिक पानी पर्दैछ अलिअलि भन्ने पनि सुन्छु। अब हेर्दै जाउँ, उत्तरी भेगबाट हावा पनि चलिरहेको छ, उत्तरी हावा, त्यसैले गर्दाखेरि पनि चिसोपन आइरहेको छ, र आज सायद सबभन्दा चिसो दिन आज होला। लन्डनमा 14 डिग्री सेल्सियस हुन्छ तापक्रम, कार्डिफतिर 15, अनि बेलफास्टतिर 12, माथि स्कटल्यान्डमा 9-13 डिग्री सेल्सियस, एबरडिनतिर 10, एडिनबर्गतिर 13 हुन्छ आज तापक्रम म्याक्सिमम भनेको, र पानी अलिअलि पर्छ, सुरुमा घाम लाग्छ होइन, प्रायः यो इङ्ल्यान्डमा, इङ्ल्यान्डको मध्य भूभागतिर, माथि स्कटल्यान्डतिर, उत्तर इङ्ल्यान्डतिर, तर पछि फेरि बादल बढ्दै बढ्दै आउँछ, दिउँसो डम्मै बादल लाग्छ, अनि पानी अलिअलि नर्दर्न आयरल्यान्डतिर, स्कटल्यान्डको उत्तर पश्चिम इलाकातिर, अलिअलि नर्थ इस्ट एरियातिर भयो, यो इस्ट एङ्ग्लियातिर, अनि यता वेल्सतिर भयो, अनि यता प्लेमाथतिर, यो इङ्ल्यान्डको साउथ वेस्ट इलाकामा, हजुर, यो कुनातिर पनि पानी पर्छ। र पानी अब रात पनि यस्तै नै हुन्छ प्रायः जस्तो मौसम, आकाश अलिअलि उग्रन्छ इङ्ल्यान्डको बिच भागतिर, र तर प्रायः बादल नै लागिरहेको पाउँछौँ। भोलि बिहानै 6 बजेको तापक्रम चाहिँ माथि स्कटल्यान्ड यो एडिनबर्गतिर 6 डिग्री सेल्सियस, लन्डनतिर 7 हो म्याक्सिमम् भनेको, चिसो नै हामी फिल गरिरहेका हुन्छौँ। र भोलि बिहिबार हो, बिहिबारको दिन चाहिँ सुरुमा अलिअलि इङ्ल्यान्डतिर घाम लाग्छ, तर पछि फेरि बादल बढ्दै आउँछ, र उही आज जस्तो नै पानी पर्छ, स्कटल्यान्डमा अल धेरै हो एरियामा, तर एकदम बाक्लो पानी त होइन, नर्दर्न आयरल्यान्डमा पनि, वेल्समा पनि, उत्तर इङ्ल्यान्डतिर पनि, अलिअलि पश्चिम इङ्ल्यान्डमा होइन, छिटफुट पानी कहीँ कतै परिरहन्छ, प्रायः बादल लाग्छ। भोलि टेम्परेचर लन्डन एरियामा 16 डिग्री पुग्छ, अनि कार्डिफतिर 17, माथि बेलफास्टतिर 14, यता एडिनबर्गतिर पनि 14 डिग्री सेल्सियसको तापक्रम हुन्छ म्याक्सिमम भनेको भोलिको कुरा गर्नु पर्दाखेरि। र पर्सि शुक्रबार सुरुमा त घाम लागेर मजाले सुरुवात हुन्छ, र घाम दिनभरि लाग्छ, विशेष यो इङ्ल्यान्डमा, इङ्ल्यान्डको पूर्वीय भेगतिर, दक्षिणी भेगतिर, र अरू ठाउँमा पनि घाम लाग्छ, तर घाम पानी हुन्छ, वेल्समा घाम पानी, माथि स्कटल्यान्डतिर, नर्दर्न आयरल्यान्डतिर घाम पानीको सिचुएसन हुन्छ, कतिपय ठाउँमा बादल पनि लागेको पाउँछौँ हामीले, तर इङ्ल्यान्डमा चाहिँ प्रायः दक्षिणी र पूर्वीय भेगतिर, मध्य भूभागतिर भयो, त्यतातिर घमाइलो हुन्छ यो आउने फ्राइडे। टेम्परेचर पनि अलिकति बढ्छ, लन्डनमा म्याक्सिमम 19 डिग्री सेल्सियस, माथि एडिनबर्गतिर 15 डिग्री सेल्सियस, र बेलफास्टतिर चाहिँ म्याक्सिमम भनेको 14 डिग्री सेल्सियसको तापक्रम। यो पर्सि शुक्रबारको भयो, अब त्यसपछि यसो शनिबार विकेन्डको आउटलुक हेर्दाखेरि चाहिँ पानी आउँदैछ भन्ने भनाइ छ मौसमविदहरूको होइन, र शनिबार धेरै ठाउँमा सबैतिर प्रायः जसो पानी पनि पर्ने देखिन्छ सबैतिर भन्दाखेरि। सुरुमा त मजाले घाम लागिरहेको पाउँछौँ हामी इङ्ल्यान्डको मध्य भूभागतिर, पछि पानी पर्न थाल्छ, माथि यो नर्दर्न आयरल्यान्डतिर नि घामै लाग्छ, नर्दर्न आयरल्यान्डतिर सुक्खा हुन्छ, स्कटल्यान्डमा पनि अलिअलि बादल लाग्ने हुन्छ, घाम बादल अलिअलि, माथि उत्तर इलाकातिर पानी पर्ने हो, र यो इङ्ल्यान्डमा पनि अलिअलि पर्दो रहेछ, म त एकदम धेरै पर्छ होला भनेको, खासै नपर्ने रहेछ, इङ्ल्यान्डमा अलिअलि पानी पर्छ, तर तापक्रम पनि बढ्छ, लन्डनतिर 20 डिग्री सेल्सियस, माथि स्कटल्यान्डतिर
11 देखि 12 डिग्री सेल्सियस, तर आइतबार चाहिँ हो अलि धेरै पानी पर्ने चाहिँ इङ्ल्यान्डमा, नर्दर्न आयरल्यान्डतिर, वेल्सतिर अलि धेरै पानी पर्ने दिन चाहिँ आइतबार छ है, माथि स्कटल्यान्डमा पर्दैन। अब गीत प्रमोद खरेलले गाउनु भएको झुमालाई के भन्दै हुनुहुन्छ उहाँले? अब वर्ड त झुमा झुमा छ होइन, अब उहाँलाई सुनाउनुहोस्।

प्रमोद खरेलले गाउनु भएको गीत हामीले सुन्दै थियौँ. आशा गर्छु जुन गीतले तपाईँको शरीरका अङ्ग अङ्गमा, मनको तरङ्ग तरङ्गमा चाहिँ एकदम जोसिलो तरङ्ग भरिदियो होला भन्ने आशा गरेको छु. बिहानको 7:18 पनि गयो. आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 23 गते आज बुधबारको दिन, तदनुसार 6 मई 2026 दिन. कुनै कुनै एरियामा आज काउन्सिलले महिला बटुल्ने दिन हो, तपाईँले निकाल्नु भयो होला, बिर्सिनु भएको छैन होला. हजुर, हाम्रो एरियामा आज छ, कतिपय ठाउँमा भोलि हुन्छ होइन, बिहिबारको दिनमा हुन्छ, कतिपय ठाउँमा सायद अरू दिन हुन्छ होला. मलाई चाहिँ बुधबार बिहिबारको मात्रै थाहा छ. तपाईँहरूकोमा कुन दिन हुन्छ यसो लेख्न सक्नुहुन्छ नि जानकारी गराउन. अब आजको वैदेशिक विनिमय दर: पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ 11 पैसा, बिक्री दर 206 रुपियाँ 92 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ 11 पैसा, बिक्री दर 206 रुपियाँ 92 पैसा. अनि आजको सुन्न चाँदीको मूल्य: हिजो 2,91,000 थियो, आज 2,96,000 पुगिसक्यो, झन्डै 97,000 पुग्न लाग्यो. 2,96,800 रुपियाँ, 2,96,800 रुपियाँ प्रति तोला सुनको मूल्य छ आज. चाँदी प्रति तोलाको मूल्य 5,055 रुपियाँ, 5,055 रुपियाँ आज चाँदी प्रति तोलाको मूल्य रहेको छ. अब एकछिनमा म यहाँहरूलाई राशिफल सुनाउनेछु. अहिलेलाई भने उकाली ओह्राली गर्दै सोनु निगमले गाउनु भएको यो एउटा गीत म राख्छु. एउटा फिल्मको गीत हो र यो गीत चाहिँ हाम्रो बम गुरुङज्यूले हो, नेपालबाट उहाँ हालसालै आउनुभएको छ, निकै लामो समयसम्म बसेर ग्रिनफोर्डबाट सुन्दै हुनुहुन्छ र उहाँले नै हो म आएँ है नेपालबाट भनेर हिजो खबर गर्नुभएको थियो र उहाँले नै यो गीत सुनाइदिनु होला पनि भन्नुभएको थियो. त्यसैले गर्दाखेरि अब उहाँको तर्फबाट यो गीत यहाँहरू सबैको लागि.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

समय 7:30 बज्यो। अहिले हामीले निकै पुराना पुराना चलचित्रका गीतहरू सुन्ने मौका पाइरहेका छौँ। आज हाम्रो प्लेलिस्टमा यस्तै यस्तै आइरहेको छ। अब अरू हाम्रो अरू प्रकारका गीतहरू पनि सुन्दै जान्छौँ, लोकभाका पनि छन्, प्रतीक्षा गर्दै गर्नुहोला। आज सेकेन्ड आवरमा हामी लन्च कपाल शिवम सिंहसँग कुराकानी गर्नेछौँ। उहाँ यहीँ वनआरजिआर मेडिकल सेन्टरमा कार्यरत रहनुभएको एक सोल्जर हुनुहुन्छ, सैनिक जवान, र उहाँ चाहिँ पन्जाबी हुनुहुन्छ, सिख हुनुहुन्छ। उहाँले जुन पगडी बेर्नुहुन्छ कपालमा, टाउकोमा रातो परैबाट देखिनुहुन्छ, सधैँ हाँस्दै हिँड्नुहुन्छ कि यहाँ, सधैँ सबैलाई बोलाउँदै, र हामी पनि कुराकानी गरिरहेका हुन्छौँ, प्रायः भेटिरहेका हुन्छौँ यहाँ लन्च आवरमा। सो त्यहाँ लन्च खाने ठाउँमा हाम्रो यहाँको आफ्नै रेस्टुरेन्ट छ, त्यसमा सो उहाँले उहाँ रेडियोमा आउनु चाहनुहुन्थ्यो पहिलेदेखि, र उहाँसँग कुराकानी गरेका छौँ हामीले। 5K के हो, उहाँहरूले सधैँ क्यारी गर्ने, त्यसको बारेमा चर्चा छ। सुन्न नभुल्नु होला है आज 8 बजेपछिको समयमा। राशिफल सुन्ने बेला भयो अहिले चाहिँ। अब राशिफल मेष राशिबाट सुरु गरौँ। आज मेष राशिको लागि दिनको सुरुवातमै उत्साहले अघि बढ्नको लागि प्रेरित गर्नेछ। रोकिने जस्तो लागेको काम फेरि चलायमान बन्नेछ। प्रतिस्पर्धी वातावरणमा आफ्नो स्थान बलियो बनाउन सकिएला। वृष राशि, सञ्चित साधनको सही उपयोग गर्ने अवसर आउनेछ। घर परिवारको सुझाव उपयोगी साबित हुन सक्छ। खर्च र आमदानी बीच सन्तुलन मिलाउन ध्यान दिनु पर्ला तपाईँले आज राम्रोसँग। मिथुन राशिको भने आज नयाँ चिनजानले दिनलाई फरक बनाउला। बोल्ने शैलीले अरूको मन जित्न सक्नेछ। अधुरा कुराहरू टुङ्ग्याउने अवसर मिल्ला। चञ्चलता नियन्त्रण गर्दा राम्रो परिणाम आउनेछ। कर्कट राशिलाई भने आज मनभित्रको भावना व्यक्त गर्ने समय उपयुक्त रहेको छ। परिवारसँग नजिकिने मौका प्राप्त होला। व्यवसायमा सानो सुधार देखिन थाल्नेछ। शरीरलाई आराम दिनु आवश्यक हुन्छ। सिंह राशिको भने आफ्नो उपस्थिति नै प्रभावशाली बन्नेछ आज। नेतृत्व गर्ने मौका हात पर्न सक्छ। प्रशंसाले मनोबल अझै उचाल्नेछ। लक्ष्यमा केन्द्रित रहँदा सफलता नजिक हुनेछ। कन्या राशिको अव्यवस्थित कामलाई व्यवस्थित बनाउने समय आएको छ। सानो कुरामा ध्यान दिँदा ठूलो गल्ती टर्न सक्छ। कार्यमा स्पष्टता आवश्यक देखिन्छ। धैर्यले कामलाई सही दिशातर्फ लैजानेछ। तुला राशिको भने निर्णय लिन ढिलाइ नगर्नु राम्रो हुनेछ। सम्बन्धमा खुलेर कुरा गर्दा सहजता आउनेछ। आर्थिक हिसाब किताब मिलाउनु पर्ने देखिन्छ। नयाँ प्रस्तावप्रति चासो बढ्न सक्छ। वृश्चिक राशि, गोप्य रूपमा अघि बढाइएको योजना अघि सर्नेछ। कठिन जस्तो लागेको विषय आफै स्पष्ट हुन थाल्नेछ। आत्मबलले चुनौतीलाई सजिलै पार गराउनेछ। धनु राशिको पालो छ अब। मनमा नयाँ दिशा खोज्ने चाहना बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको संकेत देखिएला। अध्ययन वा ज्ञानतर्फ आकर्षण बढ्नेछ आज। यात्राको सोच बन्न सक्छ। मकर राशि, अल्झिएको काम बिस्तारै सुल्झनेछ। आर्थिक पक्षमा सावधानी आवश्यक देखिन्छ। जिम्मेवारीले समय व्यवस्थापन गर्न अलिकति चुनौती पनि दिन सक्छ। कुम्भ राशिको हेरौँ अब। कुम्भ राशिलाई आज सोचभन्दा फरक परिणाम देखिन सक्छ। नयाँ उपाय अपनाउँदा काम सजिलो बन्ला। साथीभाइसँगको संवाद उपयोगी रहनेछ। जोखिम कम गरेर अघि बढ्नु उचित होला। अन्तमा मीन राशि, एकान्तले मनलाई सन्तुलनमा ल्याउनेछ। भित्री अनुभूतिले सही मार्ग देखाउला। पेसागत क्षेत्रमा स्थिरता कायम रहनेछ। परिवारसँगको समयले आनन्द पनि दिनेछ। राशिफल सकियो हाम्रो पात्रबाट। राशिफल राखिसकेपछि अब गीत सुन्नपर्छ, फेरि अर्को गीत। यो गीत गाउने कलाकारहरू सपना शाही अनि सोनु सङ्गीत परियार हुनुहुन्छ। टिकापुर अत्तरियातिरको कुरा गर्दै

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: अर्जुन सुनामले गाउनु भएको यो मिठो गीत हामीले अहिले सुनिरहेका थियौँ। समय बिहानको 7:46 गएको छ अहिले। यहाँहरू साथै हुनुहुन्छ होला पक्कै पनि, म आशा पनि तपाईँको साथमै छु। साथ आज त 9 बजीसम्म नै रहने हो एज युजल। र तपाईँहरूको प्रश्न उत्तर, हजुर प्रश्न उत्तरमा त्यति धेरैले भाग लिनु त भएको छैन, तर मेसेजहरू चाहिँ बिहानदेखि आइरहेको छ। यहाँहरूले बिहानदेखि सम्पर्क गरिरहनु भएको छ। मैले आज अब प्रश्न राख्छु फेरि एकचोटि होइन यो आवरमा। र प्रश्न चाहिँ कस्तो हुन्छ भने, प्रश्न यो प्रश्न एउटा गीत छ यहाँहरूलाई मैले सुनाइरहेको छु अस्तिदेखि, र अलिकति एक्स्ट्रा थपौँ कि भनेर हजुर एउटा सानो पिस पनि म सुनाउँछु नि है अलिकति। प्रश्न यस्तो छ यसपालिको,
1: यो आवाज कसको हो?

0: यो आवाज कसको हो?
1: हजुर, यहाँहरूले आवाज चिन्नुपर्नेछ, ट्राई गर्दै हुनुहुन्छ, अझै पनि यहाँहरूलाई अझै गाह्रो भएको जस्तो हो कि जस्तो लागिरहेको छ। त्यो जुन गीत हामीले राखेका छौँ नि, यो आवाज चिन्नुहोस् भनेर, अब त्यो आवाज, यो आवाज यही आवाज हो होइन? तपाईँले अब यो आवाज, यो गीत मेनली चाहिँ गीत हो क्या? हजुर, यो गीतले कलाकारलाई कतिले चिन्नुहुन्छ, कति कलाकारको आवाजले गीत चिन्नुहुन्छ, सो कसरी तपाईँले चिन्न सक्नुहुन्छ? एउटा अर्को एक्जाम्पल म राख्छु है त, छोटो उहाँको अर्को गीत सुनाउँछु।

यति भनेपछि त्यो गीत गाउँदै गाउँदै जानुभयो होला पक्कै पनि होइन. त्यसपछि हे भन्ने बित्तिकै आइहाल्नुपर्ने हो. एकदम पपुलर कलाकारले गाउनुभएको गीत होइन, यो पपुलर गीत नै हो. सो मैले अलिकति थपिदिएको गीत पनि पछाडि अलिकति थपिदिएको छु, र अर्को इक्जाम्पल पनि एउटा दिएँ कुन कलाकारको गीत रहेछ त भनेर. गीत भन्दाखेरि पनि को कलाकार हुनुहुन्छ त यस्ता गीतहरू गाउने कलाकारहरू कलाकारहरूमध्ये भनेर तपाईँको लागि एउटा अर्को एक्स्ट्रा क्लु हो यो, अलिक तपाईँलाई मद्दत मिला होला भन्ने आशा गरेको छु है. त अब हेरौँ नेक्स्ट आवरमा कतिको आउनुहुन्छ यहाँहरू एन्सर लिएर खोज्दै गर्नु होला. यहाँहरू बिहानदेखि आउनु त भएको छ है, आउँदै हुनुहुन्छ तपाईँहरूको मेसेजहरू आइरहेको छ. वा आज त यस्तो खुसी लागेको छ, यहाँहरू थुप्रै आउनुभएको छ, र यहाँहरूमध्ये पनि हाम्रो नारायण सापकोटाजी पनि आउनुभएको छ है, फिनल्यान्डबाट. कहाँ जानुभएको थियो, गुड मर्निङ दिदी भन्दै आउनुभएको छ, र एकदम खुसी लागेको छ. 2 डिग्री सेल्सियस छ त्यहाँ भनेर, एटलिस्ट माइनस त छैन रहेछ होइन, 2 डिग्री सेल्सियसको उहाँले त्यो टेम्परेचरको स्क्रिनसट पठाइदिनु भएको छ. हजुर ल, तपाईँलाई वेलकम ब्याक है. त निकै समय हामीले सोधेका पनि थियौँ, हाम्रो धनु बहिनीले पनि सोध्दै हुनुहुन्थ्यो है, हाम्रो उता देवेन्द्रजी उता मालदिप्सबाट होइन, अनि नारायण सापकोटाजी यता फिनल्यान्डबाट कहाँ जानुभयो उहाँहरू, आज भोलि आउनु भएको छैन भनेर भन्दै हुनुहुन्थ्यो, र एकदमै खुसी लाग्यो आउनुभयो. अब गीत सुनौँ फेरि अर्को एउटा, र यहाँ हाम्रो अन्य श्रोताहरू पनि आउनुभएको छ है, अघि बिहानदेखि कतिको गीत पनि सुनेर थ्याङ्क यू भनेर भन्नुभएको छ. हाम्रो अञ्जना बहिनी पनि आउनुभएको छ अल द वे नेपालबाट, अनि अनि अलि मुस्किल पर्यो हजुर भन्दै हुनुहुन्छ हाम्रो नूतन भुषालजीले उता इजरायलबाट. मुस्किल पर्यो, ओके. फेरि मैले गीत त दुईवटा सुनाएको थिएँ एक्जाम्पल होइन, ओके. फेरि पनि अहिले एकछिनमा फेरि नेक्स्ट आवरमा पनि हामी सुन्छौँ नि, होइन भने क्याचअपमा पनि सुन्न सक्नुहुन्छ है. अब गीत फेरि अर्को एउटा सुनाऊ, रेशम फिरिरी. ओम गुरुङ र सन्तोष बस्याल अनि योगेश काजीले गाउनुभएको रेशम फिरिरी निकै पछि सुन्दैछौँ हामी, इन्जोय गरौँ. आउनुहोस् यो छोटो मिठो गीत एकछिन.

यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ। समाचार 8 बजे 5 मिनट समाचार सुनेपछि आज अब नेक्स्ट आवरमा हाम्रो नियमित सर सामग्री छँदै नै छ। आजको न्युज पेपरका हेडलाइनहरू अनि कुराकानी लन्च कपाल शिवम सिंहसँग गरिएको एक पन्जाबी सोल्जर हुनुहुन्छ, उहाँ यहीँ हुनुहुन्छ, यहीँ आर्मी ब्यारेकमा हामीसँगै काम गर्नुहुन्छ तर मेडिकल सेन्टरमा, र उहाँसँगको कुराकानी सुन्न सक्नुहुनेछ। हाम्रो श्रोताले ओके अघि हेसम्म पुऱ्याएर छोडिदिएको थिएँ होइन यो गीत गाउनु भएको कसले भनेर अघि अलिकति कतिले त हे पछि यो आउँछ भनेर पनि भन्नुभएको रहेछ है। ल ल ठिक छ, हजुर खोज्दै गर्नुहोस्। मैले अघि अलिकति झलक सुनाएको थिएँ, अब फेरि नेक्स्ट आवर पनि छ नि म सुनाउँछु। अहिलेलाई चाहिँ अब गीत सुन्नुपर्छ। हजुर यो मैले हे भनेर के सुनाएको थिएँ भन्नुहुन्छ होला यहाँहरूले, अलिकति सुनाएँ मैले। यो गीत यसपालिको गायकको हुनुहुन्छ, आवाज चिन्नुहोस् भन्ने गीतको लागि हो।

हजुर ए भनेपछि छोड्नु मैले रोकिदिएँ क्या. अब त्योभन्दा अगाडि भने पनि मैले सबै तपाईँलाई एन्सरै भनिदिएको हुन्छु होइन, त्यसैले गर्दाखेरि सो अलिअलि तपाईँलाई हेल्प मात्रै गर्न हेल्प गर्न खोजेको मैले. साह्रै तपाईँहरूले एन्सरै गर्न नसक्नु भयो जस्तो लागेर नभन्नु भएको देखेर धेरैले. हजुर अब तपाईँहरूको यहाँ मेसेजहरू हेर्दैछु. के भन्नुभएको छ हाम्रो अर्को श्रोता सुनिल पुन भाइ हजुर. अह ए मैले उहाँलाई अघि तपाईँहरूको घरमा एरियामा मैला फाल्ने दिन हो आज कति हो भने बिर्सन नबिर्सनुहोस् है भनेको थिएँ. हाम्रो सुनिल पुन भाइतिरको नि आज आउँदो रहेछ है बुधबारको दिनमा आएर गयो दिदी. त्यो रिसाइकल गर्ने गाडी के त्यो हरियो हुन्छ नि मैला बोक्ने गाडी त्यो बोकेर त्यो पनि गएको फोटो खिचेर पो पठाउनु भएको छ, भिडियो खिचेर पो त अझ सानो क्लिप पठाइदिनु भएको छ. धेरै धेरै धन्यवाद छ है. त म त के आयो भनेर एकछिन त अल्मल्ल पऱ्यो नि त. थ्याङ्क यू. यस्तै थुप्रै तपाईँहरूको मैले यो मेसेजहरू आएको छ, म एकछिनमा सुनाउँछु है, नेक्स्ट आवरमा सुनाउँछु. अहिलेलाई श्रुति सिंह ठकुरेले गाउनुभएको यो गीत सुन्दै अगाडि बढौँ.

0: साताभित्र सबै काम बन्द हुने चेतावनी दिएका छन्। सरकारले एक साताभित्र मूल्य समायोजनको निर्णय नगरे मुलुकभरका निर्माण सम्बन्धी सबै काम स्वत बन्द हुने उनीहरूको भनाइ छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसाय महासंघले अहिलेकै स्थितिमा निर्माणका काम थेग्न नसकिने र काम नगरेमा सरकारी जरिवानामा समेत पर्ने भन्दै तत्काल मूल्य समायोजन नभई काम गर्न नसक्ने अडान राखेको हो। कार्यक्रममा महासंघका महासचिव शिवहरि घिमिरेले आफ्नो माग सम्बोधन नभएर निर्माणको काम ठप्प भए त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनी दिनुभएको छ। इन्धनको मूल्य वृद्धिसँगै भिटामिन सिमेन्ट डन्डी लगायतका निर्माण सामग्रीमा अत्यधिक भाव बढेको र बजारमा समेत अभाव भएकाले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेकोमा आशंका भनाइ छ। उद्यमी व्यवसायमाथिको धरपकड र थुन्छेकप्रति पनि महासंघले आपत्ति जनाएको छ। माग पूरा नभई चाँडै आन्दोलनका कार्यक्रम घोषणा गरिने समेत महासंघले चेतावनी दिएको छ। निर्माण व्यवसाय महासंघमा मुलुकभरका 32,000 भन्दा बढी निर्माण व्यवसायी आबद्ध छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्न अमेरिकी नौसेनाले गर्ने गस्ती केही समयका लागि रोकिने बताउनु भएको छ। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिने नसकिने विषय कुरिरहेकाले हालका लागि नौसैनिक गस्ती रोकिने उहाँको भनाइ छ। होर्मुजको व्यापारिक जलमार्गमा तेहरानले अवरोध गर्न थालेपछि तेलको मूल्य आकाशिएको छ। नौसैनिक गस्ती रोक्ने घोषणा अघि ट्रम्पले इरानलाई आणविक हतियार उत्पादनको अनुमति दिन नसकिने अडान पनि दोहोर्याउनु भएको छ।
1: They should wave. They're very proud. Maybe you won't see a white flag, but essentially that's already what they are. They should wave the white flag of surrender.
0: होर्मुजको गस्ती रोक्ने ट्रम्पको घोषणा आउनु केही घण्टा अघि मात्रै विदेश मन्त्री मार्को रुबियोले विश्व समुदायको भलाइका लागि अमेरिकी फौजले बाहिर निस्कने जहाजहरूको रक्षा गर्ने र जलमार्ग खुला गरेको पनि बताउनु भएको थियो।
2: And the goal of it is to frankly, if you want to talk about it, it's to rescue like almost 23,000 civilians from 87 different countries that are trapped and left for dead in the Persian Gulf by this Iranian regime. You know, for more than 2 months now, these innocent sailors and commercial crew members have been stranded out at sea.
0: गए राति मात्रै एकजना बेलायती नौसैनिक अधिकारीले एउटा व्यापारिक जहाजमा अज्ञात छेदकले आक्रमण गरेको बताएका थिए। जिल्ला सुरक्षा समिति काभ्रेले अवस्था बुझेर मात्रै बीपी राजमार्गमा यात्रा गर्न आग्रह गरेको छ। बेमौसमी वर्षाका कारण दैनिक जसो राजमार्ग अवरुद्ध हुन थालेको भन्दै सुरक्षा समितिले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो। समितिले हिजैबाट साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्ग बन्द गराएको छ। बेमौसमी वर्षाका कारण रोसीको बाढीले डाइभर्सन बगाउँदा सड़क अवरुद्ध हुने भएकाले हिजोदेखि रातको समयमा राजमार्ग बन्द गराइएको काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। वर्षा र बाढीकै कारण रोसी गाउँपालिका साथको लास्कोट र घुमाउनेको बीचमा फँसेका करिब 90 यात्रुको रातारात उद्धार गरिएको थियो। रोसीको बाढीले काभ्रे नमो बुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपाल थोकसम्मका विभिन्न ठाउँमा अस्थायी डाइभर्सन बगाउँदा सड़क अवरुद्ध हुँदै आएको छ। पोहरको बाढीले चौकी डाँडा रोसी र सिन्धुलीको नेपाल थोक क्षेत्रमा 18 किलोमिटर सड़क बगाएपछि खोलामै डाइभर्सन बनाएर गाड़ी चलाउने गरिएको थियो। हाल यो क्षेत्रमा स्थायी सड़क निर्माणको काम हुँदैछ। काठमाडौँ इन्द्रचोकको सुनचाँदी पसलमा दिनदहाडै पिस्तोल देखाएर लुटपाटको प्रयास गर्ने 3 युवा पक्राउ परेका छन्। इन्द्रचोक बेडासिंहको सुनचाँदी पसलमा पिस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोप पाउनेहरूलाई पक्राउ गरिएको हो। यही वैशाख 17 गते पिस्तोल देखाउँदै लुटपाटको प्रयास गर्दा नैना एण्ड इसान ज्वेलर की सञ्चालक बबिता रोनियाले कुर्सी हानेर प्रतिकार गरेपछि उनीहरू भागेका थिए। घटनामा संलग्न रहेको आशंकामा ललितपुर महालक्ष्मी 6 हरिकृष्ण महर्जन विकेश राजवाहक र अरूण भुजेललाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको हो। उनीहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भएको प्रहरीको भनाइ छ। अरूण भुजेलको साथबाट पिस्तोल समेत बरामद गरिएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको कसरत भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नै निवासमा सुदूरपश्चिमका 11 सांसदसँग छलफल गर्दै हुनुहुन्छ। पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफल गरेर निर्णय लिन लाग्नु भएको हो। सुदूरपश्चिममा दलको नेता परिवर्तनको माग गर्दै केही समय अघि 3 सांसदले शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दामा पनि छलफल हुँदैछ। सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टी नेकपासँग सहकार्यको सम्भावना र मन्त्री हेरफेरको विषयमा छलफल हुँदैछ।

नमस्ते, गुड मर्निङ। फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु आज बिहानीको यो शो नमस्ते युकेमा। 8:11 गइसक्यो। हामीले अघि हेमन्त शर्माले गाउनुभएको गीत सुन्दैथ्यौँ। अब चाहिँ आजको पत्र पत्रिकाले समेटेका विषयहरू के छन् तिनको चर्चा अलिकति गरौँ। हुन त यो उतातिर मध्यपूर्वतिरको खबर जहिले डेली नै आइरहेको हुन्छ, हरेक दिन नयाँ कुरा आइरहेको हुन्छ। नयाँ भन्दाखेरि पनि त्यहाँ खोल्ने कुरा त होइन, खोल्छौँ भन्ने कुरा अनि त्यसपछि अर्कोले बन्द गर्छु भन्ने कुरा होइन। हिजो अलिकति आक्रमणहरू भएका कुराहरू थिए, फेरि आज अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ यो प्रोजेक्ट फ्रिडम भनेर उहाँले चाहिँ बिस्तारै त्यहाँको सिपहरूलाई बाहिर गाइड गरेर निकाल्छौँ भनेर भन्दै हुनुहुन्थ्यो। फेरि अहिले चाहिँ यो प्रोजेक्ट एक्सन पज भएको छ पनि भन्नुहुन्छ। उतातिर चाहिँ यो सर्ट टाइमको लागि हामीले पज गरिरहेका छौँ। पिस डिल चाहिँ इरानसँग अब अन्तिम चरणमा छ, त्यसैले गर्दाखेरि यो एकछिन पज गरिरहेका छौँ पनि भन्नुहुन्छ होइन। तर यो चाहिँ कस्तो भने उता इरानियन पोर्टतिर चाहिँ कन्टिन्यू छ, ब्लकेट चाहिँ हामीले कन्टिन्यू गरिरहेका छौँ पनि भनेर अमेरिकाले भनेको कुरा। अनि यता फेरि इरानले होइन यो कभर अप मात्रै हो भन्ने कुरा पनि गरिरहेको है। र त्यहाँ अहिले स्ट्रेट अफ हर्मुजमा झन्डै 2000 जति सिपहरू र त्यहाँ काम गर्ने 20,000 मानिसहरू चाहिँ त्यहाँ अड्किरहेका छन्। हजुर, त्यसलाई खोल्नको लागि प्रयासहरू भइरहेको छ, तर अझै पनि यो एकदमै सफलतापूर्वक भने गर्न सकिएको छैन। सो यो छ प्रसङ्ग अर्को। अनि यता अब हामीले यहाँ के देख्छौँ भने नेक्स्ट विक राजाको स्पिच आउँछ, राजाले सम्बोधन गर्नुहुनेछ देशवासीलाई र पार्लियामेन्टलाई पनि। सो यहाँ यो सम्बोधनमा के राखिनेछ भन्ने कुरा पनि आएको छ। र यसमा चाहिँ जस्तो यो टेरोरिज्म, आतंकवादी होइन, अनि कतिपय तोडफोड गर्ने र जासुसी गर्ने यहाँ बेलायतमा, यसको नराम्रो एक्टिभिटीलाई अगाडि बढाउने होइन, यस्ता खालका क्रियाकलापहरू गर्छन् भने चाहिँ त्यस्ता प्रकारका ग्रुपलाई र जसले चाहिँ त्यो ग्रुपलाई सञ्चालन गर्छन् उनीहरूलाई पनि 14 वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावनाका कुराहरू पनि यसमा गरिनेछ भन्ने कुराहरू गरिएको छ। यहाँ रिसेन्टली भएका कतिपय अटाकहरूलाई लिएर चाहिँ यहाँ बेलायतमा चाहिँ यो आगामी दिनहरूमा यो चाहिँ नियमहरू बन्न सक्ने भन्ने कुराहरू पनि राजाको यो सम्बोधनमा रोकिन राखिन सक्ने सम्भावना छन् भन्ने कुराहरू आएको छ। यस्तै गरिकन यहाँ बेलायतको बरोइङ कस्ट अर्थात् उधारो लिएको जुन खर्च छ नि, उधारो लिएपछि त ब्याज तिर्न पर्यो होइन, त्यसको खर्च चाहिँ 1998 यता एकदमै धेरै बढेको छ अरे। हजुर, र एकदमै धेरै बढेको छ अरे अहिले। र यो बढ्नु अनि त्यसपछि फेरि यतातिर अर्को फेरि मध्य पूर्वतिरको कारणले गर्दाखेरि पनि इन्भेस्टरहरूलाई अहिले गाह्रो भइरहेको छ यो टेन्सनले गर्दाखेरि पनि। र यहाँको मार्केट बजार व्यवस्था चाहिँ अहिले एकदमै अस्थिर प्रकारको छ भन्ने कुरा चाहिँ गरिएको छ। यो जति सरकारले चाहिँ जति उधारो लियो त्यति नै धेरै यहाँ यो खर्चहरू चाहिँ कस्तो हुन्छ भने अनप्रडक्टिभ कुराहरूमा खर्च हुन्छ, बढ्छ पनि यो मोर बोरिङले, र इन्फ्लेसन पनि बढ्दै जान्छ, ग्रोथ विकास पनि कम हुन्छ, र मोनिटरी पोलिसी पनि एकदमै टाइट हुन जान्छ। हजुर, र यसले त्यसपछि धेरै अरू चिजहरू सिर्जना गर्छ भन्ने कुराहरू एक्सपर्टहरूले गरिरहेका छन्। सो यो पनि आज पत्र पत्रिकामा आएको छ। र यस्तै गरिकन अर्को यहाँ बेलायतमा आउने शरणार्थीहरूको कुरा, जो चाहिँ विभिन्न यो मार्ग भएर यता आउँछन्, विशेष गरिकन स्मल सानातिना बोटहरूमा यहाँ आउने कतिपय व्यक्तिहरू मानिसहरूलाई यता बाहिर, अब उनीहरूले चाहिँ यहाँ आएर शरणार्थीको लागि एप्लाई गर्छन् र बाहिर पठाउने क्रम चाहिँ जति मात्रामा यहाँ आएका छन् त्यति मात्रामा चाहिँ एकदमै कमी छ भन्ने कुरा आइरहेको छ होइन। 2018 थियो यतातिर हेर्ने हो भने, र अब यो अहिलेको गएको समयमा मात्रै आइसकेका छन्। र अहिले चाहिँ 1,07,000 मानिसहरूलाई चाहिँ यहाँ ट्याक्स पेयरहरूको पैसाले चाहिँ उनीहरूलाई हाउसिङ, फ्ल्याट होइन, सबैको खाने बस्ने व्यवस्थाको मिलाइएको छ। र 3 महिना अगाडि 66,232 संख्यामा उनीहरू आएको
र अहिले त्यो त्यस पछाडि अहिले तिन महिना पछाडि हेर्दाखेरि 68,538 जना आइसकेका छन् यो सरकार अगाडि आएपछि भन्ने कुराहरू पनि आएको छ र अहिले फर्किने क्रम एकदमै थोरै छ जस्तो अफगानिस्तानमा आएका 2 वर्ष अगाडिदेखि आएका अफगानिस्तानबाट मात्रै क्रस गरेर त आएका 27,422 जनामध्ये जम्मा 16 जनालाई मात्रै फर्काइयो घर हजुर यो यसरी थोरै मात्रै फर्काइएको छ भन्ने कुरा जस्तो इरानबाट पनि आएका छन् यहाँ 30,269 टोटल यता आएका मध्ये जम्मा 108 जना मात्रै फर्काइएका छन् होइन यस्तै गरिकन अरू देशबाट पनि छन् सो इराकबाट आएका झन्डै 19,157 मध्ये जम्मा 365 जना मात्रै घर फर्कि घरमा लाई मात्रै घर फर्काइएको बाँकी त यतै छन् होइन सो यस्तै यस्तै थुप्रै छन् त्यो कुराहरू आज लेखिएको रहेछ सो यो पनि छ प्रसङ्ग अर्को भने यहाँ अर्को विषय चाहिँ यहाँ कार्यरत रहेका सिभिल सर्भेन्टहरू सरकारी अफिसमा काम गर्ने कतिपय व्यक्तिहरूले चाहिँ फेक अफिस एटेन्डेन्स अर्थात् उनीहरू अफिसमा अफिसको लागि काम गरेको तर घरबाटै काम गरेको होइन भन्ने कुराहरू चाहिँ आएको रहेछ फेकिङ यो त्यहाँ हाजिर छु भनेर फेक जनाए फेकिङ गरेको के झुटो हाजिरी जनाएको यो कति त अब 1 वर्ष 6 महिनासम्म पनि होइन यसरी नै बसिरहेका हुन त एटलिस्ट 3 दिनसम्म काम गर्नुपर्छ यता अफिसमा भन्ने कुरा चाहिँ गरिएको तर पनि त्यहाँ भएका भित्र भएका विसल ब्लोअरहरूले चाहिँ यो वर्किङ फ्रम होम स्क्यान्डल ले चाहिँ पब्लिक सेक्टरलाई चाहिँ एकदमै यसले समातेको छ ग्रिप गरेको छ भन्ने कुराहरू गरिएको छ अनि टाढा टाढाबाट काम गर्ने रिमोट स्टाफहरूलाई चाहिँ अब म्यानेजरहरूको कन्ट्रोलै हुँदैन कन्ट्रोल हुँदैन र फ्लेक्सिबल वर्किङ एरेन्जमेन्टहरू गरेका छन् यसको गरिएको छ यसको चाहिँ फाइदा चाहिँ उनीहरूले लिइरहेका छन् रे भन्ने कुरा आएको छ हजुर र कतिले चाहिँ अब यहाँनिर झन्डै 200 स्टाफ जो चाहिँ एचएम ल्यान्ड रजिस्ट्रीमा काम गर्छन् उनीहरू चाहिँ 6 महिनाभन्दा बढी समयदेखि अब घरबाटै काम गरिरहेका छन् रे एक्जाम्पलको रूपमा यस्तोहरू पनि आइरहेको छ र अर्को चाहिँ यो फ्लाइटहरूको कुरा मैले फ्लाइट अब क्यान्सल हुने मर्ज हुने कुरा त आइरहेको थियो होइन तर यसमा चाहिँ अर्को एउटा प्रसङ्ग के आएको छ भने रायनर एयरका बसले चाहिँ के भन्नुभएको छ अहिले भने उहाँले चाहिँ यो अर्ली फ्लाइट बिहान बिहान कामको फ्लाइटहरूमा पनि मानिसहरूले चाहिँ पिएर गइरहेका हुन्छन् रे र अब हलिडे सुरु हुन्छ हलिडे सुरु हुने भनेपछि उहाँहरूको त्यो बिहानै पिउने काम सुरु हुन्छ अनि कति त एयरपोर्टमै गएर पिइरहेका हुन्छन् होइन प्लेन चढ्नुभन्दा अगाडि पिइसकेका हुँदो रहेछन् सो अलिअलि वाइन बियर सिप गर्ने भनेको चाहिँ हलिडे इज अन द वे भन्ने कतिले त्यो ठानेर अर्ली मर्निङ एयरपोर्ट ड्रिङ्क गरिरहेका एयरपोर्टमै पिइरहेका हुन्छन् रे अनि प्लेनमा जाँदाखेरि चाहिँ के गर्छन् भने उनीहरू मातिसकेका हुन्छन् र कतिपय यात्रुहरू चाहिँ एकदम एग्रेसिभ बिहेभ गर्छन् एकदमै यो कस्तो भने बिहेभ नराम्रो व्यवहार गर्ने कि स्टाफहरूलाई त्यसैले गर्दाखेरि यो ब्यान गरिनुपर्छ भनेर चाहिँ रायनर एयरका बसले चिफ एक्जिक्युटिभले भन्नुभएको रहेछ अनि अर्ली मर्निङ फ्लाइटको लागि चाहिँ यो कुरा गर्नुभएको छ है उहाँले हजुर यस्तो समस्या छ यसलाई हटाउनुपर्छ भनेर सो यो कुरा पनि छ आजको पत्र पत्रिकामा अब यति नै गरौँ आजको पत्र पत्रिकाको हेडलाइन गीत सुनाउ आउनुहोस् शिव परियारले गाउनु भएको तिमी साँच्चै राम्री डार्लिङ भन्ने गीत छ नि एउटा हजुर उहाँलाई एकछिन सुनाऊ त्यसपछि चाहिँ आज लान्स कर्पल शिवम सिंहसँगको कुराकानी सुरु हुनेछ अझै एउटा अर्को गीतपछि

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

स्वाक्क भन्दै हुनुहुन्छ नबु खाले अनि साथीहरू. अब यो स्वाक्क स्वाक्कलाई यहीँ नै रोकौँ. हामी छुट्टिने बेला पनि हुन लाग्यो आजको कार्यक्रम नमस्ते युकेबाट. जाँदै गर्दाखेरि तपाईँलाई म ह्याङ्जाकोटतिर पनि ह्याङ्जाकोटको सिरसिरे हावाको अलिअलि फिलिङ पनि गराउनु छ कि मैले. त्यसैले हजुर यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. फाइनली आन्सर आउँदैछ है, बल्ल बल्ल आज चाहिँ आयो आयो आयो अलिअलि आउँदैछ. भोलिसम्ममा अझै धेरै आउँछ कि. मैले एउटा गीत अलिकति थपिदिएको थिएँ, अलि तपाईँलाई सजिलो भयो कि क्या होइन. पिक्चरहरू पनि पठाउनु भएको छ कतिले कतिले. गीतको बोलियो म आउँदैछु आन्सर लिएर भन्दै हुनुहुन्छ. हे भनेपछि थाहा पाउनु भयो, आई मिन हे पछि यस्तो आउँछ भनेर कतिले भन्दै हुनुहुन्छ है. अनि यहाँहरूलाई धेरै धन्यवाद आजसम्म साथ दिनुभएकोमा, अहिलेसम्म साथ दिनुभएकोमा. हाम्रो शिवम लन्च कपाल शिवम सिंहसँगको कुराकानी सायद तपाईँले रोचक मान्नुभयो होला. रोचक भन्दाखेरि पनि यो कुराकानीबाट तपाईँ हामीले केही न केही सिक्यौँ होला जस्तो त्यो फिल भइरहेको छ कि मलाई. र मैले पनि सिकेँ उहाँसँगको कुराकानीबाट, वास्तवमा मैले पनि सिकेको. उहाँले भन्नुभएको लास्टमा अन्तको कुरा चाहिँ के थियो भने, उहाँहरूले चाहिँ सिख भनेपछि उहाँहरू पन्जाबी हुनुहुन्छ होइन, र यो उनीहरूले चाहिँ उहाँहरूले चाहिँ के गर्नु हुँदो रहेछ भने, बिहान अथवा बेलुका, बिहान बेलुका सके दुई टाइम नै होइन भने एक टाइम एक घन्टा, हजुर प्राय चाहिँ दुई घन्टा गर्छु भनेर उहाँले भन्नुभयो होइन, बिहान बेलुका गर्छु भनेर. यो मन्त्र च्यान्टिङ गर्ने के, मेडिटेसन गर्ने, त्यहाँनिर चुपचाप बसे पनि भयो, मन्त्र च्यान्ट गरेर बसे पनि भयो, एक घन्टा होइन आधी घन्टा.

उहाँको त्यो ऊर्जा अनि मान्छे पनि यङ हुनुहुन्छ, यति लामो लामो दाढी छ उहाँको, उहाँले भनिहाल्नुभयो कपाल हामीले काट्दैनौँ भनेर होइन, एभ्री डे कोर्छु, दुई दिनमा दुईचोटि कोर्छु भन्नुहुन्छ उहाँले, त्यो सबै कोर्ने कपाल जिउको, अनि यत्रो ठुलो पगडी बाँध्नुहुन्छ उहाँले, रातो छ र एकदमै हँसिलो मान्छे, हाँसेर यहाँ जहिले पनि यता हेर्छु उता हेर्छु जोसँग पनि यस्तो हाँसेर बोलिराख्नु भएको हुन्छ कि खाना खाएन भने त्यहाँ हँसिलो है, एकदमै एकदमै ऊर्जावान मान्छेहरू हुन्छ। सो सिक्रेट यो रहेछ, उहाँको 5K को पनि कुरा सुन्यो होइन, किन उहाँहरूले त्यो पाँचवटा के पाँचवटा वस्तु प्रयोग गर्नु लिएर हिँड्नुहुन्छ होइन। सो एउटा चिज चाहिँ त्यो कपडाको टालो रहेछ, त्यो सायद त्यो अब जेसुकैको रूपमा लगाउन हामीले होइन, हो त्यो चाहिँ सधैँ हुन्छ अरे साथमा, र त्यो किन भन्दाखेरि चाहिँ त्यही अघि लास्टमा भन्नुभयो नि उहाँले, मनको विचारलाई शुद्धिकरण गर्नको लागि र रिमाइन्ड गराउनको लागि, हामीले हाम्रो विचार शुद्ध छ, मेरो विचार शुद्ध छ भनेर रिमाइन्ड गराउनको लागि त्यो कपडा उनीहरूले लगाउँदो रहेछन् एउटा चिज चाहिँ। एनिवे त्यो त्यो पनि कुरा आयो। सो मलाई चाहिँ मैले पनि केही सिकेँ, एक घन्टा बिहान बेलुका होइन साधना गर्दा, अथवा साधना भन्दाखेरि पनि कुनै मेडिटेसन गर्दा च्यान्टिङ गर्दाखेरि मन्त्र थटहरूलाई हराउन सकिँदो रहेछ भन्ने कुरा, सायद तपाईँले पनि त्यो गर्नुहुनेछ पक्कै, गर्नुभयो भने यसो सेयर गर्नु होला है त। थ्याङ्क यू यहाँहरू सबैलाई, ताराप्रसाद च्यान्जनजी, ज्ञान गुरुङ, झुमबहादुर गुरुङ, शोभा गुरुङ, नीता राई, टिका पूर्जा, बमबहादुर गुरुङ, अञ्जना गुरुङ बहिनी अल द वे इलामबाट, मेघ मल्ल, सिद्धार्थ थापा, नूतन भूषाल, सुनिल पुन, राम राई, टङ्कर शेरचन, शिवकुमारी गुरुङ, मिम गुरुङ, अनि यस्तै अरू को हुनुहुन्छ, लालबहादुर थापा मगर, उषा राई, कञ्चन कान्छा तामाङ, रत्नमणि राई, मणि मनु गुरुङ, बिरबहादुर पुन, छवि थापा, नारायण सापकोटा, खेम खर्गधोज, रमेश गुरुङ, खिमकला थापा, हुमा लिम्बू, धन राई, कृष्ण गुरुङ, विष्णुकुमार विश्वकर्म, विष्णुकुमारी विश्वकर्मा, हिमाल छेत्री, दिपेन्द्र प्रजापति, गोपाल रसाइली, हर्क गुरुङ, दिपेन्द्र गुरुङ, यहाँहरू सबै सबैलाई धन्यवाद साथ दिनुभएकोमा, मेसेज पठाउनु भएकोमा, चेम थापा भर्खर फेरि आउनु भएको छ है, ल त म छुट्टी आजको लागि है त, भोलि भेटौँला, बाबाई, नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker maa bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Gorkha Radio ho.
3: सर्वोच्च अदालतका प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ। संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन अनुसार परिषद सचिवालयको बैठक बोलाइएको हो। भोलि बेलुका 5 बजेका लागि बैठक बोलाइएको सचिवालयले जनाएको छ। संवैधानिक परिषदको बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको छ। बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाल, कानून न्याय तथा संसदीय मामला मन्त्री सुविता

0: प्रतिनिधि सभाका विपक्षी दलका नेता विष्णुराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीलाई आमन्त्रण गरिएको छ। राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पूर्व विशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीले कानूनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृहसँग स्पष्ट विवरण मागिएको हो। पत्रमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षले लिइरहेको सुविधाको सबै विवरण आज कार्यालय समयभित्र इमेल मार्फत पठाउन ताकेता गरिएको छ। कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले राज्यकोषको दुरूपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाईका साथ विवरण मागेको जानकारी दिनुभएको छ। उहाँका अनुसार कानूनले तोकेको भन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरेर प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो भन्नुभएको छ। सुकुम्बासी बस्ती खाली गर्ने अभियान अन्तर्गत आउँदो शनिबार र आइतबार काठमाडौँको रानीबारी, टोखा र गुङ्गोको क्षेत्रमा डोजर चलाइने भएको छ। उपत्यका विकास प्राधिकरणका अनुसार टोखामा 20,000 रोपनी, रानीबारीमा 300 रोपनी, बुढा नीलकण्ठमा 8 रोपनी सरकारी जग्गा अतिक्रमण भएको छ। काठमाडौँ महानगरले शहरी विकास र भूमि मन्त्रालयसँगको समन्वयमा नक्सा र लाल पूर्जा छानबिन भइरहेको जनाएको छ। उपत्यका विकास प्राधिकरणका अनुसार उपत्यकाभित्र सबभन्दा बढी कलङ्की, गुङ्गोपु, टोखा, शङ्खरापुर, मनहरा क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमित भएको छ। उपत्यका विकास प्राधिकरण काठमाडौँका पूर्व आयुक्त सुभाष बस्नेतले रावल आयोगको प्रतिवेदन अनुसार काम गर्नुपर्ने बताउनु भएको छ। रावल आयोगले 2052 सालमै सरकारलाई उपत्यकाभित्र अतिक्रमणमा परेका सार्वजनिक जग्गाको विवरणसहित प्रतिवेदन बुझाएको थियो। कलङ्की मालपोत कार्यालयका अनुसार कलङ्की क्षेत्रको 29,000 रोपनी सार्वजनिक जग्गा मध्ये 20,000 रोपनी अतिक्रमण भएको छ। त्यस्तै कपन क्षेत्रमा 7,000 रोपनी, शङ्करापुरमा 25,000 रोपनी र कागेश्वरी मनहरामा 27,000 रोपनी जग्गा अतिक्रमण भएको उपत्यका विकास प्राधिकरणको तथ्याङ्क छ। जिल्ला सुरक्षा समिति काभ्रेले अवस्था बुझेर मात्रै बीपी राजमार्गमा यात्रा गर्न आग्रह गरेको छ। बेमौसमी वर्षाका कारण दैनिक जसो राजमार्ग अवरुद्ध हुन थालेको भन्दै सुरक्षा समितिले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो। समितिले हिजैबाट साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म बीपी राजमार्ग बन्द गराएको छ। बेमौसमी वर्षाका कारण रोसीको बाढीले डाइभर्सन बगाउँदा सड़क अवरुद्ध हुने भएकाले हिजोदेखि रातको समयमा राजमार्ग बन्द गराइएको काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्न अमेरिकी नौसेनाले गर्ने गस्ती केही समयका लागि रोकिने बताउनु भएको छ। ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिने नसकिने विषय कुरिरहेकाले हालका लागि नौसैनिक गस्ती रोकिने उहाँको भनाइ छ। होर्मुजको व्यापारिक जलमार्गमा तेहरानले अवरोध गर्न थालेपछि तेलको मूल्य आकाशिएको छ। नौसैनिक गस्ती रोक्ने घोषणा अघि ट्रम्पले इरानलाई आणविक हतियार उत्पादनको अनुमति दिन नसकिने अडान पनि दोहोर्याउनु भएको छ।
1: But essentially, that's already what they are. They should wave the white flag of surrender.
0: होर्मुजको गस्ती रोक्ने ट्रम्पको घोषणा आउनु अघि मात्रै विदेश मन्त्री मार्को रुबियोले विश्व समुदायको भलाइका लागि अमेरिकी फौजले बाहिर निस्कने जहाजहरूको रक्षा गर्ने र जलमार्ग खुल्ला गरेको बताउनु भएको थियो।
2: And the goal of it is to, frankly, if you want to talk about it, it's to rescue like almost 23,000 civilians from 87 different countries that are trapped and left for dead in the Persian Gulf by this Iranian regime. You know, for more than 2 months now, these innocent sailors and commercial crew members have been stranded out at sea.
0: नेपालका निर्माण व्यवसायीले निर्माण सामग्रीको मूल्य तत्काल समायोजन नगरी एक साताभित्र सबै काम बन्द हुने चेतावनी दिएका छन्। सरकारले एक साताभित्र मूल्य समायोजनको निर्णय नगरे मुलुकभरका निर्माण सम्बन्धी सबै काम स्वत बन्द हुने उनीहरूको भनाइ छ। खबर यति नै, नमस्कार।

खोरेमा रिमाई बोलको गीत थियो। मुटु मुटु बिचमा सल्लाह भइसक्यो अरे श्रोताहरू। प्रमोद खरेल र मिलिन राई गाउँदै थियो यो रमाइलो गीत भने। काठमाडौँको स्वागत कार्यक्रमलाई लिएर श्रोता समक्ष प्रस्तुत भन्दैछु म सञ्चालक विनोद खड्का। यहाँलाई नमस्ते सबभन्दा पहिला र कार्यक्रममा स्वागत छ। भर्खरै नमस्ते युके कार्यक्रम सुन्नुभयो यहाँले बेलायतबाट बिहानको 6:30 उपरान्त तपाईँले 9 बजेसम्म सुन्नुहुन्छ र त्यसमा बीचबीचमा हाम्रो शुभ जागरण कार्यक्रम पनि लेसमणि दाहालजीले ल्याउनुहुन्छ। त्यस कारणले शुभ जागरण संसारभरिका श्रोताले सुन्नुभयो होला। र आजको कार्यक्रममा बहिनी आशा पुनले एकजना व्यक्तित्व लान्स कपाल भन्नुभयो शिवम सिंह जीलाई ल्याउनु भएको छ। मलाई बडो राम्रो कुरा गर्नुभएको थियो उहाँले र खुसी लाग्छ। हरेक धर्म आस्था र विचार र नयाँ नयाँ कुराहरूलाई बिएबिएस गोर्खा रेडियोले युके बेलाय युके भन्छ ब्रुनाई र काठमाडौँबाट हामीले समावेश गर्ने कोसिस गर्छौँ। आज शिवमजीले भन्दैन थियो शारीरिक सरसफाइले मात्र भन्दैन, मानसिक सरसफाई चाहिन्छ, आत्माको सरसफाई चाहिन्छ, क्लिन्जिङको जरुरत छ, यानि कि क्लिनिङ प्रोसेसको जरुरत छ। त्यो चाहिँ सबै प्रकारबाट हुन्छ, ध्यान गऱ्यो भने सबै चिज हुन्छ भनेर भने जस्तो लाग्यो। मैले अलिकति मात्रै सुने शिवमजी कुन चाहिँ पल्टनुहुन्छ थाहा भएन, तर पनि बडो मिठो बोल्नुहुँदो रहेछ। र यसरी हामीले कहिले कहिले नेपालमा भएका गुरुद्वाराको कुरा, नेपालमा भनौँ न गुरु नानकको आगमनको कुरा र सिख समुदायका मूल आस्था धर्मका कुराहरू राख्दाखेरि कोही न कोहीले त सुन्नुहुन्छ भन्दाखेरि शिवमजीले सुन्नुभयो होला होइन। योभन्दा अगाडि झन्डै 1.5 हप्ता अगाडि वैशाखीमा मैले कोपन्डोल स्थित गुरुद्वाराका एकजना पुजारीले ल्याएको थिएँ र प्रीतम सिंह एकजना ठुलो नाम छ नेपालमा, उहाँको ठुलो योगदान छ यो ट्रान्सपोर्टेसन सर्भिस नेपालमा ल्याउन र यहाँसम्म कि विभिन्न खानपानलाई ल्याउनेमा ठुलो सिख समुदायको योगदान रहेको छ। र करिब 300-400 वर्ष पहिला गुरु नानक आउँदाखेरिको कथाहरू छन् र बसोबासको लागि दिएको बालाजीको गुरुद्वाराको हामीले कुरा सुनेका छौँ होइन। त्यो पनि अहिले अतिक्रमित भइरहेको छ, त्यसलाई चाहिँ रिकभर गर्नको लागि उहाँहरू लागि पर्नु भएको छ र त्यहाँ सिक्ने कुराहरू धेरै छन् र देश विदेशबाट आएका आगन्तुक पाहुनाहरूलाई चाहिँ बसोबास गर्ने ठाउँदेखि लिएर खानपानको बन्दोबस्त गर्नुहुन्छ। हरेक दिन तपाईँले गुरुद्वारामा जानुभयो भने भोके आउनु पर्दैन, भोकाएकाहरूलाई चाहिँ स्थान मात्रै होइन उहाँले चाहिँ के भन्छ खानपान मात्रै होइन स्थान पनि दिनुहुन्छ, बसोबास गरिदिनुहुन्छ। गर्दाखेरि यो हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रहेको सिख समुदायका सम्पूर्ण साथीहरूलाई म धन्यवाद भन्न चाहन्छु। र केही समय अगाडि ठुलो एजेन्सीको आन्दोलनको क्रममा धेरै प्रहरी कर्मीहरू कुटिए पिटिए र आफ्नो स्थान छोडेर जानु पर्यो र आफ्नो प्रहरी बिटहरू आगजनी हुँदाखेरि उहाँहरूले धेरै ठाउँमा चाहिँ मद्दत गर्नुभयो र मैले चाहिँ देखेकै हो र हामीले पनि मद्दत गऱ्यौँ र कोपन्डोल स्थित गुरुद्वारामा झन्डै 12-15 प्रहरी जवानहरूलाई झन्डै 1.5 महिना राखेर खुवाउनुभयो, सपोर्ट गर्नुभयो, लुगा दिनुभयो, उहाँसँग केही पनि थिएन होइन। गर्दाखेरि सिख समुदायले गरेको योगदानको फेरि पनि मैले सम्झना गरेँ। यही नोटमा अब आजको कार्यक्रमको सुरुवात गरौँ श्रोताहरू। आजको दिनको कुरा गर्दाखेरि मैले अलिकति बेलायतमा भएका हाम्रा श्रोताले कन्ट्रिब्युट गरेको कुरा र शुभम सिंहजीले भनेको कुराहरू राखेँ। सबभन्दा पहिला समयको कुरा गरौँ, अहिले नेपालमा ठ्याक्कै 2 बज्यो र विभिन्न स्थानमा विभिन्न समयमा हामीलाई सुन्दै हुन्छ। गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु म। अमेरिका न्युयोर्कमा अहिले बिहानको 4 बजेको छ, भेरी गुड मर्निङ। यसै गरी जापानतिर छ, ठ्याक्कै उल्टो बेलुकीको 5:15 जाँदैछ। ब्रुनाईका श्रोतालाई गुड आफ्टरनुन, 4:15 जाँदैछ। यसै गरी स्ट्यानली यानि कि फोकल्यान्ड टापुमा हुनुहुने हाम्रो दाजुभाइहरूलाई पनि हेलो भन्न चाहन्छु। बिहानको 5 बजे गुड मर्निङ। अब परेड जाने बेला भयो होला, आज वेनेसडे आफ्टरनुनमा केही त केही गर्नुहुन्छ यहाँले। पल्टनको कायदा अनुसार वेनेसडे आफ्टरनुन स्पोर्ट्स यो समय हो, इन्जोय गर्नुहोला। यसै गरी अन्य ठाउँमा भएका सबैलाई चाहिँ मेरो नमस्कार छ। आजको दिनको कुरा गर्दाखेरि वैशाख महिनाको 23 गते विक्रम सम्वत 2083 बुधबार हो। आज जेठ कृष्ण पक्ष चतुर्थीको दिन हो। आज चाडपर्व यसो केही देखिन, तर भाषा दिवस चाहिँ भोलि छ, वैशाखको 24 गते। बागमती प्रदेशमा बिदा छ, किराँत समाज सुधार दिवस पनि भोलि नै परेको छ यो जानकारी। त्यसपछि अन्य दिनका कुराहरू यो सरस्वती हेर्दाखेरि अन्तर्राष्ट्रिय नर्सिङ दिवस पनि रहेछ 6 दिनपछि, यानि कि वैशाख 19 गते। थुप्रै नेपाली नर्सहरू संसारभरि हुनुहुन्छ, विशेष गरी मैले देखेको बेलायतमा धेरैले भनौँ न त्यहाँको सोसाइटीलाई खुब कन्ट्रिब्युट गर्दै हुनुहुन्छ। र त्यो दिन तपाईँहरूको कार्यक्रम त
होला नि हैन अब विभिन्न समाचार हेरौं सबभन्दा पहिलो समाचार सित बाढीबाट लिमेले छोटकरीमा हेडलाइन भन्नु अलिकति कुरा गर्ने छोई हालौं प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक भन्ने समाचार करिब 5 मिनेट अगाडिको प्रधानमन्त्री बालन शाहले बैशाख 24 गते साँझ 5 बजे संवैधानिक परिषदको बैठक आह्वान गरेका छन् प्रधान न्यायाधीश लगायत विभिन्न पदरिक्त छन् सरकारले हालै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको थियो जसमा परिषदका 6 मध्ये 3 जनाको बहुमतबाट निर्णय लिन सकिने व्यवस्था छ यो बारेमा केही छिन अलि वादविवाद भयो रोका भयो फर्काइयो फेरि फर्काइयो र अहिले राष्ट्रपतिबाट त्यसलाई चाहिँ अनुमोदित भएको छ यानी कि दस्तखत भएको छ अब संवैधानिक परिषदको बैठक बस्न सक्ने देखियो र यहाँबाट हुने कामहरू फास्ट ट्र्याकमा हुन्छ भनेर सुनेका छौँ त्यस्तै गरेर देशको हितको लागि अगाडि बढोस् हाम्रो शुभकामना छ अर्को खबरमा भारखरी डट कम लेख्दछ काठमाडौँमै पेस्तोल देखाउँदै श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न थिए विकेश र अरूण भन्ने समाचार यस्तो छ काठमाडौँमा श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न विकेश राजवाहक र अरूण भुजेल पक्राउ परेका छन् उनीहरूले पेस्तोल देखाउँदै पसलहरू लुट्ने गरेका थिए एक सुन चाँदी पसलमा महिलाले साहसिक प्रतिकार गरेपछि उनीहरू भाग्न बाध्य भए प्रहरीले पेस्तोल र अन्य चोरीका सामानहरू बरामद गरेको छ उनीहरूको अन्य लुटपाट घटनामा पनि संलग्नता रहेको खुलासा भएको छ काठमाडौँमै पेस्तोल देखाउँदै श्रृङ्खलाबद्ध लुटपाटमा सम्म थिए विकेश र अरूण भन्ने खबर सुधारु विदेशतिर एकछिन जान्छौ तर त्योभन्दा अगाडि विद्युत सेवाको पहुँचले फेरियो खैराङका नागरिकको जीवनशैली भन्ने रातोबाडी लेख्दछ भोजपुरको खैराङ क्षेत्रमा केन्द्रीय विद्युत विस्तारले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ वैकल्पिक ऊर्जामा निर्भर रहेका यहाँका बासिन्दा अहिले विद्युत सेवाको पहुँचमा पुगेका छन् यसले घरायसी कामकाज शिक्षा संचार प्रविधिको प्रयोगलाई सहज बनाएको छ साथै साना उद्योग र स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत क्षेत्रमा सकारात्मक प्रभाव परेको छ श्रोताहरू करिब 2 घण्टा अगाडिको खबर हो यो रातो पार्टीबाट लिएँ मैले अब मनोरञ्जनको फाँटमा पुगे हाम्रा न्युजिल्यान्डतर्फ पुगेका नेपथ्यको कुरा अलिकति गरिहालौँ मलाई उहाँले हरेक स्थानमा गएको क्यानाडा गएको र इन्टरटेन गरेको कुराहरू पठाइरहनुहुन्छ नेपालीका मित्रहरूले न्युजिल्यान्डको समाचार र लोकान्तर लेख्दछ नेपाली लोक रक ब्यान्ड नेपथ्यले क्यानाडामा हालेको प्रस्तुतिपछि न्युजिल्यान्डमा प्रस्तुति दिने भएको छ भन्ने खबर छ सुधार ब्यान्डले मे 10 अकल्यान्डको ड्यू ड्रप इभेन्ट सेन्टरमा प्रस्तुति दिनेछ यो 9 वर्षपछि नेपथ्यको दोस्रो न्युजिल्यान्ड भ्रमण हो यस कन्सर्टले दुई देशबीचको सांस्कृतिक सम्बन्ध र बढ्दो नेपाली समुदायलाई सम्मान गर्ने उद्देश्य राखेको छ साथीहरूले नेपथ्यका साथीहरूले देशलाई जोड्ने काम गर्नु भएको छ होइन त विदेशमा गएर नेपाली रक पप शैलीका गीतहरू गाउनुहुन्छ अब राजनीतिको फाँटको पनि समाचार फेरि छ र निर्वाचनपछि पुराना 4 दलमा कचिङ्गल बढ्दो प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित हारपछि नेपाली कंग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आन्तरिक विवाद बढेको छ विश्लेषकहरूले यसले लोकतन्त्रलाई खतरा पुर्याउन सक्ने चेतावनी दिएका छन् नेताहरूले समस्या स्वीकार्दै विधानभित्र समाधानको प्रयास गरिरहेका छन् नेतृत्व परिवर्तन र संगठन सुदृढीकरणको माग बढ्दो छ भनेर चारै पार्टीको मुख्य पार्टीको कुरा गर्यो भने अब फुटबलमा इतिहास रच्दै आर्सेनल भन्ने खबर राखिहालौँ रातोपाटी लेख्दछ उपाधिको नजिक पुग्दा जागेको ऐतिहासिक डबलको आशोताहरू आर्सेनलको राम्रो यो रनअपको बारेमा राखौँ है त समाचार आर्सेनल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ पराजित यात्रा कायम राख्दै 22 वर्ष लामो प्रिमियर लिग उपाधि पर्खाई अन्त्य गर्ने दबाव भए पनि उनीहरूको युरोपेली यात्रा उल्लेखनीय छ सेमिफाइनलमा एथलेटिको मेड्रिडलाई 1-0 हराउँदै समग्रमा एग्रिगेटमा भनौँ 2-1 जित सुनिश्चित भयो आर्सेनलले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जित्ने ऐतिहासिक डबलको लक्ष्य राखेको छ भनेर फुटबलको समाचार मैले राखे आर्सेनलको फ्यानहरू मक्का हुनुहुन्छ भने प्रतिद्वन्दीहरूलाई अलिक खिसिक्का हुनु स्वाभाविक हो भन्नुपर्छ अब भारततर्फ जाउँ कार दुर्घटनामा तमिल का निर्माता आरबी चौधरी र मलयालम अभिनेता नायरको निधन दुःखदायी खबर छ श्रोताहरू प्रख्यात तमिल निर्माता आरबी चौधरी र मलयालम अभिनेता सन्तोष के नायरको उदयपुर नजिकै छोटाछोटी कार दुर्घटनामा निधन भएको छ सुपर गुड फिल्म्स ब्यानर अन्तर्गत थुप्रै हिट फिल्म निर्माण गरेका चौधरीले 13 स्मरणीय चलचित्र छोडेका छन् चलचित्र उद्योगले यी प्रभावशाली व्यक्तित्वहरू गुमाईमा शोक व्यक्त गरेको छ श्रोताहरू यति भनौँ
देश विदेशका कुराहरू छोएँ, रासोसलाई पनि हेरिहालौँ के रहेछ। टेक्ससतर्फ लान चाहन्छु श्रोताहरू। अमेरिकाको टेक्सस स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुईजनाको मृत्यु हुनका साथै अन्य तीनजना घाइते भएको जनाइएको छ। एकजना व्यक्तिले सपिङ सेन्टरमा पाँचजनामाथि गोली चलाउँदा दुईजनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ। संदिग्धले योजनाबद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले यी कुरा जनाएको छ। पीड़ितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ति भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गर्न सकिएको जनाएको छ। श्रोताहरू, अमेरिकामा गोलीकाण्ड बेला बेलामा यसरी सुन्नु पर्दा दुःख लाग्छ। अहिलेलाई मौसम अलिकति हेरिहालौँ के कस्तो रहेछ। आजको देशको मौसम सरसर्ती हेर्नु पर्दाखेरि 24 घण्टाको मौसमी विवरण यस प्रकारको छ। दिउँसोको कुरा गर्नुपर्दाखेरि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही केही स्थानमा र हिमाली भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ र तराईका भूभागमा आंशिक बादल लाग्ने देखिन्छ र रातको समयमा कोशी प्रदेश लगायतका देशका पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल र कुनै कुनै ठाउँमा वर्षाको पनि सम्भावना छ। कहीँ छट्याङ सहित हिमपातको पनि सम्भावना रहेको जनाएको छ। सुधारू मेट अफिसले भने काठमाडौँ भ्यालीमा आज 23 डिग्री सेल्सियस, पार्टली सनी, पूर्वी उत्तर पूर्वी हावा चल्दैछ 11 किलोमिटर प्रति घण्टाको वेगमा। भने धरानतर्फ लागौँ, धरानमा आज 37 डिग्री सेल्सियस, अब गर्मी बढ्यो भन्दा पनि हुन्छ र भोलि पनि झन्डै 37-38 हाराहारीमा छ। भनेपछि निकै गर्मी बढिसकेछ तराईका भूभाग र भित्री मधेसतर्फ र आज पूरा दिन घमाइलो घाम लाग्ने। धरानको हो भने पोखरामा बादल लागि केही वर्षा भइरहेको छ अहिले, रेन सावर 28 डिग्री सेल्सियस तापक्रम छ। यति भनौँ र अब यहाँलाई एउटा मिठो गीत सुनाऊ है त श्रोताहरू। आज मैले पुरानो गीत पनि सुनाउने इच्छा छ, महेन्द्र कपूरको गीत सुनाऊ कि जस्तो लाग्दैछ। केही क्षणपछि तपाईँले इन्जोय गर्नुहुन्छ है त, किनभने उहाँको गायन शैलीलाई युट्युबतिर हेर्दाखेरि कति गहिरिएर गाउनु हुँदो रहेछ, अहिले पो बल्ल बुझ्दैछु म। खैर अहिलेलाई तपाईँलाई नरेन लिम्बूको आवाजको गीत राखौँ, त्यसपछि हामी पोखरातर्फ जान्छौँ। पोखरा महानगरपालिकाले 35 दिने सूचना निकालेपछि आन्दोलित सुकुम्बासीको समस्या र अरू पालिकामा पनि प्रवेश भएको छ भन्ने खबर त्यहाँकै प्रवक्तासँग कुराकानीमा हामीले अझै विस्तृत रूपमा बुझौँ। यसलाई नरेन लिम्बूको आवाजको यो गीत इन्जोय गर्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: ओके नरेन्द्र पैसीको आवाजको गीतलाई मैले अलिकति छोटाया क्षमा चाहन्छु. समयको अभाव रहन्छ सधैँ हामीलाई, गीतहरू बेलामा सुनिन्छ तर मुख्य मुख्य व्यक्ति आएर हाम्रो देशको वस्तुस्थिति सुनाउँदाखेरि हाम्रा श्रोताले देश विदेशमा सुन्ने इच्छा पनि गर्नुहुन्छ, मन पराउनुहुन्छ. उहाँका क्रिया प्रतिक्रियाहरू पनि हामी सेयर गर्ने गर्छौँ. र अहिलेलाई हामीसँग हुनुहुन्छ कुराकानीमा कृष्ण तिवारीजी, जो इन्फर्मेसन अफिसर हुनुहुन्छ पोखरा म्युनिसिपालिटीका. आज हामीले पोखरा महानगरपालिकालाई 35 दिने सूचना निकालेपछि आन्दोलित सुकुम्बासी समस्याहरू पालिकामा पनि प्रवेश भएको छ भन्ने खबर देख्यौं. काशीका अन्नपूर्ण मादी गाउँपालिकाले पनि सरकारी ऐलानी र प्रति सार्वजनिक जग्गा बिना अनुमति निर्माण भएका समाचार हटाउन सूचना निकालेका छन् श्रोताहरू. अब यसले हलचल ल्याएको छ. यो सूचना निकालेपछि के भयो भनेर चाहिँ पहिला यसलाई सोधिहालौँ तिवारीजीलाई. तिवारी सर नमस्ते, स्वागत छ यहाँलाई. व्यस्त हुनुहुन्छ तै पनि बिएबिएस गोर्खा रेडियोका संसारभरिका श्रोतालाई समय दिनुभयो, थ्याङ्क यू सो मच. र ल भनिदिनुहोस् तपाईँहरूले सूचना निकाल्नुभयो, कास्कीका अरू पालिकाले पनि सार्वजनिक जग्गा खाली गर्ने सूचना निकाल्यो, त्यसले हलचल मचिएको छ होइन. यसले कस्तो प्रकारको हलचल मचिएको छ र तपाईँहरूलाई ज्ञापन पत्र एक पछि अर्को आउँदैछ भनेर सुनियो, के भइरहेको छ सबभन्दा पहिला अपडेट गरिदिनुहोस् न सर.
1: यसको त हजुर खास अब त्यो समसामयिक विषयमा यहाँले जिज्ञासा राख्नु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद हजुरको रेडियोलाई.
0: ज्यू
1: यो यो सुकुम्बासी समस्या भनेको धेरै वर्ष अगाडिदेखिको बिजेपीको समस्याको रूपमा रहेको थियो. भर्खरै निर्वाचित सरकारले पनि केन्द्रमा सङ्घीय सरकारले पनि केन्द्रमा चाहिँ सुकुम्बासीहरूलाई यो सधैँभरि समस्याको रूपमा राख्नुहुन्न, यसलाई यसको उचित व्यवस्थापन गर्नुपर्छ, यसको दिगो व्यवस्थापन गर्नुपर्छ भनेर सुरु गरिसकेपछि पोखरा महानगरपालिकामा पनि नगर कार्यपालिकाले निर्णय गरेर सरकारी सार्वजनिक ऐलानी प्रतिशतमा जो जसले जो व्यक्ति जो संस्थाले अतिक्रमण गरेर लटहराहरू बनाएर बस्नुभएको छ, जो वास्तविक सुकुम्बासी पनि होइन, उहाँहरूलाई छोड्नु सरकारी जग्गामा त्यतिकै बस्नु मिल्दैन भनेर हामीले आफै खाली गर्नुहोस्, आफै हटाउनुहोस्, आफ्नो सम्पत्ति आफै हटाउनुहोस् भनेर हामीले यो 35 दिनको सूचना निकालेका छौँ. अब यो सूचनाको म्याद अहिले कायमै रहेको अवस्थामा छ.
0: ओके अब सर सुकुम्बासी होइन भन्ने आधार चाहिँ के भयो त तपाईँहरूको?
1: यस्तो छ हजुर, अब सुकुम्बासीको हामीको नेपाल सरकारले दिएको क्याटेगोरी 3 खालको छ. एउटा भूमिहीन दलितको रूपमा रहनुभएको छ होइन, अर्को भूमिहीन सुकुम्बासी रहनुभएको छ, अनि तेस्रो क्याटेगोरीमा अव्यवस्थित बसोबासी रहनुभएको छ. अव्यवस्थित बसोबासी चाहिँ वास्तविक सुकुम्बासी होइन, सुकुम्बासी भनेको भूमिहीन दलित र भूमिहीन सुकुम्बासी मात्रै सुकुम्बासीको रूपमा रहनुभएको छ. अव्यवस्थित बसोबासीहरू जो पहिल्यैदेखि आफूले भूस्खलन गरेर जग्गा उपयोग गरेर बसिराख्नु भएको छ तर जग्गाको स्वामित्व उहाँहरूसँग छैन, छैन, लाल पूर्जा छैन, त्यस्तोलाई हामीले नेपाल सरकारले अव्यवस्थित सुकुम्बासी भनेको छ, अव्यवस्थित बसोबासी भनेको छ. त्यो बाहेक अब सुकुम्बासीको रूपमा रहनुभएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई उचित ठाउँमा लगेर सुरक्षित ठाउँमा लगेर उहाँहरूले प्रयोग गरिराख्नु भएको चाहिँ जग्गा सार्वजनिक महत्त्वको ठाउँमा रहेकोले आवत जावतमा व्यवधान पर्ने ठाउँमा रहेकोले त्यस्ता ठाउँ खाली गराउने गरी महानगरले सूचना निकालेको
0: हो. ओके अब लामो समयदेखि बसोबास भन्नुभयो यहाँले, आफूलाई राज्यले नै सुकुम्बासीको परिचय पत्र पनि दियो रे, निसा प्रमाण पत्र वितरण गरिसकेकोलाई यसरी हटाउँदा उहाँहरूलाई चित्त दुख्नु स्वाभाविक पनि हो जस्तो देखिन्छ, के भन्नुहोस् तपाईँ?
1: यो हाम्रो महानगरपालिकाभित्र अहिले भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरेर जम्मा 7,753 जना हाम्रो रेकर्डमा हुनुहुन्छ, यो परिवार हुनुहुन्छ, उहाँहरूलाई महानगरपालिकाले उचित स्थानमा सार्छ, उहाँहरूको पनि चाहिँ बस्ने अधिकार हुनुपर्छ, हामी त्यसको खिलाफमा छैनौँ है. अब उहाँहरूलाई सुरक्षित स्थानमा लगेर त्यो ठाउँमा खास गरी बस पार्क र वरिपरिका ठाउँहरूमा जो त्यो जग्गा भनेको हजुरको नगर उपत्यका नगर विकास समिति भन्ने एउटा अफिस छ, सङ्घीय अफिस हो यो, यसको चाहिँ प्रमुख हाम्रो नगर प्रमुख नै हुनुहुन्छ, सचिवमा चाहिँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ त्यो समितिमा, त्यो समितिको स्वामित्वमा रहेको जग्गा खास गरी बस पार्क पृथ्वी राजमार्गको वरिपरि वडा नम्बर 7 र 9 रहेको जग्गामा बढी आन्दोलित भएको हामीले
0: देख्यौँ।
1: उहाँहरूलाई जो वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँहरूको पहिचान गरेर वास्तविक सुकुम्बासीको व्यवस्थापन महानगरपालिकाबाट हुन्छ, यसमा सङ्घीय सरकारको साथ पनि रहन्छ।
0: ओके okay. अब अलिकति हामीलाई बुझ्नको अलिकति गाह्रो पर्छ कि सुकुम्बासी सुकुम्बासी भन्छौँ, यसको परिभाषा अन्तर्गत को व्यक्ति चाहिँ खास सुकुम्बासी भनेर हामीले कसरी बुझ्ने त ल भनिदिनुहोस् त, त्यसको पनि क्राइटेरिया होला सुकुम्बासी हुनलाई। मैले सुने अनुसारको सम्पत्ति अब बाउ बाजेको पाउने सक्ने सम्भावना छ अंशको रूपमा भने त्यो पनि सुकुम्बासी होइन रे, यदि पहिला जग्गा थियो विभिन्न कारणले बिक्री वितरण भयो त्यो पनि सुकुम्बासी होइन रे, आय आर्जनको बाटो छ, श्रीमान को नाममा केही पनि छैन, श्रीमतीको पनि नाममा छैन, तर दुईजनामा परिवारमा आम्दानी छ भने त्यो पनि सुकुम्बासी होइन रे, के छन् त क्राइटेरियामा परिभाषित के कुन केलाई सुकुम्बासी भन्ने हामीले फेरि भनिदिनुहोस्।
1: जो जो व्यक्तिको नेपाल राज्यभरि लज्जा छैन, उसको बुवाको नाममा छैन, श्रीमतीको नाता गोताको नाममा छैन, उहाँलाई चाहिँ हामीले चाहिँ भूमिहीन सुकुम्बासी भन्दछौँ।
0: अनि आय आर्जनको कुरा नि,
1: आय आर्जन त आय आर्जन नहुने सुकुम्बासीहरूले आय आर्जन गर्दैन, सुकुम्बासी नै होइन भन्न मिल्दैन, उहाँको नाममा आय आर्जन भए तापनि नेपालभरि उहाँको परिवारको नाममा लतागोताको नाममा जो एकल सकलको परिवार छ उहाँको नाममा नेपाल अधिराज्यभरि कहीँ जग्गा छैन भने उहाँहरू सुकुम्बासीको चाहिँ वर्गीकरणमा पर्नु।
0: ओके अब तपाईँहरूले जुन चाहिँ समय दिनुभएको छ 35 दिन म्याद, त्यसमा आफू सुकुम्बासी हो भनेर दर्ता पनि गराउनुहोस् र तपाईँहरूलाई चाहिँ व्यवस्थित गर्छु भनेर तपाईँहरूले भने राज्यले भनेको छ, प्रदेशले भनेको छ, सबैले भनेको छ भने, यदि कसैले म सुकुम्बासी हो भनेर नाम लेखाउन आयो अरे, मानिलिउँ मै आएँ होइन, तर मेरो तपाईँले चाहिँ प्रमाणीकरण त गर्नुहुन्छ सर है, गर्दाखेरि मेरो नाममा कतै जग्गा देख्यो भने तपाईँहरूले देखियो भेटियो मैले खुद तिरेको सबै तिरेको तिरो तिरेको देख्यो भने मलाई के एक्सन हुन्छ, म प्रति के कानुनी कारवाही हुन सक्छ अथवा सक्दैन, कि नसिहत दिएर तिमी त ठग रहेछ भनेर पठाइदिँदै भयो कि उसलाई एक्सन पनि हुन्छ,
1: उहाँलाई एक्सन हुन्छ, उहाँलाई तिमी चाहिँ ठग रहेछौ भनेर पठाउनु मात्रै होइन, उहाँहरूलाई कानुन बमोजिम
0: कानुनमा के छ सर, कस्तो प्रकारको एक्सन हुन्छ,
1: कानुनमा हाम्रो जे व्यवस्था छ त्यो व्यवस्था अनुसार उहाँलाई चाहिँ कारवाहीको प्रक्रिया अगाडि बढाउँछौँ, र यो हाम्रो मन्त्रालय के हो भने वास्तविक सुकुम्बासी त्यो निस्सा लिनबाट नछुटुन्, र जो सुकुम्बासी होइन सुकुम्बासीको नाममा जग्गा हडपेर सरकारी ऐलानी प्रति जग्गा हडपेर बस्नुभएको छ उहाँहरू त्यहाँ नपरुन् भन्ने हाम्रो मन्त्रालय हो।
0: ओके अब अहिले यसो हेर्दाखेरि पोखराकै मात्रै हिसाब गर्ने हो भने पोखराको पृथ्वी चोक नजिकैको चाहिँ पुरानो बस पार्क छ जहाँबाट हामी काठमाडौँ आउने जाने गर्छौँ होइन, त्यसलाई व्यवस्थित गर्ने महानगरको योजना आफूले विशेष कुनै विरोध नगरेको सुकुम्बासीहरूले भनिरहेका छन्, तर निर्माण तर उहाँहरूको एउटा चाहिँ के छ भने निर्माण सुरु गर्नु अघि त्यहाँ रहेका सबैलाई भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन हुनै पर्ने अडान उहाँले राख्नुभएको छ, नत्र हामी चाहिँ के भन्छ हामी संरचना खाली गर्दैनौँ भनेर उहाँले चाहिँ उहाँले भनौँ न अब अलिकति विरोधको आवाज पनि उठाउँछु भनेर भनिरहनु भएको छ, के हुन्छ त
1: होइन, भूमिहीन सुकुम्बासी दलित सुकुम्बासी सबै सुकुम्बासी पनि यही देशको नागरिक हो, यही नगरका चाहिँ जनता हुन्, उहाँहरूलाई भर्खा पर्ने गरी हटाउने खोजिएको चाहिँ उहाँमा होइन, उहाँहरूलाई व्यवस्थापन गर्ने गरी बसबार पनि भन्नु पर्यो, पेटी चोक आसपासमा जो हाम्रो बसबार बन्ने भनेर नगर विकास समितिले जग्गा खरिद गरेको थियो नि त्यहाँ बसबार पनि बन्नु पर्यो, बसबार वरपर रहनुभएका जो वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँहरूको पनि उचित स्थानमा व्यवस्थापन हुनुपर्छ भन्ने महानगरको मान्यता हो।
0: ओके अब अहिलेसम्म तपाईँहरूले गरेको काममा हामीहरू दर्ता स्वयं भनेर आफूलाई डिक्लेयर गर्न आइसकेका छन् कि छैनन् सर?
1: उहाँहरू अलिकति अहिले आन्दोलन अलिकति तरङ्गित भएको अवस्थामा हुनुहुन्छ, हालाकि उहाँहरूले त्यो निष्ठा उहाँहरूसँग पनि छ। भोलिका दिनमा जोसम्म त्यो सूचनाको म्याद समाप्त भएपछि हामी कतिको निष्ठा आइसक्यो, वास्तविक सुकुम्बासी को हुनुहुन्छ को हुनुहुन्न भनेर महानगरपालिकाले उहाँहरूको कागजातहरू छानबिन पनि गर्छ नै। त्यो छानबिनको क्रममा उहाँहरूको चाहिँ अब अन्त कतै नभएको वास्तविक सुकुम्बासी भएको अवस्थामा उहाँहरूलाई उचित ठाउँमा यथोचित व्यवस्थापन चाहिँ हुन्छ।
0: ओके अहिलेलाई तपाईँहरूले व्यवस्थापन गरिसक्नुपर्ने अवस्था काठमाडौँ जस्तो भइसकेको छ कि छैन त? तपाईँले कतै ठाउँमा लाएर राखेर अहिलेसम्म छैन होइन त?
1: यो हामी सूचनाकै म्याचभित्र छौँ। त्यो यहाँले जुन चाहिँ सङ्केत गर्नुभएको छ एकदम सान्दर्भिक हो। उहाँहरूलाई तत्काल चाहिँ उचित स्थानमा खानपानको व्यवस्था सहित राख्नुपर्ने
0: यो पूर्व तयारी जस्तो भयो, काठमाडौँको अलिकति केही पाठ पनि सिक्नु पर्यो होइन? धेरै ठाउँमा धेरै लाइन लगियो, कसैको चुइने छाना रहेछ, कसैले चाहिँ बच्चाहरू स्कुल जान नपाएको, कोही बिरामी, कोही अशक्त आदि आदि देख्दाखेरि पूर्व तयारी गरे पनि अझै राम्रो होला भन्ने चाहिँ यहाँबाट हामीले देख्न सक्छौँ हाइन्डसाइटमा। अहिले यसो हेर्दाखेरि त्यही आवाज चाहिँ चारैतिर उठाउनु पर्नेले पनि उठाएका छन् र यही बेलामा धमिलो पानीमा माछा मार्नेहरूले पनि उठाएका रहेछन् होइन? गर्दाखेरि तपाईँहरूलाई अलिकति समयको चाहिँ एउटा एडभान्टेज चाहिँ छ होइन सर?
1: ओके
0: ओके अब तपाईँसँग विदा लिनु पूर्व सर, अब उहाँहरूले पनि आफ्नो हक अधिकार भूमिको सम्बन्धी ऐनले गरेको व्यवस्था अनुसार आफूलाई स्थायी व्यवस्थापन हुनुपर्छ भनेर तपाईँहरूलाई केही बुँदाको चाहिँ सूचना उहाँहरूले पनि प्रकाशित गर्नुभएको रहेछ। 7 दिनभित्रको चाहिँ खारेजको माग गरेको छ, यो जुन चाहिँ सूचना आएको छ होइन? उहाँहरूले चाहिँ भनौँ न अब निशा प्रमाणका आधारमा घर दुरी कर तिर्ने व्यवस्था लागू गरी जग्गा धनी पूर्जासम्म दिने वितरण छिटो दिनको लागि माग गर्नुभएको रहेछ। यस्ता 2-4 मागहरू छन्, त्यसलाई सम्बोधन गर्ने सम्भावना कतिको छ त अहिलेलाई?
1: उहाँहरूले 2 दिन अगाडि आन्दोलनको रूपमा सङ्घर्षको रूपमा नाराजीको रूपमा जिल्ला प्रशासन कार्यालय जानुभयो पहिला, त्यसपछि पोखरा महानगरपालिकामा पनि आउनुभएको थियो। पोखरा महानगरपालिका पनि ज्ञापन पत्र सहित उहाँका मागहरू बुझाउनु भएको छ, भिडियो जिल्ला प्रशासन कार्यालयमा पनि उहाँहरूले बुझाउनु भएको छ। उहाँहरूको माग पुरा गर्न सकिने हदसम्मका मागहरू महानगरपालिकाबाट सम्भव हुने मागहरू महानगरपालिकाबाट हुन्छ, अन्य मागहरूले पुरा गर्न नसक्ने पालिकाले पुरा गर्न नसक्ने मागहरू जिल्ला प्रशासन कार्यालय मार्फत हामीले प्रदेश सरकार नेपाल सरकारमा पठाउँछौँ।
0: उहाँले पनि स्वयं प्रधानमन्त्रीलाई पनि ज्ञापन पत्र पठाइसक्नु भएको रहेछ होइन? सायद त्यही माग चाहिँ उता पनि एक कपी पठाए जस्तो लाग्यो मलाई। अब अन्तमा भनिदिनुहोस् सर, काठमाडौँमा त धेरै देखियो भनेर भन्छन्, दावा पनि गर्छन्, सुकुम्बासीको ठाउँमा हुकुम्बासी छन्, अन्य ठाउँमा जग्गा भएको, एउटै ठाउँमा 8-10 बिल्डिङ भएको देखियो भनेर भन्छन् होइन? मैले त देखाएको छैन कागजमा, फोटोमा चाहिँ भत्काएको देखियो। पोखरा को मानगना पनि त्यस्ता हुकुमवासीहरू जसले चाहिँ सुकुमवासीको नाममा जग्गा पनि ओगट्ने, जग्गालाई चाहिँ भाडामा लगाउने, बिक्री वितरण गरिरहेको, त्यस्तो एक्जाम्पलहरू तपाईँले भेट्नु भएको छ कि छैन सर?
1: मैले भेट्नुभन्दा पनि पोखरामा पनि त्यो रोग छैन भन्न सकिएन सर।
0: ज्यू
1: वास्तवमा सुकुम्बासीहरूले दुःख पाएको भनेको सुकुम्बासीको नाममा हुकुम्बासीहरूले कब्जा गरेको कारणले हो, म त्यति मात्र बुझ्छु। वास्तविक सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न गाह्रो छैन, हुकुम्बासीहरूको कारणले अलिक कठिनाई उत्पन्न भएको जस्तो मलाई लाग्छ।
0: ओके ल त सर, अब तपाईँले आफ्नो भनौँ न अब महानगरले गर्न खोजेका कुराहरू भन्दै भन्नुभयो, जाँदा जाँदै देश विदेशमा हजुर मेरो संवाद सुनेर बस्नुभएका छ, कतिको चाहिँ घर परिवार यहीँ नेपालमै हुनुहुन्छ, काठमाडौँमा हुनुहुन्छ, पोखरा हुनुहुन्छ, उहाँलाई तपाईँको तर्फबाट सन्देश अथवा चाहिँ पोखरा महानगरपालिकाको तर्फबाट सन्देश अपिल के छ त भनिदिनुहोस् त? किनभने उहाँहरू पनि एकदम इन्फ्लुएन्सियल ठाउँमा हुनुहुन्छ, छोराछोरीले आमा बाउलाई सम्झाउने बुझाउने सिकाउने गर्नुहुन्छ, यहाँसम्म कि यहाँ भोट हाल त्यहाँ भोट हाल्नुहोस् भनेर चाहिँ उहाँले सजेसन गर्नुहुन्छ भने तपाईँले उहाँलाई अप्रोच गर्नु पर्दाखेरि के कसरी अपिल र अप्रोच गर्नुहुन्छ सर?
1: हजुरको रेडियो मार्फत देश विदेशमा संसारभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा पोखरा महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट नमस्कार भन्न चाहन्छु। र म के पनि भन्न चाहन्छु यहाँहरूमा अनुरोध के पनि गर्न चाहन्छु भने हामीले जुन सुधार प्रक्रिया सुरु गरेका हौँ यसलाई बिगार्ने भनेर सुरु गरेका होइनौँ। हाम्रो सुधार प्रक्रियामा यहाँहरू सबै विदेशमा रहनुभएका देशमा रहनुभएका दाजुभाइ आमा दिदीबहिनी सबैले साथ सहयोग प्राप्त रहनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ र वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्छ र हुकुम्बासीले सरकारी ऐलानी प्रति जग्गा ओगट्नु अतिक्रमण गर्न पाउनु हुँदैन भन्ने यो सन्देश यहाँहरूले पनि घर घरबाट आफ्ना छर छिमेकमा दाजुभाइ परिवारमा देश
0: विदेशमा पुर्याइदिनु हुनेछ भन्ने म अपिल गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। यहाँले बडो प्रष्ट रूपमा आफ्नो कुरा राख्नुभयो। हस् त योभन्दा अगाडि हामीले पोखरा के भन्छ फेवातालको कुरा गरेका थियौँ, त्यो पनि तपाईँले चाहिँ खुलस रूपमा राखिदिनु भयो, अब त्यसलाई फलोअप गर्दै गरौँला। आजलाई समय दिनुभएकोमा धन्यवाद भन्दै मैले बिदा लिएँ है सर।
1: मलाई पनि बोलाइदिनु भयो, तपाईँलाई पनि धन्यवाद, तपाईँको रेडियो परिवारप्रति धन्यवाद।
0: थ्याङ्क यू सो मच। नमस्कार नमस्कार। त मैले उहाँ संविधानले कृष्ण तिवारी हुनुहुन्छ, इन्फर्मेसन अफिसर यानि कि सूचना अधिकृत हुनुहुन्छ पोखरा म्युनिसिपालिटीका। उहाँसँग हामीले पोखरा महानगरपालिकाले 35 दिन सूचना निकालेपछि आन्दोलित सुकुम्बासी समस्या अरू पालिकामा पनि बिस्तारै प्रवेश भएको छ भन्ने कुरा र विशेष गरी हामीले फोकस पोखरामै गऱ्यौँ किनभने त्यहाँ चाहिँ धेरै यस्ता व्यक्तिहरू हुँदैछ। यसो तथ्याङ्क हेर्दै थिएँ मैले, तथ्याङ्क यानि कि समितिको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाभित्र मात्रै 3421 भूमिहीन दलित, 4029 भूमिहीन सुकुम्बासी र 11726 अव्यवस्थित बसोबासी गरी जम्मा 19176 घर परिवार बसोबास गर्दछन् रे। त्यस्तै कास्की जिल्लाभरि चाहिँ करिब 20462 यस्ता घर परिवार रहेको र अझै 5000 हारारीमा तथ्याङ्कमा समितिले छुट भएको संघर्ष समितिको दावी छ। यो चाहिँ तथ्याङ्क संघर्ष समितिको दावी छ। श्रोताहरू समिति त भए तर संघर्ष समिति जसले चाहिँ फेरि पोखर महानगरपालिकामा ज्ञापन पत्र त्यही ज्ञापन पत्र प्रधानमन्त्री बालन शाहजीलाई पनि पठाउनु भएको छ भन्ने खबरबाट मैले उद्धृत गरेँ यो कुराकानी। अब एउटा मिठो गीत सुनौ। नेपाली गायक गायिका हुनुहुन्छ तर गीत भने हिन्दी बडो राम्रो छ भन्दै हुनुहुन्थ्यो मीना थापा हाम्रो लाइब्रेरियन भयो। यो गीत सुनाउनुहोस् न विनोदय आज भन्नुभयो तुम मेरी हो भन्ने। यो सायद यो एल्बम जस्तो लाग्छ मलाई हिन्दी गीत हो बताउ न क्या करोगी तुम। ओके गीत सुनौ है बडो इन्ट्रेस्टिङ छ रे।

तो हिजो मत रिलीज भएको गीत हो बताओ बताओगी ना क्या करोगी तुम। गाउने कलाकारमा हिमाल सागर र खुशी पौडेल हुनुहुन्छ।

0: ब्युटिफुल ब्युटिफुल कम्पोजिसन हिमाल सागर र खुसी पलको यो गीत सुनभयो. हिन्दी गीत तर नेपाली गायक गायिकाले कति राम्रोसँग गाउनु भएको छ. अरेन्जमेन्ट पनि बहुत राम्रो छ. शब्द कसको रहेछ यसो हेर्दा विमल अधिकारीको रहेछ. सङ्गीत मेरो विचारमा हिमाल सागरको हो कि जस्तो लाग्छ. यहाँ लेखेको छ नि भाइ इन्जोय गर्नु होला. मैले त एकदम डुबेर सुने. ब्युटिफुल सङ बेला बेलामा गाडीमा राखेर सुनेर जानु पर्ला जस्तो पो लाग्यो त मलाई त यो गीत सुन्दाखेरि. के भन्नुहुन्छ? एनिवे अब यो चरणबाट अर्को चरणमा जाँदाखेरि तपाईँलाई पुरानो एउटा महेन्द्र कपूरको गीत सुनाउँछु. त्यसपछि हामी गीतबाट समाचारतर्फ लागौँ है. त यो चाहिँ महेन्द्र कपूरको पुरानो गीत हो, नील गगन के तले. हाम्रा पुराना प्रेमजीहरू आदिहरूलाई खुब मनपर्छ यस्ता गीतहरू. तपाईँहरूलाई सम्झना गर्दै गीत एकछिनपछि सुनाउँछु है. त
1: यो BFBS
2: गोर्खा रेडियो हो.
3: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ. के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ. टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो. हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ. हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ. प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्. हेर्नु

0: महेन्द्र कपूरको आवाजको यो गीत थियो। पुरानो चलचित्र हम्राज बाटा सुधारु, धेरै वर्ष पुरानो 1967 भनेको चलचित्र हो यो, सस्पेन्स थ्रिलर चलचित्र र प्रड्युस्ड एन्ड डाइरेक्टेड बाई बी आर चोपडा। अख्तरुल मुल उमानले लेखेका चलचित्र हो सुधारु। राजकुमार, सुनिल दत्त, विम्मीदेखि लिएर थुप्रै हुनुहुन्छ, मुमताज पनि हुनुहुन्छ यसमा लिड रोलमा, र बल्लार सानी, मदन पुरी, जीवन, इफ्तिखार, सारिका दिदी बलबाल कलाकारको रूपमा अभिनय गरेको चलचित्र, असाध्यै हिट चलचित्र हो सुधारु। त्यसको गीत मैले राखेँ भने अब लागो समाचारतर्फ।
1: सैन्य समुदायमा
2: बेलायन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो
3: सरकारले पूर्व विशिष्टहरूको दोहोरो सुविधा खोज्ने भएको छ। प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीले कानूनले तोके भन्दा बढी सवारी साधन प्रयोग गरेको र फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग विवरणमा आएको छ। पत्रमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आज कार्यालय समयभित्र इमेल मार्फत पठाउन भनिएको छ। गृह मन्त्रालयबाट विवरण आएपछि मापदण्ड भन्दा बढी सुविधा लिनेको सवारी साधन खिच्ने सरकारको तयारी छ। नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह सहित 9 सदस्यले नेपाल प्रिमियर लीगको अडिट रिपोर्ट लगायतका सूचना नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन्। निवेदनमा क्यानले एनपीएलको पहिलो र दोस्रो संस्करणको पूर्ण आय विवरण र अडिट रिपोर्ट उपलब्ध नगराएको आरोपसहित परिषदको प्रत्यक्ष निगरानीमा स्वतन्त्र छानबिन समितिको माग गरिएको छ। संघभित्र गम्भीर वित्तीय, प्रशासनिक, प्रक्रियागत र सुशासन सम्बन्धी विचलन देखिएको भन्दै निवेदनमा एनपीएलका पूर्ण आय विवरण अडिट रिपोर्ट सम्झ

0: करारनामा र भुक्तानी तथा वित्तीय कारोबार उपलब्ध गराउनु पर्ने माग गरिएको छ। सन् 2025 अप्रेलसम्ममा तीन पटकसम्म क्यानमा सूचना माग गर्दा समेत पाउन नसकेको उनीहरूको भनाइ छ। लोपनमुख राउटेहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहजता होस् भन्ने उद्देश्यले सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आएको भए पनि त्यसको सदुपयोग भन्दा दुरुपयोग बढी देखिएको छ। नेपालगंजबाट दिलबहादुर केसी।
1: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिचीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
2: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अण्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है, अनि यो सुर्ती सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
1: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया साई,
3: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला पहिला रक्सिने नै हुने थिए, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने थिए, नखाने थिए। हामी पनि अलिअलि अब पहिला पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाएको थियो, आज पनि अलिकति यति एक गिलास झोल हामी पनि खाएका छौँ। धात कुरा गिराएर क्या फाइदा छ? अरूले धात्याएर फाइदा हुँदैन, अरूले थेगेर फाइदा हुँदैन।
1: तथ्याङ्क अनुसार सामाजिक सुरक्षा बापत राउटे समुदायको एकै घरमा चौमासिक 1,00,000 रुपियाँसम्म भत्ता जाने गरेको छ, तर यो रकमले उनीहरूको जीविकोपार्जनमा सुधार गर्नुको साटो झनै पर निर्भरता बढाएको छ। काठका सामग्री बनाएर जीविकोपार्जन गर्ने उनीहरूको पुर्ख्यौली सिप र पौरख हराउन थालेको छ। प्रदेश सरकारले राउटे नीति र करिडोरको अवधारणा अघि सारेको छ, तर त्यसले सार्थकता पाउन सकेको छैन। वार्षिक 1,00,000 रुपियाँ खर्चिए पनि राउटे समुदायको न स्वास्थ्य सुधारेको छ, न त संस्कृति नै बचाएको छ। बरु अस्वस्थ खानपान र मदिराले प्रजनन स्वास्थ्य र औसत आयुमै गम्भीर असर पारिरहेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रधान न्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ। भोलि बेलुका 5 बजे बैठक बोलाइएको सचिवालयले जनाएको छ। बैठक सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची नै प्रधान न्यायाधीशको नियुक्ति सिफारिश भनिएको छ। बैठकमा सहभागी हुन सभामुख डोल प्रसाद अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाल, कानून न्याय तथा संसदीय मामला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदम्बे र प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारीलाई राखिएको छ। काठमाडौँ इन्द्रचोकको सुनचादी पसलमा दिनदहाडे पिस्तोल देखाएर लुटपाटको प्रयास गर्ने 3 जना युवा पक्राउ परेका छन्। इन्द्रचोक भेडासिंहको सुनचादी पसलमा पिस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। यही वैशाख 17 गते पिस्तोल देखाउँदै लुटपाटको प्रयास गर्दा नैना एण्ड इस्तान ज्वेलरीकी संचालक बबिता रोनियाले कुर्सी हानेर प्रतिक्रिया गरेपछि उनीहरू भएका थिए। घटनामा संलग्न रहेको आशंकामा ललितपुर महालक्ष्मी छका हरिकृष्ण महर्जन, विकेश राजबाहक र अरूण भुजेललाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँको एसपी पवन भट्टराईले जानकारी दिनुभएको हो। उनीहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भएको प्रहरीको भनाइ छ। अरूण भुजेलको साथबाट पिस्तोल समेत बरामद गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्न अमेरिकी नौसेनाले गर्ने गस्ती केही समयका लागि रोकिने बताउनु भएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

ओके कति मिठो गजल तिमीले यादको बाढी पठाई जालमा पार्यौ। बाबुगिरी कति राम्रोसँग आउनुहुँदो रहेछ, शास्त्रीय बेस पनि छ उहाँको र आलाप कति गजबको होइन, ब्युटिफुल क्वालिटीका सिङ्गर हुनुहुँदो रहेछ। र आज मैले हाम्रो यो बसाइमा काठमाडौँको सौगातमा एउटा नेपाली कलाकारले गाएको हिन्दी गीत सुनाएको थिएँ। मलाई थाहा थिएन यो गीत कसैले रेकर्ड गर्नु भएर फेरि फेसबुकमा राखिदिनु भएको रहेछ। मेरो नम्बर हेरी समष्टि तुलाचन्दीले यसो हेरे के पठाउनु भएको छ, कति मजाको कलर भएको चिया पठाउनु भएछ। लोभलाग्दो अहिले नै खाउँ खाउँ लाग्ने नेपालको समय ठ्याक्कै दिनको 3 बजे हो, चिया समयमा यो चिया खान पाए कति आनन्द हुन्थ्यो जस्तो लाग्थ्यो। के पठाउनु भएछ, के लेख्नु भएछ नम्बरिनीले भनेको त मेरै आवाज पो पठाउनु भएको रहेछ। एकदमै फेरि सुन्न पनि मन लाग्यो, सुनाउनु पनि मन लाग्यो है त। र नम्बरिनीलाई एउटा च्यालेन्ज पनि यसपछि ओके लेट्स हियर। हुन त एउटा अन्तर्वार्ता राख्नु पर्ने थियो तर त्यसलाई मैले रोके। समष्टि तुलाचन्द नम्बरिनी तपाईँले पठाएको साउन्ड क्लिप यस्तो छ।

ओके यो गीत बज्दै थियो मैले राखेको गीत हिमाल सागर र खुशी पौडेलको यो गीत सुन्दै गर्दाखेरि उहाँले चिया पोर गर्नुभएको रहेछ ठुलो कपबाट सानो चियाको कपमा र कता कता मैले बोलेको आवाजमा राख्नुभएको रहेछ सुनिहालौँ छ कि छैन ओके प्लेजेन्ट सरप्राइज दिनुभयो भने थ्याङ्क यू भेरी मच ह्याप्पी टी टाइम चेस गर्नुभएको छ बहिनीले भन्दै अब तपाईँलाई पनि च्यालेन्जले गीत सुन्नुहोस् मैले आज गीत किन मलाई मनपर्ने गीतहरू आफैले छानेको छु र एउटा हमराजको गीत त महेन्द्र कपूरको आवाजमा सुनिसक्नु भएको छ भने यो गीत सुनाउँछु कलाकारको नाम भन्दिनँ तपाईँले लेख्नुहोस् है त एन्ड इफ यु क्यान से समथिङ ओके हुन त यो गीत दुईजनाले गाउनुभएको छ मेल भोइस सुन्नुहोस्

0: अत्यन्त पुरानो गीत सदारुधर्व केसीको आवाजमा शब्द किरण खरेल संगीत शिव शङ्करको सदारु गीत कस्तो लाग्यो तपाईँलाई पुरानो पुरानो गीत सुन्दाखेरि कहिले अर्कै संसारमा पुगिन्छ होइन त धेरै लामो पनि हुन्न तिन चार मिनट चार मिनट पनि हुन्न तिन साढे तिन मिनट दुई मिनटको गीतहरू हुन्छन् यो गीत तपाईँले जोगनवाला यो गीत फेरि तारादेवीले पनि गाउनुभएको छ आफ्नै शैलीमा अलिअलि शब्दहरू तलमाथि छन् खैर त्यो कुनै दिन सुनाउला समस्या बहिनीलाई कस्तो मन कस्तो लाग्यो जानकारी गराउनुहोस् तपाईँको आज मैले बाई चान्स यसो हेरेको चिया कति मजाको पठाउनु भएको रहेछ फोटोमा भए पनि भिजुअल भए पनि चिया मैले पिएँ है ब्युटिफुल रङ पनि राम्रो गाढा पनि छ चिनी पनि ठिकै मात्रामा होला दुध पनि ठिकै छ वेल डन थ्याङ्क यू भेरी मच भन्दै अब हामी सिरियस नोटतिर जानुपर्छ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् सरकारले अध्यादेश जारी गर्न पूर्ण राष्ट्रपति समक्ष सिफारिस गरेको थियो यसअघि सरकारबाट सिफारिस भएको आठ अध्यादेश मध्ये सातवटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश गर्न भन्ने पुनर्विचारको लागि भन्दै फिर्ता पठाइदिनु भएको थियो सोही अध्यादेश फेरि सोमबार मन्त्री परिषदको बैठकले जस्ताको त्यस्तै जारी गर्न पुनः सिफारिस गर्यो त्यसपछि के भयो फेरि यो जारी भयो र अहिले संवैधानिक परिषदको मिटिङ पनि बोलाइसकेको छ यो बारेमा एक दुई दिन ढिलो भए तापनि सिनियर एडभोकेट भन्नुपर्छ राधेश्याम अधिकारीसँग धनजङजीले कुराकानी गर्नुभएको छ सुन यसको अन्तर्य के हो त वाट वेन्ट अन्डर करेन्टमा कहाँ के भयो सुनौ है त किन र कसो प्रश्न किन र यो चाहिँ फेरि फर्क्यो किन सुनौ
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तहबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ लगभग सरकार गठन भएको धन्दनै दुई महिना पुग्न लाग्दाखेरिको स्थितिलाई हेर्दाखेरि सरकारले संसदको अधिवेशन डाकेको चौबिस घण्टा नबित्दै संसदको अधिवेशनलाई स्थगित गरी सरकार चलाउनको लागि अध्यादेश मार्फत कानूनहरू संशोधन गरिएको घटनाहरू हामीले संचार माध्यममा सुनिसक्यौं र कतिपय अध्यादेशलाई सरकारको तर्फबाट जुन राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाइएको थियो लगभग सबै यो अध्यादेश पास गरिएको थियो र त्यसमध्ये एउटा अध्यादेश रोकिएको थियो त्यो पनि यो संवाद गरिरहँदाखेरि केही समय अगाडि यो पनि राष्ट्रपतिको कार्यालयबाट राष्ट्रपतिज्यूबाट प्रमाणीकरण गरी सरकारलाई पठाइएको कुरा समाचारमा आइसकेको छ र अभ्यास त यसो हेर्दाखेरि अघिल्लो सरकारले पनि अध्यादेश मार्फत कानून संशोधन गरी काम गरेको घटना देखेका पनि छौँ र अहिले हामीले यो जुन नयाँ सरकार जो छ हामीले अहिले त्यसको अनुसरण गरिरहेका घटनाहरू हेरिरहेका छौँ यही विषयमा लामो समयदेखि कानुनी क्षेत्रमा पनि आफ्नो विद्वत्त चाहिँ हासिल गरिसक्नु भएका वरिष्ठ अधिवक्ता हुनुहुन्छ राधेश्याम अधिकारी उहाँ राष्ट्रिय सभाको सदस्य पनि हुनुभयो त्यसै गरी संविधान सभाको र अन्तरिम संविधान हुँदै संविधान सभासम्मको यात्रामा उहाँको ठूलो भूमिका रहेको छ आज यही अध्यादेशसँग जोडिएको विषयमा छोटकरीमा कुराकानी गर्दैछौँ राधेश्याम अधिकारीजी कार्यक्रम स्वागत छ यहाँलाई अब समय दिनुभएकोमा धेरै धन्यवाद छ जनचासो जनविरोध भनौँ विरोध त भएको छैन जनताले तर कतैबाट पनि त्यस्तो चर्को विरोध त भएन तर यो अध्यादेश राष्ट्रपतिज्यूबाट सबै प्रमाणीकरण गरेर पठाइदिनु भयो एउटा अड्किएको थियो यो संवैधानिक परिषदको सरसँग संवाद गर्ने कुरा गरिरहँदाखेरि ठ्याक्क यो अपराह बाह्रदेखि एक बजेको बिचमा प्रमाणीकरण गरिएको हामीले यसो अनलाइन समाचारहरू देख्यौँ अब अभ्यास यसो हेर्दाखेरि कता कता यो अध्यादेश संसद नभएको बेलामा काम गर्ने यो अभ्यास थियो यसपटकको जुन अभ्यास थियो नि एकातिर संसद अधिवेशन डाकियो र संसद अधिवेशन डाक्दा डाक्दै त्यसलाई रोकेर फेरि अध्यादेशलाई अगाडि बढायो कसरी बुझ्ने यसलाई
2: संसदलाई कहिले अधिवेशन बोलाएको थियो त्यो ठिकै थियो संसद अधिवेशनलाई फेरि फिर्ता बोलाइयो त्यो पनि अब मन्त्री परिषदको निर्णय हो त्यो पनि भयो त्यस बेलामा धेरैले आशंका के प्रकट गरेको थिए भनेदेखि यो बोलाइसकेको संसदलाई फिर्ता बोलाउनुको मतलब हुन्छ अध्यादेश ल्याउनलाई हो भनेर चाहिँ भन्ने कुरा भएको थियो त्यो अड्कलबाजीको बीचमा एकजना सरकारको प्रवक्ता मन्त्रीले के भन्नुभयो भनेदेखि होइन हामीले अध्यादेश ल्याउनु खोजेकै होइन यो गलत कुरा हो भनेर उहाँले सार्वजनिक रूपमा भन्नुभएको र मान्छेले अब त्यसपछि त सरकारले त्यो ल्याउने नै होइन रहेछ भनेर ढुक्क भएर बसेका थिए त्यसपछि तपाईँको अचानकसँगले लगातार आठवटा अध्यादेश राष्ट्रपतिकोमा गयो त्यस कारणले गर्दाखेरि मलाई के लाग्दछ भनेदेखि अध्यादेशै ल्याउनु पर्ने भए पनि त्यो कारण सहित अवस्था सहित बताएर ल्याएको भए भइहाल्थ्यो अब अध्यादेश ल्याउनलाई यो अधिवेशन रोकेकै होइन भनेर एकातिर भनिसकेपछि अध्यादेश ल्याउनुको औचित्य चाहिँ के छ भने सिद्ध गर्न गाह्रो जे भए पनि अब अध्यादेश अध्यादेश के छ भने नयाँ सरकारले पठाएको थियो र राष्ट्रपतिले अब सातवटा अध्यादेश त पहिले जारी गरिसक्नु भएको थियो. एउटा अध्यादेशमा उहाँको रिजर्भेसन थियो, त्यो रिजर्भेसन भएको अध्यादेश जुन संवैधानिक परिषदको चाहिँ अध्यादेश हो त्यो पनि उहाँले चाहिँ आज चाहिँ दोहोऱ्याएर पठाएपछि उहाँले सही गरेर पठाइदिनु भएको छ. त्यसलाई त्यसै रूपमा हामीले बुझ्छौँ. अब यसमा यद्यपि यो चाहिँ के छ भनेपछि नि तत्कालै जनताले यत्रो अनुमोदन गरेर पठाएको सरकारको विरोध भएन हुँदैन भन्दाखेरि के छ भन्नुहुन्छ भने आम जनताले सरकारले के काम पो गरिहाल्छ कि त सरकारलाई अझै पत्याइरहेको त्यो पत्याउने दिनहरू कसरी खस्किँदै जान्छ भने यस्तै कुराहरू चाहिँ भइरह पटक पटक भनेदेखि खस्किँदै जान्छ र परिणाममा तपाईँको के छ परिणाममुखी हुन सकेन भने पनि अनि सरकारको बिस्तारै तपाईँको के छ भनेदेखि उल्टो दिशातिर जान्छ. त्यसै हुनाले यस्ता कुरामा सरकारले विचार पुर्याएर बोल्नु बेस, बोलिसकेपछि त्यो कुरामा टिक्नु बेस जस्तो मलाई लाग्छ.
1: आम संचार माध्यमहरूको भूमिका यसो हेर्दाखेरि पनि जुन अहिले भइरहेको घटनाक्रमलाई हेर्दाखेरि अघिल्लो चरणको हाम्रो अभ्यास र यस पटकको अभ्यास हेर्दाखेरि अलिकति तातै फरक पनि छ होइन. जस्तै अब सुशासनको कुरा, राजनीति नियुक्ति भएका ठाउँमा खारेजीको कुरा, अहिले हामी झन्डै 1534 जना मान्छेले अब रोजगारी गुमाएको चाहिँ समाचार देखिहाल्यौँ. राजनीतिक संगठनसँग जोडिएका भातृ संगठनलाई चाहिँ खारेज गर्ने, ट्रेड युनियन खारेज गर्ने, यस्ता थुप्रै अभ्यस्त कुराहरू बाहिर आएका छन्. संविधानले एउटा व्यवस्था गरेको छ, सरकारले एउटा चिज गरिरहेको छ, अध्यादेशमा यो सबै चिज गोल्डमा टोल.
2: त्यसै हेर्नु पर्यो, सरकारको अब काम गर्ने शैलीहरूको बारेमा पनि हामीलाई बुझ्न अप्ठ्यारो भइरहेको छ. त्यो किनभने नयाँ सरकार छ, नयाँ किसिमको मान्छेहरू आउनु भएको छ, नयाँ पद्धति बसाउन खोजिरहनु भएको छ, त्यो बुझ्नुपर्छ. दोस्रो कुरा चाहिँ के छ भनेदेखि सरकारले अहिले यो अध्यादेश मार्फत चाहिँ ल्याएको कारणमा अब कानुन मन्त्रीले भन्दाखेरि त के भन्नुभएको थियो भन्दाखेरि हाम्रो प्रधान न्यायाधीशको नियुक्ति गर्न ढिलो भयो त्यस कारणले ल्याएको भन्नुभयो. तर त्यस बाहेकका पनि सातवटा अध्यादेश देखियो, त्यस कारणले गर्दाखेरि यो कुरामा पनि हाम्रो विचार पुर्याउनु पर्ने अवस्था छ. तेस्रो कुरा, हिजोको सरकार लाई गाली हामी किन गर्यो भन्नुहुन्छ भनेदेखि यस्तै व्यक्तिहरूका कुराहरू हो. संसदलाई छल्ने, अध्यादेश ल्याउने, आफूलाई अनुकूल भएर त्यो किसिमको कामहरू गर्ने कुरा जुन भएका थिए त्यही प्रवृत्ति अहिले दोहोरियो कि भन्ने आशंका चाहिँ छ. तर त्यसलाई चाहिँ के छ भन्दाखेरि आजै पनि प्रधानमन्त्रीले पोस्ट गर्नुभएको छ. प्रधानमन्त्रीले के भन्नुभएको छ भने मोटो कुरा भए अब ठ्याक्कै शब्द त मलाई अहिले भन्ने कुरा भएन, मोटो शब्दमा के भन्नुभएको छ भने जनतालाई सम्बोधन गरेर उहाँले पोस्ट गर्नुभएको कुरा यो चाहिँ हामीले जनताको पक्षमै काम गरिरहेका छौँ, तपाईँ ढुक्क हुनुहोस्, हामी तपाईँहरूभन्दा बाहेक छैनौँ भन्नुभएको छ. तर यसै बीचमा भएका सुकुम्बासीका चाहिँ उठाउने कुराको सम्बन्धमा जुन किसिमको जुन प्रक्रिया र जुन गतिका साथ सरकारले काम गर्यो त्यो काम चाहिँ कति उचित थियो कति थिएन एक. दोस्रो कुरा, काठमाडौँ उपत्यकामा मात्रै यो कुरा लागू हुने हो कि देशभरि लागू हुने हो? दुई, र यदि उपत्यकामा मात्रै लागू हुने हो भनेदेखि त्यो चाहिँ के छ भन्दाखेरि त्यो स्वेच्छाचारी भयो कि भएन अथवा चाहिँ के छ भनेदेखि यो सेलेक्टिभ भयो कि भएन भन्ने प्रश्नहरू उठ्छ सरकारको बारेमा. यसै गरेर थपिँदै जान्छ सरकारले गरेका काम कारवाहीको नेगेटिभ इम्प्याक्टहरूको बारेमा चाहिँ थपिँदै जान्छ. अर्को एउटा कुरा के छ भन्नुहुन्छ भने त्यही नेपाल कानुन संशोधन गर्ने कुरा उचित होइन भनेर बारम्बार हामीहरूले त्यहाँ संसदमा प्रश्न उठाएका थियौँ. तर यो सरकारले पनि केही नेपाल कानुन संशोधन गरेरै अहिलेको अध्यादेश ल्याएको छ. यी सबै कुराहरू के छ भने हिजोका व्यतिथि भयो भनेर भनेका कुराकै पदचिन्हमा हिँडेको हुनाले गर्दाखेरि सरकारको बारेमा मेरो अहिले यो कम्तीमा चाहिँ छ महिनासम्म चाहिँ के छ नबोल्ने विचार थियो. तर पनि तपाईँहरूको चाहिँ देखादेखि भएका कुराहरूलाई त के छ भने तपाईँ टिप्पणी गर्न माग गरेपछि मैले भन्नै पर्यो यो चाहिँ हिजो गरेका गल्तीहरूकै अनुसरण गरेको जस्तो लागिरहेको छ, त्यो चाहिँ उचित भएन कि भन्छु.
1: जस्तै अब यो आठवटा यसैमा चाहिँ टेकेर चाहिँ संवाद गर्नु पर्दाखेरि आठवटा चाहिँ जुन अध्यादेश मध्येमा यो संवैधानिक परिषदको चाहिँ जुन अध्यादेशलाई चाहिँ राष्ट्रपतिज्यूले फिर्ता पठाइदिनु भयो, अब यो हामीले संवाद गरिरहँदा केही समय अगाडि त्यसको चाहिँ प्रमाणीकरण पनि भइसक्यो. यसको जुन संख्या छ नि 6 जनाको, यो जुन कानुन त यसमा मिस्टेक भएको हो कि अथवा यसमा चाहिँ प्रधानमन्त्रीज्यूको आँखा पर्नुको अथवा चाहिँ यो अघिल्लो चरणको घटनालाई हेर्दाखेरि नि सरकारले यसमा धेरैचोटि खेलेको दृष्टान्तहरू छ के छ सर? यसको चाहिँ प्रक्रिया सही थियो अलिकति केही मिस्टेक भएको?
2: यसमा सामान्य कुरा बुझौँ न, 6 जना यसका चाहिँ सदस्यहरू हुनुहुन्छ प्रधानमन्त्री समेत. 6 जनाको बहुमत भनेको 4 जना हुन्छ, 6 जनाको चाहिँ बहुमत भनेको 4 जना हुन्छ. 4 जनाको पनि सही नभइकन यो चाहिँ के छ भने कुनै नियुक्तिहरू भयो भनेदेखि त्यो पनि के नै बहुमतले गरेको हुने, 3 जनासम्म भए पनि बहुमत हुने भन्ने कुरा जुन भएको छ भएर आएको भने हामी सुन्नमा आएको छ. त्यो कुरा चाहिँ के छ भन्नुहुन्छ भने हिसाबै गर्दा पनि गणनाइ गर्दाखेरि पनि त्यो उचित देखिँदैन. बहुमत भनेको जहिले पनि के हुन्छ भने जति संख्या हो त्यो संख्याको आधा भन्दा एक बढी संख्या हुन्छ, 6 मा 4 त हुनै पर्थ्यो. अब यसमा 3 भएको छ, त्यही कुरामा सायद राष्ट्रपतिजीको चाहिँ यसमा चाहिँ रिजर्भेसन थियो. तर त्यो कुरालाई चाहिँ व्यवस्था गरेर उपेक्षा गरेर गरिएको गरेको छ अब के गरेर यसमा नियुक्तिहरू चाहिँ के गरेर गर्व हो भनेदेखि त्यसपछि यी कुरामा झन् थप आशंकालाई चाहिँ त्यो आशंका विश्वासमा बदलिन्छ यो गलत कामको लागि ल्याएको रहेछ भनेर यो कुरामा चाहिँ चुक हुन नदिनु सर्वसम्मतिबाट चाहिँ के छ नियुक्ति गर्नु त्यो चाहिँ अहिलेको चाहिँ उचित बाटो हो भन्ने मलाई लाग्छ
1: भनेपछि यो जुन अहिलेको जुन अरू अध्यादेशको चाहिँ प्रक्रियाहरू अवस्था देख्यो त्यसमध्येमा राष्ट्र बैङ्कको गभर्नर मात्रै जोगिएको देख्यो अरू सबैको चाहिँ अवस्था गयो जस्तै अब यो विभिन्न चाहिँ भनौँ न निकायहरूमा चाहिँ बसेका चाहिँ पदाधिकारीहरू सबैले छोडेको चाहिँ दृष्टान्त देखियो अब यी त्यसमध्येमा अहिले जुन अघि सरले भन्नुभए अनुसारले प्रधान न्यायाधीश नियुक्तिको बाटोलाई अलिकति अप्ठ्यारो पर्यो भन्ने कुरा पनि भयो होइन यो सबै चिज हेर्दाखेरि अघिल्लो सरकारले पनि यही संवैधानिक परिषदकैमै खेलेको देखिया छ यो पछिल्लो घटनालाई हेर्नुहुन्छ भने पुष्पकमल दाहालज्यूले चाहिँ तयार गर्नुभएको यो अध्यादेश पनि अड्किएको त्यसपछि गएर चाहिँ केपी ओलीजीको सरकारले खेलेको पनि त्यस्तै खालको घटनाहरू देखिएको यी सबै चिज हेर्दाखेरि यसमा बढी चलखेल चाहिँ किन हुँदो रहेछ सर उनीहरूको इन्ट्रेस्ट चाहिँ किन हुँदो रहेछ
2: मान्छे नियुक्ति गर्नको निम्ति हिजोको सरकारहरूले चाहिँ गरे भने आरोप हो आफ्नो पार्टीको आफ्नो नजिकको आफ्नो चाहिँ मन पर्ने मान्छेहरू ल्याउन खोजेको भन्ने आरोप सरकारलाई लागेको थियो सरकार प्रमुखहरूलाई लागेको थियो त्योबाट यो सरकार कति बद्दो छ कति जोगिन्छ त्यो अब हेर्न बाँकी नै छ काम कारवाही नहेर्किन भन्न सकिँदैन तर मेरो विचारमा मेरो सुझाव चाहिँ के रहन्छ यसमा भने अहिले जे कुरा संविधान बनाउने पास गरे पनि बहुमतले होइन कि सर्वसम्मतिबाट सर्वसम्मति नभए पनि कम्तीमा चारजनाको एक पक्ष एउटा चारजनाको चाहिँ एउटै चाहिँ दृष्टिकोण नबनिकन चाहिँ यसलाई अगाडि बढाउनु चाहिँ हुँदैन होला नियुक्तिहरूलाई भन्ने मलाई लाग्छ अब तर त्यसमा अब सरकारमा बस्नेहरूले जब ऐनै यस्तो बनाएपछि हामीले ऐनलाई फलो गर्न पाउँदैनौँ भनेर भन्न सक्छन् त्यस कारणले गर्दाखेरि यसमा चाहिँ यसै हो भन्न सक्दिनँ तर आउने नियुक्तिहरूले चाहिँ कहीँ विवादमा पर्यो भनेदेखि चाहिँ यसको कारणले विवादमा पर्यो भनेदेखि नयाँ सरकारलाई पनि पहिलो गाँसमै ढुङ्गा भन्छन् नि त्यस्तो हुन जान्छ भन्ने मलाई लाग्छ

0: हजुर, अम्बर गुरुङको आवाज पुराना गीतहरू मैले आज लगाइरहेको छु, यहाँले इन्जोय पनि गर्नुभयो होला। अम्बर गुरुङ गाउँदैन थियो हृदयभरि पुरानो गीतलाई। श्रोता, अब तपाईँलाई एउटा कुराकानी अथवा चाहिँ स्थान परिचयको कुरा गर्दै हुन्छ। कृष्ण दवाडीजी पाती खोला बारेमा, ओके, गुफाको बारेमा कुराकानी गर्दै हुनुहुन्छ।
1: कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्ने पौराणिक तथा ऐतिहासिक पाती खोला गुफाको संरक्षण र पूर्वाधार निर्माणका लागि पहल शुरू भएको छ। ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहे पनि प्रचार प्रसारको अभावमा गुफा ओझेलमा परेको थियो। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 4 र 5 को सिमानामा समुद्री सतहबाट 1,100 मिटर उचाइमा यस गुफा रहेको छ। गुफा संरक्षणका लागि अहिले संरक्षण समिति गठन गरेर काम अघि बढाइएको हो। पाती खोला गुफा 55 मिटर लामो रहेको छ भने गुफाभित्र विभिन्न देवी देवताका आकृति पाइन्छ। गुफाभित्रबाट बगेको पानीका कारणले समेत यसको आकर्षण बेग्लै रहेको छ। पाती खोलामा विगतमा वर्षमा 3 पटक ठूलो मेला लाग्ने गरेको स्थानीयहरू बताउँछन्। माघे संक्रान्ति, श्री पञ्चमी र चैत्य दशैंमा गरी वर्षको 3 पटक कृषि मेला, व्यापार र स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजन सहितको महोत्सव हुने गरेको थियो। पोखराको टुनी खेल बगरबाट 10 किलोमिटर उत्तर पश्चिमतर्फ करिब 1/2 घण्टाको यात्रामा पाती खोला गुफा पुग्न सकिन्छ। स्थानीय रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्व रहे पनि प्रचार प्रसार नहुँदा अहिले ओझेलमा परेको बताउनुभयो। नयाँ पुस्ताले गुफाको महत्व बारेमा जानकारी नपाएको र यसको महत्व उजागर गर्नका लागि समितिले काम अघि बढाएको उहाँले बताउनुभयो। गुफाबारे विभिन्न किम्बदन्ती पाइन्छ। देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको किम्बदन्ती अनुसार हाल गुफा परिसरमा देवी र भैरवको मूर्ति राखेर पूजाआजा हुँदै आएको छ। अधिकारीका अनुसार पौराणिक रूपमा गुफामा देवीले तपस्या गरेको किम्बदन्ती रहेको छ।
2: प्राचीन कालमा कहिले त्यहाँ पूजाआजा सुरु भयो र कहिले त्यो गुफा पत्ता लाग्यो भन्ने यकिन कुरो त थाहा छैन, तर किम्बदन्ती अनुसार यो 2224 राज्यकालमा अब शिकारीहरूद्वारा शिकार खेल्दै जाँदा त्यो दुम्सी या कुनै जनावर त्यो गुफाभित्र छिरेको, त्यो झाडीले छोपिएको ठाउँमा छिरेको र बाहिर ननिस्केको कारणले उनीहरू खोज्दै जाँदा त्यो गुफा पत्ता लगाएको भन्ने कुरो चाहिँ अब किंवदन्ती छ। र अनि अब पौराणिक रूपमा फेरि त्यो गुफामा देवीले चाहिँ तपस्या गरेको र भैरव र देवीको बिचमा अलिकति द्वन्द्व भएको कारणले भैरवले देवीको पिछा गर्दै जाँदा हनुमान द्वार पाल बसेको र हनुमान र भैरवको द्वन्द्व भइसकेपछि देवी बाहिर निस्केर देवीभित्र तपस्यारत रहेको, देवी बाहिर निस्केर त्यो उहाँहरूको द्वन्द्वलाई भैरवलाई शिर छेदन गरेर भैरवको अन्त्य गरेको, पछि भैरवले अनुनय विनय शिरबाट त्यो शिर छेदन भए पनि शिरबाट अनुनय विनय गरेर मैले मेरो शक्तिको घमण्ड गरेँ, म चाहिँ गलत रहेछु, म माताको शरणमा पर्छु, त्यो भगवान् मलाई चाहिँ हजुरकै आश्रयमा बास दिनुहोस् भनिसकेपछि अनि देवीले आफ्नै आश्रयमा उहाँलाई पनि राखेको, आफ्नो अनुसारको रूपमा राखेको भन्ने किंवदन्ती अनुसार त्यहाँ देवी र भैरवको मन्दिर अब परापूर्व कालदेखि त बनाएर पूजाआजा गर्दै आएको त्यहाँका स्थानीयवासीको। यो पोखरा यो पश्चिम क्षेत्रमा पूर्व राजाको चौतारोमा र पश्चिममा त्यही ठाउँमा राजाहरूले मुखियाहरूको जमघट गराएर भेला गर्ने भन्ने प्रचलन पनि जनश्रुतिमा पाइन्छ र त्यही आधारमा मकर संक्रान्तिमा त्यहाँ नुहाउन जाने त्यो कुण्डमा नुहाए धर्म प्राप्त हुन्छ भन्ने हिसाबले मकर संक्रान्तिमा जाने हुँदा मकर संक्रान्तिमा चाहिँ जात्रा लाग्ने, अनि वसन्त पञ्चमीमा पनि त्यहाँ जात्रा लाग्ने परम्परा चलेको र चैत्र दशैँमा देवीको आराधना पूजाआजा हुँदा अनि चैत्र दशैँमा 2 दिनसम्म जात्रा लाग्ने प्रचलन चलेको भन्ने जनश्रुति।
1: ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पाती खोला गुफाको प्रचार प्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासका लागि ₹5 करोडको गुरु योजना बनाइएको छ। माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले गुफाको संरक्षण र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले सहयोग गरेको बताउनु भयो।
3: नारायण हाम्रो कृषि पर्यटन पूर्वाधार ऊर्जा हाम्रो कार्यको नारा छ होइन, त्यसमध्ये विशेष गरी यो हाम्रो पुरातात्विक इतिहासमा दिएको धार्मिक रूपले त्यहाँ गएर सन्त मनले केही प्रार्थना गर्यो भने चाहिँ एउटा वरदानै पाइने भन्ने खालको एउटा आस्थाको केन्द्रको रूपमा चाहिँ हाम्रो महाशक्ति चार र पाँचले के अरे पुज्दै आइराख्नु भएको ठाउँ विगतमा चाहिँ हामीले त्यसलाई एउटा महोत्सवको रूपमा त्यसलाई गरिराखेको र अलिक बिचमा केही समय ओजेलमा परेको दुई तिन वर्षदेखि ओजेलमा परेको भनेर यसलाई फेरि यसलाई हामीले चाहिँ अगाडि बढाउनुपर्छ, यसलाई फेरि पुनर् संरचना निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले नै अब पालिकाले स्थानीय सरकार सँगसँगै प्रदेश सरकार केन्द्र सरकारले बजेटहरू राखेर यसको पूर्वाधार बनिसकेको हजुरले अभियानहरू बनाइदिइसक्नु भएको छ। ठ्याक्कै पालिकाले गर्नुपर्छ भन्दा तिनवटाको सरकारमध्ये जसले गरे पनि अपनत्व त फेरि त्यो सबै त्यो बजेटको अपनत्व त पालिकाले गर्छ, डुप्लिकेसन हुन हुँदैन भन्ने खालको एउटा योजनाहरूमा डुप्लिकेसन हुँदैन भन्ने खालको कुराहरू छन् र एउटा कुनै संस्थाले चाहिँ सम्बोधन गरिसकेपछि अब आफ्नो पालिकाभित्रका चाहिँ योजनाहरूलाई पालिकाले फेरि त्यसैलाई नै फेरि दोहोऱ्याउने भन्दा नि अन्य हाम्रा यस्ता धार्मिक स्थलहरू सँगसँगै पर्यटक स्थलहरू पोखरा त पर्यटनको राजधानी पनि र प्रदेशको राजधानी पनि अब हामी महाशक्ति अब हिमालको काखमा भएको एउटा महाशक्ति पालिका यसलाई अब अहिले पालिकाले अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले अब हामी मिटिङ बसेर एउटा नम्बर पाँच चार पालिका यसको समस्या कतैले अपनत गरेर अब यसलाई हामीले चाहिँ एउटा धार्मिक पहिचानको रूपमा अगाडि भने अनुसार अगाडि बढाउनुपर्छ र सबै पर्यटकहरूलाई एउटा चाहिँ हामीसँग चाहिँ मनोरञ्जनको पर्यटकको हिसाबले मर्दी हिमाल मै डाँडा यता हाम्रो तातो पानी अब तारा हिटप सँगसँगै छन् भने अब धार्मिक स्थलको रूपमा पनि अब पर्यटकहरू चाहिँ धेरै भेटिन्छन् हाम्रो पोखरामा।
1: गण्डकी प्रदेश सरकारको 40 लाख लागतमा गुफा परिसरको भिरालो जमिन सम्याउने र वरपर पर्खाल लगाउने काम अहिले भइरहेको छ। अन्य बाँकी कामका लागि बजेट अभाव भएकाले यही वैशाख 17 गतेदेखि जोगी चौर मणि परिसरमा माग्य गर्न लागि पाती खोला गुफा संरक्षण समितिका सचिव याम गुरुङले बताउनुभयो। उहाँका अनुसार माग्यबाट 2 करोड रकम जुटाएर गुरु योजना अनुसारका आवश्यक पूर्वाधार निर्माण सुरु गरिनेछ।
4: भगवान्ले चाहिँ सालमा तिनचोटि मेला गरिन्थ्यो तर अहिले सम्पूर्ण चाहिँ गाउँले गाउँबाट बजारमुखी भइसकेपछि गाउँ शून्य शून्य रह्यो र त्यसलाई हामीले अहिले चाहिँ निरन्तर दिन सकिरहेको अवस्था छैन र त्यसको लागि पनि एउटा चाहिँ यो मूल उद्देश्य पनि हो र अर्को कुरा यो भौतिक पूर्वाधार विकासको लागि हामीले 2075 सालमा 5 करोडको डिपिआर चाहिँ गरेर हामीले चाहिँ विभिन्न चरणमा नेपाल सरकारबाट हामीले चाहिँ करिब नेपाल सरकार तथा पूर्वत्व विभागबाट हामीले करिब 75 लाख जतिको चाहिँ कामहरू चाहिँ भइरहेको छ, निर्माण भइरहेको छ र अर्को कुरा चाहिँ त्यो निर्माण गर्नको लागि हामीलाई चाहिँ पर्याप्त रकम चाहिँ प्राप्त भएको छैन र यो महायोगको मूल उद्देश्य पनि त्यो हो।
0: हजुर, सुन्नुभयो एक रिपोर्ट यहाँले कृष्णदवाडी पोखराबाट र गुफाको कुरा थियो भने अब हामी लागौँ आजको एउटा मिठो अर्को गीततर्फ, त्यसपछि समीक्षा रेकर्डेड भर्सनमा छ यो सुनौ। त्योभन्दा अगाडि मेलमा मैले आज चिया खान पाएको थिएँ, त्यो पनि भर्चुअल चिया होइन त, भर्चुअल चियाबाट मिठो हुन्छ भनेको थिएँ। मेल आइहालेछ, लेख्नुहुन्छ समष्टि तुलाचन बहिनी, नम्बर नि बहिनी लेख्नुहुन्छ, दाई थ्याङ्क यू दाई फर लाइकिङ माई टी भनेर, टीको खाउँ खाउँ लाग्ने टी छ, कति राम्रो कलर होइन। नेक्स्ट टाइम वेन यु कम टु युके आई विल मेक अ नाइस कप टी फर यु, हेभ अ ग्रेट डे भन्नुहुन्छ र पुरानो पुरानो गीत सुनाउँदै हुनुहुन्छ, साथै मनपर्छ मलाई पुरानो पुरानो गीत खेलखेली राख्दा राम्रो हुन्छ, किप इट अप भनेर भन्नुहुन्छ। अनि मेल पढिदिनु भएकोमा धन्यवाद पनि भन्नुभएको छ। ओके, अवश्य पनि हामीले सकेसम्म यहाँहरूको मेल पढ्छौँ। यो बेलामा हाम्रो जिएम साहबलाई मैले कन्ट्याक्ट गर्न खोज्दै थिएँ, उहाँ चाहिँ हाम्रो टोर टुरमा हुनुहुन्छ, यानि कि एरिया वेलफेयर अफिसको टुरमा। उहाँ चाहिँ पूर्वको एरिया एरिया वेलफेयर अफिस दार्जिलिङदेखि लिएर डिभ्याक दार्जिलिङ भेटरन्स एडभाइस सेन्टरमा पुग्नु भएको छ। तर मलाई यहाँ अनलाइनमा हुन्छु नि विनोदाई, मलाई कन्ट्याक्ट गर्नुहोस् भन्नुभएको थियो, यहाँ चाहिँ टेलिफोन गरिरहेको छु लागेकै छैन। खैर कोसिस गरौँला, उहाँ चाहिँ आज दार्जिलिङको एरिया वेलफेयर अफिस भिजिट, त्यसपछि फेरि नेपाल आउने भोलिको कार्यक्रम आदि आदि छ। खैर केही छैन, अहिलेलाई तपाईँलाई म मुक्ति एन्ड रिभाइबलको गीत सुनाउँछु, इन्जोय गर्नुहोला है। त त्यसपछि समीक्षामा जान्छु हामी।

0: मुक्ति एन्ड रिभाइभलको गीत यो चौबन्दी चोलो उहाँको हिट गीत मध्ये पर्छ भन्दै अब आजको यो बसाइमा हामी दैनिक समीक्षातर्फ लागिहालौँ। सुधारु भीम मात्र यसलाई प्रस्तुत गर्दै हुनुहुन्छ। त्यसपछि बाँकी समयमा फेरि एउटा मिठो गीत सुन्दै म कार्यक्रमबाट बिदा लिन्छु। तपाईँहरू जहाँ भए पनि बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र त्यसपछिको कार्यक्रम स्वर्णिम सङ्गम लिएर तुलसी बस्नेत आउनुहुन्छ। ओके, दैनिक समीक्षातर्फ लागौँ।
1: नमस्कार, दैनिक समीक्षा लिएर भी मात्र उपस्थित भएको छु। आज मिति 2083 साल वैशाख 23 गते बुधबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी तिथि, नेपाल सम्बत 1146, तदनुसार 6 मे 2025। शुरू गरौं कान्तिपुर दैनिक खबरबाट। संघमा 17 मात्रै मन्त्रालय राख्ने प्रस्ताव शीर्षक राखेर कान्तिपुरले फ्रन्ट पेजमा खबर छापेको छ। वार्षिक 16-20 अर्ब बचत हुने अर्थविदहरूको भनाइ छ। दुर्गा दुलालको बाइलाइनमा खबर छापिएको छ। अब संघीय सरकारमा 17 मात्र मन्त्रालय हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रालय पुनः संरचनाका लागि गठन गरेको समितिले हाल विद्यमान 21 मन्त्रालय मध्ये 4 कटौती गरेर संघीय सरकारलाई 17 मन्त्रालयमा मात्र सीमित गर्न प्रस्ताव गरेको हो। यो प्रस्ताव अनुसार मन्त्रालय संख्या कटौती गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री सचिवालयका अधिकारीहरूको भनाइ छ। 4 मन्त्रालय कटौती हुँदा मात्र पनि राष्ट्रिय ढुकुटीमा वार्षिक 16-20 अर्ब रुपियाँ बचत हुने अर्थविदहरूको भनाइ छ। विगतमा 2 वा 2 भन्दा बढी दल मिलेर सरकार बनाउने क्रममा मन्त्रालयहरू विभाजन गर्ने र भागभण्डा मिलाउन मन्त्री परिषद ठूलो आकारमा विस्तार गर्ने प्रवृत्तिको आलोचना हुँदै आएको थियो। प्रधानमन्त्रीद्वारा गठित समितिका अनुसार अहिले कायम रहेका कतिपय मन्त्रालय गाभिनेछन् भने केही झिकेर नयाँ मन्त्रालयमा जोडिनेछ। त्यस्तै केही मन्त्रालयको नाम फेर्न प्रस्ताव गरिएको छ। 21 फागुनको निर्वाचन अघि नै रासोपाले वाचापत्रमै मन्त्रालय संख्या कटौती र पुनसंरचनाको विषय उठाएको थियो। सोही वाचापत्रलाई आधार मानेर प्रधानमन्त्री शाहले मन्त्रालय पुनसंरचनाका लागि प्रस्ताव ल्याउन 17 चैतमा 5 सदस्यीय समिति गठन गर्नुभएको थियो। सरकारले प्रस्ताव गरेका 17 मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून न्याय तथा संसदीय मामला मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, कृषि भूमि सहकारी तथा ग्रामीण विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामला मन्त्रालय, उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय, ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्रालय, एकीकृत भौतिक पूर्वाधार मन्त्रालय, वन पर्यावरण तथा जलवायु मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा संचार मन्त्रालय र रक्षा मन्त्रालय छन्। संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी, अब आधा पदाधिकारीले पनि निर्णय गर्न सक्ने शीर्षकमा कान्तिपुरले नै फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। अध्यक्ष र कम्तीमा 4 सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या मानिनेछ र साबिकको व्यवस्था संशोधन भएको छ। अब अध्यक्ष र कम्तीमा 3 सदस्य भए गणपूरक पुग्नेछ। कुलचन्द्र डेउपानेको बाइलाइनमा यो खबर छापिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश हिजो जारी गर्नुभएको छ। आइतबार फिर्ता गरिएको अध्यादेश यथास्थितिमै दोहोर्याएर सिफारिस गरिएपछि राष्ट्रपतिले जारी गर्नुभएको हो। अध्यादेश जारी भएसँगै राष्ट्रपति र सरकारबीच लामो समयदेखि पेचिलो बन्दै आएको संवैधानिक परिषदको बैठक सम्बन्धी कार्यविधिबारे विवाद तत्काललाई समाधान भएको छ। संवैधानिक परिषद सम्बन्धी ऐनमा रहेको अध्यक्ष र कम्तीमा 4 सदस्य उपस्थित भए बैठकका लागि गणपूरक संख्या मानिने व्यवस्थालाई संशोधन गरेको छ। अब अध्यक्ष र कम्तीमा 3 सदस्यको उपस्थितिमा बैठक बस्न सक्नेछ। अध्यक्ष सहित 4 जना उपस्थित भए बहुमत अर्थात 3 जना 1 मत भए बैठकबाट निर्णय हुन सक्नेछ। प्रधानमन्त्री अध्यक्ष रहने परिषद 6 सदस्यीय हुन्छ। पहिलो बैठकमा सर्वसम्मतिका आधारमा निर्णय गर्नुपर्ने, सर्वसम्मति हुन नसके अर्को बैठक बोलाएर सहमति गरिनुपर्ने, सहमति हुन नसके मात्र बहुमतबाट निर्णय गर्नुपर्ने व्यवस्था भने चलाइएको छैन। बालेन्द्र शाह नेतृत्वको सरकारले 14 वैशाखमा अध्यादेश सिफारिस गरेको थियो। त्यसमाथि संविधानविद कानूनविदसँग परामर्श गरेपछि राष्ट्रपति पौडेलले परिषदमा निर्णय गर्न चाहिने बहुमत सम्बन्धी व्यवस्थामा मुख्य सरोकार राखेर अध्यादेश फिर्ता गर्नुभएको थियो। निर्णय गर्दा कुल सदस्य संख्याको स्पष्ट बहुमत सुनिश्चित हुनुपर्नेमा राष्ट्रपतिको सरोकार थियो। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। जेठ पहिलो सातादेखि सहकारी पीड़ितको पैसा फिर्ता शीर्षकमा कान्तिपुर दैनिकले नै फ्रन्ट पेजमा अर्को खबर पनि छापेको छ। यज्ञ बन्जाडेको भाइलाइनमा सहकारी पीड़ितले जेठ पहिलो सातादेखि बचत फिर्ता पाउने भएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चक्रीय कोषमा संकलित रकमबाट पीड़ितलाई पैसा फिर्ता दिन लागेको हो। समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने प्रयोजनका लागि मन्त्री परिषद निर्णयबाट गत साता चक्रीय कोष स्थापना गरिएको छ। कोषमा सरकारका तर्फबाट अर्थ मन्त्रालयले 25 करोड रुपियाँ निकासा गरिसकेको छ। यो चालू आर्थिक वर्षको बजेटमा चालू शीर्षक अन्तर्गत सहकारीका बचतकर्ताका लागि छुट्याइएको रकम हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सञ्चालन गर्ने चक्रीय कोष पाँचमा सहकारी संस्थाका ऋणीहरूबाट करिब 35 करोड रुपियाँ असुली भएको छ। यी दुवै गरेर हालसम्म सक्रिय कोषमा जम्मा भएको करिब 60 करोड रुपियाँबाट क्रमशः साना हुँदै ठूला बचतकर्ताको रकम फिर्ता गरिने समितिका अध्यक्ष डिलीराज आचार्यले जानकारी दिनुभयो। हिजो आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीका पीड़ित बचतकर्ताको रकम फिर्ता सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। ऋण असुलीका लागि सरकारका तर्फबाट भरपूर कोशिश गरिरहेका छौं। राष्ट्र बैंक, महान्यायाधिवक्ताको कार्यालय लगायत विभिन्न निकायसँग छलफल गरिरहेका छौं। जति धेरै ऋण असुली गर्न सकिन्छ त्यति धेरै बचत फिर्ता गर्न सकिने भएकाले हामी त्यसमा लागेका हौं, उहाँले भन्नुभयो। अहिले ऋण चुक्ताका लागि सूचना आह्वान गरेका छौं। पहिलो चरणमा 10,000 रुपियाँसम्म बचत रहेकालाई सबै फिर्ता गरिने, दोस्रो चरणमा 50,000 रुपियाँ मुनिका बचतकर्तालाई 50% त्यसभन्दा बढी भए पनि 25,000, तेस्रो चरणमा 1,00,000 रुपियाँ मुनिका बचतकर्तालाई 50% त्यसभन्दा बढी भए पनि 50,000, चौथो चरणमा 2,00,000 रुपियाँ मुनिका बचतकर्तालाई 50% त्यसभन्दा बढी भए पनि 1,00,000, चौथो चरणमा 5,00,000 रुपियाँ मुनिका बचतकर्तालाई 50% त्यसभन्दा बढी भए पनि 2,50,000 र छैटौं चरणमा 10,00,000 रुपियाँ मुनिका बचतकर्तालाई 50% त्यसभन्दा बढी भए पनि 5,00,000 रुपियाँ फिर्ता गर्ने सरकारको तयारी छ। यो खबर कान्तिपुरले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले काठमाडौँका घरबेटीको विद्युत व्यापार प्रति युनिट औसत 9.44 रुपियाँ पर्ने बिजुलीको भाडामा बस्नेसँग असुल छन् 28 रुपियाँसम्म शीर्षक राखेर खबर छापेको छ। विद्युत प्राधिकरणले घरायसी प्रयोजनका लागि सिंगल फेज लाइन प्रयोग गरेका उपभोक्ताको विद्युत महसुल दर प्रति युनिट अधिकतम 11 रुपियाँ मात्र निर्धारण गरेको छ। यो दर पनि 250 युनिट भन्दा बढी खपतमा लागू हुने हो। 250 युनिट भन्दा कम न्यूनतम 4 रुपियाँदेखि अधिकतम 9.50 रुपियाँसम्म छ। गत वर्ष प्राधिकरणले तोकेको विद्युत औसत बिक्री मूल्य 9.44 रुपियाँ मात्रै थियो, तर अधिकांश घरबेटीले भाडामा बस्नेहरूसँग प्रति युनिट 12 रुपियाँदेखि 19 रुपियाँसम्म असुल गर्ने गरेको गुनासो सुनाएका छन्। कुनै कुनै घरबेटीले त प्रति युनिट 28 रुपियाँसम्म उठाउने गरेका छन्। काठमाडौँ नेपाल टार बस्दै आएका रामकृष्ण पुडासैनी घरबेटीले प्रति युनिट 15 रुपियाँ लिने गरेको बताउनुहुन्छ। घरबेटीले मसँग प्रति युनिट 15 रुपियाँको दरले लिने गरेका छन्, कतिपयसँग 12 रुपियाँ मात्र लिने गरेको पनि सुनेको छु, उहाँले भन्नुभयो। बानेश्वर थापा गाउँ बस्ने एक महिलाले प्रति युनिट 19 रुपियाँ तिर्ने गरेको बताउनुभयो। नाम नखौलाउने शर्तमा उनले भनिन्, घरबेटीले मसँग प्रति युनिट 19 रुपियाँ लिने गरेका छन्। वरिपरिका अन्य घरमा बुझ्दा यही दरमा उसुल्ने गरेको जानकारी आएको छ। उनी डेरामा बसेकै घरमा किराना पसल पनि चलाउँदैछिन्। सामान्य किराना पसल भएका घरमा पनि सिंगल फेज लाइन नै जोडिएको हुन्छ। यदि उद्योगका लागि चाहिने 3 फेजकै लाइन जडान गरेको हो भने पनि प्राधिकरणले निर्धारण गरेको उपभोक्ता विद्युत महसुल दर प्रति युनिट अधिकतम 11.50 रुपियाँ मात्रै हो, तर घरबेटीले बढी असुल्ने गरेका छन्। यो खबरलाई आज मुख्य खबर बनाएर नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। भारतसँग पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ संयुक्त अनुसन्धान टोली गठनदेखि व्यक्ति उपलब्ध गराउने सम्मका प्रावधान शीर्षकमा अर्को खबर पनि छापेको छ। सहकारी पीड़ितलाई राहत, जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारी आन्दोलनक बहिर्गमनको सन्देश सहित सक्रिय हुँदा आसन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव जान सक्ने सम्भावना देखिएको छ। चुनावी पराजयको धक्का, नेतृत्वको धुमिल छवि र बदलिँदै गरेको आन्तरिक शक्ति सन्तुलन हिमालयभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन बहस निर्णायक मोडतिर पुग्न थालेको छ। अध्यक्ष केपी ओली निकट मानिएकाहरू नै बहिर्गमनको सन्देशसहित सक्रिय हुँदा आसन्न केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको प्रस्ताव जान सक्ने सम्भावना बढेको छ, तर ओलीको स्वास्थ्य समस्याका कारण एमालेको चुनाव समीक्षा बैठक पनि बस्न सकेको छैन। 21 फागुनको निर्वाचनमा अकल्पनीय पराजयको जिम्मेवारी लिँदै पछाडेर पार्टीको समग्र पुनर्गठनका लागि ढोका खोल्न अध्यक्ष ओलीमाथि इतर समूहको दबाव छ। यही बेला उहाँ पक्षधर नेता उपाध्यक्ष पौडेल र महासचिव शंकर समेत हतारमा होइन, सहमति र सम्मानसहित ओलीको बहिर्गमनको बाटो खोज्ने प्रयासमा हुनुहुन्छ। तल्ला कमिटिका कार्यकर्ताको बदलिँदै गएको मनस्थितिसँगै पार्टीभित्र इतर पक्षले पुनर्गठनका लागि चाल्ने सम्भावित कदमप्रति नजर लगाइरहेका पौडेल र पोखरेल नै ओलीलाई सम्मानजनक बहिर्गमन गराएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा होइनु भएको छ। भण्डारी पोखरेल पक्षको रणनीति चाहिँ ओलीलाई सम्मानजनक बहिर्गमनको दबाव, विकल्पमा विशेष महाधिवेशन छ। यो खबर आज नयाँ पत्रिकाले छापेको छ। गोर्खापत्र दैनिकले संवैधानिक निकायमा खुल्यो नियुक्तिको बाटो शीर्षक राखेर खबर छापेको छ। प्रधान न्यायाधीश सहित संवैधानिक निकायमा रिक्त पदाधिकारी पूर्तिको कानूनी बाटो खोलेको छ। संवैधानिक परिषदले सहमतिमा निर्णय अगाडि बढाउन सक्ने भए पनि रिक्त पदमा सिफारिस नियुक्तिको प्रक्रिया अगाडि बढेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गरेसँगै सहमति नभए बहुमतीय प्रक्रियाबाट सिफारिस र निर्णय गर्ने बाटो खुलेको हो। निजामती ऐन मस्यौदा मन्त्री परिषदमा लगिँदैछ। शीर्षकमा गोर्खापत्रले अर्को खबर पनि छापेको छ। अन्नपूर्ण पोस्टले कर्मचारीलाई कस्दै सरकार शीर्षकमा खबर छापेको छ। ट्रेड युनियन खारेजीदेखि कर्मचारीको

0: अधिकारी कर्मचारी वा राष्ट्र सेवक स्वतः निलम्बन हुने व्यवस्था उल्लेख छ। त्यसमा लेखिएको छ, प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजौ पर्दफा 22 बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ। अघिल्लो प्रतिनिधि सभामा सहकारी अपचलनसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा लागेपछि तत्कालीन सभामुख देवराज घिमिरेले राजसभा सभापति लामी छानेलाई निलम्बन गर्नुभएको थियो। धरोटीमा रिहा गरेपछि लामी छानेले आफ्ना 20 सांसदसहित आग्रह गरे पनि घिमिरेले सम्पत्ति शुद्धिकरण ऐनको व्यवस्थामा टेकेर निलम्बन गरिएको र आफूले कारण मेच्न नसक्ने बताउनु भएको थियो। मसौदाले सम्पत्ति शुद्धिकरण ऐनमाथि नियमावली रहने परिकल्पना गरेको छ। अब साधारण कानूनभन्दा नियमावली विशेष कानूनका रूपमा आकर्षित हुनेछ, जसको प्रत्यक्ष फाइदा लामी छानेलाई हुनेछ। नियमावलीलाई टेकेर लामी छानेलाई सांसद पदमा कामकाज गर्न कुनै बाधा रहने छैन। यो विषय आज अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा उठाएको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
1: प्रेमजीलाई धन्यवाद छ। अब हाम्रो पनि जाने बेला भयो श्रोताहरू। अब जाँदा जाँदै तपाईँलाई एउटा मिठो गीत सुनाउन चाहन्छु। गीतबाट नै बिदा लिउँ। ओके, गीत एकैछिनको लागि राखौँ। हस् त, मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन, बाई।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: कांग्रेस सभापति गगन थापाले संवैधानिक परिषदमाथि नियन्त्रणका निम्ति प्रधानमन्त्री बालिन शाहले संसद आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी गर्नुभएको छ. कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँगको कुराकानीमा उहाँले बालिनलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै यस्तो टिप्पणी गर्नुभएको हो. सभापति थापाले एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्वमा हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जाल झेल जस्तै प्रधानमन्त्री बालिनले पनि जाल झेल गरेको दावी गर्नुभएको छ. सरकारले राज्य कोषबाट दोहोरो सुविधा लिनेहरूको अतिरिक्त सुविधा खोज्ने भएको छ. प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीले कानूनले तोकेभन्दा बढ़ी सवारी साधन प्रयोग गरेको र फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि गृह मन्त्रालयसँग विवरण मागेको छ. पत्रमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेल मार्फत पठाउन भनिएको छ. गृह मन्त्रालयबाट विवरण आएपछि मापदण्ड भन्दा बढ़ी सुविधा लिनेको सवारी साधन खिच्ने सरकारको तयारी छ. नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भोसालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्री ओलीकै बाटोमा हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ. आज काठमाडौँको बबरमहल सड़कमा पत्रकार सम्मेलन गर्दै भोसालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै बालेनले पनि उही हालत बेहोर्नु पर्ने चेतावनी दिनुभएको हो.
4: नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छ. तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि संकटहरू आइपर्नेछ. म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ. यस्तो मूल्य फेरि तिर्न नपरोस्. 2076 सालको यो भदौ या असोजको कुरा हो. मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्. जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ.
3: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोर बाटो हिँड्न थालेको भन्दै भूषालले लक्षण देखिसकेको टिप्पणी समेत गर्नुभएको छ.
4: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यक नै थिएन. यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ. बढीमा एक महिना

0: सभाभित्र सरकारले जुनसुकै कानुन पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली डगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
1: नापी र मालपोत कार्यालयबाट दैनिक रूपमा सेवाग्राहीले लिँदै आएका 90% काम अब स्थानीय तहबाटै हुने भएका छन्। जग्गा पारित गर्ने, नक्सा प्रिन्ट गर्ने, जग्गाको बैंक रोका गर्ने, बैंक फुकुवा गर्ने, लिखत पारित गर्ने, अंश बण्डा गर्ने लगायतका स्वामित्व हस्तान्तरणका काम स्थानीय तहबाटै हुनेछन्। त्यस्तै जग्गा किनबेचको राजीनामा, कित्ताकाट, रेखाङ्कन सम्बन्धी काम पनि स्थानीय तहबाटै हुनेछ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले एक साता अघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक स्थानीय तहलाई सहभागी हुन सूचना आह्वान गरेको थियो। नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह सहित 9 जना सदस्यले नेपाल प्रिमियर लीगको अडिट रिपोर्ट लगायतका सूचना नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन्। निवेदनमा क्यानले एनपीएलको पहिलो र दोस्रो संस्करणको पूर्ण आय व्यय विवरण र अडिट रिपोर्ट उपलब्ध नगराएको आरोपसहित परिषदको प्रत्यक्ष निगरानीमा स्वतन्त्र छानबिन समितिको माग गरिएको छ। संघभित्र गम्भीर वित्तीय प्रशासनिक प्रक्रियागत र सुशासन सम्बन्धी विचलन देखिएको भन्दै निवेदनमा एनपीएलका पूर्ण अभ्यास, आय व्यय विवरण, अडिट रिपोर्ट, सम्झौता करारनामा र भुक्तानी तथा वित्तीय कारोबार उपलब्ध गराउनुपर्ने माग गरिएको छ। सन् 2025 अप्रेलसम्म 3 पटकसम्म क्यानका सूचना माग गर्दा समेत पाउन नसकेको उनीहरूको भनाइ छ। सम्पत्ति शुद्धिकरणका अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात गार्देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको बसाइमा म तुलसीको हार्दिक नमन।

अर्थ आदर्श सदर कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान मैले रोशन गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु, झुल्के घामको किरणसँगै उडी गए जहाजमा। स्याङजाली श्रष्टा गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि गणेश पराजुलीको सङ्गीत रहेको थियो र यसै सुमधुर गीतबाट मैले आजलाई कार्यक्रम स्वर्णिम संगमको यो बसाईको उठान अर्थात् ढोका उगारिसकेको छु। सदर आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल वैशाख 23 गते चतुर्थी तिथि बुधबार, नेपाल सम्बत 1146 तदनुसार आज 6 मे सन् 2026। मौसमको नि कुरा गरे श्रोताहरू आज यता अर्थात् नेपालको मौसम कुरा गर्नुपर्दा आज पनि मौसममा बदलाव देखेको छ। यो वैशाख लागेसँगै निरन्तर श्रोताहरू मौसममा भने अलि बढी वर्षा कई माहौल अर्थात् वर्षाले नै एउटा भनौँ छाप छोडिरहेको अवस्था, यसपालि अलिक बढी मनसुन सक्रिय भएको अवस्था र आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कतै कतै मेघगर्जन र चट्याङसहित वर्षा हुने समेत सम्भावना रहेको छ र नेपालमा सूर्योदय चाहिँ आज बिहान 5:20 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:40 जाँदा हुँदैछ। यो जानकारी पश्चात श्रोता र भने म सुरेश अधिकारीको शब्द संगीत र एउटा गीत यहाँहरू माझमा राखिहाल्छु गायिका आस्था रावतको स्वरमा।

हजुर आदरणीय श्रोता र आस्था राउतको स्वरमा रहेको रमाइलो गीत राखेँ मैले यहाँहरू माझमा बेबेस गोर्खारेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा र अब नि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको बारेमा जानकारी दिनेवाला विषय छ र आदरणीय श्रोता र आज बुधबार र बुधबारको स्वर्णिम सङ्गममा आज मैले एकजना अतिथिलाई निम्त्याएको छु। उहाँ चाहिँ हुनुहुन्छ निकै राम्रो कोरियोग्राफर पनि हुनुहुन्छ, डान्सर अनि मोडल हुनुहुन्छ, अस्मिता राणा। अस्मिता राणालाई मैले आज बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको अतिथिको रूपमा निम्त्याएको छु र उहाँ चाहिँ श्रोताहरू भोलि छोडेर पर्सि शुक्रबार बेलायत जाँदै हुनुहुन्छ। देश विदेशको विभिन्न साङ्गीतिक कार्यक्रममा अत्यन्तै व्यस्त रहेकी अस्मिता राणासित आजको यो व्यवसायमा म कुराकानी गर्नेछु र अब भने चाहिँ उहाँ अर्थात् दोस्रो पटक बेलायतको साङ्गीतिक भनौँ एउटा कार्यक्रमको सिलसिलामा उहाँ बेलायत प्रस्थान गर्दै हुनुहुन्छ। शुक्रबार उहाँ बेलायत जाँदै हुनुहुन्छ र बेलायतवासी श्रोताहरूको लागि त खुसी खबर पनि हो, अस्मिता राणाका नृत्यमा झुम्न सक्नु हुनेछ, यहाँहरू रमाउन पाउनेछ र उहाँले नाच्नुभएका थुप्रै गीतहरूमा तपाईँहरूले पनि साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। अस्मिता राणा अन्धवे बाटोमा आउँदै हुनुहुन्छ, म उहाँको पर्खाइमा पनि छु र मैले उहाँलाई 4 बजीभित्र पुगिसक्नु भन्नुभएको छ, सम्भवतः आइसक्नु पनि होला, आउँदै हुनुहुन्छ पनि होला र यति बेला चाहिँ एउटा नयाँ गीत यहाँहरू माझमा राख्न चाहन्छु उहाँको पर्खाइमा र यो गीतमा स्वर सङ्गीत राज सागरको रहेको छ। राज सागरको स्वर सङ्गीत रहेको यस गीतका गीतकार हुनुहुन्छ विदुर खतिवडा र विदुर खतिवडाको रचना र राज सागरको स्वर सङ्गीत रहेको यो सुमधुर गीत यहाँहरू माझमा

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको बुधबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज मैले अतिथिको रूपमा पर्सि शुक्रबार बेलायत जान लागेकी डान्सर कला उहाँ गायिका पनि हुनुहुन्छ भनेर मलाई यहाँ गीतकार घनबहादुर थापा मगरले जानकारी गराउनु भएको छ, धन्यवाद दिन चाहन्छु। अस्मिता राणा मगर सम्भवतः उहाँ आउँदै पनि हुनुहुन्छ होला, उहाँले फोन पनि गर्नुभयो जस्तो लाग्यो, उहाँको पर्खाइमा छौँ र उहाँलाई हामी कार्यक्रममा स्वागत गर्नेछौँ केही छिन पश्चात। र धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रा घनबहादुर थापा मगरज्यूलाई पनि। र भर्खरै मैले एउटा नयाँ गीत पनि राखेको थिएँ, विदुर खत्रीवडाले लेख्नुभएको राजसागरको स्वर सङ्गीतमा रहेको गीत, र अब पनि म अस्मिता राणाजी सम्भवतः आइसक्नुभयो जस्तो लाग्यो, उहाँले कल गर्दै हुनुहुन्छ र एउटा गीत यहाँहरू माझमा राखिहाल्छु। म यति बेला बेलायततिरै रहेका गायक हुनुहुन्छ सञ्जीव लामा, सञ्जीव लामाले गाउनुभएको गीत यहाँहरू माझमा राख्न चाहन्छु। शब्द सङ्गीत पनि सञ्जीव लामाकै रहेको छ, अलिकति वेस्टर्न प्याटर्नको गीतहरू राम्रो प्रस्तुति रहेको छ उहाँको, र अहिलेलाई भने म सञ्जीव लामाले गाउनुभएको गीत राखिहाल्छु।

0: हजुर आदर्श दारु सञ्जीव लामाको स्वरमा रहेको यो सुमधुर गीत पश्चात भने बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अलिअलि फिडब्याकमा डिस्टर्ब आयो भने चाहिँ क्षमा गर्नुहोला श्रोताहरू। हाम्रो छिमेकमा अर्थात् रेडियोसँगै जोडिएको घरमा निरन्तर यो निर्माण कार्य भइरहेछ जस्तो लागिरहेछ र त्यताको आवाज पनि मैले सुनिरहेको छु र यसको लागि चाहिँ म सुरुमा यहाँहरू माझमा क्षमा चाहन्छु। र अब भने म आजको अतिथि अस्मिता राणालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। करिब करिब एक दशक बिताइसकेकी छिन् उहाँले यो क्षेत्रमा, कलाकारिता क्षेत्रमा। र एउटा रमाइलो पक्ष चाहिँ श्रोताहरू, उहाँको सुरुवाती यात्रा चाहिँ गायनबाट प्रारम्भ भए पनि पछिल्लो समय चाहिँ उहाँ आफूलाई मोडेलको रूपमा, डान्सरको रूपमा परिचित बनाइसकेकी छिन् र देश विदेशको कार्यक्रममा निरन्तर उहाँ व्यस्त पनि रहनु भएकी एकजना कलाकार हुनुहुन्छ। स्याङ्जा जिल्लाको पुतली बजारमा जन्मिएकी आजको अतिथि म अस्मिता राणाजीलाई कार्यक्रममा अब स्वागत गर्न चाहन्छु। उहाँको आगमन भइसकेको छ देश विदेशको कार्यक्रममा निरन्तर, कहिले कोरिया, कहिले दुबई, कहिले बेलायत, यी थुप्रै देशहरूमा उहाँले भ्रमण गरिसक्नु भएको छ। आफ्नो कलाकारिताको त्यो दक्षता साबित गरिसक्नु भएकी छिन् अस्मिता राणाले। र भने म उहाँलाई स्वागत गर्न चाहन्छु। पर्सि उहाँ अर्थात् भोलि छोडेर शुक्रबार बेलायत प्रस्थान गरिदिनुहुन्छ। अस्मिताजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: हजुर, धेरै धेरै धन्यवाद आदरणीय तुलसी बस्नेतलाई। र हाम्रो भेट भइरहेको छ हेर्दै, र हाम्रो बिएफबिएक्स रेडियो गोर्खा सुनेर बस्नुहुने सम्पूर्णमा एकमुष्ट रूपमा नमस्कार।
0: अब तपाईँको यात्रा, बेलायतको यात्रा दोस्रो पटक है यो पालि?
1: हजुर हजुर दाइ, दोस्रो पटक।
0: भनेपछि पहिलो पटकमा अब बेलायत गएर केही बुझ्नुभयो, बेलायतको रहनसहन अनि होइन त्यहाँका दर्शकहरू समक्ष तपाईँले आफ्नो प्रस्तुति दिइसक्नु भएको छ। अब चाहिँ बेलायत तपाईँको लागि नौलो भएन दोस्रो चोटि चाहिँ?
1: हजुर त्यो त हो दाइ, तर पनि अब जुन काम गर्दाखेरि पनि एज अ सुटिङ होस् या प्रोग्रामहरू होस् होइन, अब युके गइसकेपछि या पहिला पनि गए पनि जुन देश गए पनि अब फेरि जाँदाखेरि पनि एक्साइटेड, एक किसिमको डर, अब एक किसिमको अर्कै किसिमकै नि हुँदो, पहिला जस्तै थियो अहिले पनि त्यही फेसमै छु दाइ।
0: अब पक्कै पनि अब पहिला र अहिलेमा त अब भन्नुहुन्छ समयसँगै कति चिजहरू परिवर्तन पनि भइसकेको हुन्छ होइन। कति वर्ष अगाडि जानुभयो यसभन्दा अगाडि?
1: म 24 एक वर्ष,
0: डेढ वर्ष भयो भनेपछि अहिले दोस्रो चोटि
1: 26।
0: तपाईँको जन्म स्याङ्जामा भएको हुनाले धेरै स्याङ्जा, पाल्पा, बागलुङ, त्यो बेलको कास्की तनहुँ होइन, गण्डक र धौलागिरीका धेरैजना हुनुहुन्छ बेलायतमा होइन। अब तपाईँको दोस्रो यात्रा पक्कै राम्रो हुनेछ। अलिकति बताइदिनुहोस् न यसपालिको यात्रा, तपाईँको कार्यक्रम कहिले हुँदैछ बेलायतमा र आयोजक संस्थाको बारेमा जानकारी दिनुहोस् न।
1: हजुर, यो चाहिँ हाम्रो राङबाङ समाज युकेले चाहिँ मलाई निमन्त्रणा गर्नुभएको हो र कार्यक्रम चाहिँ अब मे 8 म जाने बित्तिकै चाहिँ 10 चाहिँ मेरो के अरे 10 अल्टरसरमै प्रोग्राम हुँदैछ।
0: एम्पायर
1: हलमा,
0: हजुर,
1: आदिवासी जनजाति सङ्घ।
0: ए भनेपछि राङबाङ समाज यो चाहिँ के हो? स्याङ्जाकै
1: समाज
0: एउटा
1: ठाउँ, हजुर।
0: ए भनेपछि तपाईँ स्याङ्जामा जन्मनुभयो र तपाईँ हाम्रा स्याङ्जाली छोरी, स्याङ्जाली चेली, स्याङ्जाको प्रतिभा भनेर उहाँहरूले सम्झनु भएको छ?
1: हजुर, फेरि उहाँहरूले सम्झेर फेरि राङबाङ भनेपछि त मेरो माओली पनि पर्छ, मामा घर
0: भनेपछि मामाहरूसँग भेटघाट हुने भयो थुप्रै माओलीसँग उसो भने। अस्मिताजी, अब राङबाङ समाजले तपाईँलाई सम्झनु भयो एकचोटि, त्यो समाजलाई धन्यवाद पनि दिन सक्नुहुन्छ। र यो 10 मे 10 भनेपछि त तपाईँ शुक्रबार जानु छ, आइतबारको कार्यक्रम रहेछ त है, अल्टसोटमा, एम्पायर हलमा। अल्टसोटमा त धेरैले बेबेस सुनेर पनि रहनु भएको छ, उहाँहरू सबैजना पक्कै पनि ओहो। यस पटक चाहिँ अस्मिताजीको डान्समा हामी पनि नाच्नु पर्छ भने उहाँहरू तमार भएर बस्नु भएको छ होला कम्मर मर्काउने उद्देश्यले होइन। केही भन्न चाहनुहुन्छ समाजको लागि, राङबाङ समाजको लागि अनि स्पेसल्ली युकेमा रहनुभएका नेपालीहरूको लागि अनि अल्टरसोटको कार्यक्रम, एम्पायर हलको कार्यक्रमलाई अझ भव्य र सभ्य मनाउनुको लागि चुले निम्तो पनि दिन सक्नुहुन्छ?
1: हजुर, अब सर्वप्रथम त राङबाङ समाज युकेको आदरणीय हाम्रो अध्यक्ष शारदा गुरुङ मामा हुनुहुन्छ र उहाँ साथै सम्पूर्ण कार्य समितिलाई पनि यहीँबाट मलाई निमन्त्रणा गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो गए लगतै चाहिँ मेरो 10 तारिक नै प्रोग्राम छ. प्रोग्राम चाहिँ यति छिटो सेट भयो कि हाम्रो योगेश राई दाई हुनुहुन्छ त्यहाँको अध्यक्ष, उहाँले चाहिँ मलाई म आउँदैछु भन्ने बित्तिकै नै ल हाम्रो प्रोग्राम छ है बहिनी भनेर निमन्त्रणा दिनुभयो. म त्यतिखेर अब फ्री नै थिएँ. अब 8 तारिक गयो, अब 9 तारिक ग्याप राखेरै त्यो अनुसार चाहिँ 10 तारिकको प्रोग्राम पनि सेट भयो. एकदमै धेरै खुसी छु. हाम्रो शारदा गुरुङ मामालाई धेरै धेरै धन्यवाद, र 10 तारिक प्रोग्रामको चाहिँ योगेश राई दाईलाई चाहिँ एकदमै एक धन्यवाद दिन चाहन्छु. मलाई यही नेपालबाटै फिक्स गर्नुभएको उहाँले चाहिँ.
0: ए भनेपछि 10 तारिकको प्रोग्रामको लागि चाहिँ तपाईँ यहीँ हुँदा जाने कुरा हुनेछ, उहाँहरूले फिक्स गरिहाल्नु भयो है. त्यसपछि अन्य कार्यक्रम त पक्कै पनि योगेको भिसा 5-6 महिनाको भइ नै हाल्दछ होइन. त्यही भएर पनि अलिक लामो समय बस्दा धेरै ठाउँमा साङ्गीतिक कार्यक्रम त भइ नै रहन्छ. धेरै कलाकारहरू पनि पुग्नु भएको छ, गायिकाहरू पनि पुग्नु भएको छ. केही दिन अगाडि मैले रुपी सिन्जाली मगरसित पनि कुराकानी गरेको थिएँ, उहाँ पनि अहिले बेलायतमा हुनुहुन्छ. राम्रो मिठो गीत गाउनु हुँदैछ उहाँ.
1: हामी के अरे साङ्गीतिक टुर कतारमा सँगै
0: गरे रुपीजीसँग भनेपछि पहिलो प्रोग्राम चाहिँ एम्पायर हलमा 10 तारिक मेको 10 तारिक हुँदैछ.
1: हजुर, सबैजना चाहिँ सबैजनालाई जसले सुनिराख्नु भएको छ बाट सुले निम्तो भन्न चाहन्छु, मे 10 तारिक चाहिँ एम्पायर हलमा चाहिँ हाम्रो के अरे नेफिन डिनर नाइट हुँदैछ. त्यहाँ म पनि सहभागी हुँदैछु. आदिवासी जनजातिको आयोजनामा चाहिँ हुनुहुन्छ.
0: धेरैले सुनिरहनु भएको छ बेलायतमा त. यहाँ बेलायतबाट अनिता राणा मगर, अब तपाईँलाई हाई भनेर लेख्नु भएको छ अस्मिता भनेर. अनिता राणा मगर ज्यूलाई के भन्न चाहनुहुन्छ?
1: चिन्छु दिदीलाई, आदरणीय दिदीलाई. अस्ति नेपाल हुँदाखेरि पनि यहाँ हाम्रो मगर सङ्घमा भेटघाट प्रोग्रामहरू सम्मान प्रोग्रामहरू राख्नु भएको थियो, तर म चाहिँ आफ्नै कार्यव्यस्तताको कारणले सुटिङ थियो त्यो दिन चाहिँ म आउन सकिनँ. दिदी सायद युके नै हुनुहुन्छ होला,
0: युकेमै हुनुहुन्छ.
1: हाम्रो भेट स्योरी दिदी युकेमा हुनेछ.
0: ल दिदीलाई चुले निम्तो भनिहाल्नुहोस् न,
1: प्रोग्राममा चाहिँ आउनु होला दिदी. अब हामी नेपालमा भेट नभए पनि त्यहाँ भेट्नेछौँ. र अस्ति नै लास्ट टाइम पनि दिदीसँग चाहिँ म युके हुँदा दिदी नेपाल हुनुहुन्थ्यो होला, अनि भेटघाट हुने अवसर पनि मिलेन.
0: अब अल्ट्रासाउन्डभन्दा अलि तल है हाम्रो बेबेस गोर्खा रेडियोको अर्को स्टेसन पनि बेलायतमा छ, तपाईँलाई थाहा छ होइन. फक्सटन भाइ चाहिँ हुनुहुन्छ. हाम्रो चन्द्र गुरुङ दाईले पनि नमस्ते भन्नुभएको छ. गोर्खा हिलका चन्द्र गुरुङ दाईलाई पनि म यहाँबाट नमस्कार भन्न चाहन्छु.
1: नमस्कार दाई, चन्द्र गुरुङ दाई. हजुर, के अरे फोक्सटनमा म एकचोटि लास्ट टाइम युके जाँदाखेरि पनि हाम्रो कुराकानी भएको थियो.
0: ए भनेपछि यसपालि कहाँ कहाँ प्रोग्राम हुन्छ फोक्सटनतिर पनि यसो तालमेल मिलाउनुहोस् है भन्नुहोस् न.
1: हजुर, अब
0: मै माग्नु आउने ढुङ्रो लुकाउनु त भएन नि.
1: हुन्छ, अब सम्झिनुहुन्छ, माया गर्नुहुन्छ सबैजनाले. हजुर,
0: अब अर्का परिचित उहाँको गीतमा त एउटा हाम्रो प्रेम विवश र शान्तिश्री परिहारले गाउनुभएको गीतमा तपाईँले मर्निङ पनि गर्नुहोस्, फिचरिङ पनि राम्रो नाच्नु पनि भएको छ है. तपाईँकै जिल्लावासी मामा घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ है. नमस्कार तुल सर, हजुरको प्रोग्राम सुनेर मनोरञ्जन लिइरहेछौँ र मेरो रचनाको गीत पनि राखिदिनु भएकोमा हार्दिक धन्यवाद भनेर लेख्नु भएको छ. अघि मैले उहाँको रचना गीत राखेको थिएँ, रोशन गुरुङले गाउनुभएको गीत. साथै आजको अतिथि सुपर मोडल डान्सर पूर्व गायिका पनि हुनै सर, अनि भान्जी अस्मिता राणाको साङ्गीतिक यात्रा सफल रहोस्, पर्सिको फ्लाइट सुखमय होस्, वेलकम टु युके सेकेन्ड टाइम धन्यवाद भनेर लेख्नु भएको छ घनबहादुर थापा मगर मामा र माइजू कृष्ण थापा मगरले. तपाईँको त जिल्लावासी पनि हुन्छ, केही भन्न चाहनुहुन्छ उहाँहरू दुवैजनालाई?
1: उहाँहरूको बारेमा त म जति व्याख्या गरे पनि सक्दिनँ होला होइन. मलाई यति धेरै सपोर्ट गर्नुभएको हो लास्ट टाइम युके जाँदाखेरि, र अहिले पनि त्यति नै सपोर्ट माया गर्नुहुन्छ. र उहाँले गर्दा नै तपाईँसँग म चाहिँ जोडिने मौका पाएँ पहिलोपटक. र आज चाहिँ हाम्रो चाहिँ एकदम ऱ्यान्डमली इन्टरभ्यू जस्तो भयो
0: होइन.
1: पूर्व तयारी केही पनि भएन, त्यहाँबाट हतार हतारमा आइयो. र मामा माइजूले चाहिँ यति धेरै सपोर्ट गर्नुभएको कि हुँदा उहाँहरूको चाहिँ म व्याख्या गरेर बयान गरेर पनि सक्दिनँ होइन. अनि प्रोग्रामहरू पनि सेट गर्दाखेरि एउटा गार्जेनको रूपमा चाहिँ उहाँले मलाई 5-6 महिनाको जुन मेरो अवधि थियो त्यतिखेरसम्म चाहिँ गार्जेनको रूपमा नै एउटा अभिभावकको चाहिँ निभाउनु भएको थियो. मामा माइजूलाई धेरै धेरै धन्यवाद. र अहिले पनि माया साथ दिनुहुन्छ भन्ने पूर्ण रूपमा
0: आशावादी छु। दोस्रो चोटि होइन,
1: दोस्रो चोटि पनि छु, र उहाँले मलाई आफ्नो गीतमा पनि सम्झिनु भयो। मैले आफ्नो
0: त्यो गीत हामी पछि राखौँला,
1: राखौँला। उहाँले मलाई मात्रै होइन कि सम्पूर्ण यति राम्रो समाजसेवी हुनुहुन्छ कि उहाँ आफूमा आफू चाहिँ आफू रितेर पनि होइन अरूलाई समाजको के सेवासेवी गर्नुमा व्यक्ति हुनुहुन्छ कि माम माइजीहरू चाहिँ त्यति धेरै माया गर्नुहुन्छ कलाकारलाई सम्पूर्ण सबैजनालाई के मलाई जिल्लावासी भनेर मलाई मात्रै होइन कि सबैजनाले एकदमै धेरै माया गर्नुहुन्छ।
0: यो चाहिँ राम्रो पक्ष हो भनेपछि कलाकारलाई माया। तपाईँ स्याङ्जाको पुतली बजार उहाँको चाहिँ क्याक्मी है, पुतली बजारबाट क्याक्मी कति टाढो छ?
1: पुतली बजारबाट चाहिँ अलिक टाढै छ, हाम्रो चाहिँ यता पुतली बजारमा पर्यो भने
0: यो त सदरमुकामै हो है स्याङ्जा।
1: हजुर, हाम्रो चाहिँ यता पर्यो भने त्यस्तै गाडीमा एक दुई घन्टा लाग्छ।
0: ए भनेपछि एक दुई घन्टाको बाटो त खासै लामो बाटो होइन
1: है
0: भने पहिलोपल्ट जाँदाखेरि उहाँहरूले अर्थात् हाम्रा घनबहादुर थापा मगर कृष्ण भाउजूले एकदम स्वागत आतिथ्य राम्रो गर्नुभएको रहेछ। अब दोस्रो पटक जाँदा पनि पक्कै भेटघाट त भइ नै हाल्छ होला। अब युके गएपछि धेरै ठाउँमा कार्यक्रमको सेड्युल होला, के छ कहीँ अरू अन्य ठाउँ पनि तयारी भइसकेछ कि?
1: हजुर, प्रोग्रामहरू त लगभग 10-12 सेट भइसकेको छ। अनि फेरि यस्तो छ, पहिलाको प्रोग्रामहरू मैले धेरै छोडेको पनि थिएँ नि त, त्यो अलिकति के अरे ग्यापहरू टाइमिङहरू नमिलेर होइन प्रोग्रामहरू जुधेर यताउति अब त्यसले गर्दा
0: छोडेको ठाउँमा यसपालि त मिसै हुँदैन होला नि त किन होइन,
1: छोडेको ठाउँहरूदेखि लिएर सबै कुराहरू जे होस् पहिला गएको भन्दा चाहिँ अलिकति सहज चाहिँ हुँदो रहेछ दाइ। अब पहिला जुन किसिमले चाहिँ अब सम्बन्धहरू अब के छ त्यो अरू कुराहरूमा पनि मलाई सहज भइरहेको छ अहिले चाहिँ।
0: भनेपछि यसपालि चाहिँ झन् रमाइलो हुन्छ दोस्रो पटक भएको हुनाले होइन?
1: हजुर, रमाइलो हुन्छ। हजुर,
0: शुक्रबार कति बजीको फ्लाइट छ तपाईँको?
1: बिहान 9 बजे।
0: 9 बजी भनेपछि राति युके पुग्ने हो?
1: हजुर, बेलुका
0: 8 बजी। भनेपछि शुक्रबार यहाँबाट गएर शुक्रबार पुगेपछि शनिबार एक दिन रेस्ट पाउनु हुँदो रहेछ, अनि आइतबार त तपाईँको अल्ट्रोटको आम्पार हाम्रो कार्यक्रम नि भइगयो। यहाँबाट एक्लै जानुहुन्छ कि अरू पनि छ टिममा?
1: टिममा चाहिँ हाम्रो राङभाङ समाजको चाहिँ सबिना दिदी हुनुहुन्थ्यो, सबिना बुढा मगर, उहाँ गइसक्नु भयो। म चाहिँ त्यतिखेर चाहिँ हङकङको यात्रामा थिएँ।
0: ए भर्खरै भनेपछि त यो व्यस्तता त बहुतै रहेछ है, भर्खरै हङकङ अनि अहिले युके है?
1: हजुर, अनि अलिकति उहाँ चाहिँ अलिक छिटो जानुभयो अनि त्यसपछि चाहिँ अहिले चाहिँ म।
0: यो सफलताको एउटा राम्रो सिँढी पनि हो नि, किनकि कहिले हङकङ, कहिले कोरिया, कहिले दुबई, कहिले बेलायत भनेपछि यही त हो नि एउटा कलाकारले पाउने सबैभन्दा ठुलो भनौँ सम्मान।
1: हजुर, जे होस् बाहिरबाट चाहिँ माया गरिराख्नुहुन्छ।
0: हुन्छ, यसबिचमा एउटा गीत राख्छु तपाईँले नि, भिडियोमा चाहिँ तपाईँकै फिचरिङ रहेको छ तर म अडियो सुनाउँछु श्रोता माझमा है। रेलै सालल गणेश अधिकारी र शान्ति श्री परियारले गाउनुभयो गीत है त।
1: हुन्छ,
2: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
3: PFBS गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, यो गीत पश्चात फेरि पनि बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडेमसँग म सम्पूर्ण आदर्श श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज पनि हाम्रो साथमा पर्सि बेलाइ जान लागेकी कलाकार हुनुहुन्छ अस्मिता राणा, जो गायनको अलावा नृत्यमा पनि उत्तिकै पक्त हुनुहुन्छ र उहाँको छविनी पछिल्लो समय यो नृत्यबाट बनिसकेको हुनाले आज मैले उहाँलाई बेलायतवासी श्रोतासम्म पुर्याउने मकसदले उद्देश्यले निम्त्याएको छु। र राङबाङ समाज बेलायतको आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रम जुन यही 10 मेको दिन
1: हजुर राङबाङ समाजको चाहिँ
0: अलिक पछि
1: त्योभन्दा अगाडि नै
0: चाहिँ अर्को कार्यक्रम पनि भयो। भाग्यमानी तपाईँ चाहिँ है। र राङबाङ समाजलाई धन्यवाद दिन चाहन्छु अनि हाम्रा शारदा गुरुङ दाईलाई पनि एकदम धन्यवाद दिन चाहन्छु। तपाईँहरूकै यस्तै माया र ममताले कलाकारहरूलाई ऊर्जा प्रदान गर्ने भएको हुनाले जुन ऊर्जा अस्मिताजी आफै पनि एउटा सक्षम कलाकार, गायन नृत्यको अलावा अध्ययनमा पनि उत्तिकै भनौँ सशक्त छिन्। मास्टर गरिसक्नुभयो साँच्चै? तपाईँ केही वर्ष अगाडि थेसिस लेख्दैछु थेसिस गर्दैछु भन्दै हुनुहुन्थ्यो।
1: हजुर दाइ, ट्याक्कै लास्ट टाइम युकेको टाइमिङमा चाहिँ मेरो मास्टर्स कम्प्लिट भएको थिएन अनि त्यसपछि चाहिँ ऊ युकेबाट आइसकेपछि चाहिँ मास्टर्स कम्प्लिट भयो अनि त्यसपछि
0: ट्युबबाटै हो।
1: हजुर, ट्युबबाट मास्टर्स कम्प्लिट भएर चाहिँ हङकङ गएँ अनि त्यसपछि चाहिँ अहिले पनि ठ्याक्कै यता भिसा लगाइहाल्यो।
0: अब त्यो गरुङको सर्टिफिकेट बोकिसके पश्चात अरू केही काम गर्ने सोच छ कि? मास्टर भनेपछि एउटा त राम्रै नै एकाडेमिक नेपालको लागि त अब अन्तिम विकल्प भनेको त पिएचडी मात्रै हो होइन? के विषयमा मास्टर गर्नुभयो तपाईँले? सँगै यही नृत्य?
1: होइन होइन, मेरो त सोसल साइन्स हो दाइ।
0: ए, सोसल साइन्स, सोसियोलोजी।
1: सोसियोलोजीमा
0: ए, भनेपछि त अब विभिन्न अब भनौँ न एनजिओ आइएनजिओतिरको लागि त एउटा राम्रो सब्जेक्ट भन्छन् सोसियोलोजीलाई। के छ भोलिका दिनहरूमा यता जागिर जीवन पनि सुरु गर्ने सोचमा हुनुहुन्छ कि यस यही क्षेत्रमालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ?
1: त्यो त फ्युचरको कुरा ठ्याक्कै त भन्न सकिँदैन होइन दाइ।
0: हजुर,
1: अब तर पछि चाहिँ अब एक किसिमले सेट हुन पनि सकिन्छ। अब जे होस् यो गीत सङ्गीतलाई पनि कन्टिन्यू दिँदै अनि पछि चाहिँ तपाईँले भने जस्तो हुन पनि सक्छ।
0: हुन त अब यो कला र अध्ययनलाई सँगै लिएर जानु पनि सकिन्छ, दुइटालाई तपाईँले लगिरहनु भएको छ। कसै कसैले अब कलाकारितामा आइसक्यो कि त अध्ययन छोड्ने कि त कलाकारिता छोडेर अध्ययनलाई निरन्तरता दिइरहेको देखिन्छ होइन? तपाईँले दुइटालाई एकदम एउटा ब्यालेन्समा लिएर गइरहनु भएको छ, यो चाहिँ राम्रो पक्ष हो। घर घर परिवार पनि खुसी, तपाईँलाई पनि सन्तुष्टि।
1: हजुर, तर गाह्रो साह्रो हुन्छ दाइ, तर आफूले आँट्यो भने चाहिँ सकिन्छ।
0: भगवान्ले पनि भन्छ नि त चित तो चिता म पुऱ्याउँछु भने जस्तै होइन? तपाईँलाई पनि चिताको कुरा पुगिरहेछ।
1: हजुर, अहिलेसम्म ठिकै छ दाइ। हजुर,
0: हुन त तपाईँ अब स्याङ्जाबाट काठमाडौँ पढ्छ भनेर आउनु भएको थियो होला सुरुमा त, किनकि अहिले अब मास्टर गरिसक्नु भएको छ भनेपछि त्यहीँबाट एसएलसी दिएर अथवा एससीको जमानाको तपाईँ एसएलसी र एससी छ अहिले चाहिँ होइन? हामीले चाहिँ एसएलसी दिएको, तपाईँले चाहिँ एसई दिनुभयो कि के हो?
1: होइन, मेरो पनि एसएलसी नै हो।
0: त्यही चाहिँ एसएलसी पास गरेपछि काठमाडौँ आउनुभयो?
1: हजुर, काठमाडौँ त पढ्नकै लागि आएको दाइ, अनि पढाइ नै कन्टिन्यू गरे हो, अनि गीत सङ्गीत पनि लाइफ पनि कन्टिन्यू गरेँ। अब मेन चाहिँ पढाइ नै थियो स्टार्टिङमा चाहिँ।
0: ए, सुरुवातमा चाहिँ पढाइलाई नै तपाईँले?
1: अहिले पनि अब कति त अब प्रोग्रामदेखि लिएर अरू कुराहरू त स्टडीको लागि छोड्नुपर्ने हुन्छ, अब छोडि नै रह हो। तर
0: प्रोग्राम मात्रै नभएर अब तपाईँ चाहिँ मोडलिङ पनि गर्नुहुन्छ, कतिवटा म्युजिक भिडियोमा खेल्नु भएको छ, अब त्यो सुटिङको लागि पनि अब भ्याली वरिपरि भए त ल भ्याइहालिन्छ होइन? कहिलेकाहीँ अब भ्यालीभन्दा बाहिर लोकेसन हुँदाखेरि सबैतिर चाहिँ टाइम मिलाउनु म्यानेज गर्नु चाहिँ गाह्रो गाह्रो पनि हुन्छ होला नि कहिलेकाहीँ त?
1: गाह्रो हुन्छ त्यही भने त दाइ, त्यतिखेरको टाइमिङहरूमा चाहिँ अब कति प्रोग्रामहरू क्यान्सल गर्नुपर्ने हुन्छ, त्यो त गरि नै रहेको हो। अब अहिले चाहिँ एक किसिमले चाहिँ अब मास्टर सक्यो, अहिले चाहिँ आनन्द फेरि। लास्ट टाइम युके जाँदाखेरि पनि अब मास्टर सकेको थिएन, अब आएर यति ब्यालेन्स गर्न मलाई गाह्रो भइरहेको थियो। अब अहिले चाहिँ जस एक किसिमले चाहिँ अब यतातिर चाहिँ ढुक्क भएर चाहिँ यता गीत सङ्गीततिर मात्रै कन्टिन्यू गर्नु
0: कन्टिन्यू हुन्छ। मास्टर पश्चात अर्को फड्को त छँदैछ, त्यसको पनि भारी चाहिँ बोकाउला जस्तो छ। हाम्रो घनबहादुर थापा तपाईँको मामाले के भन्नुभएको छ थाहा छ अहिले? मैले त पहिल्यै पिएचडी गर्नु पनि भनेको थिएँ, सुरु भयो कि भएन हौ भन्ने सोध्नु भएको छ। ल, मामाको जिज्ञासा पुरा गर्नुहोस् त।
1: हाम्रो बाबाजीले चाहिँ यति धेरै के अरे हौसला दिने कि मोटिभेट गर्ने अरू कुराहरूमा गीत सङ्गीतमा मात्रै होइन कि उहाँले पढाइदेखि यो गर्नुपर्छ सबै कुरामा मामा माइजू नै त्यति नै मलाई त एकदम धेरै इफोर्ट गर्नुभएको थियो के अरे पिएचडीको चाहिँ इन्ट्रान्स दिनुपर्ने हुन्छ अनि के अरे अब युकेबाट लगत्तै आए लगत्तै म त्यसको लागि तयारीमा पनि छु
0: ए पिएचडीको लागि चाहिँ त्यसको तयारीमै हुनुहुन्छ ल हाम्रो घनजीको पनि त्यो जिज्ञासा पुरा भयो होला धन्यवाद दिन चाहन्छु कुलराज दुराजीले बेलायतबाटै हुनुहुन्छ तर उहाँ चाहिँ स्कटल्यान्ड छेउबाट हुनुहुन्छ स्कटल्यान्ड जानुभयो कि भएन अघिल्लोचोटि
1: स्कटल्यान्ड म गएँ
0: जानुभयो यसपालि पनि कार्यक्रमको सेड्युल बनाइछ कि स्कटल्यान्डको
1: हाम्रो कुलदाई त मसँग स्टार्टिङदेखि कनेक्ट हुनुहुन्छ होइन
0: ए वेलकम टु युके नानी भन्ने लेख्नु भएको छ है
1: हजुर हजुर अनि कनेक्ट हुनुहुन्छ उहाँले पनि जे होस् प्रोग्रामको लागि सेट गरिराख्नु भएको छ हाम्रो एक किसिमले कुरा भइरहेको छ अहिले चाहिँ अब ठ्याक्कै रिभ्यु नगरौँ होइन
0: उहाँले पनि त्यो तारतम्य मिलाउँदै हुनुहुन्छ होइन
1: मिलाउँदै हुनुहुन्छ र लगभग लगभग सेट भए जस्तै हो त्यहाँ पनि अब ठ्याक्कै लोकेसन र अब कुन डेटमा गर्ने भन्ने कुराहरू चाहिँ अलिकति उहाँले भन्नुभएको छ होइन भनिसकेपछि चाहिँ म फेरि दाईलाई पनि इन्फर्म गर्छु
0: कुलजीलाई धन्यवाद दिन चाहन्छु अनि बेलायतबाटै हुन्छ फेल्थम लन्डनबाट अब तपाईँ बेलायत जाँदै हुनुहुन्छ हित्रोमा उत्रिन्छ सायद हित्रोबाट नजिकै फेल्थमै होला है उहाँ लेख्नुहुन्छ तुलसी नमस्कार म पनि यो लोकप्रिय हरिराईजी हुनुहुन्छ उहाँ चाहिँ म पनि यो लोकप्रिय स्वर्णिमसँग कार्यक्रममा हजुरको रोचक साङ्गीतिक भला कुसेर मिठा मिठा गीतसँगै सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है भन्ने लेख्नु भएको छ र आजको अतिथि मल्टी ट्यालेन्टेड कलाकार अस्मिताज्यूलाई हार्दिक स्वागत तथा अभिवादन युके आउँदै हुँदो रहेछ वेलकम है हजुरलाई साथै शुभयात्रा भन्न चाहन्छु साथै पाइक पर्ने ठाउँमा हजुरको कार्यक्रममा उपस्थित हुनेछु है आफ्नो कला मार्फत सबैजनाको मनमुटुमा बस्न सफल हुनुहोला हजुरलाई उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना सबैलाई शुभ दिन हरिराई फेल्थम लन्डन भनेर लेख्नुभएको छ हरिराईजी उहाँ चाहिँ आफै पनि गीत मिठो गाउनुहुन्छ है थुप्रै गीतहरू रेकर्ड गराउनुभएको छ अग्रज तारा थापा मीरा राणा दिदीसित मेलिना राईसित पनि काम गरिसक्नु भएको रहेछ उहाँले चाहिँ पाइक हुने ठाउँमा तपाईँको कार्यक्रममा सहभागिता जनाउनेछु तपाईँलाई वेलकम पनि भन्नुभएको छ हरिराईजीले फेल्थम लन्डनबाट
1: धेरै धेरै धन्यवाद हाम्रो हरिदाईलाई र हाम्रो सायद लास्ट टाइम भेट भएन होला अब चाहिँ स्योर भेट्छु दाईलाई चाहिँ
0: त्यता फेल्थम नजिक कतै कार्यक्रम भएछ र हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अझै हामी कुराकानीलाई दोस्रो चरणमा पनि समेट्ने नै छु तर यति बेला भने चाहिँ म घडी पनि हेर्दैछु श्रोताहरू बिएबिएस गोर्खा रेडियोको समाचार सुन्ने बेला पनि हुन लागिसकेको छ हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ बिएबिएस गोर्खा रेडियोमा र यो पहिलो चरणको कुराकानीलाई एकैछिन मैले यहाँ रोक्न चाहन्छु किनकि समाचारतिर जानुपर्ने हुन्छ त्यसपछि हामी दोस्रो चरणमा भेट्नेछौँ र दोस्रो चरणमा फेरि पनि म आजको अतिथि अस्मिताजीसित कुराकानी गर्नेछु राङमाङ समाजको कार्यक्रम कुन डेटमा हुँदैछ त्यसको बारेमा पनि म उहाँबाट जानकारी लिने नै छु तर यति बेला पनि चाहिँ म आनन्द अधिकारीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु न्यू बज्राचार्यको सङ्गीत अनि रामकृष्ण ढकालको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु ओह्रालो लागेको हरिणको चाल्बो र रामकृष्ण ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा निकै नै छाउनु भएको छ एउटा टेलिभिजन कार्यक्रममा उहाँले बोलेको कुरालाई ट्रोल बनाइरहेको छ तर हामी कामना गरौँ उहाँले बनाएको चलचित्रले सफलता प्राप्त गरोस् भन्न चाहन्छु र रामकृष्ण ढकालको स्वरमा रहेको यही गीत यहाँहरू माझमा राखिहाल्छु र यो गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ

0: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्री ओलीकै बाटोमा हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाण्डुको बबर महल सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नीति भोग्नु परेको भन्दै बालेले पनि उही हालत बेहोर्नु पर्ने चेतावनी दिनुभएको हो।
1: नयाँ भनेको राम्रो कुरा खोजेका थिए, तपाईँलाई भोट हालेका छ, तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि संकटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ, यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो, मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
0: प्रधानमन्त्री शाह राजमार्ग छाडेर रा चोर बाटो हिँड्न थालेको भन्दै भूषालले लक्षण देखिसकेको टिप्पणी समेत गर्नुभएको छ।
1: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यक नै थिएन। यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। बढीमा एक महिनाभित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
0: कांग्रेस सभापति गगन थापाले संवैधानिक परिषदमाथि नियन्त्रणका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी गर्नुभएको छ।

0: कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मी संघको कुराकानीमा वहाँले बालेलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। सभापति थापाले एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्वमा हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जाल झेल जस्तै प्रधानमन्त्री बालेले पनि जाल झेल गरेको दावी गर्नुभएको छ। लोपुन्मुख राउटीहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहजता होस् भन्ने उद्देश्यले सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आएको भए पनि त्यसको सदुपयोग भन्दा दुरूपयोग बढ़ी देखिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विश्चीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
2: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने, है अन्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है, अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
1: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया शाही,
3: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला रक्सिने नै हुने थियो, अब यस्तै नेपालमा रक्सिने भइदिए अब हाम्रो जनताहरूले पनि खान नदिने थिए, नखाने थियो। हामी पनि अलिअलि अब पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाया थियो, आज पनि अलिकति यति एक गिलास झोल हामी पनि खाया छौँ। धात कुरा गिराएर क्या फाइदा छ? अरूले धात्याएर फाइदा हुँदैन, अरूले ठेगेर फाइदा हुँदैन।
1: तथ्याङ्क अनुसार सामाजिक सुरक्षा बापत राउटे समुदायको एकै घरमा चौमासिक 1,00,000 रुपियाँसम्म भत्ता जाने गरेको छ, तर यो रकमले उनीहरूको जीविकोपार्जनमा सुधार गर्नुको साटो झनै पर निर्भरता बढाएको छ। काठका सामग्री बनाएर जीविकोपार्जन गर्ने उनीहरूको पुर्ख्यौले सिप र पौरख हराउन थालेको छ। प्रदेश सरकारले राउटे नीति र करिडोरको अवधारणा अघि सारेको छ, तर त्यसले सार्थकता पाउन सकेको छैन। वार्षिक लाखौं रुपियाँ खर्चिए पनि राउटे समुदायको न स्वास्थ्य सुधारेको छ, न त संस्कृति नै बचाएको छ। बरु अस्वस्थ खानपान र मदिराले प्रजनन स्वास्थ्य र औसत आयुमै गम्भीर असर पारिरहेको छ।
0: खबर यति नै, नमस्कार।
4: यो BFBS कुल कर्म रेडियो हो।

0: हजुर श्रोताहरू, झ्याम झ्याम आँखी झ्यालैमा सञ्जय तुम्रुकको स्वरमा रहेको यो रमाइलो गीत राखेँ मैले। गीतकार उमाकान्त गुरुङको गीत रचना अनि चोक गुरुङको सङ्गीतमा र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो घण्टाको उठान गरिसकेको छु। व्यवसायमा फेरि पनि बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि कलाकार अस्मिता राणा जो बेलायत जाँदै हुनुहुन्छ पर्सि, उहाँलाई पुनः स्वागत गर्न चाहन्छु। अस्मिताजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: हजुर, धन्यवाद दाई।
0: अब कार्यक्रम त बेलायतमा हुँदैछ, अब राङमाङ समाजले तपाईँलाई निमन्त्रणा गर्नुभएको छ होइन, स्याङ्जालीहरू धेरै हुनुहुन्छ, स्याङ्जावासीको धेरै नै माया पाइ नै हाल्छ। तपाईँको आफन्तहरू पनि हुन्छ कोही बेलायतमा?
1: हजुर हजुर, आफन्तहरू हुनुहुन्छ नि दाई। अब जस्तो हाम्रो आमातिरको एकदम नजिकको साइनो चाहिँ क्याट्रिकमा बस्ने
0: क्याप्टनमा
1: जो के क्याप्टन भक्तबहादुर थापा थापा, अनि त्यसपछि मोतीराज थापा हाम्रो चाहिँ बाजे बोजे पढ्नुहुन्छ।
0: ए, बाजे बोजे नै अब क्याट्रिकमा हुनुहुन्छ।
1: हजुर, अनि उहाँहरू मात्रै होइन, नुर थापा बाजे भयो, सरिता बोजेहरू धेरै हुनुहुन्छ
0: आफन्तहरू धेरै। भनेपछि यो साङ्गीतिक टुर एउटा भनौँको अलावा होइन, तपाईँको चाहिँ एउटा आफन्त जनसँग भेटघाट गर्ने अवसर पनि मिलेछ।
1: हजुर, पहिला पनि भेट भएको हो र मैले म त लास्ट टाइम चाहिँ कहिले पनि बाजे बोजेको हातबाटै टिका नलागो होइन,
0: हजुर,
1: अहिलेसम्म लास्ट टाइम दसैँ हुँ मनाएको हो नि त, कस्तो खुसी लाग्यो दाइ। जन्मदिनबाटै अब अहिलेसम्म नदेखेको बाजे बोजेसँग चाहिँ यो के गरेर चाहिँ
0: टिका लाउनु
1: टिका लाउन पाए, आशीर्वाद दिन पाए, त्योभन्दा ठुलो कुरा के हुन सक्छ?
0: अब गएको वर्ष दसैँ मनाउनु, यस वर्ष तिज पनि उतै मनाउनुहुन्छ क्या?
1: हजुर, दसैँ चाहिँ अब हेर्नुपर्छ कस्तो हुन्छ, सकेसम्म ट्राई गर्छु। तिज चाहिँ उतै हुन्छ।
0: तिज भनेपछि अब करिब करिब राङमाङ समाजको निमन्त्रणामा जाँदै हुन्छ, केही कार्यक्रम त तपाईँको फिक्स भइसकेछ?
1: हजुर, मेरो लगभग लगभग कार्यक्रमहरू चाहिँ जुनमा चाहिँ फिक्स नै छ दाइ।
0: हजुर,
1: जुनको अब जुनको छ तारिक चाहिँ कोलमा बाकुट समाजको प्रोग्राम छ,
0: जुनको छ तारिक,
1: हजुर, जुनको ठ्याक्कै एक हप्ता पछि जुनको 13 तारिक चाहिँ राङमाङ समाजको छ, त्यसपछि जुन 20 स्याङ्जे समाजको छ, अनि जुन 27 फेरि नातागोता समाजको छ, अनि अगस्त 8 पनि हाम्रो योगेश दाइले फिक्स गरिसक्नु भएको छ।
0: बिचको केही समय मेको होइन, 10 पछि केही थोरै ग्याप समय चाहिँ कतै त्यस्तो भयो भने सम्झन सक्नुहुन्छ उहाँहरूले?
1: सम्झिन सक्नुहुन्छ, तर 23 र 30 पनि लगभग फिक्स नै छ।
0: फिक्स
1: हजुर।
0: भनेपछि त अलरेडी थुप्रै कार्यक्रमको सेड्युल चाहिँ बनाएर पनि जानु भएको रहेछ है?
1: हजुर, होइन, शनिबार मात्रै हो प्रोग्राम।
0: कहाँ कहाँ हुँदैछ कार्यक्रम? अल सर्टमा भयो, त्यसका त अलावा थुप्रै ठाउँहरू होला नि, त्यो ठाउँ भयो भने सजिलो हुन्छ नि।
1: ठाउँ ठाउँ त लगभग लगभग अल्टर सर्ट एरिया फानबु एरियातिर नै हो होइन। अब मे 13 चाहिँ हाम्रो लोकधरी प्रतिष्ठानको सोडियम साज पनि हुँदैछ।
0: ए
1: हजुर, त्यहाँ पनि धेरै कलाकारहरू जाँदै हुनुहुन्छ। अनि त्यही दिन मेरो उता लन्डनमा पनि छ बेलुका चाहिँ।
0: बेलुका,
1: हजुर,
0: भनेपछि त कार्यक्रम थुप्रै पो रहेछ है?
1: हजुर, अब ठिकै छ दाइ, अब पहिलाभन्दा अलिक सजिलो भएछ प्रोग्रामहरू सेट गर्न। पहिला चाहिँ
0: नयाँ भएको हुनाले कहाँ कसरी, अहिले चाहिँ अब म आउँदैछु भनेर अलरेडी सेट गर्नु पनि पाइयो होइन?
1: हजुर, अहिले त बोलिराख्ने म चाहिँ कनेक्सन भइरहेको छ नि त अब सबैजनासँग, अनि त्यो भएर चाहिँ आउँदैछु भन्नु पनि सजिलो भयो। पहिला चाहिँ एक किसिमले चाहिँ जसरी बाजे बोजूहरूले मामा माइजूहरूले मलाई गाइड गर्नुभएको थियो होइन, अब पहिला जस्तो चाहिँ अहिले चाहिँ अब आफै बुझ्दैछु, बुझिसकेँ नि त कसलाई कसरी कनेक्ट गर्ने, अनि प्रोग्रामहरू कस्तो गर्ने, के हुने, कहाँ हुँदैछ भन्ने कुराहरू चाहिँ जस लगभग पहिलाभन्दा चाहिँ मलाई अलिकति सहज चाहिँ भयो।
0: तपाईँको त यहाँ घनबहादुर थापा मामाले गोर्खा कप 24 त छोडियो त भन्नु भयो।
1: 24, हजुर हजुर, गोर्खा कप म त
0: मेन है, गोर्खा कपमा त झन् धेरै हुनुहुन्छ होइन,
1: हजुर, त्यो चाहिँ ठ्याक्कै मैले सोचेको मेमा छ, मेको 23
0: भनेपछि उहाँलाई थाहा रहेछ तपाईँ बेला जाँदै हुनुहुन्छ भनेर
1: हाम्रो मामालाई? होइन, मैले मामालाई चाहिँ भिसा आउने बित्तिकै भने हो, मेरो भिसा एकदमै क्विक नै आइदियो, अनि एकदम अब म जान लागेँ, अब 4 त जाँदैछु, भिसा आएकै 4-5 अगाडि हो कि, अनि त्यसपछि चाहिँ उता हङकङ हुँदै एप्लाई गरे हो, अनि यो एकदम सर्ट एन टाइम भयो कि, अब फेरि भिसा नआएसम्म चाहिँ कसरी प्रोग्राम आउँछु पनि भन्ने, कसरी प्रोग्राम सेट गर्ने पनि, कसरी भिसा लागेन भन्ने फेरि त्यहाँ होइन, त्यही भएर मैले कसैलाई पनि भनेको थिएन कि, 3-4 अगाडि मात्रै हो भिसा आएको पनि त्यतिखेर हो, अनि त्यसपछि मामाहरूलाई पनि अस्ति त म्यासेज गरेको थिएँ, अब सबैलाई यसो भनिरहेको छु।
0: अब हङकङको प्रसङ्ग उठिहाल्यो, हङकङमा धेरै बेबेस सुन्नुहुन्छ, हङकङको कार्यक्रम कस्तो रह्यो, कसले बोलाउनु भएको थियो हङकङमा चाहिँ?
1: हाम्रो हङकङमा चाहिँ भुपु भारतीय गोर्खा सङ्घले बोलाउनु भएको थियो, अनि एकदमै रमाइलो भयो त्यो प्रोग्राम पनि, अनि बसाइ पनि राम्रो भयो, प्रोग्राम पनि रमाइलो भयो, ठाउँ ठाउँ ठाउँ चाहिँ मलाई एकदमै राम्रो लाग्यो हङकङ चाहिँ।
0: हङकङ मन पर्यो
1: हजुर, सानो ठाउँ अनि राम्रो लाग्यो मलाई,
0: घुम्न पनि पाइने सबै, सानो ठाउँ त धेरै घुमिन्छ नि त,
1: युके चाहिँ ठुलो ठाउँ भयो होइन, त्यहाँ चाहिँ अब कति ठाउँहरू घुम्न पनि बाँकी नै छ, अब प्रोग्रामहरू पनि युकेमा धेरै हुन्छ होइन, अनि ठाउँ पनि ठुलो छ, घुम्न पनि टाइम धेरै लाग्छ, हङकङ चाहिँ सानो चिटिक्क परेको ठाउँ, राम्रो लाग्यो,
0: राम्रो लाग्यो, कार्यक्रम पनि राम्रो भयो भने
1: हजुर, त्यही सम्पूर्ण हाम्रो हङकङवासीहरूलाई पनि सम्झिन चाहे, यदि बिएफएक्स सुनेर बस्नु भएको छ भने हाम्रो रत्न मामा, भीमराज मामाहरू, अनि हाम्रो यो गोर्खा भुपु भारतीयको सम्पूर्ण कार्य समिति टिम, दुर्योधन मामाहरूको सम्पूर्ण टिमलाई पनि सम्झिन चाहे।
0: मिनी नेपाल नै भन्ने गरिन्थ्यो कुनै समय हङकङलाई होइन, नेपालीहरू त धेरै हुनुहुन्छ नि?
1: हजुर, नेपालीहरू धेरै हुनुहुन्छ।
0: अब तपाईँ यहाँ आएपछि धेरै अब तपाईँलाई चिन्नुहुने युकेवासीहरूले फोन पनि गरिरहनु भएको छ, म्यासेज पनि गरिरहेको छ, मैले अघि तपाईँ बोल्दै गर्दा अनिता राणा मगरले पनि फोन गर्दै हुनुहुन्थ्यो, केही चिनपछि हामी गीत राखौँला, त्यतिखेर केही कुरा चाहिँ गर्नु होला होइन उहाँसित। र यो अब यति व्यस्त हुनुहुन्छ, यो व्यस्तताको बावजुद पनि तपाईँ यहाँ आइदिनु भएको छ, पर्सि जाँदैनछ, तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। विभिन्न ठाउँमा तपाईँ यो कार्यक्रममा जानु आफ्नो प्रस्तुति दिनुभयो, केही समय अगाडि कोरिया पनि पुग्नु भएको थियो, दुबई, कतार, भनेपछि कहिलेकाहीँ के लाग्छ मैले यो कला क्षेत्र रोज्दा राम्रै गरेछु, किनकि म यी ठाउँहरूमा त सायद भोलिका दिनमा नपुग्नु पनि सक्थेँ होला, अन्य पेसा अँगालेको भए, तर यो जुन क्षेत्रमा मैले पाइला चलाएँ त्यो पनि राम्रै रहेछ जस्तो लाग्छ कि लाग्दैन?
1: राम्रो होइन कि, धेरै राम्रो रहेछ जस्तो चाहिँ लाग्छ होइन, अब स्टार्टिङ फेजहरूमा चाहिँ अब अहिले पनि सङ्घर्षकै क्रममा छु, अब त्यतिखेर चाहिँ अब पढेर मात्रै बसेको भए चाहिँ यति धेरै देशहरू घुम्न पनि पाउँथेन,
0: जागिर खाँदै गरेको हुन्थ्यो,
1: जागिर खाँदै गरेको,
0: सरकारी जागिर कता खाँदै गरेको हुन्थ्यो, अथवा काहीँ न काहीँ आबद्ध हुन्थेन, टेन टु फाइभ
1: हजुर, अनि यति धेरै माया गर्नुहुन्छ बाहिरतिर झन् होइन, यति धेरै सम्मान गर्नुहुन्छ आफ्नो कलालाई होइन, त्यो नै पाउँथिनँ मैले, अनि एक किसिमले चाहिँ फेरि पढाइलाई पनि साथमा लानुको कारणहरू पनि त धेरै छ नि त, जस्तो गीत सङ्गीत भनेको सधैँभरि नाचेर बस्न पनि सकिँदैन होइन, त्यसलाई त्यो केही समयको लागि अब हामी जसरी एउटा जेनेरेसन त चेन्ज हुन्छ नि त, त्यो किसिमले पढाइ पनि त छ, एउटा ब्याकअप त राख्नु पऱ्यो नि त आफ्नो लागि, त्यसको लागि पढाइ पनि छ, एजुकेसन भन्ने कुरा त तपाईँको ला मैले किन पढेछु भन्ने नै हुँदै हुँदैन, कहिले पनि हुँदैन, तपाईँ जुन ठाउँमा जानुहोस् पढेर जब मात्रै गर्नुपर्छ भन्ने नै छैन नि, तपाईँ जुन ठाउँमा जानुहोस् पढाइको त यति धेरै भ्यालु छ कि अहिले मैले पनि बुझिरहेको छु होइन, अनि एकदमै धेरै खुसी लाग्छ, अब जुन कलाले म यहाँसम्म पुगेँ, अब कलाले मात्रै पनि होइन सबैजनाले साथ दिनुभयो, अब धेरै जस्तो झन् बाहिरतिर मलाई यति धेरै प्रोग्रामहरूमा जोइन हुन्छु कि म नेपालमा त अब खासै हुँदिनँ, बाहिरतिर चाहिँ
0: नेपालमा पनि त यो विभिन्न महोत्सवहरूमा जानुहुन्छ कि हुन्न, किन नेपालमा त कार्यक्रम भइरहेको देख्छु, महोत्सवमा धेरै तपाईँ जस्तै कलाकार पुगिरहेको, नाचिरहेको देख्छु, गाइरहेको देख्छु,
1: त्यसमा चाहिँ अब मेरो अलिकति मैले फोकस नै पढाइलाई गरेको भएर अब त्यही भएर पनि म चाहिँ नेपालमा चाहिँ अब अलिकति नजिक नजिक ठाउँहरूमा चाहिँ पुगिरहेको हुन्छु, पहिला त गरेको दाइ होइन, अनि अहिले चाहिँ अब यता बाहिरतिर नै अलिक बिजी भएर, अनि यतातिर बिजी भएर अलिक खासै नगरेको मात्रै हो, तर सकेसम्म समेट्ने ट्राई गर्छु नेपालको प्रोग्राम पनि
0: पाएसम्म र तपाईँलाई अनुकूलता मिलेसम्म चाहिँ जानु।
1: हजुर हजुर,
0: के अब यो पाउन्ड डलर होइन दिनारको भ्यालु बढी भएर हो कि के हो नेपालको चाहिँ?
1: त्यस्तो भन्ने त हुँदैन अब, तर नेपालमा भन्दा चाहिँ बाहिर चाहिँ पाउन्ड अब पैसा भन्दा पनि माया सम्मान हुन्छ, अब नेपालमा भन्दा बाहिर पाइन्छ, अब कलाकारले खोज्ने पनि त्यही हो, पैसा त अब हामीले
0: भइहाल्छ,
1: एउटा बिजनेस गरेर एउटा काम गरेर जे गरेर पनि कमाउन सकिन्छ, तर कला सम्मान भन्ने कुरा त यतिकै कमाइँदैन नि त, जो कोहीले पनि कमाउन सकिँदैन नि।
0: हुन्छ अस्मिताजी, हामी कुराकानीलाई पनि बिबिचमा ब्रेक गर्दै गीत सङ्गीत पनि राख्नुपर्ने हुन्छ. तपाईँलाई म्यासेज र फोनहरू पनि आइरहेछ. एउटा गीत राख्छु, तपाईँले नि यो भिडियोमा चाहिँ अभिनय गर्नुभएको छ. तपाईँकै जिल्लावासी अग्रज मामा होइन घनबहादुर थापा मगर लेख्नुभएको एउटा लोक दोहोरी गीत छ, जसमा स्वर रहेको छ शान्ति श्री परियार र प्रेम घरतीको. शब्द हाम्रा घनबहादुर थापा मगरले नि लेख्नुभएको, अलिअलि लय पनि उहाँकै जस्तो लाग्छ होइन. र तपाईँको बेजोड नृत्य चाहिँ हामीले अब घनबहादुर थापा मगर युट्युब च्यानलमा गएर त्यो भिडियो हेऱ्यो भने देखिन्छ होइन. तर म अडियो चाहिँ श्रोतामाझ राख्छु है त.
2: होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त. मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो. यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो. तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र. ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ.
3: PFBS गोर्खा रेडियो.

0: कज सदर शांति श्री परिवार प्रेम व्यवस्था कार्तिकको स्वरमा रहेको यो गीत राखे कनबहादुर थापा मगरको शब्द संयोजन र लय संयोजन रहेको थियो र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वागत गर्न चाहन्छु र आजको अतिथि अस्मिताजीलाई पनि कार्यक्रम स्वागत गर्न चाहन्छु. अस्मिताजी यहाँलाई फेरि पनि स्वागत.
1: हजुर धन्यवाद.
0: यो गीतमा त खुबै मिठो नाच्नु भएको छ है. यस्तो बिट भएको गीतमा अलिकति डान्सिङ प्याटर्न गीतमा नाच्नु मजा आउँछ कि कुनै त्यस्तो छ नाच्दाखेरि कस्तो उसमा चाहिँ बढी इन्जोय हुन्छ कलाकारलाई तपाईँलाई भनौँ.
1: अब आफ्नो किसिमको हुन्छ. मलाई चाहिँ कल्चर गीतमै
0: कल्चर भन्दा होइन
1: अब फेरि प्रोग्रामहरूमा पनि अब अलिकति मोडर्न भन्दा पनि कल्चर बेस नै हुन्छ मेरो. होइन मोडर्न गर्नु पर्यो यताउति भन्यो कथकहरू गर्नु पर्यो भने त छुट्टै हुन्छ होइन. त्यही किसिमको हुन्छ तर धेरै जस्तो मलाई कल्चर गर्दै राम्रो लाग्छ. सबै गीत राम्रो लाग्छ तर कल्चर राम्रो लाग्छ.
0: यस्तो गीतहरू नाच्नु पनि अनि आफ्नो क्षमता देखाउनु पनि पाइन्छ होला होइन.
1: सहज हुन्छ.
0: सहज हुन्छ
1: हजुर.
0: कोरियोग्राफरको आवश्यकता पर्छ कि पर्दैन कि आफै गर्नुहुन्छ कति भिडियोहरू?
1: प्रायः सबैमा आफै गर्छु प्रोग्रामको त लगभग मलाई अहिलेसम्म प्रोग्रामहरू गरे मध्येमा चाहिँ कोरियोग्राफर लिएर मैले गरेको छैन.
0: युकेको प्रोग्रामको लागि सेड्युल यो गीतमा नाच्छु एउटा त्यो फ्रेम तयारी चाहिँ गरिसक्नु भयो त्यसो भने
1: त्यो सेट गर्दैछु प्रोग्राम.
0: गोर्खा कपमा कुन कुन गीतमा नाच्ने अर्को कार्यक्रममा कसरी नाच्ने भनेर होइन.
1: हजुर गोर्खा कपमा चाहिँ हाम्रो राङभाङ समाजले पनि सहभागिता हुँदैछ.
0: ए राङभाङ समाजको पनि सहभागिता रहेछ भनेपछि त त्यहाँ त झनै रमाइलो हुने भयो. धेरै उपस्थिति हुन्छ. हाम्रो बिएफएसले पनि गोर्खा कपको चाहिँ कहिले काहीँ लाइभ गरेको सुनिरहन्छु म युकेबाट होइन. भनेपछि तपाईँको त्यो प्रस्तुतिको पनि पक्कै पनि त्यो हामीले सुन्न पाउनेछौँ. यहाँ धेरै श्रोताहरूको प्रतिक्रिया देखिरहेको छु म पढ्छु है. त हाम्रो प्रेम विश्वकर्म दाइ चाहिँ तपाईँ अघिल्लोचोटि बेलायत जाँदाखेरि अब उहाँ चाहिँ अल्सोर्टबाटै हुनुहुन्छ है. अब देव ज्वेलरी अल्सोर्ट युकेबाट हाम्रो प्रेम दाइले टक्क तपाईँसँगको फोटो पनि पोस्ट गर्नुभएको छ. नमस्ते तुजी, अस्मितालाई बेलायतमा फेरि पनि स्वागत गर्न पाउने अवसरको लागि प्रतीक्षामा छौँ हामी. अनि यही मे 10 तारिकको कार्यक्रमको लागि हामी दुवैजना जाँदैछौँ. त्यहीँ भेट हुन्छ. युकेको बसाई सुखमय एवं फलदायी बनोस् भनेर मास्टर्स गरेकोमा बधाई. प्रेम विश्वकर्म दीप ज्वेलरी अल्सोर्ट युके भनेर लेख्नु भएको छ प्रेम दाईले. बेलायतबाट हुनुहुन्छ, अल्सोर्टबाट हुनुहुन्छ. कलाकारलाई माया गर्ने मान्छे प्रेम दाई अनि भाउजू पनि दुवैजना तपाईँको कार्यक्रममा यो 10 तारिक चाहिँ हामी अल्सोर्टको आम्पाहरूमै भेटौँला भनेर लेख्नु भएको छ. प्रेम दाईले केही भन्न चाहनुहुन्छ?
1: दाईलाई धेरै धेरै धन्यवाद. र हाम्रो लास्ट टाइम भेट भएको थियो दाईसँग, छोटो मिठो भेटघाट प्रोग्राममै भएको थियो होइन. अनि दाईलाई धेरै धेरै धन्यवाद. र हाम्रो चाहिँ ठ्याक्कै 10 तारिक दाई भाउजू नै आउँछु भन्नुभएको छ. त्यही दिन भेट हुन्छ है दाई. मैले प्रतीक्षामा छु तपाईँहरूलाई भेट्नको लागि.
0: अल्सोर्टमा यसो घुम्दै दाई भाउजूको पसल पनि जानुहोस् अल्सोर्ट.
1: हजुर स्योर स्योर.
0: हस् सुन त महँगो छ, सुन किन्ने चाहना छ भने चाहिँ बेलायतबाटै अलिक सस्तो पाइन्छ. दाईको पसलमा गयो भने त अलिअलि डिस्काउन्ट पनि पाइन्छ होला. प्रेम दाईलाई फेरि मैले ग्राहक भड्काएर नभन्नुलाई दाई मैले रमाइलोको लागि है. र प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. कलाकारलाई माया गर्ने मान्छे प्रेम विश्वकर्म दाई अनि भाउजूलाई पनि नमन भने. र यसै गरी यहाँ कैलास अन्त लिम्बू ननिटन युकेबाट लेख्नुहुन्छ. ननिटनतिर कार्यक्रमको सेड्युल बनेछ कि छैन?
1: त्यतातिर त छैन ल, म त त्यतातिर गाजेन जस्तो लाग्यो त.
0: ल कैलाश भाइ ननिटनतिर के कस्तो छ है बुझिदिनुहोस्. उहाँ लेख्नुहुन्छ त्यहाँ पनि हुन्छ कार्यक्रम. नमस्ते तुजदाई, अनि आज बुधबारको लभली कार्यक्रम स्वर्णिम सङ्गममा आउनु भएको गेस्ट डान्सर अनि सिङ्गर अस्मिता राणा सिस्टरलाई पनि नमस्कार. हजुरहरूको यो रमाइलो कुराकानी सुनेर भलाकुसारी सुनेर स्वर्णिमसँग कार्यक्रमको इन्जोय लिइरहेछु भनेर लेख्नु भएको छ. र तपाईँलाई एकदम धेरै सफलताको शुभकामना. वेलकम टु युके भनेर लेख्नु, सेफ फ्लाइट भनेर लेख्नु भएको छ कैलाश अन्त लिम्बूले. कैलाशजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र डान्सर गायिका भनेर लेखिहाल्नु भयो होइन. तपाईँको यो कला क्षेत्रको चाहिँ आगमन चाहिँ गायन यात्राबाटै भएको है सुरुवात चाहिँ?
1: हजुर मेरो चाहिँ ब्याचलर चाहिँ डान्स म्युजिक नै हो, आर्ट नै हो कि ब्याचलर गर्दाखेरि चाहिँ. अनि स्टार्टिङमा चाहिँ मैले चाहिँ गीत गाएर चाहिँ सुरुवात गरेँ. अनि पछि चाहिँ मैले धेरै गीत पनि गाइनँ दाइ. अनि पछि चाहिँ अनि आफैलाई पनि कम्फर्ट चाहिँ मलाई गीतमा भन्दा पनि डान्समा. मैले जब अलि वर्षपछि चाहिँ होइन आफूले आफूलाई चिन्ने मौका पाएँ होइन, मलाई गीतमा भन्दा चाहिँ डान्समा ठिक छ भनेर चाहिँ मैले प्रोफेसनली अब यो दुइटालाई चाहिँ एउटा चुज गर्दाखेरि चाहिँ डान्सलाई चुज गरेँ
0: भने तपाईँको सो जजमेन्ट. मैले चाहिँ अब गायनमा भन्दा पनि नृत्यमै अलिकति आफ्नो क्षमता आफ्नो कला प्रदर्शन गर्न सक्छु भने त्यो एउटा आत्मविश्वास बढ्यो
1: बढ्यो अब जस्तो हुन त अब अहिले कति कतिजनाले अब गाई पनि राख्नुपर्छ तर मलाई चाहिँ त्यो लाग्दैन कि अब नाच्नु पनि पर्यो गाउनु पनि पर्यो भन्ने चाहिँ लाग्दैन अहिले पनि अब डान्सलाई नै कन्टिन्यू बढाऊ होइन अब आफूले भिडियोहरू त्यस्तै अनुसार गरौँ भन्ने चाहिँ लाग्छ
0: राम्रो कुरा किनकि कहिले काहीँ दुइटै खुट्टामा भनौँ दुइटा नाउँमा खुट्टा राख्दाखेरि डुब्ने डर हुन्छ भने जस्तै होइन एउटा नाउँमै हिँड्नुपर्छ भन्ने तपाईँले एउटा नृत्यलाई चाहिँ तपाईँले रोज्नुभयो र केही हदसम्म अब अहिले सफल हुनुभयो जस्तो लाग्छ किनकि देश विदेशको कार्यक्रममा निरन्तर तपाईँ बिजी हुनुहुन्छ व्यस्त हुनुहुन्छ र सायद त्यो निर्णय राम्रै गरे जस्तो लाग्छ होला किनकि यसरी देश विदेशको कार्यक्रम धेरै गायक गायिकाहरू गएको देख्छ तर तपाईँहरू जस्तै यो नृत्य गर्ने डान्सरहरू होइन अलिक कम गएको देख्छ तर त्यसमा कम मध्येमा तपाईँ पर्नु भएको छ केही नामहरूमा होइन
1: कमै हुन्छ दाइ जस्तो सिङ्गर यो फेरि अहिले चाहिँ त्यस्तो पनि लाग्छ कि सिङ्गर भएको भए यदि मैले त प्रोफेसनललाई अगाडि बढाएको भए यस्तो हुन्छ सिङ्गरलाई चाहिँ अलिकति बढी नै अपर्च्युनिटी हुन्छ डान्सरलाई भन्दा फेरि डान्सरलाई भन्दाखेरि सर्जकहरूलाई अलिक कम हुन्छ कमेडियनहरूलाई झन् कम हुन्छ होइन जो सिङ्गरको तुलनामा चाहिँ डान्सरलाई चाहिँ अलिक पर्फर्ममा पनि एकदमै अलिक कमै हुन्छ बाहिरतिर या नेपालमा पनि अब बाहिरतिर त अझ महत्त्वको साथ नै के अरे लानुहुन्छ कि अब पारिश्रमिकदेखि लिएर सबै कुराहरू नै राम्रो गर्नुहुन्छ बाहिर माया त्यस्तै हुन्छ नेपालमा चाहिँ पारिश्रमिकदेखि नै म अलिकति नेपालको प्रोग्रामहरूमा जोइन नहुने पनि त्यही हो पारिश्रमिकदेखि लिएर नै अलिकति एकदमै कम गर्नुहुन्छ कि जुन सिङ्गरको तुलनामा हुँदै हुँदैन हुँदैन तर बाहिरतिर चाहिँ हुन्छ फेरि
0: यसो हेर्दा त अहिले पछिल्लो समय त तपाईँहरू जस्तो डान्स गर्नेहरूको लागि चाहिँ फिजिकल्ली अलिक बढी एक्सर्साइज पनि गर्नुपर्छ सिङ्गरहरूले कहिलेकाहीँ चिटिङ गरेको पनि देखिन्छ कि स्टेजमा होइन भनौँ लिपसिङ गरिरहेको देखिन्छ होइन त्यही भएर पनि फिजिकल्ली चाहिँ तपाईँहरूलाई अलिक बढी नै एक्सर्साइज हुन्छ होला होइन सिङ्गरको तुलनामा
1: एकदमै एक्सर्साइज पनि हुन्छ दाइ अनि अर्को कुरा चाहिँ म युके आउनुभन्दा तपाईँलाई देख्नु पनि हुन्छ म लगभग 8-10 केजी नै घट्यो युके हुँदाभन्दा अहिले
0: मान्छे युके हुँदाखेरि चाहिँ मोटायो भएर आउँछ भन्छ नि खानपिनले गर्दाखेरि होइन यहाँ तपाईँहरू जस्तो चाहिँ नाचेर नै कार्यक्रममा व्यस्त भइरहेको हुन्छ अलिकति एक्सर्साइज भएर घट्ने है हामी कुराकानीलाई फेरि निरन्तरता दिउँला यसबिचमा एउटा नाच्ने गीत सुनाउनु मन लाग्यो अघि हरिराईजीको मैले प्रसङ्ग उठाएँ होइन हरिराईजीले नि गाउनु भएको एउटा गीत सुनाउँछ है त मिलिन राई र हरिराईको स्वरमा

0: हजुर, श्रोताहरू, हरिराईको स्वरमा यहाँ गायिका मेलिना राईले साथ दिनुभएको थियो यो गीत पश्चात। फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अस्मिता राणा हुनुहुन्छ हाम्रो साथमा। गायनबाट यात्रा प्रारम्भ गरेर पछिल्लो समय नृत्य विधामा उहाँ अलिक वक्त अलिकति व्यस्त हुनुहुन्छ र बेलायत जाँदै हुनुहुन्छ। राङमाङ समाज बेलायतको आयोजनामा निमन्त्रणमा जाँदै हुनुहुन्छ र बेलायतका विभिन्न ठाउँमा कार्यक्रमहरूको चाहिँ सेड्युल तयार पनि भइसकेको छ र अन्य ठाउँहरूमा पक्कै पनि उहाँ पुगेपछि कार्यक्रम सेड्युल हुने नै छ। र फेरि पनि अस्मिताजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अस्मिताजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: हजुर दाइ, धन्यवाद।
0: यो नृत्य यात्रा है कसरी प्रारम्भ भयो, थोरै बताइदिनुहोस् न। ठक्कै गायन यात्राहरू मरिनु भएको कुरा अघि गरिहाले होइन, तर यो यो क्षेत्रको सुरुवाती के कारणले केबाट प्रभावित भएर हुनु?
1: यो चाहिँ कस्तो अचम्मक्यो, जस्तो स्कुल लेभलमा चाहिँ अब डान्सहरू गरिन्थ्यो, प्रोग्रामहरूमा पनि हामी सहभागी भइन्थ्यो। म चाहिँ एक्स्ट्रा एक्टिभिटीमा पनि राम्रो थिएँ, अब पढाइमा पनि राम्रै भनौँ होइन। अनि सरहरूले पनि एकदमै अब अरू ठाउँ ठाउँमा पनि धेरै जानुहुन्थ्यो। अब त्यो गर्ने क्रममा पनि अब फेरि त्यतिखेर नै अब म अब गीत गाउँछु, नाच्छु, म नाच्न सक्छु होला भन्ने त थिएन। अब काठमाडौँ चाहिँ अब पढ्न नै आएँ। एसएलसी दिइसकेपछि चाहिँ अब आफ्नो पढाइलाई कन्टिन्यू गर्न भनेर प्लस टू पनि जोइन गरेँ, ब्याचलर पनि जोइन गरेँ। अब ब्याचलरमा चाहिँ ब्याचलर फर्स्ट सेम पढ्दा चाहिँ मैले चाहिँ गीत गाउने अवसर पाएँ, गीत गरेँ, अब गीत गाएँ होइन। अनि त्यसपछि चाहिँ त्यो गीतमा मै पनि भिडियो गरेको हो। अनि त्यसपछि चाहिँ अब नृत्यलाई नै अगाडि बढाउँछु भनेर त दाइ अब पछि आफैले आफैलाई जज गरे हो कि दाइ। अब जस्तो अब मेरो छेउमा त केमा छ त भन्ने, त्यतिखेर त अब त्यतिकै हचुवाको भरमा नै हो नि त मैले जस्तो गीत गाएको नाचेको त होइन। अनि जब अनि ब्याचलरमा चाहिँ मैले जब आर्टबाट चाहिँ ब्याचलर गर्ने अवसर पाएँ, ब्याचलर कम्प्लिट गरेँ भनौँ न, डान्स म्युजिकबाट चाहिँ दुइटैलाई कम्पेयर गर्दाखेरि चाहिँ मेरो क्षमता चाहिँ अब पढाइलाई नि कन्टिन्यू गर्छु र मेरो क्षमता चाहिँ सिङ्गिङमा भन्दा चाहिँ डान्सिङमा छ जस्तो लागेर र नि म चाहिँ त्यसरी नै कन्टिन्यू फेरि गरेको दाइ।
0: त्यसरी तपाईँले यसलाई कन्टिन्युटी दिनुभयो।
1: जोस् भनौँ न, मलाई अरूले भन्दा पनि अब मैले स्टडी गर्ने लेभलमै डान्स र म्युजिक दुइटै गरेँ। त्यसमा चाहिँ अब अरू त्यसमा चाहिँ अब आफू कोहीमा सक्षम छु त भन्दाखेरि चाहिँ आफूले आफूले होइन, म त सिङ्गर भन्दा चाहिँ अब डान्समा चाहिँ अलिकति राम्रो छ कि भनेर अब अरूले त सबैमा राम्रो भन्छन् र नजिकको मान्छेहरूले चाहिँ तिम्रो डान्समै राम्रो छ भन्ने कुराहरू पनि गरेँ। त्यसपछि चाहिँ अनि फ्यामिलीको सपोर्ट भइहाल्यो, त्यसपछि चाहिँ कन्टिन्यू भयो।
0: त्यसरी कन्टिन्यू तपाईँ नृत्य क्षेत्रमा भनौँ
1: हजुर
0: आबद्ध हुनुभयो होइन। र यसबिचमा केही प्रतिक्रियाहरू रहेको छ, पढिहाल्छु, उहाँलाई धन्यवाद दिनुहोला। नुतन भुषालजीले इजरायलबाट नमस्कार सर, साथै पाहुनाजीलाई पनि नमस्ते अस्मिता बहिनीलाई भनेर लेख्नु भएको छ। अनि उहाँको कला यात्राले शिखर चुमे शुभकामना छ भन्नुभएको छ।
1: थ्याङ्क यू सो मच।
0: उहाँ चाहिँ इजरायलबाट हुनुहुन्छ, दिदी हुनुहुन्छ।
1: दिदी हुन्छ दिदी, थ्याङ्क यू।
0: तपाईँ पुग्नु भएको छ इजरायल चाहिँ? पुग्नु भएको छ
1: इजरायल, पुगेको छैन दिदी।
0: कुनै दिन जोड्ला होइन?
1: हजुर, कुनै दिन जोड्ला।
0: होमा पाइम लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसी साथै प्यारी बहिनी डान्सर गायिका अस्मिता प्रति पनि नमस्कार छ। हजुरहरूको मिठो कुराकानी सुनेर खुसीको साथ बसिरहेको छु र आइतबारको कार्यक्रममा आउने सोच बनाउन थालिसकेको छु भन्नुभएको छ है। अल्ट्रसाउन्डमा हुने, सायद उहाँ अल्ट्रसाउन्डमा हुनुहुन्छ होला। भयो भने जुलाई 11 लिम्बूहरूको महान चाड याक्थुम चुम्लुङमा पनि हुनेवाला छ, के कसो हुन्छ होला नि भन्नुभएको छ उहाँले। है जुलाई 11 कुरा गर्नुभएको छ है, सम्झनुहोस्, आइहाल्छु होइन, समय सेड्युल मिल्यो भने होइन। पहिले आउनुहुँदा पनि हाम्रो भेट भएको थियो, यो पटक पनि आउँदै हुनुहुँदो रहेछ, खुसी लाग्यो, स्वागत छ युकेमा भन्नुभएको छ।
1: थ्याङ्क यू सो मच। भाउजूसँग चाहिँ एकदमै सर्ट भेट भएको थियो हाम्रो अल्ट्रसाउन्डमा होइन, अनि हाम्रो म्यासेजमा कुरा भइरहेको छ भाउजूसँग। थ्याङ्क यू भाउजू। र जुलाई 11 लागि चाहिँ अब मेरो पनि सेड्युल हेर्छु, अनि हामी 10 तारिक नै अब दिदीले आउने सोच गराइसक्नु भएछ होइन, फेरि हामी भेटेर अनि कुराकानी गरेर मेरो सेड्युल कस्तो छ जुलाई 11 म तपाईँलाई भन्छु, अनि तपाईँहरूको पनि के प्रोग्राम हो, फेरि त्यसमा हामी छलफल गरेर अगाडि बढ्छौँ भाउजू। थ्याङ्क यू सो मच।
0: लीलाराज कामबाङजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, उहाँ अक्सफोर्डबाट हुनुहुन्छ है, उहाँ पनि कुशल शब्दशिल्पी गीतकार। यो आँखाले देखे जति भेटिदो रहेछ लेखान्ताले लेखेपछि नमेटिदो रहेछ जाली रुमाल छेउछेउमा फुर्काछ क्यारी जोबान जान्छ नि सुर्था छ रिना मगरज्यूको बेजोड अभिनयमा आज यो गीत बहिनी अस्मिता मगर र तुलसी बस्ने सरको अभिनय हेर्न पाए क्या बात हुने थियो भन्नुभएको छ अभिनय कसरी गर्नु हौ रेडियोमा अनि यो गीतमा एकपटक बेबेस गोर्खा रेडियो स्टुडियो तताउनु पर्यो भन्ने भन्नुभएको छ है सर अनि अनि होइन मगर समुदायमा के त्यस्तो छ हौ 101 बबाल डान्सर बाफ रे बाफ टेरिया मगर पनि त्यस्तै मेरो प्रश्न है बहिनीलाई अनि बेलायतमा स्वागत छ थर्पू समाज युकेको कार्यक्रममा हजुरलाई निम्त छ है अनि अहिले हाम्रो कार्यक्रम जुन महिना तिर जस्तो लाग्यो बाँकी कुराकानी यतै गरौँला त यसो भन्दै गर्दा मैले नमस्कार भन्न नि भुलेछु नमस्कार भन्दै सम्पूर्ण नियमित श्रोताहरूलाई सबैलाई सम्झना सुनाइदिनु होला धन्यवाद अन्त्यमा अभिनय नगरे पनि गीत चाहिँ बज्नै पर्यो है हजुर भन्नुभएको छ
1: दाईको फेरि यति मिठोहरू दाई भेटौँ न कमेन्ट पनि कति लामो
0: गीतकार हुन् त साहित्यिक भाषामा
1: अनि यति साहित्यिक भाषामा त मलाई भन्न आउँदैन दाई होइन तपाईँ उहाँलाई जस्तो साहित्यिक भाषामा त भन्न आउँदैन
0: थर्पू समाजको कार्यक्रमको लागि उतै भेटौँला भन्नुहुन्छ हुन्छ
1: त्यतिखेरै भेटौँला तपाईँहरूको प्रोग्राम कतिखेर छ अनि हाम्रो युकेमै भेट हुन्छ दाई थ्याङ्क यू सो मच यति मिठो कमेन्टको लागि
0: तपाईँले भन्नुभयो गीत चाहिँ म केही छिनपछि राख्छु एउटा छोटो विश्राम लिन्छु उहाँ गीतकार भनेर तपाईँलाई प्रमाणित गराउनुको लागि उहाँले लेख्नुभएको एउटा मारुनी शैली गीत राख्छ है त
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.
3: BFPS Gorkha Radio.

0: यो रमाइलो गीत राखेँ मैले लीलाराज कामबाङको गीत रचना मेचु धिमाल र परेश राईको स्वरमा र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। पुष्कर सुनवारको सङ्गीत रहेको थियो। अस्मिताजी स्वागत छ फेरि पनि।
1: अघि
0: कस्तो मिठो मिलाएर प्रतिक्रिया लेख्नु भएको लीलाराज कामबाङजीको रचनाको गीत, यो कुन प्रकारको गीत हो तपाईँलाई थाहा छ?
1: हजुर, यो चाहिँ
0: नाच्ने भएको
1: मारुनी गीत हो, हाम्रो मगर समुदायको गीत हो, एकदमै राम्रो लाग्यो मलाई। अघि मैले भनिरहेको थिएँ नि दाइलाई, यस्तो मिलाएर के भनेको, यति राम्रो यति मिठो गीत रहेछ दाई, धेरै धेरै धन्यवाद दाई, हामी मिलेसम्म भेट्नेछौँ।
0: अब
1: उहाँले प्रोग्रामकै कुरा गर्नु भएको छ, भेट्नेछु उहाँलाई
0: प्रोग्राममा होइन। र उहाँले भन्नुभयो गीत चाहिँ म केही छिनपछि कार्यक्रम पुछारमा सुनाउला, जुन गीतमा चाहिँ अब रिना थापा मगर चिन्नु पनि हुन्छ, उहाँको भनौँ नृत्य रहेको छ है। लीलाराजजीले अनुरोध गर्नुभयो त्यो गीत त म केही छिनपछि राख्नेछु, यहाँ प्रतिक्रियाहरू पढिहाल्छु है। हाम्रो आच्यु प्रेमजीले चाहिँ युकेबाट लेख्नुहुन्छ, वेलकम टु अस्मिता राणाजीलाई, 23 मेमा स्याङ्जाली कप भलिबल टुर्नामेन्ट हुँदैछ रिडिङ युकेमा, अनि त्यही दिन साँझमा मोमो नेपाल रेस्टुरेन्ट एन्ड लन्चमा चाहिँ अस्मिता राणा, मन्जु विक्कर र कृष्ण सुवेदीको प्रोग्राम हुँदैछ है भनेर लेख्नु भएको छ। ल, के भन्न चाहनुहुन्छ
1: दाइ? प्रोग्राम त सबै फिक्स जस्तै भयो त, 23 मा पनि भएछ। ल, मसँग कुरा गर्नु भएको थियो उहाँले चाहिँ, मलाई चाहिँ लास्ट टाइम चाहिँ हाम्रो भेट भएन उहाँसँग चाहिँ होइन, अनि धेरै सपोर्ट गर्नुहुन्छ भन्ने मैले पनि सुनेको कलाकारलाई,
0: कलाकारलाई माया गर्ने मान्छे हाम्रो आचु प्रेमजी, कहिले काहीँ उहाँ राम्रो राम्रो गजलहरू गीतहरू पनि लेखिरहेको उहाँको फेसबुक पेजमा देख्छु है, संस्थाय हुनुहुन्छ उहाँले है।
1: अब चाहिँ उहाँले प्रोग्राम पनि स्योर गरिदिनु भयो, धेरै धेरै धन्यवाद होइन, अनि हामी स्योर भेट्नेछौँ।
0: ल, धन्यवाद भन्न चाहन्छु आचु प्रेमजीलाई। रिडिङ युकेबाट हुनुहुन्थ्यो उहाँले, रिडिङको कुरा गर्नुभएको छ। अब उता ओइलिङ लन्डनबाट पार्वती गुरुङज्यू लेख्नुहुन्छ, पार्वती नेपाली, तुलसर लगायत यति बेला संसारभरिबाट बिएबिएस रेडियो सुनेर बसिरहनु भएका सबै श्रोताजनमा नमस्कार। आज हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हाजिर जनाए, आज बुधबारको कार्यक्रम सुनेर रमाइरहेको छु। आजको हाम्रो पाहुना गायिका र डान्सर अस्मिता बहिनीलाई नमस्ते, युकेमा स्वागत छ, अझै सफलताको शुभकामना, हजुर लगायत सम्पूर्णमा हरेक दिनको शुभ होस् भन्ने कामना भन्नुभएको छ है। उहाँलाई धन्यवाद दिन चाहन्छु। हाम्रा पार्वती गुरुङजी ओइलिङ लन्डनबाट हुनुहुन्छ, तपाईँ केही भन्न चाहनुहुन्छ उहाँलाई?
1: हजुर दिदी, दिदीसँग त स्याङ्जे समाजको प्रोग्राममा पनि भेट भएको थियो, सौभाग्य समाजको प्रोग्राममा भेट भएको थियो होइन, अब सरी स्याङ्जे समाजको चाहिँ लास्ट टाइम मैले प्रोग्राम गर्न पाइनँ, सौभाग्य समाजकोमा भेट भएको थियो, एकदमै धेरै उहाँ पनि तपाईँले के भन्ने यो के भन्छ, सबैले माया गर्नुहुन्छ कि कलाकारलाई, यति धेरै माया गर्नुहुन्छ, उहाँ समाजसेवी हुनुहुन्छ, कलाकारले एकदम माया गर्नुहुन्छ दिदी, अनि हामी फेसबुकमा कनेक्टमा भेट पनि भइरहेको हुन्छ, कुराकानी भइरहेको हुन्छ, अनि हाम्रो अहिले सौभाग्य समाजको प्रोग्राममा पनि हामी भेट्नेछौँ दिदी, एकदम धेरै खुसी लाग्यो, थ्याङ्क यू सो मच दिदी।
0: धन्यवाद दिन चाहन्छु पार्वती नेपाली दिदीलाई, तपाईँले दिदी भने मैले पनि दिदी बोलिहालेँ है, नमस्कार भन्न चाहन्छु। अनि छवि थापा मगरज्यू लेख्नुहुन्छ, फोक्सटन के न्युकेबाट हुन्छ, नमस्ते तुलजी, अनि आजको पाहुना डान्सर अनि गायिका अस्मिता नानीलाई पनि नमस्ते, हजुरहरूको यो कुराकानी र गीत सङ्गीत सुरुदेखि नै सुनिरहेछु, उहाँलाई फेरि युकेमा स्वागत छ, शुभयात्रा भनेर लेख्नु भएको छ, आशा छ भेट्ने भन्ने, छवि थापाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ अन्य प्रतिक्रियाहरू छन् भने पढिहाल्छु है, होमाजीको पढिसके, अनि मिनी कालीकोटे राईजी लेख्नुहुन्छ, उहाँ पनि आसपोर्टबाट हुन्छ, नमस्ते तुलजी, साथै आजको पाहुना नानीलाई पनि नमस्कार, कुराकानी गीत सङ्गीत सुन्दै साथ दिइरहेछु, अन्तिम समयसम्म सुन्नेछु भन्नुभएको छ। अब आसपोर्टतिर चाहिँ के छ कार्यक्रम? उहाँलाई पनि धन्यवाद छ मिनी कालीकोटे राईजीलाई।
1: हजुर, आसपोर्टमा चाहिँ मगर सङ्क्रान्तिहरूको प्रोग्रामहरू कुरा भइरहेको छ दाइ,
0: ए भनेपछि त्यता पनि कार्यक्रम चाहिँ हुने,
1: पहिला चाहिँ धेरै गरेँ मैले त्यतातिर प्रोग्राम चाहिँ
0: आसपोर्टमा,
1: हजुर
0: यसपालि के हुन्छ
1: अब मेरो पनि अरू प्रोग्रामहरू जुदेन भने हामी भेट्नेछौँ,
0: प्रोग्राम त पटापट भइरहेछ, आज पनि कतिजना जस्तै यहाँ अब लीलराजजीले भन्नुभयो, होमा पाइनजीले भन्नुभयो होइन, बेबेसमा हामी कुराकानी गर्दै उहाँहरू जोडिनु भयो हाम्रो कार्यक्रममा पनि, तपाईँहरूको सहभागिता हुनुपर्छ,
1: तपाईँसँग आएपछि प्रोग्राम पहिला पनि त्यस्तै भएको थियो नि,
0: बेबेस गोर्खा रेडियोको सबभन्दा ठुलो मकसद भनेको तपाईँहरूलाई हामीले श्रोतासम्म पुर्याउने होइन, श्रोताहरूको माया तपाईँहरूले पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो र उहाँहरूले सम्झिराख्नु भएको छ. लीलराजजी अब युके आउँदै हुनुहुन्छ, अब सोसियल साइटमा उहाँको फेसबुकमा चाहिँ लीलराज काम माग्ने छ है. अब थर्पू समाजको कार्यक्रममा चाहिँ तपाईँको पनि सहभागिता रहोस् भन्न चाहन्छु. उहाँ त फेरि अहिले बेलायतमा बसेर समाजसेवी पनि हुन्छ, धेरै समाजसेवाको काम गर्नुभएको छ. घनबहादुर थापा मगर दाई जस्तै है, मामा जस्तै तपाईँको है. अनि अहिले उहाँ तपाईँ पाँच थर कुनै दिन कार्यक्रममा जानुभयो भने चाहिँ उता यङ रक एफएम पनि छ है, उहाँहरूले नै सञ्चालन गर्नु भएको छ. भनेपछि गीत पनि त्यस्तै राम्रो लेख्नु भएको छ, के थाहा बेलायतमा पुगेको एउटा गीत चाहिँ यतै भिडियो गरौँ नाचौँ भनेर होइन.
1: दाईसँग हाम्रो स्योर भेट हुन्छ.
0: ल, लीलराजजीले भन्नुभयो गीत चाहिँ म केही छिन पछि राख्नेछु. उहाँले चाहिँ अघि एउटा जिज्ञासा पनि राख्नु भएको छ, मगर कलाकारहरू डान्समा पक्त छन् भन्नुभएको छ है. सायद तपाईँहरूको यो एउटा कल्चरहरू पनि अब भनिन्छ नि, अब सोरठी तपाईँहरूकै हो होइन, अघि भन्नु मारुनी हाम्रो भने जस्तै, त्यो एउटा भनौँ कल्चरको पनि प्रभाव चाहिँ हो है. जस्तै यहाँ अहिले एउटा गीतको अनुरोध गर्नुभएको छ, हामी कार्यक्रम पुछारमा सुनाउला. रिना थापा मगरलाई चिन्नुहुन्छ नि?
1: हजुर, दिदीलाई चिन्छु. कल्चर अनि प्लस आफ्नो ठाउँ पनि हो. अब स्याङ्जा भन्नुपर्छ त्यही यतिकै लोकदोरीको खानी नै भनौँ न, लोकदोरीतिरको चाहिँ. अनि सबै कुरा हो दाइ.
0: अब हामी कार्यक्रममा समय बितेको नि पत्तै भएन. अघि तपाईँ भन्नुहुन्थ्यो गीत बज्दै गर्दा कति छिटो समय गएछ दाइ भन्दै हुन्थ्यो. हामी कार्यक्रममा पुछारतिर आइसकेको छौँ र अन्तमा तपाईँलाई म शुभयात्रा भन्न चाहन्छु. पर्सिको लागि बेलायत दोस्रो पटक जाँदै हुन्छ र बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने संसारभरिको श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ?
1: हजुर दाइ, सर्वप्रथम त तपाईँलाई धेरै धेरै धन्यवाद दाइ. हाम्रो यो तिन चार पटक नै भेट भयो होला है, यसरी नै अब भेट भइराख्न पाइराखौँ, किनकि यहाँ आइसकेपछि म एकदम लक्की फिल पनि गर्छु. अनि हाम्रो मलाई अहिले निमन्त्रणा गर्नु नै राङबाङ समाज युकेको आदरणीय शारदा गुरुङ मामा माइजु. शारदा मामाको बारेमा चाहिँ म एकदमै के उहाँको बारेमा पनि व्याख्या गरेर सक्दिनँ दाइ. एकदम समाजसेवी हुनुहुन्छ र अहिले सहारा समाज युकेको पनि अध्यक्ष हुनुहुन्छ. अनि मलाई मात्रै होइन कि सबै कलाकारहरूलाई माया गर्नुहुन्छ मामाले चाहिँ. अनि मामा लगायत सम्पूर्ण कार्य समितिलाई एकमिष्ट रूपमा सम्झिन चाहन्छु, जसले गर्दा म अहिले युके जाने अवसर पाइरहेको छु. र युकेमा रहनुहुने सम्पूर्ण मेरो पारिवारिकदेखि लिएर आफन्तहरू, मामा माइजूहरू, बाजे बजेहरू सम्पूर्णमा एकदमै धेरै अब भेट हुनेछ. अब पहिला जस्तो माया गर्नुहुन्थ्यो युकेवासीहरूले, यति धेरै प्रोग्रामहरू दिएर मलाई विदाई गर्नुभएको थियो, माया पाइरहेको थियो. अब आउने दोस्रो पटक पनि त्यही माया पाउने आश गरिरहेको छु. र पहिला छोडेको प्रोग्रामहरू चाहिँ म एकमुष्ट रूपमा अहिले मिलाएर समेट्ने प्रयास गर्नेछु. र अन्त्यमा बिएफएक्स रेडियो सुनेर बस्नुहुने सम्पूर्ण यहाँ देशभरि नै भनौँ न, यहाँ नेपालमा मात्रै होइन, हङकङदेखि लिएर सबै ठाउँमा बिएफएक्स चाहिँ एकदमै धेरै लोकप्रिय छ. झन् म युके गरेर पो थाहा भयो यति धेरै लोकप्रिय रहेछ यहाँ भनेर चाहिँ होइन. सम्पूर्णलाई म मे 8 तारिक युके आउँदैछु र मे 8 तारिक युके आए लगतै 10 तारिक चाहिँ आदिवासी जनजातिको प्रोग्राम एम्पायर अल्ट्रासाउन्डमा हुँदैछ. त्यहाँ पनि सम्पूर्णलाई चुले निम्त भन्न चाहन्छु. र युके पश्चिमजेल सम्पूर्ण युकेवासीहरूले माया गर्नुहुन्छ भन्ने कुरामा पनि विश्वस्त छु. र धेरै धेरै धन्यवाद बिएफएक्स रेडियो.

0: नेकपा संयुक्त कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्री ओलीकै बाटोमा हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाडौँको बबरमहल सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै बालेनले पनि उही हालत बेहोर्नुपर्ने चेतावनी दिनुभएको हो।
1: नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छ। तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि सङ्कटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ। यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
0: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोर बाटो हिँड्न थालेको भन्दै भूषालले लक्षण देखिसकिएको टिप्पणी समेत गर्नुभएको छ।
1: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यक नै थिएन। यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। बढीमा एक महिनाभित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
0: लोपोन्मुख राउटीहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहजता होस् भन्ने उद्देश्यले सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आएको भए पनि त्यसको सदुपयोग भन्दा दुरूपयोग बढ़ी देखिएको छ। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
2: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा

0: भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
1: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अण्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है, अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
0: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटीहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया शाही,
2: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला रक्सिने नै हुने चिया, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने चिया, नखाने चिया, हामी पनि अलिअलि अब पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाया थियो, आज पनि अलिकति यति एक गिलास झोल हामी पनि खाया छौँ। धात कुरा गिराएर क्या फाइदा छ? अरूले धात्याएर फाइदा हुँदैन, अरूले ठेगेर फाइदा हुँदैन।
0: तथ्याङ्क अनुसार सामाजिक सुरक्षा बापत राउटे समुदायको एकै घरमा चौमासिक 1,00,000 रुपियाँसम्म भत्ता जाने गरेको छ, तर यो रकमले उनीहरूको जीविकोपार्जनमा सुधार गर्नुको साटो झनै पर निर्भरता बढाएको छ। काठका सामग्री बनाएर जीविकोपार्जन गर्ने उनीहरूको पुर्ख्यौले सिप र पौरख हराउन थालेको छ। प्रदेश सरकारले राउटे नीति र करिडोरको अवधारणा अघि सारेको छ, तर त्यसले सार्थकता पाउन सकेको छैन। वार्षिक लाखौं रुपियाँ खर्चिए पनि राउटे समुदायको न स्वास्थ्य सुधारेको छ, न त संस्कृति नै बचाएको छ। बरु अस्वस्थ खानपान र मदिराले प्रजनन स्वास्थ्य र औसत आयुमै गम्भीर असर पारिरहेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्न अमेरिकी नौसेनाले गर्ने गस्ती केही समयका लागि रोकिने बताउनु भएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिने नसकिने विषय कुरिरहेकोले हालका लागि नौसैनिक गस्ती रोकिने उहाँको भनाइ छ। होर्मुजको व्यापारिक जलमार्गमा तेहरानले अवरोध गर्न थालेपछि तेलको मूल्य आकाशिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो। गोर्खा रेडियो। Voice of Digital, entertaining the nation.

हजुर, बाबुल गिरीको आवाजमा सुन्दै थियौँ यो एउटा मिठो गीत। र यसैको साथसाथमा प्रिय श्रोता पनि तपाईँको श्यामा कार्यक्रम दिवाकोशीले लिएर पसिरिसनबाट हाजिर भइसकेकी छु। समय दिउँसोको अहिले 1:11 गएको छ र यहाँको श्यामा ठिक 4 बजेसम्मको लागि यो प्रस्तुतिलाई लिएर म आइसकेँ। पक्कै पनि तपाईँहरू सबैको साथ मिल्नेछ भन्ने आशा गर्दछु यतिखेर। त यहाँहरू सबजना अहिले आराम कुशल रहिकन कार्यक्रममा साथ दिँदै हुनुहुन्छ होला भन्ने मैले आशा गरेको छु। त आजको तिथिमितिको कुरा गर्न सबैभन्दा पहिला त नेपाली पात्रलाई नै पल्टाउनु पर्ने हुन्छ। आज विक्रम सम्म 2083 साल पर्न गएको छ। आज चाहिँ वैशाख महिनाको 23 गते, तदनुसार आज अङ्ग्रेजी क्यालेन्डर अनुसार भने 6 मे 2026 आज ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि बुधबारको दिन। त आजको यो प्रस्तुतिलाई लिएर म तपाईँको सेवामा आइसकेकी छु। तपाईँहरू सबैले कार्यक्रम अन्तर्गतका मिठा मिठा गीत सङ्गीतहरूलाई सुनेर आज इन्जोय गर्नुहुनेछ भन्ने आशा गरेको छु। स्पेसली आज चाहिँ कार्यक्रममा प्राय गीत सङ्गीतहरू नै रहनेछन्। आज सङ्गीतमय नै हाम्रो प्रस्तुति रहनेछ अनि भनौँ न कार्यक्रम अन्तर्गत भनौँ के कस्ता सरसामग्रीहरू के कस्ता चाहिँ अब समसामयिक विषयवस्तुका कुराहरू हुन्छन् तिनलाई पनि म समेट्न जाने कोसिस गर्नेछु। प्योरली म्युजिकल आफ्टरनुन रहनेछ आज तपाईँहरूको लागि। विशेष केही गीत सङ्गीतहरू सुन्ने सुनाउने इच्छा छ भने हामीलाई फोन पनि गर्न सक्नुहुन्छ या हामीलाई फेसबुक पेजमा सम्पर्क पनि गर्न सक्नुहुन्छ भनेर भन्न चाहेँ यतिखेर। त यति नै भन्दै अगाडि बढ्न चाहन्छु। आजको मौसमको पनि कुरा गर्न चाहन्छु। आजको मौसमको कुरा गर्नुपर्दा मेट अफिसले जनाएअनुसार आज बिहानको समयमा अलिकति चिसोको साथमा सुरुवात भएको थियो र केही घाम पनि लागेको छ। ठाउँ ठाउँमा वर्षा पनि देखिएको छ र वर्षा चाहिँ विशेष गरिकन सुदूरपश्चिमी र पूर्वीय भूभागहरूमा यो आफ्टरनको समयसम्म चाहिँ केन्द्रित रहनेछ भने तीट भूभागमा भारी मेघ गर्जनको साथमा वर्षा हुने सम्भावना रहेको छ। अन्यत्र चिली रहनेछ, आज अलिकति चिसो रहनेछ। जुन टेम्परेचर छ यो एभरेजभन्दा अलिकति कम नै रहने देखिएको छ र यो क्रम चाहिँ आज राति पनि जारी रहनेछ। विशेष गरिकन नर्दर्न स्कटल्यान्डमा वर्षा कन्टिन्युसली जारी रहनेछ। अन्यत्र सुक्खा रहे तापनि चिसो भएको महसुस भने पक्कै पनि गर्न सकिन्छ। हल्का फुल्काहरू मात्रै सारापात हुन सक्ने सम्भावना छ कन्ट्री साइडतिर। यो मौसमी विवरण मैले तपाईँसँग सेयर गरेँ। अब मौसम त भनौँ न है, हिजो अस्तिसम्म अलिकति वार्म नै थियो भन्ने मैले सुने, हुन त म केही समय मात्र भएको छ, केही दिनहरू मात्र भएको छ युके फर्किएको, युकेमा त बाहिर थिएँ म र जहाँ थिएँ त्यहाँ निकै नै गर्मी रहेको थियो। स्पेसली नेपालमा, नेपालको पनि भरतपुर, चितवन, सौरा आदि इत्यादि ठाउँमा। त्यस पश्चात म भारतको मुम्बईमा पनि पुगेँ 4-5 दिनको लागि, त्यहाँको भ्रमण थियो र त्यहाँको मौसमको त के कुरा गरौँ, टेम्परेचर यति हाई भनेर साथ दिने छैन। 40 त मिनिमम, त्योभन्दा माथि नै हुन्थ्यो प्रायः होइन। र स्पेसली अब अहिलेको समयमा चाहिँ यो समर टाइम चाहिँ बिस्तारै बिस्तारै अब भनौँ एन्डतिर आएको भन्ने कुरा सुने त्यहाँको लोकलहरूले कुरा गर्नुभयो अनुसार। अब चाहिँ मनसुन यानि कि वर्षाको सिजन सुरु हुन्छ, त्यस पश्चात केही हदसम्म पनि राहत मिल्छ यो प्रचण्ड गर्मीबाट भन्ने उहाँहरूको भनाइ थियो। तर यहाँ के कुरा गर्नुपर्दा अहिले त हामी स्प्रिङ टाइममा छौँ, बिस्तारै बिस्तारै समरतिर लाग्दैछौँ अगाडि। मेसम्म हामी स्प्रिङ टाइममा हुन्छौँ, जुन जुलाई अगस्त हाम्रो समर मन्थ्सहरू है। तर पनि अहिले यस्तो हेर्दाखेरि बाहिरको मौसम एकदमै जुन प्रकारको स्प्रिङ अन्त्यतिर आएर अब हामी बिस्तारै बिस्तारै यो समर मन्थमा अगाडि बढ्दै गरेको जस्तो भान चाहिँ पक्कै पनि हुँदैन। एकचोटि यस्तो गर्मीबाट यस्तो चाहिँ मौसममा आउँदाखेरि चाहिँ अन्यत्र भनौँ अब एकदमै एउटा एक्सट्रिम वेदरबाट युकेमा आउँदाखेरि चाहिँ चिसो स्वाभाविक रूपमा नै हामीलाई फिल हुन्छ। त्यस कारण गर्दाखेरि त्यसमाथि पनि अहिले त अब एभरेजभन्दा बिलो नै छ टेम्परेचर भनेर भनिएको छ, त्यो कारण गर्दाखेरि पनि चिसो महसुस भइरहेको छ। मलाई चाहिँ तपाईँहरूलाई पनि सायद त्यस्तै नै भएको छ होला। मौसमको जानकारीको साथसाथमा अगाडि बढ्न चाहन्छु। अब अगाडि बढ्नु पर्दाखेरि अलिकति सुनचानीको कुरा पनि गरिहाल्छु म। आजको लागि चाहिँ नेपाल सुनचानी व्यवसायी सङ्घले तोकेको चाहिँ जुन भनौँ रेट छ, छापावल जुन प्रति 10 ग्रामको 2,96,800 रुपियाँ र चाँदी प्रति तोला 5,055 रुपियाँ कायम भएको छ। यो तलमाथि हुने जुन क्रम छ त्यो जारी नै रहिरहेको छ यतिखेरसम्म है। हेरौँ अगाडि के कस्तो हुँदै जान्छ। एनिवे, मौसमको कुराको साथसाथमा अलिकति सुनचाँदीको पनि मैले कुरा तपाईँसँग सेयर गरिहालेँ। अब समय अगाडि घर्किसकेको छ, 1:15 हाम्रो स्टुडियोको घडी अनुसार हाम्रो समय। र यतिखेर अब तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरू सुनाउँछु भनि नै सकेको छु होइन, सङ्गीतदेखि रहन्छ आजको हाम्रो यो प्रस्तुति भनेर भनि नै सकेको छु। र कार्यक्रममा अब अगाडि तपाईँको लागि
मौसमको जानकारी भइ नै हाल्यो. अब अगाडि हेल्थ सेगमेन्टतर्फ हामी लाग्छौँ. हेल्थ सेगमेन्टमा आज हामी अलिकति दमको विषयमा कुरा गर्छौँ, किनभने हिजो चाहिँ संसारभरि नै वर्ल्ड आस्थमा डे भनेर मनाइएको थियो, तर हिजो हामीले ह्यान्ड हाइजिन डेको बारेमा अलिकति कुरा गरेको हुनाले हेल्थ सेगमेन्टमा दमको कुरा गर्न पाएका थियौँ र आज हामी दमको कुरा गर्छौँ है. र यति मात्र होइन, आज चाहिँ नो डायट डे पनि रहेछ, जुन चाहिँ विश्वव्यापी रूपमा नै मनाइँदै गरेको अवस्था छ. इन्टरनेसनल नो डायट डे भनेर भनिएको छ है. र यो नो डायट डे हरेक साल 6 मेको दिनमा मनाइने गरिन्छ, जसको उद्देश्य चाहिँ मानिसहरूलाई डाइटिङबाट ब्रेक लिन र आफ्नो शरीरलाई स्वीकार गर्नको लागि प्रेरित गर्ने यसको एउटा मुख्य उद्देश्य पनि रहन्छ. नो डायट डे जुन इन्टरनेसनल लेभलमा नै हामी मनाउँदैछौँ, यस विषयवस्तुमा पनि म कुराकानी अगाडिका घन्टाहरूमा गर्दै जानेछु, सुन्दै गर्नुहोला. अनि दोस्रो चरणमा चाहिँ हाम्रो स्रष्टा एक सृजना अनेक पनि रहनेछ, एक कलाकारका गीत सङ्गीतहरू हामी सुन्छौँ, जस अन्तर्गत हामी आज चाहिँ सम्झना गर्नेछौँ आशा भोसलेजीलाई. आशा भोसले भन्ने बित्तिकै हिन्दी गीत सङ्गीतको लागि चाहिँ उहाँ एउटा अत्यन्तै भनौँ मन पराइने गायिका हुनुहुन्छ. उहाँले हिन्दी मात्र होइन नेपाली गीतहरूमा पनि धेरै काम गर्नुभएको हामीले पाउँछौँ होइन. र 12 अप्रेल 2026 चाहिँ उहाँको निधन भयो र उहाँको निधन सँगसँगै एउटा साङ्गीतिक युग भनौँ न हिन्दी सिने क्षेत्रको त्यो पनि अस्त आएको छ, भन्दा फरक सायद नपर्ला. 92 सालको हुनुहुन्थ्यो उहाँ है. र उहाँकै विषयमा कुरा गर्दा अलिकति उहाँकै गीतहरू हामी सुनेछौँ, हुन त 1 घन्टाको समयावधि उहाँलाई समर्पित गर्नको लागि भनौँ पक्कै पनि कम त हुन्छ नै, तर पनि जे जति हुन्छ हामी कोसिस पक्कै पनि गर्नेछौँ कार्यक्रमको दोस्रो चरणमा सुन्दै गर्नुहोला है. त यिनै सरसामग्रीको साथमा म तपाईँको सेवामा रहन्छु कार्यक्रम अन्तर्गत ठिक 4 बजेसम्म साथ दिनुहोला भन्न चाहन्छु यो बेलामा. अहिले नैको लागि भने अब म तपाईँलाई पुष्पन प्रधान र अनु चौधरीले गाउनुभएको एउटा मिठो गीत सुनाउन लाग्दैछु.

0: यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS गोर्खा रेडियो।

हजुर, अब दिवाको सिलमा स्वास्थ्य चर्चाको पालो परेको छ, हेल्थ सेगमेन्टको पालो परेको छ प्रिय श्रोता पनि यतिखेर तपाईँको लागि। अब भने आजको यो प्रस्तुति लिएर म हाजिर भइसकेँ कार्यक्रममा यहाँहरूलाई। अब आज चाहिँ दम यानि आत्माको विषयमा केही जानकारी गराउँछु भनेर मैले भनेकी थिएँ। हिजो चाहिँ संसारभरि नै विश्व आत्मा दिवस मनाइयो र हिजो समयको अभावले गर्दाखेरि हामीले यस विषयमा कुरा गर्न सकेनौँ भने आज म दमको विषयमा यानि कि आत्माको विषयमा तपाईँहरूसँग केही जानकारी सेयर गर्ने तयारी गर्दैछु यो हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गत। त सबैभन्दा पहिला त यो दम यानि कि आत्मा भनेको के हो भन्ने कुरालाई नै अलिकति हामीले श्रोताको सेवामा राख्ने तयारी गर्दैछु म। यो दम यानि कि आत्मा यो एकदमै तपाईँ हामी सबैले सुनेको टर्म हो। यो एउटा यस्तो समस्या हो जो चाहिँ तपाईँ हामी सबैको भनौँ न एउटा सर्कलमा कसै न कसैलाई भएको हुनुपर्छ। मैले पनि मेरो आफ्नो परिवारमा आत्मा भएको दुई तिनजना व्यक्तिहरूलाई चिनेको छु, उहाँलाई नजिकबाट मैले उहाँहरूको समस्यालाई देखेको पनि छु होइन। यस कारणले गर्दाखेरि यो एउटा आम समस्या हो, संसारका धेरै व्यक्तिहरूलाई यो हुन्छ भन्दा फरक चाहिँ पक्कै पनि नपर्ला। तर यो एउटा यस्तो बिमारी हो जसलाई चाहिँ हामीले दीर्घकालीन बिमारीको रूपमा लिन सक्छौँ र लामो समयसम्म यसको म्यानेजमेन्टको लागि अब आजीवन यसको चाहिँ भनौँ हामीले विचार पुर्याउनुपर्ने हुन्छ, यसको देखभाल गर्नुपर्ने हुन्छ, एउटा निश्चित खालको लाइफस्टाइललाई चाहिँ फलो गर्नुपर्ने हुन्छ। यो हाम्रो जुन फोक्सो छ यसलाई प्रभावित गर्ने बिमारी हो भन्दा फरक पक्कै पनि नपर्ला है। र यो चाहिँ बिस्तारै बिस्तारै विकसित हुने एउटा लामो बिमारी हो र यो बिमारीलाई चाहिँ दम या ब्रोङ्काइटिस भनेर पनि भन्ने गरिन्छ। ग्लोबल आस्माको रिपोर्ट अनुसार चाहिँ संसारमा धेरै मानिसहरूलाई कैयौँ करोडौँ मानिसहरूलाई चाहिँ आस्माले प्रभावित गरेको छ। र यो आस्मा चाहिँ विशेष गरिकन यो बच्चाहरूमा हुनेवाला सबैभन्दा आम दीर्घकालिक बिमारीहरूमध्येको एक हो। तर बच्चाहरूमा मात्र होइन, वयस्कहरूमा पनि दम हुनसक्छ। दमको कारण गर्दाखेरि घरघराहटको आवाज आउने, सास फुल्ने र छातीमा अलिकति भनौँ जकडन वा अकडन महसुस हुने र राति या बिहान चाहिँ अलिकति खोकी जस्तो आउने होइन, यो प्रकारको चाहिँ नि समस्या हुनसक्छ। र यदि कसैलाई दम छ भने यसले हरेक प्रकारको हरेक समयको चाहिँ एउटा स्थितिलाई चाहिँ अलिकति विचार पुर्याउनु पर्ने हुन्छ। किनभने दमको जुन दौरा पर्छ होइन, जुन फ्लेयरअप हुन्छ होइन, यसले चाहिँ जुन फोक्सोहरू छ यसलाई चाहिँ धेरै प्रकारको समस्याले चाहिँ घेर्न सक्छ। त्यस कारण गर्दाखेरि चाहिँ नि दमको समस्यालाई एकदमै आम भए तापनि यसलाई चाहिँ हल्का रूपमा लिनु चाहिँ पक्कै पनि हुँदैन है। र वर्ल्ड आस्मा डे जुन हिजो मनाइयो यस कारण गर्दाखेरि आज चाहिँ यस विषयवस्तुमा हामी केही कुराकानी गर्दैछौँ। त आस्मा के हो भन्ने विषयवस्तुमा कुरा मैले तपाईँलाई छोटो कुरा गरेँ, विशेष गरिकन यो चाहिँ फोक्सोमा विकसित हुने एउटा दीर्घकालीन समस्या हो है। र एउटा यस्तो मेडिकल कन्डिसन हो जो सिधा तौरमा चाहिँ नि फोक्सोसँग सम्बन्धित छ र यसको कारणले गर्दाखेरि बिमारीको फोक्सोको वायुमार्ग जुन छ नली भनेर भनौँ न एयरवेज भनेर भनिन्छ अङ्ग्रेजीमा, यो अवरुद्ध हुन्छ जस कारण गर्दाखेरि सास लिन र सास छोड्ने जुन प्रक्रिया छ यसमा रुकावट आउँछ। र आस्माको दौरानमा सास लिने जुन नली छ एयरवेज जुन छ यो इन्फ्लेम्ड हुन्छ, यानि कि यो सुन्निएर जान्छ, यसमा धेरै खकार पनि जम्मा हुन्छ जस कारण गर्दाखेरि बिमारीले सास लिनमा दिक्कत महसुस गर्न सुरु गर्छन्। र यसो सरसर्ती हेर्दाखेरि आस्माको स्थिति कुनै पनि उमेरका व्यक्तिलाई प्रभावित गर्न सक्छ, तर मैले अघि नै भने अनुसार यो बिमारी चाहिँ बच्चादेखि नै यानि कि बाल्य अवस्थादेखि नै सुरु हुन्छ। हुन त आस्माको कुनै प्रभावी वा स्थायी रूपबाट उपचार उपलब्ध त छैन, तर यसलाई सठिक तरिकाबाट म्यानेज गर्नाले काफी हदसम्म चाहिँ नि यसलाई कन्ट्रोल गर्न सकिन्छ, नियन्त्रणमा राख्न सकिन्छ। केही खास कारणहरूले गर्दाखेरि आस्माको जुन दौरा छ त्यो पर्न सक्छ अथवा आस्मालाई ट्रिगर गर्न सक्छ। र ती कुराहरूलाई चाहिँ ध्यान दिने हो भने आस्माको जुन ट्रिगर पोइन्ट्सहरू छ यसलाई थाहा पाउने हो भने धेरै हदसम्म यसलाई चाहिँ कन्ट्रोलमा राख्न सकिन्छ र यी आस्माको जुन फ्लेयरअप छ जुन भनौँ एउटा दौरा छ यसलाई चाहिँ गम्भीर अवस्थासम्म पुग्नबाट जोगाउन पनि सकिन्छ।
आस्माको आज म कुरा गर्दैछु. वर्ल्ड आस्मा डे हिजो हामीले सेलिब्रेट गरेका थियौँ, यही कारण गर्दाखेरि आज यस विषयवस्तुमा अलिकति कुरा गर्दैछौँ. र ती सबै कुराहरूको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ, जसको कारणले गर्दाखेरि आस्मा हुनसक्छ. तर हामीलाई के थाहा छ भने आस्मा हुने कारक तत्त्वहरूको पछाडि चाहिँ विशेष गरी नै आनुवांशिक, पर्यावरण र व्यावसायिक कारक तत्त्वहरू रहेका हुन्छन् है. कारक तत्त्वको कुरा गर्नुपर्दा, सुकी वंशानुगत कुरा गर्नुपर्दाखेरि यदि परिवारमा कसैलाई आस्मा छ भने त्यो परिवारको अन्य सदस्यहरूलाई पनि आस्मा हुनसक्ने चान्स बढेर जान्छ. अनि एलर्जी, एक्जिमा वा एलर्जिक राइनाइटिस जस्ता एलर्जीबाट चाहिँ प्रभावित मानिसहरूमा आस्माको समस्या पनि डेभलप हुनसक्ने सम्भावना रहन्छ. अनि लाइफस्टाइल सम्बन्धी कारक तत्त्वहरू, जस्तो कि स्मोकिङ गर्ने मानिसहरूमा वा तम्बाकुको धुवाको सम्पर्कमा लगातार आउने मानिसहरूमा आस्माको चाहिँ जुन एउटा आस्माको खतरा बढेर जान्छ होइन. वास्तवमा तम्बाकुले चाहिँ नि फोक्सोलाई नराम्रोसँगले प्रभावित गर्छ, यसबाट आस्माको रिस्क पनि बढेर जान्छ. अनि प्रदूषण, धुलो, धुवाँ, अनि कुनै पनि कुरा जलाउँदाखेरि त्यसबाट आउने कणहरू, हावामा तैरिरहेका महिर्ण, एकदमै मिहिर्ण कणहरू चाहिँ आस्माको एउटा ठुलो कारक तत्त्व हो. जो मानिसहरू धेरै वायु प्रदूषणको बिचमा रहन्छन् उनीहरूलाई आस्मा हुनसक्ने सम्भावना बढेर जान्छ. अनि प्रिम्याच्योर बर्थ, यानि कि समयभन्दा पहिला नै जन्मिने बच्चाहरूमा आस्मा हुने रिस्क धेरै हुन्छ, किनभने उनीहरूको जुन फोक्स छ पुरै राम्रोसँगले विकसित भइसकेको हुँदैन. अनि मोटोपन पनि आस्माको एउटा कारक तत्त्व हो. जब शरीरको वजन धेरै हुन्छ त्यति बेला फोक्सो र त्यसको वायुमार्गमा ज्यादा दबाव पर्छ, र यस कारणले गर्दाखेरि आस्माको सम्भावना बढेर जान्छ. त कारक तत्त्वहरूको विषयमा अहिले कुरा गरेँ, आस्मा किन हुन्छ अथवा के कारक तत्त्वहरू छ यस्तो जसले गर्दाखेरि आस्मा हुनसक्छ भन्ने विषयवस्तुमा हामी कुरा गऱ्यौँ. अब हामी एउटा छोटो ब्रेक लिन्छौँ, त्यस पश्चात आस्माको जुन सिम्टम्सहरू छ, लक्षणहरू छ, यसको पनि कुरा गर्छौँ. अनि कस्तो कस्तो कारणले गर्दाखेरि आस्माको चाहिँ दौरा पर्न सक्छ भन्ने विषयमा कुरा गर्छौँ, र आस्मालाई म्यानेज कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुरा गर्नेछौँ. तर त्योभन्दा अगाडि एउटा छोटो म्युजिकल ब्रेकमा हामी जानै पर्ने हुन्छ. हेमन्त राणाले गाउनुभएको गीत मेरो प्लेलिस्टमा तयार छ, सुनौँ है त यतिखेर.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

प्रिय श्रोतावृन्द, यो म्युजिकल ब्रेक पश्चात हामी अगाडि बढिसकेका छौँ। यतिखेर हामी सुन्दैछौँ कार्यक्रम दिवा कोसली, जस अन्तर्गत हेल्थ सेगमेन्टमा अहिले स्वास्थ्य चर्चा परिचर्चा छ र यसमा चाहिँ आज हामीले सुन्दैछौँ दम, यानि कि आस्माको विषयमा केही जानकारी लिँदैछौँ। त यो ब्रेकभन्दा अगाडि आस्मा के हो, यसको कारक तत्त्वहरू के छन्, किन हुन्छन् भन्ने कुरा मैले गरिसकेको छु होइन। र अब भने आस्माको कुरा गरिरहनु पर्दाखेरि सबैभन्दा पहिला चाहिँ यसको कतिवटा प्रकार छन् यसको बारेमा कुरा गरौँ है। त दुई प्रकारको आस्मा चाहिँ रहेछ, यो लक्षण र कारणको आधारमा बाँडिएका छन् यसलाई है। प्रथममा इन्टरमिटेन्ट आस्मा, जुन चाहिँ यो आस्मा बिस्तारै भन्नाले एकैचोटि नभइकन एउटा समय समयमा आउने प्रकार के अरे एउटा आस्मा हुन्छ होइन। यो चाहिँ आस्मा हुन्छ, आस्माको जुन भनौँ न लक्षणहरू देखिन्छ त्यो अट्याक हुन्छ, त्यस पश्चात यो फेरि हटेर जान्छ होइन। यस कारण गर्दाखेरि यो आस्मा नहुँदाखेरि फर्स्ट र सेकेन्ड आस्माको बिचको जुन समय छ त्यसमा चाहिँ तपाईँले पूर्ण रूपमा सामान्य महसुस गर्नुहुन्छ। र अर्को छ लगातार रहने आस्मा, कन्टिन्युस रहने आस्मा। यो प्रकारको आस्मा चाहिँ के हुन्छ भने ज्यादातर समय यसको लक्षणहरू तपाईँले भोगि नै रहनुपर्ने हुन्छ र तपाईँलाई महसुस हुने लक्षणहरू हल्का, मध्यम वा गम्भीर पनि हुन सक्छ। एउटा चाहिँ इन्टरमिडिएट आस्मा जुन आउँछ जान्छ, अर्को चाहिँ कन्टिन्युसली रहने पर्मनेन्ट खालको चाहिँ आस्मा, जसको लक्षण चाहिँ प्रायः तपाईँलाई भोगि नै रहनुपर्ने हुन्छ, देखिरहने हुन्छ भनौँ न है। र अब यसको लक्षणको कुरा गरिरहँदाखेरि चाहिँ नि के छ त दमको लक्षण होइन, यसको कुरा गरौँ। आस्माको समयमा सबैभन्दा धेरै महसुस हुने लक्षण भनेको सास फेर्दाखेरि घरघराहरूको एउटा आवाज आउने, घ्यार घ्यार हुने खालको चाहिँ, सास फेर्दा घ्यार घ्यार आवाज आउने, त्यो एउटा सबैले यो दमको समयमा महसुस गर्ने लक्षण हो है। र योभन्दा बाहेक अन्य लक्षणहरू पनि छन्, जस्तो कि छातीमा अलिकति अकडन जस्तो महसुस हुनु, छातीमा एउटा गाँठो परेको जस्तो महसुस हुनु होइन, सास फेर्नमा कठिनाइ हुनु, अनि थकान सधैँ नै एक प्रकारको फटिक महसुस भइरहनु, अनि खोक्दाखेरि चाहिँ कहिलेकाहीँ खकार पनि आउँछ भने कहिलेकाहीँ चाहिँ सुक्खा खोकी पनि आइरहन्छ है। अनि एक्सर्साइजको दौरानमा ज्यादा हालत चाहिँ गम्भीर हुनसक्छ आस्मा भएको मानिसहरूमा, अनि रातको समयमा स्थिति अझ गम्भीर हुनसक्छ, अनि बारम्बार विभिन्न प्रकारको इन्फेक्सन हुनसक्छ, र हाँस्ने समयमा पनि एकदमै जोरसँग हाँस्दाखेरि खोकी आउन सक्छ र यो बढेरै जान सक्छ। त यो लक्षणहरू चाहिँ नि आस्माको हो होइन। र तपाईँको आस्मा कस्तो प्रकारको छ, यदि आस्मा छ भने, दम छ भने कुन प्रकारको दम छ, त्यसमा पनि लक्षणहरू फरक फरक हुनसक्छ, अथवा यी लक्षणहरूमा तलमाथि हुन सक्छ। त अब आस्माको कुरा गरिरहँदाखेरिमा चाहिँ नि अब यसलाई चाहिँ कस्तो प्रकारले चाहिँ नि हामीले भनौँ म्यानेज गर्ने भन्ने कुरातर्फ पनि म तपाईँलाई लिएर जान्छु होइन। तर त्योभन्दा अगाडि चाहिँ आस्माको दौरा के कस्ता कारणहरूले गर्दाखेरि पर्न सक्छ त, के कस्तो कुराहरूले ट्रिगर गर्छ त आस्माको अट्याकलाई भन्ने कुरा अलिकति गरिहाल्छु म है। सबैभन्दा पहिला त एलर्जी नै आउँछ, पराग, धुलोको कण, अनि मोल्ड जुन ढुसी भनेर भनौँ है, अनि पाल्तु जनावरहरूबाट निस्किने जुन सेड हुने चाहिँ हेयरहरू छन् होइन, यसबाट चाहिँ आस्माको ट्रिगर हुनसक्छ, अनि विभिन्न एलर्जी गर्नेवाला तत्त्वहरूले पनि आस्मालाई ट्रिगर गर्न सक्छ। अनि यसै गरिकन रेस्पिरेटरी इन्फेक्सन, विशेष गरिकन तपाईँलाई रुघामार्की लागेको छ, फ्लू लागेको छ भने यसबाट हुने सङ्क्रमणको कारणले गर्दाखेरि पनि ट्रिगर हुनसक्छ। अनि फिजिकल एक्सर्साइज, प्रतिकूल मौसममा धेरै व्यायाम गर्नाले र ज्यादा थकाउनेवाला एक्सर्साइज गर्नाले पनि यो आस्मा अट्याक ट्रिगर हुनसक्छ। चिसो हावामा हिँडडुल गर्नाले फोक्सोको वायुमार्ग फेरि सुनिन थाल्छ, त्यस कारणले गर्दाखेरि आस्मा अट्याक हुनसक्छ। अनि एयर पल्युसन, यानि कि जुन प्रदूषण हुन्छ, वायु प्रदूषण होइन, यसमा जति पनि हावामा तैरिरहेको एकदमै मसिनो महिन कणहरू हुन्छ, जस्तो कि धुवा, धुलो आदि इत्यादि, यसले पनि आस्मा ट्रिगर गर्न सक्छ। केही खास दबाईहरूको सेवनले पनि आस्मा ट्रिगर गर्न सक्छ। तनाव या तनाव भएको माहौलमा समय बिताउनाले पनि, स्ट्रेसले पनि आस्मा ट्रिगर गर्छ भने फुड्स एन्ड ड्रिङ्क्स भनिएको छ, यसमा मिलाइने प्रिजर्भेटिभ्सहरू कारणले गर्दाखेरि पनि आस्मा ट्रिगर हुन सक्छ।
अब आस्मालाई कसरी म्यानेज गर्न सकिन्छ भन्दा हुन त आस्माको कुनै एकदमै पर्मनेन्ट उपचार त छैन, तर लाइफस्टाइलमा बदलाव र सटिक म्यानेजमेन्ट यानि प्रबन्धनको माध्यमबाट यसमा नियन्त्रण पाउन सक्छौँ हामीले है। यसको म्यानेजमेन्टमा हेल्थ केयर प्रोभाइडरबाट सेवा लिने, आसपासको वातावरणलाई सफा राख्ने, आस्मालाई ट्रिगर गर्ने खालका चिजहरूबाट दूरी बनाइराख्ने, हेल्दी डायटलाई अप्नाउने र व्यायामको साथसाथमा आफ्नो वजनलाई पनि कन्ट्रोल गर्ने कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। रेस्पिरेटरी हेल्थ यानि कि सासको स्वास्थ्यलाई सही बनाइराख्नको लागि एउटा राम्रो चाहिँ मेडिकल प्लानको जरुरत पनि हुन्छ, र यदि कसैलाई आस्माको लक्षण देखिएको छ भने तुरन्तै डक्टरको सल्लाह परामर्श लिइहाल्नुपर्छ, अनि त्यस पश्चात कसरी यसलाई चाहिँ ट्रिट गर्ने, कसरी यसलाई चाहिँ नि भनौँ म्यानेज गर्नपट्टि लाग्ने अथवा कसरी यो समस्याको समाधान निकाल्ने भन्ने कुरालाई त्यस पश्चात हामीले अगाडि प्लान बनाएर अगाडि बढ्न सक्छौँ। त दमको विषयवस्तुमा आज अलिकति कुरा भयो आदरणीय श्रोतावृन्द, र अब भने अगाडि बढ्नुपर्छ। अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि 2 बजेको समाचार, त्यस पश्चात स्रष्टा एक सूचना अनेक अन्तर्गत आशा भोसलेले गाउनुभएका केही मिठा मिठा गीत सङ्गीतहरू लिएर म तपाईँको सेवामा हाजिर हुन आउनेछु। फेरि पनि यो छोटो हाम्रो साङ्गीतिक विश्राम अनि न्युज ब्रेक पश्चात है। त अहिलेको लागि सञ्जय किशोरको आवाजमा एउटा गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ, त्यसतर्फ नै तपाईँलाई लिएर जान्छु। इन्जोय गर्नुहोस् यस गीतलाई, त्यस पश्चात हामी 2 बजेको समाचारतर्फ पनि लागिहाल्छौँ।

0: कांग्रेस सभापति गगन थापाले दुई तिहाईको भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानून भन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
1: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानूनको शासन। कानूनको शासनले भन्ने कुरा भनेको कानून भन्दा माथि कोही पनि हुन्न, कानून भन्दा माथि कानून बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठूलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार बन्छ, बहुमतले जहिले पनि कानून बनाउन सक्छ। तर कस्तो कानून बनाउने, त्यो कानूनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो एउटा।
0: सरकारले अध्यादेश ल्याउन पाउने कुरा संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाइका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
1: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ। तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रबन्ध रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
0: अर्को प्रसंगमा उहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको थियो, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्ने? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। भाद्र 23 गते जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनुभएकोहरू हामीहरू पनि थियौं, त्यसैले त हामीले दण्ड पायौं त।
0: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्री ओलीकै बाटोमा हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाडौँको बबर महल सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै बालेनले पनि उही हालत बेहोर्नु पर्ने चेतावनी दिनुभएको हो।
2: नयाँ भनेको राम्रो कुरा खोजेका थिए, तपाईँलाई भोट हालेका छ, तपाईँ जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि संकटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ। यस्तो मूल्य फेरि तिर्नु नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस्, तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
0: बेलायतका 16-देखि 29 वर्ष उमेर समूहका युवालाई दोस्रो विश्वयुद्ध अन्त्य भएको खुसियालीमा विक्टी

हजुर, चियाबारीमा हो, चियाबारीमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताबेन तपाईँले। र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाकोशीको यो दोस्रो चरणको यात्रा सुरु भइसक्यो र यस त अन्तर्गत तपाईँको लागि चाहिँ आज सुनाउँदैछु एक एक कलाकारका गीतहरू जस अन्तर्गत तपाईँको लागि रहेको छ आशा भोसलेका केही मिठा मिठा गीतहरू तपाईँको सेवामा आज राख्ने मेरो तयारी छ। यहाँ सबैले पक्कै पनि यसलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु र आशा भोसलेको नै विषयमा केही जानकारी पनि म सेयर गर्छु र उहाँले गर्नुभएका मिठा मिठा गीत सङ्गीतहरू सुनेर हामी इन्जोय गर्नेछौँ। र यो गीतहरूको कुरा गर्नुपर्दा स्रष्टा एक सृजना अनेक अन्तर्गत हामी आज आशा भोसलेका गीत सङ्गीतहरू सुन्छौँ। आशा भोसले भन्ने बित्तिकै तपाईँ हामी सबैलाई मनपर्ने अत्यन्तै प्रिय गायिकाभन्दा फरक पक्कै पनि नपर्ला र आशा भोसलेको गीत सङ्गीतहरू सुनेर यसलाई नरुचाउने, यसलाई इन्जोय नगर्ने सायद धेरै नै कम हुन्छौँ होला हामीहरू है। यसर्थमा पनि तपाईँहरू सबैको लागि आज चाहिँ मैले अब राख्दैछु स्रष्टा एक सृजना अनेक अन्तर्गत आशा भोसले गाउनु भएको केही मिठा मिठा गीतहरू। आशा भोसले भन्ने बित्तिकै थुप्रै यस्ता गीतहरू हाम्रो दिमागमा आउँछ जुन गीतहरू हामीले पूर्ण रूपमा इन्जोय गर्छौँ होइन। तर अब समयको पाबन्दीले गर्दाखेरि ती सम्पूर्ण गीतहरूलाई आज म सुनाउन सक्दिनँ, तर केही उम्दा उम्दा चुनिन्दा गीतहरूलाई चाहिँ सुनाएर तपाईँको यो समयलाई इन्जोएबल बनाउने, एकदमै साङ्गीतिक बनाउने मेरो कोसिस रहनेछ। तपाईँहरू सबैले पक्कै पनि साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। अब आशा भोसले भन्ने बित्तिकै हामी चाहिँ भनौँ पुग्छौँ सम्झना गर्न लता मङ्गेशकरको, किनभने एकदमै स्वर सम्राज्ञी भनेर संसारभरि आफ्नो कोकिल कण्ठको लागि चर्चित गायिका आशा भोसलेको बहिनी आशा भोसले हुन्। तर त्यो परिचयभन्दा पनि ठुलो परिचय आशाले आफ्नो लागि आफ्नो गायकीद्वारा बनाएकी थिइन् भन्दा फरक नपर्ला। हिन्दी फिल्म जगतको एकदम मशहुर पार्श्व गायिकाको रूपमा हामी आशा भोसलेलाई चिन्दछौँ र उनलाई चाहिँ शास्त्रीय सङ्गीत, गजल र पप सङ्गीत हरेक क्षेत्रमा हरेक जनरका गीतहरूमा हामीले सुनेका पनि छौँ र उनलाई त्यो सुहाउँछ पनि होइन। कुनै कुनै गायक गायिकालाई कस्तो हुन्छ भनौँ भने एउटा स्टिरियोटिपिकल एउटा पर्टिकुलर जनरका गीतहरू बढी सुट गर्छन्, तर आशा भोसले यस्तो मल्टिडाइमेन्सनल गायिका हुन् होइन, बहुआयामिक गायिका हुन् जसले चाहिँ हरेक प्रकारका गीतहरू गाएकी छिन् र ती हरेक प्रकारका गीतहरूलाई आफ्नो बनाएकी छिन् है। चाहे त्यो शास्त्रीय गीत सङ्गीत होस्, चाहे गजल होस्, चाहे चलचित्रका चाहिँ एकदमै रोमानी गाय गीत सङ्गीत होस्, चाहे पप गीत सङ्गीत होस्, हरेक प्रकारको गीत सङ्गीतमा आफ्नो आवाजको जादु उनले चाहिँ छरेकी छिन् र उनले आफ्नो चाहिँ यो साङ्गीतिक यात्रामा 16-17 हजारभन्दा पनि बढी गानाहरू रेकर्ड गराएकी छिन्। हिन्दीमा मात्र होइन, मराठी, बङ्गाली, गुजराती, पन्जाबी, तामिल, मलयालम, अङ्ग्रेजी अनि रुसी र नेपाली भाषाहरूमा पनि उनको आवाजलाई हामीले इन्जोय गर्न सक्छौँ, उनका गीत सङ्गीतहरूलाई हामीले इन्जोय गर्न सक्छौँ। आशा भोसलेको जन्म 8 सेप्टेम्बर 1933 महाराष्ट्रको साङ्ली भन्ने ठाउँमा भएको थियो र उनको पिता दीनानाथ मङ्गेशकरलाई प्रसिद्ध गायक एवं नायकको रूपमा चिनिन्थ्यो होइन। र आफ्नो बुवालाई सानै उमेरमा उनले गुमाएकी थिइन्, तर उनलाई चाहिँ सानै उमेरबाट आफ्नो बाउबाट बुवाबाट चाहिँ विरासतमा मिलेको सङ्गीतको एउटा तालिम पनि प्राप्त भएको थियो होइन। र आफ्नो चाहिँ बुवाको मृत्यु पश्चात उनको पुरै परिवार चाहिँ मुम्बईमा आएर बस्न थाले होइन, त्यहाँनिर उनीहरू सरेर आए भनेर भनौँ, उनको बसाइसराई भयो। र उनको ठुलो दिदी लता मङ्गेशकर, जो कि हिन्दी सिनेमाको स्वरको किलाको रूपमा चिनिने गायिका हुनुहुन्छ होइन, र उनको पिताको मृत्यु पश्चात यिनै दुई दिदी बहिनी लता मङ्गेशकर र आशा, त्यति बेला मङ्गेशकर आशा मङ्गेशकर थिइन्, भोसे त पछि उनी पछि भइन् होइन, त्यति बेला यी लता र आशा दुई बहिनीहरूको काँधमा चाहिँ परिवारको बोझ आएको थियो, जसकारण गर्दाखेरि उनको ठुलो दिदी लताले गाउन र फिल्महरूमा अभिनय पनि सुरु गरेकी थिइन्, तर आशालाई पनि कन्टिन्युसली पढाइमा उनले सहयोग गरिरहिन्। र यसरी आफ्नो पिताको मृत्यु पश्चात आफ्नो दिदीको संरक्षणमा आशा भोसले अगाडि आफ्नो जीवनलाई बढाउने काम गरिरहिन्। त
यो छोटो पृष्ठभूमि मैले आशा भोसलेको विषयमा तपाईँहरूसँग सेयर गरेँ. अब एउटा गीत सुन्छौँ फेरि पनि अनि त्यस पश्चात अगाडि बढ्छौँ. र यो गीतको कुरा गर्नु धेरै पुरानो गीत हो यो, र यो धेरै पुरानो गीत जुन छ तपाईँको लागि म नेपाली चलचित्र माइती घरबाट राख्दैछु. श्याम श्वेत जमानाको चलचित्र जसमा चाहिँ आशा भोसले गाउनुभएको यो गीत अब हामी सुन्छौँ यतिखेर.

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बिएफबीएस गोर्खा रेडियो हो।

हजुर, उमेरी सोनारे सोनारे सोना अत्यन्त मिठो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताबृन्द यतिखेर। र यो गीतको साथमा अगाडि हामी बढेका छौँ स्रष्टा एक सृजना अन्तर्गत। आज हामी आशा भोसलेका केही गीत सङ्गीतहरू सुन्दैछौँ र तिनी आशा भोसले जसले चाहिँ हजारौँ गीतहरू गाएर हामी सङ्गीत पारखीहरूको मनमा आफ्नो नाम सधैँको लागि लेखेर हामीबाट विदा पनि भइसक्नु भएको छ, यस्ता आशा भोसलेलाई आज हामी सम्झना गर्दैछौँ। आजको यो प्रस्ती मार्फत उहाँकै गीत सङ्गीतहरू हामी सुनेर इन्जोय पनि गर्दैछौँ।

आशा भोसले को विषयमा कुरा जति गरे त्यति नै कम हुन्छ भन्दा फरक पक्कै पनि नपर्ला. तर छोटकरीमा म केही कुराहरू उहाँको तपाईँहरूसँग सेयर गर्दैछु आज. र पृष्ठभूमि आशा भोसलेको मैले भनिसकेँ होइन, एकदमै चर्चित त्यति बेलाको प्रसिद्ध गायक एवं नायक दीनानाथ मङ्गेशकरको पुत्रीको रूपमा उनको जन्म भएको थियो, दोस्रो पुत्रीको रूपमा. प्रथम पुत्री लता मङ्गेशकर, उहाँको आफ्नै स्टोरी छ जुन चाहिँ फेरि सम्पूर्ण संसारभरि नै चर्चित होइन. उहाँ पनि एकदमै कोकिल कण्ठ र त्यस्तै गरी बहिनी आशा पनि अत्यन्तै सुन्दर मिठो आवाजको धनी होइन. एक प्रकारले विरासतमा नै यी दिदी बहिनीहरूलाई चाहिँ यो आवाज, यो कला, यो सङ्गीत प्रतिको त्यो मोह, एउटा जुन समर्पण, त्यो मिलेको थियो भन्दा फरक पक्कै पनि नपर्ला. अर्की गायिका उषा मङ्गेशकरलाई पनि हामीले सम्झना गरौँ यतिखेर. उनले पनि आफ्नो दिदीहरू जस्तै गीत सङ्गीतमा आफ्नो नाम छोडेर नाम बनाएकी छिन् भन्दा फरक नपर्ला. हुन त लता मङ्गेशकर र आशा भोसलेको तुलनामा उषा मङ्गेशकरलाई कम मान्छेले चिन्नु भएको छ होला, अथवा कम मान्छेले उहाँको गीतहरू सुन्नुभएको छ होला, किनभने उहाँले धेरै कम नै गीत गाउनु भएको छ. तर पनि सङ्गीतको जुन एउटा चाहिँ भनौँ उहाँहरूको आशीर्वाद, सङ्गीतमा जुन आफ्नो पिताबाट मिलेको थियो, उहाँहरू सबैलाई मिलेको थियो भन्दा फरक पनि चाहिँ पक्कै पनि नपर्ला. त अब आशा भोसलेको कुरा गरिरहँदाखेरि उनको करियरको सुरुवात एकदमै कडा सङ्घर्षको साथमा भएको थियो र आफ्नो सुरुवाती करियरमा उनले चाहिँ बी ग्रेड वा सी ग्रेडको फिल्महरूको लागि पार्श्व गायकी पनि गरेकी थिइन्. आशा भोसले आफ्नो पहिलो गीत सन् 1948 सावन आया फिल्म चुनरियाको लागि गाएकी थिइन् र यसरी एकदमै कडा सङ्घर्षको साथमा उनले आफ्नो बाटो बनाउँदै जाँदाखेरि आशा भोसलेको गायकीको करियरमा चारवटा फिल्महरू चाहिँ एकदमै मिलको पत्थर भनेर भनिन्छ नि, माइल स्टोन्स होइन, त्यो साबित भयो. सन् 1957 आएको नयाँ दौड, सन् 1966 आएको तीसरी मन्जिल, सन् 1981 आएको उमराव जान र सन् 1995 आएको रङ्गिला. त यो थुप्रै गीतहरू उनको छ, उनको भनौँ आवाजमा हामीले सुन्छौँ होइन. तर यी गीतहरू, यी चलचित्रका गीतहरूले चाहिँ उनको करियरमा एउटा विशेष स्थान राख्यो भन्दा फरक नपर्ला है. र नयाँ दौर सन् 1957 आशा भोसलेजीको यो पहिलो ठुलो सफल फिल्म थियो. मोहम्मद रफीको साथमा उहाँले गाउनुभएको गीत माग के साथ तुम्हारा, साथी हात बढाना, उडे जब जब जुल्फे तेरी, अत्यन्तै मिठो गीतहरू है. साहिर लुधियानवीद्वारा लिखित र ओपी नयारद्वारा सङ्गीतबद्ध यी गीतहरूले उनलाई एउटा खास पहिचान मिल्यो भन्दा फरक नपर्ला. र उनले ओपी नैयरको साथमा पहिला पनि काम गर्नुभएको थियो र पहिलो फिल्म थियो जसको, तर यो चाहिँ यस्तो पहिलो फिल्म थियो जसको सारा गीतहरूमा आशाजीको नै प्रमुख आवाज रहेको थियो. र यी गीतहरू पनि अत्यन्तै चर्चित भए हरेक गीतहरू उक्त चलचित्रको है. त्यो कारणले गर्दाखेरि पनि यो चलचित्र जुन छ नयाँ दौड उहाँको लागि एउटा प्रमुख एउटा माइल स्टोनको रूपमा उहाँको एउटा करियरमा लिनुपर्छ भन्दा फरक पक्कै पनि नपर्ला. त यही सिलसिलामा अब हामी अगाडि बढ्छौँ. यही चलचित्रको एउटा मिठो गीत म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु. आशा गर्दछु तपाईँहरू सबैले यसलाई इन्जोय गर्नुहुन्छ होला. अब यस्तातर्फ लागौँ है त.

हजुर, माघे साथ तुम्हारा मैंने माग लिया संसार. मिठो गीत सुन्दैन थियो यतिखेर तपाईँले. जुन गीतमा हामीले आशा भोसलेको आवाज सुन्यौँ, साथसाथमा मोहम्मद रफी हुनुहुन्थ्यो. यो एउटा आइकोनिक नम्बर हो, आइकोनिक गीत हो भन्दा फरक नपर्ला. र आशा भोसलेजीको करियरमा माइल स्टोनको रूपमा साबित भएको यो चलचित्रको गीत पनि हो भन्दा फरक पक्कै पनि नपर्ला. यही चलचित्रका गीतहरू पश्चात नै आशा भोसलेजीले आफ्नो जुन करियरमा एउटा स्थापना आफ्नो आफूलाई गर्नुभएको थियो अथवा आफ्नो पहिचान बनाउनु भएको थियो भनेर भन्दा सायद गलत हुँदैन कि जस्तो लाग्छ मलाई, किनभने माइल स्टोन मुभिजहरूमध्ये उहाँको यो पनि एउटा हो. त यसरी एकपछि अर्को गीतहरू गाउँदै जाँदाखेरि आशा भोसलेजीले थुप्रै कलाकारसँग, थुप्रै भनौँ सङ्गीतकारहरूसँग काम गर्ने मौका पाउनुभयो होइन, जसमा चाहिँ मैले नाम लिएर पनि साध्य छैन. उहाँका गीतहरू यति धेरै छन्, उहाँका चलचित्रहरू यति धेरै छन्, त्यो कुरा गरेर साध्य नै छैन भन्दा फरक नपर्ला. तर केही यस्ता चाहिँ चलचित्रहरू जसमा उहाँले गर्नुभएको काम, जसमा उहाँले गाउनुभएको गीतहरू अहिले पनि सुन्दाखेरि हामी रिफ्रेस हुन्छौँ होइन. अहिले पनि उहाँको गीतहरू त्यो सम्झना गर्दाखेरि हामीभित्र एक प्रकारको आनन्दको अनुभूति हुन्छ. र त्यस्ता गीतहरूलाई आज तपाईँहरूसँग सेयर गर्ने मेरो तयारी अहिले रहेको छ. तपाईँहरूले सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा गरेको छु. र उहाँको जुन एउटा चाहिँ भनौँ न करियरको कुरा गर्नुपर्दाखेरि एकदमै धेरै नै समय लाग्छ भन्दा फरक पक्कै पनि नपर्ला. यति मात्र भनौँ कि उहाँले जति पनि गीतहरू गाउनुभयो, पहिला पहिला उहाँको जुन एउटा स्ट्रगल रहेको थियो, त्यस पश्चात उहाँले जब सफलता पाउनुभयो, त्यस पश्चात उहाँले कहिले पनि फर्केर चाहिँ हेर्न परेन. सफलतामाथि सफलता, सफलतामाथि सफलता उहाँको लागि चाहिँ एकपछि अर्को गीतहरू चाहिँ सफल एउटा चाहिँ गीतहरूको रूपमा उहाँले चाहिँ नै गाउनुभयो अथवा पाउनुभयो भन्दा फरक नपर्ला. किनभने एकपटक आफ्नो जुन एउटा खुबी छ, आफ्नो एउटा जुन प्रतिभा छ, त्यसलाई चाहिँ स्थापित गरिसकेपछि, त्यसलाई चाहिँ प्रमाणित गरिसकेपछि होइन, त्यो पहिचान मिलिसकेपछि बस त्यसपछि फर्केर कहिले पछाडि हेर्नु पर्दैन, अगाडि मात्र जान सकिन्छ. त्यसमाथि पनि आशा भोसलेजीको आवाज यस्तो, गायकी यस्तो भनेर साथै छैन. जुनै पनि जनरमा फिट हुन सक्ने उहाँको आवाज, जुनै पनि जनरमा गाउन सक्ने उहाँको कला होइन. जस्तो कि कसैले त गजल मात्र गाउन सक्नुहुन्छ, कसैले चाहिँ अब एकदमै मेलो गीतहरू मात्र गाउन सक्नुहोला, इमोसनल भावनात्मक गीतहरू गाउन सक्नुहोला, कसैले चाहिँ एकदमै भनौँ पप रक गीत मात्र गाउन सक्नुहोला, कसैले त्यो प्रकारको एउटा एउटा आफ्नो आफ्नो प्रतिभा हुन्छ, आफ्नो आफ्नो एउटा जनर हुन्छ. तर आशा भोसलेजीको साथमा चाहिँ के थियो भने हरेक जनरका गीतहरूमा उहाँले उत्ति नै पारखीपनको साथमा गीत गाउने गर्नुहुन्थ्यो, उत्ति नै उहाँले चाहिँ न्यायपूर्ण गीत गाउने गर्नुहुन्थ्यो. यस अर्थमा पनि उहाँलाई भर्सटाइल सिङ्गरको रूपमा हामीले चिन्छौँ. र यही भर्सटिलिटीको अब यहाँ अर्को एउटा नमुना तपाईँको लागि म राख्छु, तपाईँलाई सुनाउँछु उहाँले गाउनुभएको गीत चलचित्र उमराव जानबाट. यो गजल छ, यही गजलको साथमा कार्यक्रमलाई अगाडि जोड्छु म. अब इन्जोय गर्नुहोस् है त.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, उसको रूपको करौतीले मिठो गीत चलचित्र प्रेम पिण्डको थियो। यो मिठो गीतको साथ साथमा हामी अगाडि बढेका छौँ। आशा भोसले गाउनु भएको यो सुन्दर गीतको साथमा अगाडि बढिसकेको छु म। र हिन्दी गीत मात्र होइन, थुप्रै नेपाली गीतहरूमा पनि हामी आशा भोसलेको आवाज सुन्न सक्छौँ र ती गीतहरू पनि अत्यन्तै चर्चित र कालजयी गीतको रूपमा नेपाली गीत सङ्गीतको भण्डारमा रहेका छन् भन्दा फरक नपर्ला। मैले अघि नै भने एकदमै वर्सटाइल गायिका हुन् आशा भोसले र उनकै आवाजमा केही मिठा मिठा गीत सङ्गीतहरूमा आज हामी सुन्दैछौँ। समय पनि अगाडि घर्किसकेको छ र अलिकति आशा भोसलेको पर्सनल लाइफको पनि कुरा गरौँ होइन। 16 वर्षको उमेरमा उनले घरबाट भागेर आफ्नो विवाह गरेकी थिइन् र उनको 16 वर्षको उमेरमा श्रीमान चाहिँ आफूभन्दा 15 वर्ष बुढो थिए है। एकदमै धेरै एउटा एज डिफ्रेन्समा उनले विवाह गरेका थिए। 16 वर्षको चाहिँ आशा भोसले अनि उनको श्रीमान गणपत राव भोसले 31 वर्षका थिए। तर आशा भोसले यो विवाह त गरिन् तर यो विवाह 11 वर्ष पश्चात नै टुट्यो किनभने उनको चाहिँ भनौँ घरमा धेरै नै नराम्रो चाहिँ व्यवहार हुन्थ्यो, मारपिट हुन्थ्यो अनि एकदमै गाली गलौज हुन्थ्यो है। यस कारण गर्दाखेरि उनले धेरै सहिन् तर सहन नसके पश्चात आफ्नो घर र आफ्नो श्रीमानलाई छोडेर आफ्नो बच्चाहरूलाई लिएर त्यति बेला उनी आफ्नो माइत गइन् र आशा भोसलेलाई त्यति बेला निराशाले पूर्ण रूपमा घेरेको थियो र त्यति बेला आफ्नो उनको जुन डिसिजन थियो 16 वर्षको उमेरमा 31 वर्षको मान्छेसँग विवाह गर्ने त्यसलाई लिएर उनको आफ्नो माइती परिवार पनि खुसी थिएनन्। त्यति बेला उनीहरूको बिचमा पनि एउटा दूरी आइसकेको थियो, अर्कोतिर आफ्नो घरसँग पनि उनी नाता तोडिसकेकी थिइन्। तर आशा भोसले आफ्नो श्रीमानलाई छोडेपछि आफ्नो 2 जना बच्चाहरू जो चाहिँ जन्मिसकेका थिए र पेटमा रहेको एउटा बच्चालाई लिएर जब माइती गइन् त्यसपश्चात सम्पूर्ण आफ्नो माइती परिवारसँगको दूरीलाई कम गरेर उनले त्यही नै आफ्नो जीवनलाई फेरि पनि अगाडि बढाइन्। 2 बच्चा अरू थिए, तेस्रो बच्चालाई जन्म दिइन् अनि उनीहरू तिनैजनाको रेखदेख गरेर तिनैजनाको लालन पोषण आफ्नै माइती घरमा उनले आफ्नै बलबुतामा गरिन् भन्दा फरक नपर्ला। तर आशा भोसले यति मिठा मिठा गीतहरू गाउनुभएको छ, एकदमै रुमानी गीतहरूदेखि लिएर आशा जगाउने खालका गीतहरूदेखि लिएर हामीलाई हरेक प्रकारको तनाव, हरेक प्रकारको स्ट्रेसबाट अनि एउटा चाहिँ होपलेसनेसबाट बाहिर निकाल्ने यस्ता गीत सङ्गीतहरू हामीलाई आशा भोसले दिएकी छिन्। तर उनको आफ्नै जीवन भने पूर्ण रूपमा चाहिँ नि खुसी नै थियो पूर्ण रूपमा भन्न सकिँदैन। धेरै उनले आफ्नो जीवनमा दुःखहरू भोगिन्, त्यसमध्ये आफ्नो श्रीमानसँग उसको उनको छुटकारा भनौँ अथवा उनको घर परिवारमा जुन एउटा अशान्ति थियो, घर परिवारको जुन एउटा चाहिँ असफलता थियो त्यो आफ्नो ठाउँमा त छँदैछ। आशा भोसलेको आफ्नो ठुलो छोरा हेमन्त अनि छोरी वर्षा र कान्छो छोरा भोसले आनन्द 3 जना चाहिँ थिए होइन। र हेमन्त जुन चाहिँ सबैभन्दा ठुलो छोरा थिए उनी एउटा म्युजिक कम्पोजर पनि हुन्। हामीले हेमन्त भोसलेको म्युजिक कम्पोजिसनमा गीतहरू सुनेका पनि छौँ र क्यान्सरबाट उनको मृत्यु सन् 2015 भयो। त्यति बेला आशा भोसले 66 वर्षकै थिइन्। यो ठुलो एउटा पीडा उनले भोग्नु पऱ्यो त्यतिखेर, एउटा आमालाई आफ्नो अगाडि सन्तानको मृत्यु यसरी हुनु देख्नु पर्नु चाहिँ त्यो सबभन्दा ठुलो पीडाहरू केही हुन सक्दैन। र यसै गरिकन उनको छोरी वर्षा भोसले एक पत्रकार थिइन् तर उनले चाहिँ सन् 2012 आत्महत्या गरेर आफ्नो ज्यान लिइन्। अनि यसै गरिकन उनको कान्छा छोरा जुन छन् उनले चाहिँ अहिले आनन्द भोसले उनले चाहिँ आफ्नो आमा आशा भोसलेको करियरलाई म्यानेज गर्ने एउटा म्यानेजरको रूपमा पनि काम गर्थे, साथसाथमा उनको रेस्टुरेन्टको ठुलो बिजनेसलाई पनि सम्हाल्दै आएका थिए। र यो चाहिँ उनको जीवनको एकदमै भनौँ न नरमाइलो पाटोहरू हुन् भन्दा फरक पक्कै पनि नपर्ला। र तपाईँलाई थाहा छँदैछ आशा भोसले चर्चित सङ्गीतकार आरडी बर्मनसँग दोस्रो विवाह गरेकी थिइन् भनेर होइन। र उनको पहिलो विवाह टुटिसके पश्चात करिब करिब 20 सालसम्म उनी एक्लै नै रहिन् र त्यसपश्चात 47 सालको उमेरमा उनले दोस्रो विवाह गरिन् र उनले दोस्रो विवाह एकदमै मसहुर म्युजिक कम्पोजर आरडी बर्मनसँग गरिन् जसलाई सबैले पञ्चमदाको नामबाट पनि चिन्छन् होइन। र आशा भोसले भन्दा आरडी बर्मन 6 वर्ष कान्छा थिए। र यो आशा भोसलेको मात्र होइन, आरडी बर्मनको पनि दोस्रो विवाह थियो। आरडी बर्मनसँग विवाह पश्चात आशा भोसले निकै नै खुसी थिइन्। दुवैले साथसाथमा धेरै फिल्महरूमा गीतहरू बनाए, गाए र दुःखको कुरा चाहिँ के हो भने 14 वर्षसम्म मात्र रह्यो यो जोडीको साथ, किनभने आरडी बर्मनको पनि देहान्त भयो र आशालाई एक्लै छोडेर उनी पनि गए। त
अत्यन्तै दुःखदायी पीडाजनक एउटा चाहिँ यात्राबाट आशा भोसले चाहिँ अगाडि बढेकी थिइन्, आफ्नो जीवनमा भन्दा फरक नपर्ला। तर जे जस्तो छ हामीले भोग्नुपर्ने, हाम्रो भनिन्छ नि छटीमा लेखिएको एउटा आफ्नो ललाटमा लेखेर आएको भोग्नुपर्ने कुराहरू हामीले भोग्ने नै पर्छ। पाउने कुरा पाएरै छोड्छौँ, भोग्ने कुरा भोगेरै छोड्छौँ, कुनै पनि कुराबाट एस्केप चाहिँ पक्कै पनि छैन होइन। र यही कुरालाई चाहिँ एकदमै आशा भोसलेको जीवनले चाहिँ हामीलाई एकदमै उदाहरणको रूपमा पनि देखाउँछ भन्दा फरक नपर्ला। एकातिर चर्चित एउटा गायिकाको रूपमा होइन, एउटा नाम दाम सोहरत आदि इत्यादि सम्पूर्ण रूपमा उनले पाएकी थिइन्, अर्कोतिर आफ्नो जीवनमा उनले जुन पीडादायी एउटा चाहिँ अनुभवहरूबाट गुज्रिनु पर्यो त्यसको पीडा फेरि अर्को छ होइन। त्यही कारण दुइटा एक्सट्रिममा चाहिँ उनले आफ्नो जीवनलाई अगाडि बढाउन बाध्य भएकी थिइन्, किनभने एट द एन्ड अफ द डे जे हुनुपर्ने हो त्यो भएरै छाड्छ भन्छ नि होइन। जीवनमा मान्छेको सुखै सुख मात्र हुन्छ, दुःख पनि हुन्छ भन्ने कुरा हामीले बुझेकै कुरा हो। र आशा भोसलेको जीवनमा पनि यो कुरा चाहिँ लागू भएको हामी पाउँछौँ। र उनको आवाज जति सुन्दर, जति मिठो, जति उनको चाहिँ करियर सफल रह्यो, त्यति नै पीडाहरू पनि उनले जीवनमा भोग्नु परेको कुरा यहाँ हामीले बुझ्न सक्छौँ। त यति नै भन्दै अब सन् 1995 आएको चलचित्र रङ्गिलाको एउटा गीत सुनाउँछु, जसलाई आशा भोसले उर्मिला मन्तोडकरको लागि गाएकी थिइन् होइन। त्यति बेला उनी 62 वर्षकी थिइन्, तर भर्खरको नौजवान हाम्रो उर्मिला मन्तोडकरको लागि उनले यो गीत गाएकी थिइन्। र यति सुहाएको पनि छ यो गीत, सुपर डुपर हिट पनि भएको गीत हो यो। यसर्थमा यो गीत अन्तिम कोसिली स्वरूप टक्राउँदै तपाईँहरूबाट अहिले एकैछिनको लागि छुट्टिन्छु। आशा भोसलेलाई सम्झना यति नै गरौँ आजको लागि, पछि पछि अन्य बसाइमा फेरि पनि उहाँका गीत सङ्गीतहरू सुनेर उहाँलाई सम्झना गर्ने काम त गर्छौँ नै है। अहिलेको लागि भने यो रङ्गिला चलचित्रको टाइटल नम्बर सुनाउँदै अब अगाडि 3 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु।

0: नेपाली कांग्रेसले हालै जारी भएका आठवटा अध्यादेश र सुकुम्बासीमाथि बल प्रयोगको आलोचना गर्दै संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ। आज सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णय विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यादेशका सकारात्मक प्रावधानमा समर्थन गरे पनि सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधानले दिएका अधिकार संकुचित गर्ने र संविधानको भावना विपरीत ल्याइएका प्रावधानको जमेर विरोध गर्ने चेतावनी दिएको छ। अध्यादेश ल्याउँदा सरकारले विधायकीय अधिकारको गम्भीर उल्लंघन गर्नुका साथै संसदीय अभ्यासमाथि निर्मम प्रहार गरेको बैठकको ठहर्छ। संविधानले ग्यारेन्टी गरेको आवासको अधिकारलाई कुण्ठित पार्दै सुकुम्बासीमाथि अमानवीय दमन गरेको भन्दै कांग्रेसले आक्रोश पोखेको छ। बिना पूर्व तयारी सुकुम्बासीलाई उठीवास लगाएर होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखेको भन्दै कांग्रेसले तत्काल मर्यादित पुनस्थापनाको काम थाल्न पनि सरकारसँग माग गरेको छ। प्रतिनिधि सभा नियमावली 2083 को मसौदामा समेटेका कतिपय प्रावधान संविधानको मर्म परित भएको भन्दै कांग्रेसले तत्काल सच्याउन समेत माग गरेको छ। कांग्रेस सभापति गगन थापाले दुई तिहाईको भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानूनभन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
1: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानूनको शासन। कानूनको शासनले भन्ने कुरा भनेको कानूनभन्दा माथि कोही पनि हुन्न, कानूनभन्दा माथि कानून बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठूलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार बन्छ, बहुमतले जहिले पनि कानून बनाउन सक्छ। तर कस्तो कानून बनाउने, त्यो कानूनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो एउटा।
0: सरकारले अध्यादेश ल्याउन पाउने कुरा संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाइका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
1: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ। तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रबन्ध रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
0: अर्को प्रसंगमा उहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको छ, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्ने? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। 2023 जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनु भएकोहरू हामीहरू पनि थियौँ, त्यसैले त हामीले दण्ड पायौँ त।
0: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्री ओलीकै बाटोमा हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाडौँको बबरमहल सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै बालेनले पनि उही हालत

0: बेहोर्नु पर्ने चेतावनी दिनुभएको हो।
1: नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छन्। तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि सङ्कटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नु पर्छ। यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
0: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोर बाटो हिँड्न थालेको भन्दै भूषालले लक्षण देखिसकिएको टिप्पणी समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चुनाव जितेको जिल्ला झापाका सुकुम्बासी सड़कमा उत्रिएका छन्। डोजर आतंक बन्द गर्न माग गर्दै बिर्तामोड़का सुकुम्बासी सड़क आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आफूहरू बसोबास गरेको ठाउँकै धनी पूर्जा पाउनुपर्ने अडान पनि राखेका छन्। वर्षौंदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने भन्दै उनीहरूले नागरिक आवासको हकमाथि खेलवाड नगर्न चेतावनी पनि दिएका छन्। बिर्तामोड़ नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समितिले घर टहरा भत्काउने काम तत्काल रोक्न, सुकुम्बासीलाई जग्गाधनी पूर्जा दिन र भूमाफियालाई कार्यवाही गर्न माग गरेको छ। समितिले डोजर आतंकका कारण ज्यान गुमाएकालाई शहीद घोषणा गर्न समेत माग गरेको छ। बिर्तामोड़मा मात्रै 1035 भूमिहीन सुकुम्बासी र 1520 अव्यवस्थित बसोबासी बस्ने गरेको समितिको तथ्याङ्क छ। लोपोन्मुख राउटीहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आए पनि सदुपयोगभन्दा दुरूपयोग बढ़ी देखिएको छ। नेपालगंजबाट दिल बहादुर केसी।
2: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रूपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिचीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
3: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अन्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है, अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
2: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया शाही,
4: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला रक्सिने नै हुने चिया, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने चिया, नखाने चिया, हामी पनि अलिअलि अब पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाया थियो, आज पनि अलिकति यति एक गिलास झोल हामी पनि खाया छौँ। धात कुडा गरेर क्या फाइदा छ? अरूले धात्याएर फाइदा हुँदैन, अरूले थ्यागेर फाइदा हुँदैन।
2: तथ्याङ्क अनुसार सामाजिक सुरक्षा बापत राउटे समुदायको एकै घरमा चौमासिक 1,00,000 रुपियाँसम्म भत्ता जाने गरेको छ। तर
0: सरकारले राज्य कोषबाट दोहोरो सुविधा लिनेहरूको अतिरिक्त सुविधा खोज्ने भएको छ। प्रधानमन्त्री कार्यालयले गरेको पछिल्लो अध्ययनले केही पूर्व विशिष्ट पदाधिकारीले कानूनले तोकेभन्दा बढ़ी सवारी साधन प्रयोग गरेको र फरक फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृह मन्त्रालयसँग विवरण मागेको छ। पत्रमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व सभामुख र पूर्व राष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समय भित्र इमेल मार्फत पठाउन भनिएको थियो। अब खबर फटाफट।
5: भारतबाट केराको आयात रोकिएपछि बागलुङ 12 नयाँ पुलका किसानलाई राहत। व्यापारीहरू किसानका बारी बारीमा पुग्न थाले। केराको भाउ पनि दर्जनको 60 दोब्बर पाउन थाले। 20 वैशाखको ओरीले घोराई उपमहानगर 12 रतनपुरका किसान होमबहादुर किसीको 2 बिघा केरा खेती सखाप, लाखौंको क्षति। लमजुङका किसानलाई आलु खेतीले उकास्दै राईनाश क्षेत्रमा मात्रै 2,55,000 किलो उत्पादन। लाइन ब्यारेक छाडेर भागेका 18 जना कर्मचारीलाई 7 दिन भित्र हाजिर हुन सशस्त्र प्रहरीको निर्देशन लिखित स्पष्टीकरण सहित हाजिर नभए कारवाहीमा पर्ने। विदेशमा आकर्षक तलबको लोभ देखाउँदै 14 जनाबाट 53 लाख ठग्ने 5 जना काठमाडौँ प्रहरीको फन्दामा। बागलुङ काठेकोला तीनका सन्दीप थापा मगर, काठमाडौँ तीनका निरबहादुर कार्की सर्लाई, चक्रघट्ट दुईका विजय कुमार यादव सहित काठमाडौँ चन्द्रगिरीका चिरञ्जीवी अधिकारी र रामेछाप लिखु तामाकोशी एकका प्रवेश गुरुङमाथि कारवाही हुँदै। र किसानको माग अनुसार 50% अनुदानमा धानको बिउ दिन नसक्ने पोखरा महानगरको प्रष्टीकरण। 1000 बढी किसानबाट 21,000 किलो बिउ माग भएपछि महानगर पन्छियो।
0: इरान अमेरिका बीच युद्ध रोक्न प्रयास गरेका मुख्य मध्यस्थकर्ता पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले शान्ति सम्झौता वार्ताले गति लिइरहेको दावी गर्नुभएको छ। होर्मुजमा सैनिक गस्ती रोकेकोमा उहाँले ट्रम्पको प्रशंसा पनि गर्नुभएको छ। सैन्य विश्लेषक सिएन बेलले यो विषयलाई नियाल्नु भएको छ।
6: PFBS, Gorkha Radio Home.

हजुर, निशु शर्माको आवाजमा यो चलचित्र परालको आगोको गीत हामीले सुन्यौँ आदरणीय श्रोताबृन्द। अहिले यो गीत सँगसँगै कार्यक्रम हाम्रो दिवाको शैलीको अन्तिम चरणको यात्रा सुरु भइसक्यो। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत, यो बाद नै एकपटक फेरि पनि मैले टक्राउन चाहेँ, वेलकम ब्याक भन्न चाहेँ। समय अहिले दिउँसोको 3:16 गएको छ, अझै पनि ठिक 4 बजेसम्म तपाईँको साथमा म रहनेछु। मिठा मिठा गीत सङ्गीतहरू आज कार्यक्रम अन्तर्गत सुन्ने नै छौँ हामी, र यहाँहरू सबैले चाहिँ यी गीत सङ्गीतहरूलाई इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। कार्यक्रमको यो अन्तिम चरणमा अब हामी गीत सङ्गीतहरू नै सुन्दै अगाडि बढ्नेछौँ है त। र साङ्गीतिक यो माहौलमा, साङ्गीतिक यो यात्रामा तपाईँहरू सबैजनाले आफ्नो समयलाई मनोरम बनाएको महसुस पक्कै पनि गर्नुहुन्छ होला भन्ने आशा गर्दछु। कार्यक्रममा अब अगाडि अलिक पुरानो गीत छ, पुरानो भन्नाले एकदमै पुरानो गीत त होइन, तर केही साल अगाडिको भनौँ। त्यति बेला आस्था तामाङ मास्केका गीतहरू निकै नै आएका थिए, चर्चित पनि भएका थिए होइन। उनको एउटा एल्बम पूर्ण रूपमा नै सबै एल्बमका ती गीतहरू एकदम चर्चित भएको थियो। त्यही अन्तर्गतको एउटा गीत रहेछ मेरो प्लेलिस्टमा, आज धेरै पछाडि यो गीत आएको छ, तपाईँले पनि सुनेर इन्जोय गर्नुहुन्छ होला भन्ने आशा लिन्छु यतिखेर।

0: BS Gorkha Radio.
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको, तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

तपाईँ यशोदाबृन्द अर्जुन सुनामको आवाजमा यो गीत हामी सुन्दै थियौँ यतिखेर। अनि कार्यक्रम अन्तर्गत तपाईँको लागि यस्तै मिठा मिठा गीत सङ्गीतहरू कार्यक्रमको अन्तिम चरणमा सुनाउँदै जाने मेरो तयारी रहेको छ। आज नो डाइट डे 2026 पनि परेको छ। सधैँ नै 6 मेको दिनमा यो नो डाइट डे मनाउने गरिन्छ विश्वभरि नै, आदरणीय यशोदाबृन्द। र नो डायट डे भन्ने बित्तिकै बुझिहालिन्छ, सेल्फ एक्सप्लानेटरी नै छ होइन, एउटा खास दिन हो जसले मानिसहरूलाई चाहिँ डाइटिङको दबाबबाट टाढा रहेर आफ्नो शरीरलाई स्वीकार गर्ने र आफ्नो शरीरलाई माया गर्ने सन्देश दिन्छ। यसलाई युनाइटेड किङडम, अमेरिका, भारत, अस्ट्रेलिया समेत कैयौँ देशमा मनाइन्छ। सन् 2026 यो नो डायट डे आज बुधबार 6 मेको दिनमा मनाइरहेको अवस्था हो। र यसको उद्देश्य चाहिँ विशेष गरिकन आजभोलि जुन समाजमा चाहिँ एउटा पर्फेक्ट बडीको एउटा अवधारणा जुन छ, र त्यो पर्फेक्ट बडी बनाउनको लागि जुन एउटा दबाव छ यसलाई चुनौती दिने र मानिसहरूलाई आफ्नो शरीरप्रति सकारात्मक सोच विकसित गर्नको लागि प्रेरित गर्ने पनि हो। यस दिन मानिसहरू डाइटिङबाट ब्रेक लिएर खानाको साथसाथमा हेल्दी र सन्तुलित एउटा चाहिँ रिलेसनसिप खानासँग डेभलप गर्नको लागि उत्प्रेरित रहने गर्दछन्। यसको चाहिँ मुख्य उद्देश्य भनेको नै यो जनचेतना फैलाउनु, जनचेतना अभिवृद्धि गर्नु, अवेरनेस फैलाउनु नै हो कि डाइटिङ गरेर मात्र पर्फेक्ट बडी बनाउने होडमा हामी लाग्छौँ भने त्यति बेला हाम्रो स्वास्थ्यसँग, हाम्रो चाहिँ हेल्थसँग हामीले कम्प्रोमाइज गरिरहेका हुन्छौँ, यसलाई खतरामा हालिरहेका हुन्छौँ भन्ने कुराको जुन एउटा चाहिँ सन्देश छ यो प्रभाव गर्नको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ। सन् 1992 सुरुवात भएको रहेछ यसको। ब्रिटेनको फेमिनिस्ट म्यारी इभान्स यङले यसको सुरुवात गरेकी थिइन्। उनी आफै नै एनोरेक्सिया, यो चाहिँ खानासँग जोडिएको एउटा गम्भीर बिमारी हो र बडी इमेजसँग जोडिएको समस्याहरू सँग जुझिसकेकी थिइन् उनले है। र उनले आफ्नो साथीहरूलाई डिच द्याट डाइट सन्देशको साथमा एउटा सानो पिकनिक सुरु गरिन् र त्यसैबाट यो नो डाइट डेको चाहिँ मुहिम सुरुवात भएको थियो। बिस्तारै बिस्तारै यो आन्दोलन विश्वव्यापी स्तरमा फैलियो र आज कैयौँ देशमा यसलाई मनाइन्छ पनि। किन जरुरी छ त यो दिन भन्ने कुरा गर्नुपर्दाखेरि, आजको यो समयमा चाहिँ सोसियल मिडिया, विज्ञापन, फिल्महरू एउटा खास प्रकारको बडी इमेजलाई आइडलको रूपमा प्रस्तुत गर्ने यी प्लेटफर्महरू भनेका छन् होइन। यसबाट कैयौँ मानिसहरूलाई चाहिँ आफ्नै जुन एउटा बडीदेखि, आफ्नै एउटा शरीरदेखि चाहिँ असन्तुष्टि भएको देखिन्छ, जस कारणले गर्दाखेरि त्यो एउटा जुन आइडल बडी टाइप बन्नको लागि चाहिँ नि उनीहरूले एकदमै कडाभन्दा कडा डाइट प्लानहरू अप्नाइरहेका हुन्छन्, जो कैयौँ पटक मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यको लागि नोक्सानदायक साबित हुनसक्छ। त इन्टरनेसनल नो डायट डे चाहिँ मानिसहरूलाई सम्झाउने कोसिस गर्छ कि हरेक शरीर अलग अलग हुन्छ र यसलाई स्वीकार गर्नु जरुरी छ। बिना जरुरतको डाइटिङ गर्नु नोक्सानदायक हुनसक्छ र स्वस्थ रहनु ज्यादा जरुरी छ, पात्रो देखिने मात्र होइन भन्ने कुरालाई चाहिँ आजको दिनले, आजको यो चाहिँ जुन एउटा यसको सिग्निफिकेन्स, आजको दिनको सिग्निफिकेन्स यसले चाहिँ यसलाई जोड दिन्छ भन्दा फरक नपर्ला। त डाइटिङको ट्रेन्ड नयाँ त पक्कै पनि होइन। 18 सदीमा अङ्ग्रेज डाक्टर जर्ज चेनले केवल सब्जी र दुधलाई लिएर वजन घटाउने सल्लाह दिएका थिए। त्यसपश्चात सन् 1863 विलियम ब्याटिङले पहिलो फ्याड डाइट सुरु गरे। 1918 क्यालोरी काउन्टिङमा आधारित किताब डाइट एन्ड हेल्थ विथ की टु द क्यालोरिज पनि काफी लोकप्रिय भएको थियो। समयको साथसाथमा डाइट कल्चर बढ्दै गयो र आज हजारौँ प्रकारका डाइट प्लान रहेका छन्, तर सबैको लक्ष्य शरीरलाई एक चाहिँ तय गरिएको ढाँचामा ढाल्नु नै हो भन्दा फरक सायद नपर्ला जस्तो लाग्छ मलाई। त आजको यो दौरमा अझ आजको यो जुन अब्जर्भेसन छ, जुन नो डाइट डे होइन, यो अत्यन्तै जरुरी छ भन्दा फरक नपर्ला, किनभने अहिले चाहिँ एकदम अनहेल्दी पाराले नै डाइटिङ गर्ने मान्छेको सङ्ख्या दिनानुदिन बढ्दो छ। स्पेसली यो चाहिँ नि यङ्स्टर्सहरूमा चाहिँ बढी यसको चाहिँ प्रभाव देखिन्छ र आफ्नो स्वास्थ्यलाई नै दाउमा लगाएर चाहिँ नि डाइट गर्नाले फाइदाभन्दा बेफाइदा नै बढी पुर्याउँछ भन्दा फरक नपर्ला होइन। आजको समयमा इन्टरनेसनल डाइट डे सोसियल मिडिया क्याम्पेनको रूपमा नै फैलिसकेको छ। मानिसहरूले #NoDietDay को साथमा पोस्ट सेयर गरिरहेका छन् र आफ्नो मनपर्ने खानाको
तस्विर सेयर गरेर बडी पोजिटिभिटीलाई बढावा दिनको लागि पनि आजको दिन एकदमै भनौँ सार्थक रहन्छ जस्तो लाग्छ मलाई है. र यस दिनको प्रतीक चाहिँ लाइट ब्लू रिबनलाई मानिने गरिएको छ. यसको मुख्य सन्देश र यसको वास्तविक सन्देश भनेको चाहिँ के हो भने मान्छेहरूले आफ्नो स्वास्थ्यलाई नजरअन्दाज नगरौँ, बल्कि के बुझ्नु जरुरी छ भने हेल्दी लाइफस्टाइललाई अप्नाएर आफ्नो चाहिँ बडीलाई हेल्दी राख्नपट्टि लागौँ, आफ्नो तुलना अन्य मान्छेहरूसँग नगरौँ. र यदि वजन ज्यादा भएको छ भने मानसिक र शारीरिक रूपमा यसको चाहिँ असर हामीलाई पुगेको छ भने हेल्दी तरिकाबाट यसलाई घटाउनपट्टि लागौँ, न कि डायट जस्तो अनहेल्दी तरिकाबाट. हुन त कतिपय अवस्थामा डायटिङ जरुरी पनि हुन्छ, तर त्यो चाहिँ डक्टरहरूले जब चाहिँ हाम्रो स्वास्थ्यलाई ध्यानमा राखेर कुनै पनि डायटलाई प्रिस्क्राइब गर्छन् भने त्यति बेला डायट त्यो एउटा प्रिस्क्राइब गरेको डायट लिनु राम्रो हुन्छ. तर यदि त्यो होइन र हामीले चाहिँ आफ्नो शरीरलाई मात्र भनौँ अब पात्रो बनाउनको लागि डायट गरिरहेका छौँ भने त्यो डायट चाहिँ राम्रो हुँदैन, त्यसले चाहिँ हाम्रो शरीरलाई हाम्रो स्वास्थ्यलाई असर पुर्याउँछ नकारात्मक ढङ्गबाट भन्ने कुरा बुझ्नुपर्छ भन्ने आजको दिनको यो सन्देश हो. आदरणीय श्रोतावृन्द, आज वर्ल्ड नो डायट डे परेको छ, यसै सिलसिलामा अलिकति यसको विषयमा हामीले कुरा गऱ्यौँ. बाबुल गिरीले गाउनुभएको गीत मेरो प्लेलिस्टमा अब अगाडि तयार छ, यो सुन्नपट्टि लाग्छौँ है त यतिखेर.

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग

0: परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आईडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: गोर्खा रेडियो।

महेश मुखिया सुनवार र सन्ध्या सुनवारले गाउनुभएको थियो भिजे तिम्रो रातो पछ्यौरी पुरानो गीत भानु सुनवारले गाउनुभएको थियो. यसलाई चाहिँ उहाँहरूले फेरि पनि अर्को आफ्नो भर्जनमा गाउनुभएको थियो. यो गीत इन्जोय पक्कै पनि गर्नुभयो होला. त आज कार्यक्रममा तपाईँको लागि यस्तो मिठो मिठो गीतहरू म राख्दैछु, सुनाउँदैछु, तपाईँहरू सबैजनाले पक्कै पनि इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा गरेको छु. आज इन्टरनेसनल नो डायट डे पनि हामीले मनाइरहेका छौँ, जसको कारणले गर्दाखेरि मैले तपाईँलाई यसको बारेमा अलिकति जानकारी गराएँ पनि होइन. यो डायट गर्दाखेरि चाहिँ भनौँ के कस्तो प्रकारले चाहिँ नि हामीले ध्यान दिनुपर्छ के कस्तो कुरामा भन्ने कुरालाई पनि हामीले अलिकति यसमा प्रकाश पार्यौँ. र डायटको कुरा गर्दाखेरि अब आजभोलि त धेरै नै यो डायटिङको तरिकाहरू छन् भनेर मैले अघि पनि भने होइन. तर यो डायटिङ गर्दाखेरिमा चाहिँ नि हाम्रो शरीरलाई यसबाट पर्ने बेफाइदाहरू पनि के छन् त भन्ने कुरा पनि अहिले अलिकति म तपाईँसँग सेयर गर्छु. हुन त सबै डायटबाट नुकसान नै हुन्छ भन्ने त होइन, कतिपय डायट त डक्टर प्रिस्क्राइब डायट पनि हुन्छ जुन फलो नै गर्नुपर्ने हुन्छ. तर आम रूपमा आफ्नो वजनलाई कम गर्नको लागि जथाभावी तरिकाले चाहिँ आफ्नो बडी इमेजलाई चाहिँ इन्ट्याक्ट राख्नको लागि जुन हामीले डायट गर्छौँ त्यसबाट चाहिँ के कस्तो समस्या हुन्छ भन्ने कुरालाई पनि हामीले ध्यान दिनै पर्ने हुन्छ भन्दा सायद गलत हुँदैन होला जस्तो लाग्छ मलाई. सबैभन्दा पहिला त अब पोषक तत्त्वहरूको कमी नै हुन्छ. प्रतिबन्धित आहार यानि कि डायट गर्दाखेरि चाहिँ केही खाद्य समूहलाई गम्भीर रूपबाट हामीले सीमित गरेका हुन्छौँ. पोषक तत्त्वको कमीको कारण त्यो बन्न पनि सक्छ र यसो त्यति बेला हुनसक्छ जब मानिसहरूले कार्बोहाइड्रेट र फ्याट जस्तो सम्पूर्ण खाद्य समूहलाई पूर्ण रूपमा काटिदिन्छन्. आवश्यक भिटामिन र खनिजको कमी समग्र स्वास्थ्य र नकारात्मक प्रभाव पुर्याउन सक्छ यसले र विभिन्न स्वास्थ्य समस्याहरूको जोखिमलाई पनि बढाउन सक्छ. यसै गरिकन एकदमै स्लो डाइजेसन है, यो जब मानिसहरूले धेरै कम क्यालोरीवाला आहार पालना गर्छन् त्यति बेला परिणामस्वरूप उनको उनीहरूको चाहिँ नि जुन डाइजेस्टिभ सिस्टम छ पाचन प्रणाली त्यो पनि कमजोर भएर जान्छ, स्लो भएर जान्छ र शरीरले चाहिँ यस प्रकारको आहारहरूलाई चाहिँ अकालको स्थितिको रूपमा हेर्छ र भुखमरी मोड स्टार्वेसन मोड भनेर भनिन्छ है त्यसमा शरीरलाई लिएर जान्छ, जसबाट ऊर्जाको संरक्षणको लागि यो जुन हाम्रो पाचन प्रणाली एकदमै स्लो हुन्छ. यसबाट लामो समयमा वजन कम गर्न कठिन हुनसक्छ किनकि शरीरले चाहिँ क्यालोरीकोलाई अधिक कुशलताको साथमा पक्रिएर राख्छ है बर्न गर्नुको सट्टा. जब स्टार्वेसन मोडमा हाम्रो शरीर जान्छ त्यति बेला चाहिँ नि हाम्रो शरीरले क्यालोरिजहरूलाई ऊर्जाहरूलाई झन् समातेर राख्छ है. यो कारणले गर्दाखेरि अझ घट्नको लागि वेट कम गर्नको लागि हामीले गरिने जुन डायट यसको उल्टो असर पुग्न सक्छ भन्दा फरक नपर्ला. इटिङ डिसअर्डर जस्तो कि एनोरेक्सिया नर्भोसा वा बुलिमिया नर्भोसा जस्तो इटिङ डिसअर्डरहरू यो पनि हुनसक्छ. यी विकारहरूको गम्भीर शारीरिक र मानसिक स्वास्थ्य परिणाम छ. त्यस कारणले गर्दाखेरि डायटले स्ट्रिक्ट डायटिङले यस प्रकारको इटिङ डिसअर्डरलाई पनि निम्त्याउन सक्छ. मांसपेशी कम हुँदै जान्छ. जब मानिसहरूले आफ्नो भोजनको सेवनलाई सीमित गर्छन् तब उनीहरूको शरीर ऊर्जाको लागि मांसपेशीको प्रयोगमा उत्रिन्छन् होइन. यसबाट मांसपेशीहरूलाई नुकसान पुग्छ जसबाट शारीरिक गतिविधि गर्न र क्यालोरी बर्न गर्न कठिन हुन सक्छ. अनि यसबाट मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ जसमा बढी चिन्ता अवसाद र भोजन तथा वजनको बारेमा अत्यन्तै भनौँ विचार चाहिँ नकारात्मक विचारहरू सामेल हुन्छन्. त्यसको लागि एकदम अप्सेस्ड हुन्छन् र डाइटिङबाट भोजन र विकृत शरीरको छविको साथमा व्यस्तता पनि हुनसक्छ जो आत्मसम्मान र जीवनको गुणवत्तालाई प्रभावित गर्न सक्ने क्षमता यसमा हुन्छ. त यसलाई कुल मिलाएर हेर्ने हो भने खानाबाट डायट गर्नु शरीरलाई एकदमै यसलाईबाट नकारात्मक प्रभाव पारिकन हानिकारक प्रभाव पार्नमा सक्षम हुन्छ यो कडा डायटिङ है. अत्याधिक आहारको बजाय स्वास्थ्य आदतमा हामीले ध्यान दिनु राम्रो हुन्छ. नियमित शारीरिक गतिविधिको साथमा सन्तुलित र पौष्टिक आहार खाने हो भने स्वस्थ शरीर र दिमागलाई स्वस्थ दिमागलाई बढावा दिने सबैभन्दा राम्रो तरिका यो हुन सक्छ. प्रिय श्रोता पनि डाइटिङको कुरा आज गरिरहेका छौँ किनभने आज विश्वभरि नै इन्टरनेसनल नो डायट डे हामीले अब्जर्व गरिरहेका छौँ होइन. यो कारण गर्दाखेरि पनि यो डायटिङको विषयमा कुरा गर्नु जरुरी पनि भयो. आजको यो बसाइमा हामीले यस विषयमा अलिकति कुरा पनि गऱ्यौँ. त अब नैको लागि पनि अगाडि बढौँ. अगाडि बढ्नु पर्दाखेरि म तपाईँलाई एउटा मिठो गीत सुनाउँछु. इनफ्याक्ट गजल छ तिलकसिंह पेलाको. धेरै समय पश्चात यो गीत यो गजल अब अहिले मेरो प्लेलिस्टमा आएको रहेछ. त यही गजललाई नै तपाईँको सेवामा टक्राउँछु र म भने बिदा लिन्छु. भोलि
फेरि पनि आउनेछु 1 बजेको समाचार पश्चात। त्यति बेलासम्मको लागि नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा आफू खुसी प्रधान न्यायाधीश चयन गर्न प्रधानमन्त्रीले अध्यादेश मार्फत जालझेल गरेको प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको आरोप।
1: त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ।
0: जेठदेखि सरकारले पालैसँग बचत फिर्ता गर्ने बताइरहँदा के भन्छन् सहकारी पीडित?
2: सानोबाट सुरु गर्दैछ राम्रो, तर ठुलोलाई के गर्ने भन्ने कुरा चाहिँ क्लियरली नआएकै हो।
0: अनि इरान अमेरिका बीच ताजा वार्ताका प्रयासले फेरि गति लिएको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ। सबभन्दा पहिला प्रमुख विश्व समाचार, अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिका र इरान बीचको शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्रीले दुई देशबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी अघि बढेको बताएका छन्। शहबाज शरीफले सामाजिक सञ्जालमा पोस्ट गर्दै हुर्मुज जलमार्गमा सैन्य पहरा दिएर पानी जहाजहरू पार गराउने अभियान स्थगित गर्ने अमेरिकी राष्ट्रपतिको निर्णयको प्रशंसा पनि गरेका छन्। इस्लामाबादबाट बीबीसी संवाददाता क्यारोलाइन डेभिस भन्छन्, संयुक्त राज्य अमेरिकाबाट अहिले कैयौं सकारात्मक कुराहरू आइरहेको जस्तो देखिएका छन् र अब इरानले यसलाई कसरी हेर्छ भन्ने चासो छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौताको ढोका खोल्न होर्मुजमा अमेरिकी सेनाको कारवाही स्थगित गरिएको बताएका थिए। यसैबीच लेबननको राष्ट्रिय समाचार संस्थाले इजरायलले गरेका पछिल्ला श्रृङ्खलाबद्ध हवाई आक्रमणमा 6 जनाको मृत्यु भएको जनाएको छ। युद्ध विरामका बावजुद पनि इजरायलले लेबननमाथि हिजबुल्लाह लक्षित आक्रमण जारी राखेको छ। हान्टा भाइरस फैलिएको एक पानी जहाजमा हालसम्म 8 व्यक्तिमा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्युएचओका अनुसार उक्त संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने पनि पुष्टि भएको छ। यसअघि संक्रमित एक व्यक्तिको जुरिचमा उपचार भइरहेको छ भने अन्यको द नेदरल्यान्ड्समा उपचार हुनेछ। क्रुजमा रहेका बाँकी व्यक्तिहरूलाई कुनै लक्षण नदेखिएको बताइएको छ। स्पेनले केनेरी आइल्यान्डमा उक्त पानी जहाजलाई अवतरण गर्ने अनुमति दिएको छ, तर उक्त टापुका प्रमुखले अनुमति दिने निर्णयको विरोध गरेका छन्। अमेरिका र इरान सम्झौता नजिक पुगेको विवरणसँगै विश्वभरि तेलको मूल्य घट्नुका साथै शेयर बजार उकालो लागेको छ। इन्धन मूल्यको मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 भन्दा कम भएको छ। अमेरिका र इजरायलले इरानमा युद्ध सुरु गरेसँगै तेलको मूल्यमा व्यापक उतार चढाव देखिएको थियो। इन्धनको मूल्य वृद्धिसँगै वायु सेवा कम्पनीहरूले यो महिना विश्वभरि 13,000 उडानहरू कटौती गरिएको जनाएका छन्। चिनिया विदेश मन्त्री वाङ यीले मध्यपूर्वको अवस्था संवेदनशील बिन्दुमा पुगेको बताएका छन्। चीन भ्रमणमा रहेका इरानका विदेश मन्त्री अब्बास अराक्चीसँगको कुराकानीमा चिनिया विदेश मन्त्रीले वार्ता जारी राख्न र युद्ध विरामलाई स्थायी रूप दिन जरुरी भएको बताए। अमेरिकी राष्ट्रपतिलाई आगामी साता एउटा सम्मेलनका लागि आमन्त्रण गरेको बेजिङले इरान युद्धमा पक्ष लिनबाट जोगिँदै सन्तुलित मध्यस्थताको कदम चालिरहेको छ। र उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै दक्षिण कोरियालाई अलग राज्यका रूपमा परिभाषित गर्नुका साथै पुनः एकीकरण सम्बन्धी व्यवस्था हटाएको छ। दक्षिण कोरियाली समाचार संस्था युनहापले यो निर्णयले उत्तर कोरियाली नेताको दुई शत्रु राष्ट्रको नीतिलाई औपचारिकता दिएको उल्लेख गरेको छ। संशोधित संविधानले किम जङ अनलाई राष्ट्रप्रमुखको मान्यता दिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। आफू खुसी प्रधान न्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीले अध्यादेश मार्फत जालझेल गरेको प्रमुख प्रतिपक्षी दलका सभापतिले आरोप लगाएका छन्। राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्ट आज प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बिहिबारका निम्ति डाकेका छन्। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। एक रिपोर्ट। गत चैत 18 गते नै यसअघिका प्रधान न्यायाधीश

0: प्रकाश मानसिंह राउतको अवकाश भएपछि सर्वोच्च अदालतको नेतृत्व रिक्त रहेको छ। उक्त पदका लागि न्याय परिषदले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित 6 जनाको नाम सिफारिस गरिसकेको छ। तीमध्येबाट प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले नियुक्तिका निम्ति चयन गरेको व्यक्तिको संसदीय सुनवाई गरिन्छ। अध्यादेशले परिषदको अध्यक्षका हैसियतमा प्रधानमन्त्री र अन्य 2 सदस्यले गरेको निर्णय परिषदको निर्णय मानिने गरी ऐन संशोधन गरेको छ। अध्यादेश जारी गर्नकै निम्ति बीचमा बोलाइसकिएको अधिवेशन समेत रोकिएको भन्दै यसले प्रधानमन्त्रीले नियुक्तिमा जालझेल गर्न खोजेको देखिने नेपाली काँग्रेसका सभापति गगन थापाले आज पत्रकारहरूलाई बताए।
1: कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ र कानून मन्त्री आइसकेपछि 3 जनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने, त्यहाँभित्र अमङ्ग द उम्मेद्वार, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ।
0: सभापति थापाले विगतका प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउन गरेको चलखेल भन्दा यो फरक नभएको भन्दै नेपाली काँग्रेसका तर्फबाट आपत्ति प्रकट गरे।
1: अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको, त्यो बेला हामीले रोक्यौँ, अहिले अब हामीले रोक्न सकेनौँ किनकि अध्यादेश बनेर गयो। तर यो अगाडिको प्रधानमन्त्रीले गरेको आफ्नो मान्छे ल्याउनुको लागि चलाएको भन्दा के फरक हो? योभन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्त गर्नको लागि पुरै जालझेल गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो, त्यही जालझेल गर्दै हुनुहुन्छ। यो आपत्तिजनक छ, यसमा नेपाली काङ्ग्रेस पार्टीको प्रश्न छ।
0: संवैधानिक परिषदको बिहिबार डाकिएको बैठकमा प्रधानमन्त्रीका साथै सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी रहनेछन्। अघिपछि उक्त परिषदको सदस्यमा प्रधान न्यायाधीश रहने भए तापनि प्रधान न्यायाधीशकै नियुक्ति गर्न डाकिएको बैठकमा चाहिँ उनको साटो कानून मन्त्रीलाई डाकिन्छ। यसअघि पुनर्विचार गर्न भनेर फिर्ता पठाए तापनि जस्ताको तस्तै सरकारले पुनः शीतल निवास फर्काइदिएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए। अर्को प्रसंग, सरकारले सहकारीका पीड़ित बचतकर्ताहरूको रकम पालैसँग प्राथमिकताका आधारमा जेठदेखि फिर्ता गरिने बताएपछि खास गरी धेरै बचत रकम फसेकाहरूले आफ्नो पालो कहिले आउला भनेर प्रश्न गरिरहेका छन्। यसै सिलसिलामा साथी पवनराज पौडेलले एकजना पीड़ित बचतकर्ता उज्जवल सत्याललाई सरकारको पछिल्लो निर्णयबारे सोधेका छन्।
2: बचतकर्ताको हिसाबले तर यसले चाहिँ समस्याको समाधानै गर्छ भने जस्तो चाहिँ मलाई लागेको छैन। यो भनेको कस्तो भने तपाईँको अलिकति अल्झाउने बल्झाउने काम लम्बाइरहने भने जस्तो काम भयो। सरकारले एकैचोटि एकमुष्ट सबैलाई चाहिँ समेट्नु पर्थ्यो कि। अहिले बचतकर्ताले सबैले पैसा लिएर घरमा लगाएर थन्काउने पनि होइन, त्यसैले सरकार त्यसरी आत्तिनुपर्ने पैसा छैन भनेर आत्तिनुपर्ने मैले देखेको थिएन। तर सरकारले चाहिँ तपाईँहरूको पैसा सुनिश्चित छ, सानोबाट सुरु हुन्छ, तपाईँहरूको चाहिँ यो ठगी गरेका सहकारीहरूको सम्पत्ति लिलामी गरेर क्रमशः रूपमा तिर्दै जाने हो, नपाएसम्म पनि तपाईँहरू चाहिँ सुनिश्चित हुनु, अब चाहिँ सरकारले जिम्मा लिन्छ भन्ने कुरा भन्नु पर्थ्यो कि।
3: अनि सत्यालजी, त्यो त अब गर्न बाँकी नै होला नि त, भर्खरै सुरु गर्ने बित्तिकै त्यसले समाधान दिँदैन भन्नु कतिको उपयुक्त होला र?
2: सानोबाट सुरु गर्दैछ राम्रो, तर ठुलोलाई के गर्ने भन्ने कुरा चाहिँ क्लियरली नआएकै हो क्या।
3: अब तपाईँ पनि ठुलो रकम त्यसरी अड्किएको व्यक्ति मध्येमा पर्नुहुन्छ होइन, सरकारले चाहिँ के गरिदिएको भए चाहिँ उचित हुन्थ्यो भन्ने तपाईँले लागेको?
2: अहिले जति पनि ठुला बचतकर्ताहरू छन् तपाईँहरूको चाहिँ कुनै ब्याङ्कमा लगेर आबद्ध गराइदिने, जबसम्म तपाईँको रकम लिलामीबाट उठ्दैन तपाईँको पैसा चाहिँ ब्याङ्कमा क्रेडिट हुँदैन भनिदिएको भए मान्छे कुर्ते ढुक्क भए, अब सहकारी मान्छेले खाएर भाग्दैन, सरकारले जिम्मा लियो भन्ने चाहिँ हुन्थ्यो कि।
0: उनी थिए एकजना पीडित बचतकर्ता उज्जवल सत्याल, साथी पवनराज पौडेलसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका बस्ती खाली गराउने संघीय सरकारको कार्यले स्थानीय तहहरूसँग उसको तनाव बढिरहेको देखिन्छ। काठमाडौँबाट सुकुम्बासी बस्ती हटाउन थालेपछि कतिपय जिल्ला प्रशासन कार्यालयबाट समेत स्थानीय सरकारहरूलाई निर्देशनात्मक ढाँचाका पत्रचार भएपछि स्थानीय सरकारहरू झन सशंकित बन्न पुगेका देखिन्छन्। यसबारे साथी प्रदीप बस्यालले गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेलाई सोधेका छन्।
4: नागरिक आतंक भएको अवस्था छ र हामीले भनिरहेका छौँ कि स्थानीय नागरिकको वास्तविक जीवन स्तरलाई जोगाउने कुरा हाम्रो सरकारको कर्तव्य हो, दायित्व हो। र यहाँ यस अधिकारको विषयमै कुरा गर्दाखेरि पनि कसले गर्ने काम हामी के गरिरहेका छौँ भन्ने विषय पनि हामीले ध्यानाकर्षण गराएका छौँ। हामीले
5: तपाईँहरूको पालिकाहरूको भूमिका चाहिँ यसमा के रहन्छ? अधिकारमा विरोधाभास देखिया हो,
4: एकदमै अधिकारमा विरोधाभास पनि छ। अर्को विषय चाहिँ जुन मापदण्ड संघ सरकारले निर्माण गरिदिनुपर्छ, जुन दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ र यसको लगत लिनको लागि स्थानीय सरकारले सहयोग गर्छ भनिरहेका छौँ। यो विषयमा नै अहिले चाहिँ हठातको मानसिकतामा चाहिँ काम हुँदाखेरि सबै अन्यलता बढी सिर्जना भएको छ। यसको विषयमा त साझा अधिकारभित्र रहेका कुराहरू त तीन तहको सरकारको बिचमा छलफल हुनु पर्यो, दुई तहको सरकारको बिचको हो भने त्यहाँ छलफल हुनु पर्यो। संविधानले व्यवस्था गरेका कामहरूमा चाहिँ अलमलको स्थिति स्थानीय सरकारले सिर्जना गरेका छैन। यो सङ्घ सरकारले सिर्जना गरेका विषयहरू आफैले अध्ययन गरेर म कहाँनिर छु र के चाहिँ गर्ने हो भन्ने कुरा पहिला छर्लङ्ग हुनु पर्यो। एकले अर्कालाई दोषारोपण गर्न स्थानीय सरकारले खोजेको छैन। हामीले वास्तविक नागरिकको अवस्था नजिकबाट देख्छौँ, चिन्छौँ र हामीले चाहिँ सङ्घ सरकारले गर्ने ठाउँमा चाहिँ सहजीकरण गर्छौँ। यसको कामको लागि तयारी भएका जुन संरचनाहरू छन् त्यो संरचना हिजका दिनमा राजनीतिक प्रभावका कारणले उतार चढाव भयो। अहिलेको सरकारले चाहिँ यो उतार चढावबाट व्यवस्थित गर्छ भन्ने हामीले बुझेका थियौँ। झनै अहिले यो अस्त व्यस्त छ र एकले अर्कालाई दोषारोपण गर्ने वातावरण भएको छ। हामी त्यो चाहँदैनौँ। हामी स्पष्ट केमा छौँ भन्दा हामीले गर्ने एकल अधिकारभित्र हामी आफै कानुन बनाएर गर्छौँ र सङ्घ सरकारको समन्वय हुने ठाउँमा हामी समन्वय पनि गर्छौँ। हामीले बाटो छोडेर अन्त नहिँडौँ भनेका छौँ।
5: तपाईँहरूले चाहिँ अब कतिपय चित्त नबुझेको पालिकाहरू आफै निर्णय गरेर त्यो काम रोक्ने काम पनि गर्नुहुन्छ? त्यसो भए
4: स्थानीय तहले गर्न पर्ने काम मात्रै गर्न सक्छ क्या? जग्गा प्राप्तिको विषय हामीसित अधिकार छैन। जग्गा प्राप्ति गर्ने कुरा त सङ्घ सरकारले समन्वय गरिदिनु पर्यो। साँच्चै वास्तविक सुकुम्बासीको पहिचान गर्ने कुरा हामीले गर्छौँ। को सुकुम्बासी हो, को भूमिहीन दलित हो, को भूमिहीन सुकुम्बासी हो र को अव्यवस्थितमा बसेको छ त्यसको जानकार हामीहरू छौँ। हिजका जानकारहरूसँग त्यहाँका विज्ञहरूसँग सोधेर छलफल गरेर हामीले निर्ल गर्छौँ र त्यो चाहिँ हामीले आयोग मार्फत यो कुराहरू हामीले आयोगलाई पठाउँछौँ र आयोगले यसलाई चाहिँ सूचना निकाल्छ, आफ्नो प्रक्रिया गर्छ। फेरि आयोगले त्यहाँनिर आकर्षित हुने कार्यालयहरू नापी कार्यालय, मालपोत कार्यालय को आकर्षित हुने त्यहाँनिर पुग्छ।
5: जबरजस्ती निष्कासनका काम सबै तुरन्त स्थगन गर्नुपर्छ भन्ने माग गर्नु भएको छ। सङ्घीय सरकार अगाडि बढिरह्यो भने चाहिँ के गर्नुहुन्छ तपाईँहरू? कानुनी उपचारमा पनि तपाईँहरू जुन संविधानको व्याख्यालाई लिएर त्यो बाटोमा पनि जाने एउटा विकल्प रहन्छ?
4: अन्तिममा नागरिकको अस्थिरता सधैँ हेर्न सकिँदैन। नागरिकले अस्थिर वातावरणमा रोई कराई गर आफ्नो जीवनयापन गर्ने होइन। सरकारलाई चाहिँ गार्जियनसिप मानेर सरकारले गरेको वातावरणमा चाहिँ प्रिय भएर उसले आफ्नो जीवनयापन गर्न पाउनुपर्छ भन्ने कुरामा त हामी सधैँ आवाज उठाउँछौँ। त्यो कानुनी उपचारमा जानुपर्ने अवस्था सिर्जना भयो भने पनि हामी चाहिँ नागरिकको पक्षमा उभिन्छौँ। त्यो किन उभिन्छौँ भन्दा गलत गर्ने मान्छेको पक्षमा होइन, न्यायको आशा जगाउन भनेर प्रतीक्षा गरेका मान्छेहरूको पक्षमा हामी उभिन्छौँ।
0: उनी थिइन् गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिका र इरान बीच फेरि वार्ताका प्रयासहरू अघि बढेको पाकिस्तानका प्रधानमन्त्रीले बताएका छन्। राष्ट्रपति ट्रम्पले हुर्मुज जलमार्गमा सैन्य गस्तीका साथ जहाज आवत जावत खुलाउने कारवाही रोकेको बताएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले उक्त टिप्पणी गरेका हुन्। तर पछिल्ला टिप्पणीमा ट्रम्पले सहमति हुन नसके निकै उच्च स्तर तथा सघनताका साथ पुनः बमबारी गर्ने चेतावनी दिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
6: सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताको बाटोबाट इरान युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्। तर इरान सहमत नभए ट्रम्पले उनकै शब्दमा बमबारी सुरु हुने र त्यो यसअघि भन्दा पनि सघन हुने चेतावनी दिएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमणको चरण सकिएको घोषणा गरे लगत्तै अमेरिकी राष्ट्रपतिको चेतावनीयुक्त अभिव्यक्ति आएको हो। यसअघि राष्ट्रपति ट्रम्पले हुर्मुज जलमार्गमा अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम स्थगनको घोषणा गरेका थिए। इरानी सरकारी सञ्चार माध्यमले ट्रम्पको उक्त कदमलाई अमेरिका पछि हटेको अर्थमा चर्चा गरेको छ। अमेरिकी कारवाही रोकिएको र सहमति हुन लागेको भन्ने समाचारबारे तेहरानले कुनै प्रतिक्रिया जनाएको छैन। यसैबीच चिनिया विदेश मन्त्री वाङ यीले इरानका विदेश मन्त्री अब्बास अराक्चीसँगको भेटमा हुर्मुज जलमार्ग जतिसक्दो छिटो खोलिनुपर्ने बताएका छन्। चीन भ्रमणमा रहेका इरानी समकक्षीसँगको कुराकानीमा चिनिया विदेश मन्त्रीले वार्ता जारी राख्न र युद्ध विरामलाई स्थायी रूप दिन जरुरी रहेको बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो PF

अब एन्ड द स्टिम इन्जिन्सको प्रस्तुतिमा यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। चाहिँ नयाँ गीत हो, लैजाऊ मलाई, पहिला पनि उहाँले निकालिसक्नु भएको गीत हो, धेरै चाहिँ श्रोताले रुजाइदिनु भएको र यो चाहिँ लैजाऊ मलाई टु फेरि निकाल्नु भएको रहेछ र तपाईँले पनि इन्जोय गर्नुभयो होला नयाँ गीत। तर शब्दहरू चाहिँ बुझ्न अलिकति हम्मी हम्मी पऱ्यो मलाई, सायद तपाईँलाई पनि त्यही नै होला। तर गीतै मिठो रहेछ, एकदमै स्लो टाइपको। हजुर, 4:26 गइसकेको छ, गोधुली कार्यक्रम स्टार्ट्स राइट हियर। यो 7 तपाईँहरूको सेवामा रहनेछु। पहिलो आवरमा कुनै पनि अन्तर्वार्ताहरू छैनन्, हामी चाहिँ मिठा मिठा गीतहरू हामी सुन्नेछौँ र तपाईँहरूको पनि रिक्वेस्टका गीतहरू छन् भने प्लिज डु लेट मी नो, र तपाईँले गीतहरू सुन्न चाहनुहुन्छ भने हाम्रो बेबेसको म्यासेन्जरमा मलाई पठाउन सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ yokraj.rai@bebes.com अथवा bebesgorkha@bebes.com पनि तपाईँले इमेल गर्न सक्नुहुन्छ। फोन गर्न चाहनुहुन्छ भने 01-303-246-7300 कल गर्नु होला। यता प्रविधिको माध्यमहरूबाट संसारको कुना कुनामा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। तपाईँहरूको बाँकी चाहिँ पल शुभ रहोस् भन्न चाहिँ चाहन्छु। आज 5 समाचारपछि एउटा गीत हुनेछ र त्यसपछि हाम्रो जीवन गुरुङ भाइ अनि मेनका बहिनी हुनुहुन्छ खोर्बीमा, उहाँको लागि एउटा स्पेसल सरप्राइज म्यासेज पनि छ अनि एउटा गीत पनि छ र त्यो म अहिले रिभिल गर्दिनँ। र मैले हाम्रो जीवन भाइलाई चाहिँ जो टेक्स्ट गरिसकेको छु, उहाँले चाहिँ थ्याङ्क यू फर द हेड्स अप दाई भनेर पठाउनु भएको छ र दाईको चाहिँ म्यासेज रेस्पोन्ड गर्नुभयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। त्यति बेला सुन्ने प्रयास गर्नुहोला है त। लाइक वाइज हाम्रो पृथ्वी पृथाले पनि सुन्दैछ होला, र जस अङ्कलको धेरै धेरै माया अनि सम्झना छ है त, तिमीहरूको पढाइ राम्रै हुँदै होला जस म सम्झिराख्छु नि तिमीहरूलाई होइन। अनि आज चाहिँ 6 समाचारपछि अलिकति बिजी टाइम छ र 6 समाचारपछि एउटा गीत र गीत पछि भने, र गत शनिबारको दिन चाहिँ वन आजको गोर्खा मेजर हुनुहुन्छ मेजर बविन्द्र गुरुङ अनि उहाँको श्रीमती हाम्रो प्रेमलता राई बहिनी गुरुङ बहिनी हुनुहुन्छ, राई बनाएछु, र उहाँले चाहिँ पहिलोचोटि यहाँ चाहिँ वन आरजीआरको चाहिँ गोर्खा मेजर जिएम कप सुरु गर्नुभएको छ यो वर्षबाट। निकै रमाइलो भयो, वेदर पनि एकदमै राम्रो थियो अनि फलोड भाई यहाँ चाहिँ लेमन लिपमा आएर उहाँको प्राइस डिस्ट्रिब्युसन थियो अनि उहाँहरूको चाहिँ जस हाम्रो साहबको चाहिँ त्यो दिन स्पेसल डे बर्थडे पनि थियो, सायद फेसबुकतिर फोटो पनि हेर्नुभयो होला, र त्यो दिन रेकर्ड गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। र उक्त दिन पनि बिहान छोटो हामीले त्यहाँबाट चाहिँ जस गल्फ क्लब किचिङ हिल गल्फ क्लबबाट नै रिपोर्ट गरेका थियौँ र छोटो लाइभ इन्सर्ट सुन्ने मौका चाहिँ पाउनुभयो होला। फोटोहरू प्राइस डिस्ट्रिब्युसनको अनि गल्फ क्लबको पनि खिचेको फोटो पनि त्यहाँ फेसबुकमा गएर तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ। अनि त्यसपछि 6:28 जाँदा चाहिँ टिपन टापन म अनि बहिनी शिरी सुनवारको साथमा तपाईँहरूले सुन्न सक्नुहुन्छ। उहाँ चाहिँ 2 नेपाल अनि इन्डिया हुँदै भर्खर उहाँ हलिडे सकेर आउनु भएको छ र उहाँको चाहिँ हिजोबाट जस परेड सुरु भएको छ अथवा ड्युटी सुरु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ होला। उहाँसँग गरेको कुराकानी अलिकति नेपालको अनुभव पनि इन्डियाको अनुभव पनि सेयर गर्नुभएको छ। कार्यक्रमको समय अलिकति छोटो हुन्छ, त्यसले गर्दा पनि पुरा कुराहरू चाहिँ सेयर गर्न सकिने, चितवनतिर जानुभएको छ र त्यहाँको पनि अनुभवहरू सुनाउनु भएको छ, त्यो अनुभवहरू तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ है त। यिनै छन् आधुनिक श्रोता आजको एट्र्याक्सनहरू। अनि हाम्रो चाहिँ किताबी सारू बहिनी आज चाहिँ उहाँ स्कटल्यान्डको चाहिँ एकदमै हाइएस्ट चाहिँ अब पिक हो माउन्टेन जे भने पनि, र उहाँहरू चाहिँ त्यहाँ जानुभएको छ, बिहानै चढ्दैछौँ दाई भनेर भन्नुभएको छ, र उहाँले फोन गर्नुभयो भने उहाँसँग एक दुई मिनट कुराकानी गर्नेछौँ है त। बेन नेभिस उहाँहरू चाहिँ आज क्लाइम्ब गर्नुभयो, उहाँको साथीहरू, यो चाहिँ गुड कजको लागि हो र क्यान्सर हिस्सा सिकेको लागि जस उहाँले केही रकम सङ्कलन गर्दै हुनुहुन्छ र त्यसको लागि अस्ति पनि हामीले कुराकानी गरेका थियौँ, सङ्कलनहरू सहायता राम्रै भइरहेको होला। अहिले उहाँले कल गर्नुभयो भने एक दुई मिनट हामी कुरा पनि गर्नेछौँ। श्री विजय अधिकारीलाई सुनाऊ।

ब्युटिफुल गीत राजकुमार बगरको कम्पोजमा यो गीत श्रीविजय अधिकारी गाउँदै हुनुहुन्थ्यो. द भोइस अफ नेपालको विनर पनि हुनुहुन्छ पहिलो सिजन जस्तो मलाई लाग्छ. अहिले कमेडी दरबार तपाईँहरूले कतिको फलो गर्नुहुन्छ र त्यहाँ पनि र उहाँ चाहिँ हुनुहुन्छ एकदमै राम्रो गरिराख्नु भएको छ. एकदमै मल्टी ट्यालेन्टेड नै हुनुहुन्छ भन्दा फरक नपर्ला. अब गीत त गाइ नै हाल्नुहुन्छ त्यसको अलग कमेडीमा पनि एकदमै राम्रो गरिराख्नु भएको छ. 4:34 गइसकेको छ र अघि एकजना श्रोताले यो गीतको लिङ्क मलाई पठाइदिनु भएको थियो दिल का रिश्ता चलचित्रबाट. नामै नभनी यसो सुनाइदिनु भए पनि हुन्छ भनेर उहाँले अनुरोध गर्नुभएको थियो. त्यसैले यो गीत म सुनाउन चाहन्छु. आशा छ उहाँले सुन्दै हुनुहुन्छ होला. हल्का याग्निक र कुमार सानुले गाउनु भएको अनि उदित नारायण झा पनि हुनुहुन्छ समीरको शब्द रचनामा यो गीत हामी सुन्दै छौँ. आज चाहिँ 6 समाचारपछि एउटा गीत र गीतपछि 1 जिएम कप पहिलोचोटि भएको थियो हिस्टोरी कप र त्यो दिन प्राइस वितरण हुँदा गरेको कार्यक्रमको चाहिँ यस कुराहरू तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ र त्यो दिन चाहिँ यसपटकको ट्रफीमा दुइटै ट्रफी चाहिँ हाम्रो जिएम साप्रो बहिनीले चाहिँ डोनेट गर्नुभएको थियो. डोनेट भन्दा पनि स्पोन्सर गर्नुभएको र ओभरअल भनौँ न ग्रस विनर भन्छ गल्फको भाषामा भालेर भन्छ हाम्रो चाहिँ ग्रस विनर चाहिँ साजन नवीन भाइ चाहिँ हुनुहुन्छ अनि जस नेट विनरमा चाहिँ हाम्रो क्याप्टेन सोम छन्त्याल साहब हुनुहुन्छ. दुईजनाले जित्नुभयो अनि अरू पनि थुप्रै थुप्रै क्याटेगोरिजमा थिए र फोटोहरू तपाईँले सायद फेसबुकमा हेर्नु पनि भयो होला. दिलका रिस्ता चलचित्रबाट यो गीत सुनाऊ र तपाईँहरूले पनि रिक्वेस्टहरू गर्न चाहनुहुन्छ भने डु लेट मी नो र हाम्रो मिनी कालीकोटे राई बहिनीले एउटा यहाँ गीत पठाइदिनु भएको छ र त्यो गीत हामी सुन्नेछौँ अहिलेलाई भने र दिलका रिस्ता चलचित्रबाट एकदमै

0: गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ डट

सनी घरतिरले गाउनु भएको यो मिठो पप गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो बिचमा हाम्रो पदम थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटबाट र आज चाहिँ मेरो दुलाईको चाहिँ बर्थडे भन्दै हुनुहुन्थ्यो 45 गर्नुहोस् भनेको थिएँ र 2 गइसकेको छ त्यसले गर्दा जो अहिले चाहिँ यस्तो छ कि तपाईँले ठक्क टाइमभित्र फोन गरेन र कुनै पनि गेस्टलाई लिन सकेन भने त्यो टाइममा क्याचअप गर्नु एकदमै साह्रो पर्दछ त्यसले गर्दा सुन्दै हुनुहुन्छ भने अर्को आरमा पनि लिन सकिन्छ है त यदि तपाईँहरूले सुन्दै हुनुहुन्छ भने र उहाँको श्रीमतीलाई पनि धेरै धेरै शुभकामना भन्न चाहिँ चाहन्छु। 4:47 गइसकेको छ। अप नेक्स्ट हामी खोटाङ जिल्लातिर जानेछौँ र जुन गीतलाई चाहिँ हाम्रो निता कोइ राई बहिनी हुनुहुन्छ ग्रेजबाट उहाँले मगाउनु भएको र यो गीत चाहिँ तुलसी पराजुली र प्रविश अधिकारीले गाउनु भएको गीत यो गीत हामी सुन्नेछौँ है त र केही जानकारीहरू राखौँ। यो चाहिँ क्याट्रिक गाडी जाउँ र नर्थ योक्साको मातिर बसोबास गर्नुहुने श्रोताहरूको लागि चाहिँ 9 शनिबारको दिन चाहिँ र उहाँले उभौली साकेला साकेन्वा मनाउँदै हुनुहुन्छ। किरात राई सुनार समाज क्याट्रिक गाडी जाउँ नर्थ योक्साको टिमहरूले चाहिँ लिकाटु प्राइमेरी स्कुलमा मनाउँदै हुनुहुन्छ र त्यहाँको पोस्टको चाहिँ DL94ED तपाईँहरू जान सक्नुहुन्छ। समय चाहिँ बेलुकी 4-10 हुन्छ अनि एन्ट्री चाहिँ जोस फीको लागि अनि खानाको लागि चाहिँ 20 उहाँले तिर्नुपर्ने हुन्छ अनि 10-11 मुनिको नानीहरूको लागि चाहिँ फ्री 11-15 नानीहरूको लागि चाहिँ जस 15 छ है त र ड्रिङ्क चाहिँ तपाईँहरूले क्यास बोकेर जानु होला। क्यास चाहिँ तपाईँहरूले क्यास बेसीमा किनेर खान चाहिँ सक्नुहुन्छ। छोटो म्युजिक लाउँछु त्यसपछि मेरा आशा चाहिँ यहाँ बाबा आउनुभएको जस्तो लाग्यो उहाँसँग म कुराकानी गर्नेछु।

हजुर, उहाँको फोन राख्नु भएछ। मैले पिकअप गरेर जो स्ट्यान्ड बाईमा होलमा राखेँ भने तपाईँले त्यहीँ बसिराख्नु होला, किनकि म बोलेको अवस्था हुन्छ। हजुर, अहिलेलाई भने बहिनीको गीततर्फ लागौँ है त। ग्रेस लन्डनबाट हाम्रो चाहिँ बहिनी हुनुहुन्छ निता कोइराई, बहिनीले अनुरोध गर्नुभएको। म पनि खोटाङ दिक्केलकै हो, यो गीतले दिक्केलतिर पुऱ्याउने भयो, इन्जोय गर्नु होला।

हजुर दिक्तेल बजारतिर पक्क पनि तपाईँहरू पुग्नु भयो होला। म पनि सानोमा बाबासँग किताब किन्नको लागि चाहिँ दिक्तेल दुईपल्ट गएको सम्झना छ। त्यति बेला त बाबा एकदमै जो सटकटा हुनुहुन्थ्यो, म चाहिँ सानो थिएँ, त्यसले गर्दा बाबा चाहिँ अघि अघि, म चाहिँ पछि पछि पछ्याउँथेँ। एकदमै त्यो हिँडेर त साध्यै थिएन बाबालाई चाहिँ पछ्याएर त्यो दिक्तेल पुगेर आउनु, एकै दिनमा आइन्थ्यो र अहिले हो भने दुई दिन लाग्ने बाटो हो र एकदमै त्यसरी फास्ट हिँड्नुहुन्थ्यो अनि म चाहिँ बाबा चाहिँ एकदमै हिँड्नुहुन्थ्यो अगाडि अगाडि, म चाहिँ पछाडिबाट कुद्दै चाहिँ दिक्तेल पुग्यो र दिक्तेल पुग्दा किताबै थिएन। दोस्रो पटक पनि फर्केर आयो, पहिलो पटक पनि फर्केर आयो। मैले धेरैचोटि भनेको चार क्लासदेखि छ क्लाससम्म किताब बिना पढेको हो, भनेपछि जमाना त्यस्तै थियो आदरणीय सुधार, किताब नै थिएन, त्यो नोटको भरमा पढिन्थ्यो, त्यो पनि स्कुल चाहिँ एक दुई हप्ता गइन्थेन, माथि गयो डन्डी फेकेले अनि त्यतिकै फर्केर आइन्थ्यो, त्यस्तो जमाना पनि थियो। हजुर केही बेरमा चाहिँ अब हाम्रो निता बहिनीको गीत सुनिसकेको छौँ, मिनी कालीकोटे बहिनी हुनुहुन्छ आसपोर्टमा, उहाँको गीत सुन्ने छौँ र आज पाँच बजेको समाचारपछि एउटा गीत र गीत पछि नै स्पेसल म्यासेज छ हाम्रो कौर्बी निवासी जीवन गुरुङ भाइ अनि मेनका बहिनीको लागि। रेडियो सुन्नु होला, आशा छ अहिले सुन्दै हुनुहुन्छ होला, त्यस्तै गरेर पृथा र पृथ्वीलाई पनि सुन्दैछ होला। र पाँच बजेको समाचारपछि एउटा गीत हुन्छ, गीत पछि उहाँहरूको म्यासेज, भोइस म्यासेज म प्ले गर्नेछु। हाम्रो पदम थापा बाबा अघि आउनुभएको थियो, अलिकति दिलाउनु, त्यसले गर्दा गीत मैले बजाइहालेँ, गीत रोक्नु भएन, त्यसले गर्दा बाबा चाहिँ पाँच बजेर 27-28 मिनट जाँदा थक्कै फोन गर्नु होला, त्यति बेला हामी चाहिँ कुराकानी गर्नेछौँ अनि तपाईँको श्रीमतीको लागि हामी गीत पनि प्ले गर्नेछौँ। है त सुरेश वाटकर र साथीहरूले गाउनुभएको यो गीत सुनाऊ, चलचित्र हिनाबाट रहेछ, 1991 रिलिज भएको चलचित्रबाट यो गीत, लता मङ्गेशकर सुरेश वाटकर र साथीहरूले गाउनुभएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ। आशा छ मिनी बहिनीले सुन्दै हुनुहुन्छ होला स्पोर्टमा।

0: सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो। सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। विभागले निकालेको सूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्। यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्। नेपाली कांग्रेसले हालै जारी भएका 8 अध्यादेश र सुकुम्बासीमाथि बल प्रयोगको आलोचना गर्दै संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ। संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णय विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यादेशका सकारात्मक प्रावधानमा समर्थन गरे पनि सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधान प्रदत्त अधिकार संकुचित गर्ने र संविधानको भावना विपरीत ल्याइएका प्रावधानको जमेर विरोध गर्ने चेतावनी दिएको छ। अध्यादेश ल्याउँदा सरकार विधायकीय अधिकारको गम्भीर उल्लंघन गर्नुका साथै संसदीय अभ्यासमाथि निर्मम प्रहार गरेको बैठकको ठहर छ। संविधानले ग्यारेन्टी गरेको आवासको अधिकारलाई कुण्ठित पार्दै सुकुम्बासीमाथि अमानवीय दमन गरेको भन्दै कांग्रेसले आक्रोश पोखेको छ। बिना पूर्व तयारी सुकुम्बासीलाई उठीवास लगाएर होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखेको भन्दै कांग्रेसले तत्काल मर्यादित पुनस्थापनाको काम थाल्न पनि सरकारसँग माग गरेको छ। प्रतिनिधि सभा नियमावली 2083 मस्यौदामा समेटेका कतिपय प्रावधान संविधानको मर्म विपरीत भएको भन्दै कांग्रेसले तत्काल सच्याउन समेत माग गरेको छ। सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 हिरासतमा पठाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ परेका भट्ट र अग्रवाललाई विशेष अदालतले 12 हिरासतमा राख्न अनुमति दिएको हो। हिरासतमा राखिएका भट्टको 5 पटक र अग्रवालको 6 पटक 12 दिन म्याद थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ।
1: भारतबाट केराको आयात रोकिएपछि बागलुङ 12 नयाँ पुलका किसानलाई राहत। व्यापारीहरू किसानका बारी बारीमा पुग्न थाले। केराको भाउ पनि दर्जनको 60 दोब्बर पाउन थाले। 20 वैशाखको होरीले घोराई उपमहानगर 12 रतनपुरका किसान हुमबहादुर किसीको 2 केरा खेती सखाप, लाखौंको क्षति। लमजुङका किसानलाई आलु खेतीले उकास्दै राजनाथ क्षेत्रमा मात्रै 2,55,000 किलो उत्पादन। लाइन ब्यारेक छाडेर भागेका 18 कर्मचारीलाई 7 भित्र हाजिर हुन सशस्त्र प्रहरीको निर्देशन, लिखित स्पष्टीकरण सहित हाजिर नभए कार्यवाहीमा पर्ने। विदेशमा आकर्षक तलबको लोभ देखाउँदै 14 53 लाख ठग्ने 5 काठमाडौँ प्रहरीको फन्दामा। बागलुङ काठेकोला 3 सन्दीप थापा मगर, काठमाडौँ 3 निरबहादुर कार्की सर्लाई, चक्रघट्टा 2 विजय कुमार यादव सहित काठमाडौँ चन्द्रगिरीका चिरञ्जीवी अधिकारी र रामेसाप लिखु तामाकोशी 1 प्रवेश गुरूङमाथि कार्यवाही हुँदै। र किसानको माग अनुसार 50% अनुदानमा धानको बिउ दिन नसक्ने पोखरा महानगरको प्रष्टीकरण। 1,000 बढी किसानबाट 21,000 किलो बिउ माग भएपछि महानगर पन्छी हो।
0: निजी क्षेत्रका उद्योगी व्यवसायको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले अञ्जन कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। हिजो र अस्ति कमलादीमा भएको वार्षिक साधारण सभाले 4 उपाध्यक्ष सहित 68 सदस्यीय कार्यकारिणी निर्वाचित गरेको हो। चुनावमा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठको छुट्टा छुट्टै प्यानल थियो। दुवै प्यानलबाट मिश्रित पदाधिकारी र सदस्य चयन भएका छन्। दुई दशकदेखि व्यावसायिक क्षेत्रमा लागेका श्रेष्ठले आगामी 3 महासंघको नेतृत्व गर्नुहुनेछ। महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा नरेश राल श्रेष्ठ तथा जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजय हुनुभयो।

0: हजुर शान्ति राम राईजीको चाहिँ संगीतमा प्रमोद खरेल गाउँदै हुनुहुन्थ्यो र यो गीत चाहिँ ग्रेट लन्डनबाट हाम्रो खेलमा तिलिमा दिदी हुनुहुन्छ उहाँले अनुरोध गर्नुभएको थियो आफ्नै अभिली चाहिँ अनि सबैलाई यो गीतबाट मिठो सम्झना पुर्याउन चाहनु भएको थियो पक्का पनि सुन्ने मौका पाउनु भयो होला पाँच बजेर दस मिनट गइसकेको छ हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ अब एउटा स्पेसल चाहिँ भोइस म्यासेज म प्ले गर्नेछु आशा छ हाम्रो जीवन भाइ मेनका बहिनी अनि पृथ्वी पृथाले सुन्दै हुनुहुन्छ होला खोबीमा र त्यसपछि एउटा गीत पनि म प्ले गर्नेछु अनि भर्खर हाम्रो किताबी सारू मगर बहिनी हुनुहुन्छ र उहाँ चाहिँ अहिले स्कटिस स्कटल्यान्डको चाहिँ र जो उमा चढ्नु जानुभएको छ र यो माउन्टेनमा चढ्नु जानुभएको छ बेन नेभिस र उहाँ तल झरिसक्नु भएको रहेछ उहाँसँग एक दुई मिनट हामी कुराकानी गर्नेछौँ च्यारिटीको लागि अस्ति पनि हामीले कुराकानी गरेका थियौँ ल त जीवन भाइ अनि बहिनी पृथ्वी पृथा सुन्दै हुनुहुन्छ होला र तपाईँहरूको सरप्राइज म्यासेज यो छ है त सुन्दै हुनुहुन्छ
1: योग नानी नमस्कार म जीवनको बुबा हाल इलामबाट हिजो मेरो छोरा जीवन र बुहारी मेनुकाको वैवाहिक वर्ष पर्न गएकोमा मेरो तर्फबाट दुवैजनालाई धेरै धेरै आशीर्वाद छ साथमा मेरो नातिनीहरू कञ्चन पृथा र पृथ्वीमा धेरै धेरै शुभ आशीर्वाद छ धन्यवाद
2: नमस्ते नानी मेरो छोरा बुहारीको विवाह भएको पनि 15 वर्षको उपलक्ष्यमा मेरो छोरा बुहारीलाई धेरै धेरै आशीर्वाद छ म सावित्रा गुरुङबाट अनि मेरो कञ्चन नातिनी रिजमा नातिनी पृथा नातिनी पृथ्वी नाति लगायत चन्द्रको दुईजना छोरी नातिनीहरू सम्बन्धलाई मेरो धन्यवाद छ आशीर्वाद छ धन्यवाद
3: नमस्ते युगदाय म नेपालबाट नेपाल इलामबाट जीवन गुरुङको जेठी दिदी अन्जु गुरुङ बोल्दैछु मेरो हिजो भाइ जीवन गुरुङ अनि मेनका बुहारीको 15 वर्षगाँठ भनौँ त्यसको उपलक्ष्यमा मेरो भाइ बुहारीलाई धेरै धेरै शुभकामना धेरै आशिष छ सबैजना दिदीहरूको तर्फबाट मै नै एउटा रिप्रेजेन्ट गर्दैछु अनि साथै मलाई अर्को खुसीको कुरा चाहिँ म चाहिँ हजुरको बेफजेसको चाहिँ एकदम गुड लिसनर हो नेपालबाट म इलामबाट काठमाडौँबाट झापाबाट जहाँ गए पनि सुनिरहेको छु हजुरको टिपन टापन त अन्जनाको कहिले कहिले हजुरको एकदम सुनिरहेको हुन्छु म हरेक म चाहिँ प्रायः मिस गर्दिनँ धेरै धेरै खुसी लाग्यो साथै मेरो भाइ बुहारीलाई फेरि पनि धेरै धेरै शुभकामना धेरै आशिष छ मेरो भदाबदरी छोरीलाई पनि धेरै धेरै आशीर्वाद छ धन्यवाद
0: Wow, Masses, what a surprise, Masses, all the way Ilam, Nepal, Bata, ra hamro chai jiyan bhai, ani men ka bhai ni, prithvi pritha, sabale sunne mauka paunu bhala, ani men ka bhai ni ra jiban bhai lai chai, ra tapaiharuko 15th chai wedding anniversary ko lagi chai, hami bebes parivarko tarfabatam, dherai dherai shubhakamana, byakta garna chahanchau, ani jos badhai pani bhanna chahanchau, haida, hajur, aba tapaiharuko lagi chai, uharle rosnu bhaeko geet, Kalinda Band-ko prastutima. यो गीत तपाईँको फेभरेट गीत हुनुपर्छ एकपटक पृथाले यसमा गिटार पनि बजाएको जस्तो मलाई लाग्यो हामीले बेबेसबाट पनि प्ले गरेका थियौँ जस्तो लाग्यो ओके वान्स अगेन कङ्ग्रेचुलेसन टु बोथ अफ यु

0: माइनस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: यो BFPS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत अर्जुन सुनामले गाउनुभएकी तपाईँले सुन्दै हुनुहुन्थ्यो, पक्का पनि इन्जोय गर्नुभयो होला। 5:25 गइसकेको छ, केही बेरमै हामी स्कटल्यान्डतिर पनि जानेछ। हाम्रो किताबी साह्रो बहिनी भर्खरै उहाँहरू चाहिँ होटेलतिर जाने क्रममा हुनुहुँदो रहेछ। त्यहाँ अलिकति चाहिँ रिसेप्सन राम्रो छैन दाइ भन्दै हुनुहुन्थ्यो। र हाम्रो चाहिँ पदम थापा बाबा हुनुहुन्छ प्लम स्ट्रिटबाट, उहाँको फोन पनि मैले एक्सपेक्ट गरिरहेको छु। यदि तपाईँ फुर्सदी हुनुहुन्छ भने मलाई कल गरिहाल्नु होला, र नत्र भने फेरि अर्को गीततिर जानुपर्ने हुन्छ है। त तपाईँको फोन अहिले सुन्दै हुनुहुन्छ भने मलाई कल गरिहाल्नु होला, अनि तपाईँको चाहिँ श्रीमतीको गीत हामी सुन्नेछौँ है त। अनि छोटो कुराकानी पनि हाम्रो छँदै नै छ। हजुर, यो चामलिङ खाम्बातिम युकेले चाहिँ उभौली साकेलाको आयोजना गर्दै हुनुहुन्छ, र यो आउँदो स्याटरडे 9 मेको दिन हो, र तपाईँहरू चाहिँ किरात राई हाउस ग्याम्बल्स ल्यान्डमा जान सक्नुहुन्छ। त्यहाँको पोस्टकोड GU23 6HSमा, टिकट दर चाहिँ 5 पाउन्ड हो, र तपाईँहरूले खाना चाहिँ पेज यु गो पैसा तिरेर खानुपर्नेछ। त्यसले गर्दा तपाईँले हुन त आजभोलि कार्डहरू एक्सेप्ट गरिन्छ, त्यो एरियामा रजिस्ट्रेसन त्यति राम्रो छैन, त्यसले गर्दा तपाईँहरूले त्यो दिन जो जाँदै हुनुहुन्छ क्यास चाहिँ लगेर जानु होला है, चाहिँ पैसा चाहिँ लगेर जानु होला, नत्र भने फेरि अरू साथीलाई माग्नुपर्ने हुन्छ। अब आजभोलि बाह्रतिर जाँदा प्रायःसो हामीले क्यासहरू बोक्दैनौँ, अहिले सबै कार्डहरू एक्सेप्ट हुन्छ, तर त्यो एरियामा कार्ड अलिकति रजिस्ट्रेसन राम्रो नहुन सक्छ, त्यसले गर्दा क्यास बोकेर जानु होला पनि भन्न चाहन्छु। हिजो हाम्रो राजेन भाइसँग यस हामीले छोटो कुराकानी पनि गर्दै थियौँ, एक्चुअल साकेला चाहिँ उभौली चाहिँ अब सबै भनौँ न, यो चाहिँ अब खाम्बातिमको मात्रै भयो के अरे चामलिङहरूको, र सबै राईहरूको चाहिँ 23 मेको दिन हुँदैछ ग्याम्बल्स ल्यान्डमा, यही ठाउँमा हो। र त्यसको भोलिपल्ट चाहिँ गोर्खा कप हुन्छ, र गोर्खा कप चाहिँ जहिले पनि ब्याङ्क हलिडे मेको ब्याङ्क हलिडेको अगाडि दिन गर्नुहुन्छ, ताकि सबैले चाहिँ त्यहाँ जान चाहिँ सक्नुहुन्छ, त्यो पनि तपाईँलाई जानकारी गराउन चाहिँ चाहेँ त। त्यही द प्रिन्सेस म्यारिज अन गोर्खा राइफल साउथको चाहिँ तपाईँहरूको चाहिँ यो एनुअल गेट टुगेदर हुँदैछ, र यो हुने दिन चाहिँ 9 मेको दिन हो, आउँदो स्याटरडेको दिन है, र 11 बजेबाट तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ, एसेम्बल गर्न सक्नुहुन्छ। फर्स्ट फ्लोर सुशी रेस्टुरेन्ट ओल्ड सर्टमा GU11 4AW तपाईँहरू जान चाहिँ सक्नुहुन्छ, नामहरू पक्का पनि तपाईँहरूले दिइसक्नुभयो होला। र हाम्रो चाहिँ पदम बाबा र सुन्दै हुनुहुन्छ नि, कृपया मलाई फोन गरिहाल्नु होला है त, र जस तपाईँले सुन्दै हुनुहुन्छ होला, र सुन्नु भएको छैन भने चाहिँ 28 भनेको थिएँ, अलिकति अगाडि भयो, र तपाईँले फोन गर्दै हुनुहुन्छ होला, आशा छ तपाईँले छिट्टै फोन गर्नुहुन्छ होला। तपाईँको फोनको पनि मैले एक्सपेक्ट गरिरहेको छु है त, सुन्दै हुनुहुन्छ भने मलाई फोन गरिहाल्नु होला। तपाईँको श्रीमतीको आज स्पेसल डे रहेछ, हामी 1-2 मिनट कुराकानी गर्न चाहिँ सक्छौँ है त। हजुर, उहाँको फोन आयो जस्तो छ, म उहाँको फोन रिसिभ गर्नेछु।

0: हजुर, एकछिन यो म्युजिक सुनाए र बिचमा हाम्रो पदम थापा बाबा आउनु भएको छ प्लम स्ट्रिटबाट, उहाँसँग कुराकानी गरौँ। हेलो बाबा, नमस्कार। हजुर
1: हेलो भानी, नमस्कार।
0: हजुर, आराम हुनुहुन्छ?
1: ठिक ठाक छु भानी। आज मेरो श्रीमती 2011 साल वैशाखको 23 गते बुधबारको दिन जन्मेको।
0: ए,
1: अहिले पनि बुधबार 23 गते बुधबार पर्यो भने
0: ए ल त उहाँलाई पनि शुभकामना भनिदिनु। जहिले पनि दुलाई दुलाई भन्नुहुन्छ, खास नाम त के पो हजुर?
1: बेली माया थापा मगर।
0: ए, बेली माया थापा मगर, कति राम्रो नाम रहेछ त है।
1: मान्छे पनि राम्रै छ, काली छैन, गोरी गोरी नै छ।
0: ए, तपाईँलाई पनि गोरी गोरी मनपर्छ कि क्या हजुर?
1: अलि मलाई अलि कालो र ऊ अलि मन पर्दैन भने।
0: ए, काली दिलवाली भन्छ नि हजुर झन्।
1: हो, हुन त तर देख्नलाई अलि अलि सुहाउँदो पुग्दो पनि हुनुपर्ने रहेछ क्या भने।
0: हो हो, तपाईँ पनि मान्छे गोर एकदमै ह्यान्डसम हुनुहुन्छ नि त, होइन र? ऊ बेला त झन् हिरो हुनुहुन्थ्यो।
1: त्यही हिरो हुने बेलामा नै ल्याएको भने।
0: हुन त पहिला पनि मैले सोधेँ होला, तपाईँले मन परेरै ल्याउनु भएको हो नि त, होइन?
1: हजुर, ल्याए जस्तै भएको छ।
0: ए, कसरी ल्याउनु भयो त, यसो अलिकति छोटो सुनाऊ न त हजुरको।
1: यो यस्तो भयो, कहिले कहिले लाउरेको झुटी बोली हुन्छ भन्छन् क्या भने।
0: हजुर,
1: लाग भए लागमहनी नै भने घरै छ सातोरी भने जस्तो। एक दिन बेलुका लौ जानी हो भनेर भने, उसले पनि लान्छस् भन्यो।
0: तर घरमा जेठी त थियो, हुनुहुन्थ्यो नि त, होइन? घरमा जेठी त हुनुहुन्थ्यो नि,
1: घरमा थियो। जान्छ भनेको जान्छु भने के रे,
0: अनि
1: बोलीमा ल्याएको भने।
0: अनि घरमा जेठी हुँदा हुँदै कसरी फेरि भ्या गर्ने चाहिँ आँट आयो त हजुरलाई?
1: यो यस्तो, अलि जेठी दुलै चाहिने, अलि सौटेनी गर भन्ने चलन छ क्या हाम्रो नेपालमा। अलि ऊ चाहिँ नि मेरो गर जर्को भएर उसलाई दस्ने, अलि उति साह्रो के अरे राम्रो थिएन, बिमारी बिमारी हुन्थ्यो। त्यसो भएर जैसी उसले हेराउँदाखेरि तेरो दुसरा घरबारे छ, दुसरा घरबारे बिहा गरिछ भने तेरो ज्वरै निको हुन्छ।
0: तपाईँले त जमाना भेट्नुभयो नि त, समय भेट्नुभयो नि, आजभोलिको बाद कहाँ तपाईँलाई पर्मिसन हुन्थ्यो त, होइन हजुर?
1: त्यो त बेला, त्यो बेलामा त जस्तो भने त्यही हुन्थ्यो भने।
0: ए, ओके ओके, तपाईँको तिनजना हो नि त, एकजना चाहिँ यहाँ हुनुहुन्थ्यो, एकजना अमेरिकामा, होइन?
1: हजुर।
0: ए, अनि तेस्रो चाहिँ कसरी ल्याउनु भयो त फेरि दोस्रो पछि?
1: दोस्रो यस्तो भयो, अब खास गरी यहाँ ब्रिटिस रोलमा भन्ने हो भनेदेखि क्या, यहाँ सापहरूले पनि दुसा दुलै ल्याइरहने गरेको हुँदा मैले पनि मेरो जेठी दुलै चाहिँ अमेरिकामा थिए।
0: ए, हो, यस यस हो।
1: अमेरिकामा हुँदाखेरिमा बसाई सँगै नबसेको भन्ने कागजले गर्दाखेरि कान्छी दुलैले भिसा पाएको हो भने।
0: ए, राइट। अनि तपाईँले माइली बिहा गरेपछि जेठी श्रीमती चाहिँ निको हुनुभयो त नि?
1: होइन, कहाँको श्रीमती हुने, मेरो त दुइटा दुलै त एकदम हल गोरु जस्तो पो थिए भने।
0: ए, है, मिल्ने एकदम,
1: एकदम मिल्ने, दिदी भन्ने, बहिनी भन्ने, एकदम कल झगडा एक दिन पनि भएन।
0: अनि त्यो एकैचोटि तपाईँले श्रीमती लगेर जाँदा घरमा जेठी श्रीमतीले चाहिँ के भन्नुभयो त?
1: के भन्ने हो र, अब उसले पनि ले नै भनेको हो।
0: ए, पहिला सोध्नु भयो?
1: पहिला, किनभने दुसरा घरबारीको अलि बिमार हुने, बाले बाआमाले पनि बिहा गर्नुपर्छ भन्ने भन्दाखेरि उसले पनि बुन्नेवाला थियो भानी मेरो जेठी दुलै।
0: ए, तपाईँ त कति भाग्यमानी मान्छे हुनु रहेछ, श्रीमती पनि त्यस्तै पाउनु भएको छ, नत्र त दुईवटा श्रीमती हुँदा एउटा श्रीमती रिसायो भने अर्को श्रीमतीमा जा उसले पकाउँछ, अर्कोमा गर्न अर्कोले जा भन्छ नि त, होइन? तपाईँ त एकदमै भाग्यमानी हुनु रहेछ हजुर।
1: मैले त यस्तो हो नि त मानिस, अब जेठी श्रीमतीलाई काठमाडौँमा घर,
0: हो हो,
1: कान्छी श्रीमतीलाई पोखरामा घर,
0: वाओ,
1: जेठी श्रीमती अमेरिका कान्छी श्रीमती बेलायतमा म गफ गरे जस्तो पनि भाषा भने
0: पैसा निकै कमाउनु भएको रहेछ लाउडे हुँदा होइन
1: पैसा बेसरी कमाएको भने ब्रुनाईमा दुलै नलएर कमाएको
0: ए नत्र नै अब त्यो घर नभएको पैसा नभएको भने त फेरि श्रीमतीलाई अब फेरि झगडा हुन्छ नि त पैसा भएन भने त मेन त पैसा हो खुसी राख्ने परिवारलाई होइन
1: हजुर
0: ए ओके अनि आज चाहिँ श्रीमतीलाई केही यसो बर्थडे प्रेजेन्ट पनि दिनुभयो कि के गर्नुभयो त कसरी मनाउनु भयो मनाउँदै हुनुहुन्छ
1: 30 पाउन्डको केक ल्याएर राखिदिएको छु भने छोरा बुहारीहरू नाति दुइटा छ नि सामान्य ह्याप्पी बर्थडे भनेर केक काट्ने विचार गरेको छु
0: 30 पाउन्डको केक मात्रै दिनुभयो कि अरू पनि प्रेजेन्ट दिनुभएन
1: उसलाई के गरे यहाँ 30 पाउन्डको केक अब खान यताउति म्याकडोनल्ड मगाएर मजाले खाने विचार गरेको छु
0: ए म्याकडोनल्ड आज
1: हजुर
0: ए म्याकडोनल्ड मन पराउनुहुन्छ उहाँले
1: किनभने यहाँ पटकी पटकी यो बारबेक्यू भइरहेको छ
0: ए बिबिक्यू पनि हुँदैछ
1: पहिलादेखि अस्ति उहाँ भइरहेको छ खाइरहेको छ
0: त्यसकारणले
1: यो फेरा के अरे बार बार क्यू नखाने म्याकडोनल्ड खाने भनेर त्यो खाने विचार गरेका छौँ
0: मान्छे अनि उहाँ चाहिँ नजिक हुनुहुन्छ तपाईँको उहाँसँग पनि बोल्न मन लागेको थियो कि टाढो हुनुहुन्छ
1: यही नै सुनिरहेछ
0: ए ल बोलाऊ न त ल बोलाऊ उहाँसँग पनि
1: हजुर
0: हेलो हेलो अब आमा भन्नु कि तपाईँलाई दिदी भन्नु नमस्कार हजुर हजुर नमस्कार है नमस्कार दिदी आमा हेलो नमस्कार
2: हेलो
0: नमस्कार हजुर नमस्कार
2: नमस्कार बाबु नमस्कार
0: ए ल तपाईँलाई जन्मदिनको शुभकामना है
2: धन्यवाद
0: ए अनि कतिको खुसी हुनुहुन्छ त आज तपाईँ जन्मेको दिन बुधबारै जन्मिनु
2: एकदमै खुसी आज 23 गते 23 गते बुधबारै त्यही बुधबार पनि परेको त यहाँ उचाका लाउनु भएको छ नि
0: श्रीमानज्यूले जस तपाईँ त कति भाग्यवानी श्रीमानले रेडियोबाट आज गीत पनि मगाइदिनु हुँदैछ रेडियोबाट तपाईँले शुभकामना दिनुभयो खुसी हुनुहुन्छ
2: आफू कति अठासीको वृद्धले भनेको खुसी हुनु पर्यो नि बाउ
0: ए राइट अनि प्रेजेन्ट चाहिँ दिनु भएन केक त किन्नु भएछ
2: खै अहिले के दिनुहुन्छ
0: ए हजुर दिनु बाँकी नै छ सरप्राइज
2: दिनुहुन्छ कि के ल्याउनु भएछ कि चल्दै छैन कहाँ पाएर दिने
0: ए राइट अरू बेला चाहिँ गिफ्ट दिनुहुन्छ कि दिनुहुन्न त प्रेजेन्ट दिनुहुन्छ कि दिनुहुन्न
2: दिनुहुन्न पछि के बेलामा दिने हो आज जन्म शुभकामना दिनुहुन्छ नाच नाचिलाएको गर्दा मलाई नगर केटाकेटी नगर भनेको यतिको पुगेछौ आमा भनेर भन्नु
0: त्यही त अब हाम्रो पालामा त यस्तो जन्मदिन मनाउने चलन थिएन तपाईँहरूकोमा पनि थिएन होला पहिला होइन
2: पार हुने हो जन्मदिन जन्मदिन केही थिएन एउटा इन्डियाको मेजर बाजे हुनुहुन्थ्यो बाजेले जहिले पनि जन्मदिनमा सबै भ्याउनी जति आउने अनि नबुझ्ने त के जाने हो दाल भात तरकारी खुवाउने त होइन्छ तर फालफुलहरू एकदम खुवाउने तालीमा ताली बजाउने गर्नुहुन्थ्यो के गरेको होला भन्थ्यो मामी त
0: ए
2: त्यसो गर्नुहुन्थ्यो अरूले कसरी जाऊ म आजभोलि छ्यास छ्यास सबैले पद्य पद्य भन्छन् केक जता पनि पाइयो के बाबु केक त्यस्तो गुलियो खाने भन्ने हुन्थ्यो के हुन्थ्यो कहाँ पाएर अचल त सबै कुरो पायो नि यहाँ केटाकेटीहरूले ठ्याक्कै बार पनि मिलेको
0: रहेछ
2: पनि
0: रेडियोमा आउँदा त उहाँ एकदमै राम्रो बोल्नुहुन्छ एकदम मायालु जस्तो लाग्छ पक्का पक्का घरमा चाहिँ कतिको माया गर्नुहुन्छ तपाईँलाई
2: बोलेर पिर्ने पनि होइन नपिर्ने खाना दिए पनि नुन लागो भए पनि भयो नलागो भए पनि भयो टाइम टु टाइम खान पर्यो
0: ए त्यो यस्तो नमिठो भयो यस्तो नुन खराब भयो केही कम्प्लेन गर्नुहुन्न
2: त तर्को तर्को पिरो अमिलो भयो यस्तो यस्तो केही पनि दोष लाउने ठाउँ छैन कहिले पनि दोष लाग्दैन तर टाइम हुन पर्यो
0: टाइममा चाहिँ खानु पर्यो
2: टाइममा चाहिँ खानु पर्यो र कता कता हिँड्न छ भने एकदम अब
0: हुन्छ ल आमा तपाईँलाई धेरै धेरै बर्थडेको शुभकामना उहाँलाई दिनुहोस् म उहाँसँग एक अलिकति कुराकानी गरेर हजुर थ्याङ्क यू ह्याप्पी बर्थडे टु आमा हजुर उहाँसँग कुराकानी गऱ्यौँ अब भने बाबासँग छोटो कुराकानी गरौँ र त्यसपछि भने उहाँको गीत हामी सुन्नेछौँ हेलो बाबा फेरि वेलकम छ तपाईँलाई
1: रेडियो सुनिरहनु भएका सम्पूर्णलाई म 88 वर्षको मङ्गललाई शुभकामना भनौँ र मेरो दुलहीलाई पनि त्यही शुभकामना भन्न चाहन्छु अनि
0: ए ओके 88 वर्ष पुगे जस्तो लागेको छ कि अझै के अरे 15-16 वर्ष जस्तै अनुभव हुन्छ हजुरलाई
1: अलिकति मन त भर्खरकै जस्तो लाग्छ तर यो हिल्ने चल्ने पूर्जाहरू अलिक कमजोरी हुँदो रहेछ भने
0: ए ओके ओके हुन्छ ल बाबा तपाईँलाई धेरै धेरै धन्यवाद धेरै वर्ष बाँच्नु होला अनि स्वस्थ रहनु होला है त
1: थ्याङ्क यू भानिस
0: थ्याङ्क यू हजुर उहाँ हुनुहुन्थ्यो प्लम स्ट्रिटबाट हाम्रो पदम थापा बाबा अझै कुराकानी गर्नु त बाँकी थियो अझै मन लागेको थियो तर फेरि अर्को कुराकानीतिर पनि जानुपर्ने भएको कारणले गर्दा उहाँको श्रीमती आमा बेली माया थापा मगरज्यूको लागि बर्थडेको शुभकामना व्यक्त गर्दै यो रिमा गुरुङले गाउनुभएको शुभकामना बोलको गीत हामी सुन्नेछौँ र त्यसपछि म किताबी सारू बहिनीसँग कुराकानी गर्नेछु

0: SBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs/gorkha-radio।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 5:45 गइसकेको छ। अब भने हामी स्कटल्यान्डतिर जाउँ र हाम्रो किताबी सारु बहिनी अनि उहाँको टिम चाहिँ अहिले क्लाइम्बिङ डाउन अथवा तलतिर झर्दै हुनुहुँदोरहेछ चढेर। बेन नेभिस, यो चाहिँ अब स्कटल्यान्डको माउन्टेन, एकदमै हाइस्ट माउन्टेन हो, त्यो समिटमा पुगेर उहाँ चाहिँ झर्दै हुनुहुन्छ, यो च्यारिटीलाई गर्दै हुनुहुन्छ र उहाँसँग कुराकानी गरौँ। बहिनी नमस्ते। हेलो, नमस्ते बहिनी।
3: दाजु नमस्ते।
2: ल ल, वेलकम छ, वेलकम। कता हुनुहुन्छ अहिले?
3: थ्याङ्क यू सो मच दाइ, हाम्रो अपार्टमेन्टमा आइपुग्यो।
2: ए, अपार्टमेन्टमा आइपुग्नु भयो?
3: हजुर।
2: ओके ओके, ल त कस्तो रह्यो त तपाईँहरूको चाहिँ आजको यात्रा बेन नेभिसको?
3: एकदम रमाइलो भयो दाइ, अनि जस हामी वेदर एकदम राम्रो, नेचरहरू सबै क्याप्चर गर्दै हिँड्दै एकदम रमाइलो भयो।
2: ओके, अनि तपाईँहरूलाई चाहिँ कति घन्टा लाग्यो माथि पुगेर तल झर्नु? अहिलेसम्म आइपुग्दा कति टाइममा चढ्नुभयो त्यहाँको?
3: 9 घन्टा नि दाइ, हामी मजाले घुम्यो, फोटो है यताउति गर्दाखेरि त टाइम बेसी टाइम लियो।
2: अनि तपाईँको यो च्यारिटीलाई कुद्नु भएको, यो चढ्नु भएको च्यारिटी चाहिँ कस्तो भइरहेको छ? तपाईँको टार्गेट त ओभर भइसक्यो नि अहिले, होइन?
3: एकदम धेरै वर्ष दाइ, एकदम राम्रो गरिराख्नु भएको छ। एभ 1000 भइसकेको छ।
2: अनि
3: हाम्रो हजुर, हाम्रो यो जुन लास्ट यो जनवरीमा बित्नुभएको हाम्रो स्टाफ सम्झनामा
2: हजुर
3: हामीले फोटो लगेर गएको थियो कि बेन नेभिस, उहाँको फोटो राखेर फर्कियौँ।
2: ओके, तपाईँहरूको चाहिँ सोफा 1180 pounds भएछ है त बहिनी? अनि यो चाहिँ कहिलेसम्म लाइफ हुन्छ तपाईँहरूको, कि अब आजबाट तपाईँले स्टप गर्नुहुन्छ?
3: यो चाहिँ मेरो म्यानेजरले भन्नुभए अनुसार कन्टिन्यू नै हुनेछ, उहाँ उता बाहिर जुन यो क्यान्सर रिसर्चबाट नै उताबाट बन्द गर्नुहुन्छ भन्नुभएको छ केही दिनपछि।
2: ए राइट, ओके। अनि कतिको थाकेको अनुभव गर्नुभएको छ, कस्तो रह्यो त होल जर्नी चाहिँ अलिकति भनिदिनुहोस् न?
3: थाक्न त बेसरी थाके दाइ, तर रमाइलो पनि भयो साथीभाइसँग रमाइलो गर्दै हिँड्दै। जुन मैले स्नोको कुरा गरेको थिएँ, स्नो चाहिँ ढपक्कै थियो दाइ माथि डाँडामा।
2: ए, हिउँ पनि पर्या थियो?
3: एकदम स्नो चाहिँ मजाको बाक्लो थियो।
2: वा, अनि जाडो त अब त हिँड्दै गर्दा त्यति साह्रो भएन होला तपाईँलाई, होइन?
3: हजुर, त्यति साह्रो जाडो भएन, माथि बस्दा चाहिँ अलिकति चिसो चाहिँ भयो।
2: राइट, अनि
3: बसेर अनि फर्किहाल्यो।
2: हजुर, माथिबाट चाहिँ कस्तो खालको सिनेरीहरू देख्दो रहेछ त लुकिङ डाउन?
3: एकदम राम्रो टाइममा पुगेको रहेछौँ हामी, सिनेरी सबै क्लियर थियो दाइ, है मजाले भ्यूहरू देख्न पायो।
2: ओके, अनि अब
3: रमाइलो
2: हजुर, अब बाटोमा त दोकानहरू हुने कुरा भएन, कस्तो खालको प्रिपेयर गरेर गयो भने चाहिँ राम्रो हुँदो रहेछ यो जर्नीमा चाहिँ? अब पानीहरू लानु पर्यो, खानाहरू होइन के के बोकेर गयो भने अलिक सहज हुँदो रहेछ यात्रा?
3: हजुर, बाटोमा केही छैन, अब त्यो खुल्ला बाटै हो, त्यसमा चाहिँ हामीले पानी अनि आफ्नै खानाहरू लगेर होइन जस्तो आफूलाई मनपर्ने चिजहरू जो मजाले यसो बोक्यो भने चाहिँ ठिक हुन्छ, ठाउँ ठाउँमा बस्दै जाँदै रमाइलो गर्दै गर्दाखेरि राम्रो सोधाइ जस आफूलाई मनपर्ने चिजहरू चाहिँ लग्दा ठिक हुन्छ। चाहिँ आज आफ्नो लागि मेरो आफ्नो भन्नुपर्दा चाहिँ बिहानै अन्डा उमालेर
2: राखेको
3: थिएँ, अनि माथि टपमा गएर हामी उखायो आफ्नो चिसो
2: पानी चाहिँ अलिकति निकै बोक्नु पर्छ होला बोतलमा होइन राइट. अनि यहाँ केन्ट केन्टबाट हजुर केन्टबाट स्कटल्यान्डसम्मको यात्रा चाहिँ कस्तो रह्यो त ट्रेन जर्नी चाहिँ?
3: ट्रेन जर्नी पनि एकदमै रमाइलो भयो दाइ, किनभने हामी नाइटमा ट्राभल गरेको. नाइटमा चाहिँ हामीलाई त्यो सुविधा थियो, बेडहरू थियो, आफ्नो सिङ्गल सिङ्गल बेड बङ्क बेड टाइपको थियो, एकजनामा एउटा रुममा दुईजना बस्ने.
2: ए
3: एकदम रमाइलो भयो. बिहान सनराइज चाहिँ हेर्न भ्याइएन, अब भोलि फर्किँदा चाहिँ हेर्नुपर्ने छ दाइ सनराइज पछि.
2: त्यो तपाईँको ट्रेन फेयर सबै आफ्नै अन पकेट मनी हो नि त होइन?
3: हजुर सबै आफ्नै.
2: अनि टिममा चाहिँ कतिजना हुनुहुन्छ, को को हुनुहुन्छ यसो भनिदिनुहोस् न.
3: हामी छजना थियौँ दाइ. मैले आफ्नो मैले जस्ट मेरो म्यानेजर केटी मार्सललाई एक दुई शब्द बोल्न
2: दिन्छु. उहाँको म्यानेजर केटी हुनुहुँदो रहेछ. हाई केटी, वेलकम टु बिएबिएस गोर्खा रेडियो.
4: हाई,
2: हेलो, हाउ आर यु?
4: थ्याङ्क यु.
2: राइट, हाउ टायर्ड आर यु टुडे? Right.
4: And I'm the most tired I've ever been.
2: Okay, so this was your first time to climb any mountain, or you have, climbed a mountain before?
4: I've climbed Snowdon in Wales and a volcano in the Caribbean, but This was the biggest one and definitely the coldest.
2: So you are kind of experienced climber, yeah?
4: Oh, I wouldn't go that far.
2: Okay. So why did you decide to...
4: We dabbled a little bit, but yeah, we did really well.
2: So why did you decide to take part on this kind of journey, if you like?
4: So we wanted to do something in memory who died of cancer earlier this year.
2: Mm-hmm.
4: So we wanted a challenge so we could raise some money for cancer research. Right. So we chose Ben Nevis as it.
2: Right.
4: A very big challenge, and it was, yeah. So we've raised over £1,000 for cancer research.
2: That's great news. And obviously, when you summit to the top, what did you think? Obviously, you saw a nice scenery from the top. What was that like?
4: Absolutely beautiful, beautiful. Mm. You could 360 degrees of mountain, sunshine, snow. It was glorious.
2: Uh-huh.
4: Being on the top of the world.
2: Okay.
4: A photo of our colleague up with us to leave on the summit. Yeah. So there's a photo of our friend Bai up there.
2: All right. So how was the route all the way to the top?
4: Fine. It's quite rocky. It's a hard climb. Uh-huh. The very end was snowy, so it was really slippery.
2: Right.
4: Poles, we did okay. Yeah, it's a tough walk from the start, I think, all the way up.
2: Right. How high is this mountain? This is the highest mountain in Scotland, isn't it?
4: It is. I think it's 1,345
2: something. Yeah.
4: Meters?
2: Yeah, 45, according to the Google.
4: 1,340 meters.
2: Okay, right.
4: Yeah, right. 1340.
2: Mm-hmm. So what is the plan for tonight?
4: For tonight, I'm going to go to the pub and have a nice dinner and then go to bed early, I think.
2: Wow, so you are returning back to Kent tomorrow, yeah?
4: We are, yeah. We're back on the sleeper train tomorrow, back to London.
2: All right. So what would you like to say to all your team members and those who are listening right now?
4: To my team members, I would love to say that I'm really proud of each and every one of them. They've all done really well. It was a real good team effort.
2: Uh-huh.
4: To the listeners, try it yourself. Give it a go. It's really, really worthwhile.
2: Right, okay. Thank you very much, Katie.
4: Thank you for all the donations as
2: right.
4: well.
2: Yeah, you have done an amazing job. Thank you very much, and have a lovely evening. हजुर अलिकति त्यहाँ यो नेटको प्रब्लम भयो जस्तो मलाई लाग्यो, अलिकति बिचमा कचअप भइरहेको छ. बहिनी सुन्दै हुनुहुन्छ? हेलो बहिनी, किताबी बहिनी. हजुर डेफिनेटली अलिकति त्यहाँ चाहिँ सिग्नलको प्रब्लम जस्तो मलाई लाग्यो. अलिकति छोटो अन्तमा बोल्ने चाहिँ मैले खोजेको थिएँ तर त्यो हुन सकेन. बेन नेभिस हाइस्ट माउन्टेन स्कटल्यान्डको च्याटिकलाई कुद्नु भएको र उहाँसँग कुराकानी गऱ्यौँ. किताबी बहिनी सुन्दै हुनुहुन्छ? हजुर अलिकति त्यहाँ नेटको प्रब्लम रहेछ, अलिकति दोहोरो सम्वाद राम्रो हुन सकेन. ल त बहिनी थ्याङ्क यू भेरी मच. अन्तमा के भन्नुहुन्छ तपाईँ पनि? पबतिर जाने हो सबै के छ प्लान?
3: हजुर हामी सबैजना अब मिलेर खाना खान जानुपर्छ दाजु. अनि थ्याङ्क यू सो मच हजुरले हामीलाई टाइम दिनुभयो. अनि जति पनि लिसनरहरू हुनुहुन्छ उहाँहरूलाई थ्याङ्क यू सो मच. अनि डोनरहरू स्पेसली जतिले डोनेट गर्नुभएको छ उहाँहरूलाई एकदमै बिग थ्याङ्क यू भन्न चाहन्छौँ हामी सबै टिमबाट.
2: हुन्छ बहिनी थ्याङ्क यू भेरी मच है त. हाम्रो किताबी साह्रो बहिनी आसपोर्ट निवासी हुनुहुन्छ र यो च्यारिटीको लागि उहाँहरूले चाहिँ बेन नेभिस स्कटल्यान्डको हाइस्ट माउन्टेन चढेर आउनुभयो. 1345 मिटर रहेछ. उहाँहरूसँग छोटो कुराकानी गऱ्यौँ. अलिकति यो चाहिँ यो सिग्नलको प्रब्लमले गर्दा अलिकति राम्रो दौडो सम्वाद हुन सकेन. एनिवे जस तपाईँले जिस्ट कुरा बुझ्नुभयो. उहाँलाई धन्यवाद चाहिँ भन्न चाहन्छु. चार अहिले 5:55 गइसकेको छ. 6 बजेसम्म चार हुनेछ र त्यसपछि चाहिँ गोर्खा मेजर कप 2026 वान अजियरको भएको थियो पहिलोचोटि र उहाँहरूसँग गरेको कुराकानी. त्यसपछि 6:28 जाँदा कार्यक्रम टिपन टापन म अनि हाम्रो बहिनी सिरिजको साथमा सुन्न सक्नुहुन्छ. लेगे लगनज्यू बार्सिलोनाबाट कार्यक्रम सुनिरहेको छु भनेर भन्नुभएको छ. हजुरलाई पनि धेरै धेरै धन्यवाद. होमा पाइमज्यूले पनि एउटा गीत मगाउनु भएको रहेछ. अनि हाम्रो ललित साप र सती दिदीले पनि डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनेर आनन्द लिइरहेका छौँ. भाइ हजुरको खबरको लागि हामीले हजुरको प्रायः सबै कार्यक्रमहरू सुनिरहेका हुन्छौँ तर लेखाइ भने अलिक कम भएको जस्तो लाग्यो. नेपालका प्रधानमन्त्री बालेन शाहको प्रिन्सिपल फलो गरेको जस्तो हो कि भनेर भन्नुभएको छ. होइन लेखिराख्नुहुन्छ साहब, थ्याङ्क यू भेरी मच. सम्झिराख्नुहुन्छ, खुसी लाग्छ. भाइ पदम थापा दाई र हजुरको भला खुसाले अझ लामो भइदिए हुन्थ्यो जस्तो लागिरहेको छ. होस् सबैको पल सुकमा होस् भनेर भन्नुभएको छ. उहाँसँग कुराकानी सबैले मन पराउने गर्नुहुन्छ. म पनि एकदमै जस खुसी लाग्छ उहाँसँग कुराकानी गर्न पाउँदा. अनि टङ्क सेचन दाजु भाइ सेवा मेरो यो गीतलाई रिमेक अलि यहाँ एउटा गीत पठाइदिनु भएको रहेछ, यो पछि म सुनाउने प्रयास गर्नेछु दाई. थ्याङ्क यू भेरी मच. नुतन भुषालज्यू हुनुहुन्छ, नमस्कार सर, कति रमाइलो बाजे बज्यूको कुरा भनेर भन्नुभएको छ. थ्याङ्क यू, उहाँहरू एकदमै रमाइलो हुनुहुन्छ र त्यो पनि भन्न चाहे त भन्दै अब भने सबिन राईले गाउनुभएको गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ. समाचारपछि कैलाश भाइको गीत हामी सुन्नेछौँ है त.

0: अधिसूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्। यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्।
1: सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 दिन हिरासतमा पठाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ परेका भट्ट र अग्रवाललाई विशेष अदालतले 12 दिन हिरासतमा राख्न अनुमति दिएको हो। हिरासतमा राखिएका भट्टको 5 पटक र अग्रवालको 6 पटक 12-12 दिनमा थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन कुमार थापाले दुई तिहाईको भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानून भन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
2: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानुनको शासन। कानुनको शासनले भन्ने कुरा भनेको कानुनभन्दा माथि कोही पनि हुन्न, कानुनभन्दा माथि कानुन बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठुलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार भन्छ बहुमतले जहिले पनि कानुन बनाउन सक्छ। तर कस्तो कानुन बनाउने, त्यो कानुनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो। एउटा
1: सरकारले अध्यादेश ल्याउन पाउने कुनै कुरा संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाइका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
2: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ। तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
1: अर्को प्रसङ्गमा उहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको छ।
2: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको छ, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्यो? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। 2023 जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनु भएकोहरू हामीहरू पनि थियौँ, त्यसैले त हामीले दण्ड पायौँ त।
1: अब खबर फटाफट।
3: भारतबाट केराको आयात रोकिएपछि बागलुङ 12 नयाँ पुलका किसानलाई राहत। व्यापारीहरू किसानका बारी बारीमा पुग्न थाले। केराको भाउ पनि दर्जनको 60 दोब्बर पाउन थाले। 20 वैशाखको ओरीले घोराई उपमहानगर 12 रतनपुरका किसान होमबहादुर किसीको 2 केरा खेती सखाप, लाखौंको क्षति। लमजुङका किसानलाई आलु खेतीले उकास्दै राजनाश क्षेत्रमा मात्रै 2,55,000 किलो उत्पादन। लाइन ब्यारेक छाडेर भागेका 18 कर्मचारीलाई 7 हाजिर हुन सशस्त्र प्रहरीको निर्देशन, लिखित स्पष्टीकरण सहित हाजिर नभए कार्यवाहीमा पर्ने। विदेशमा आकर्षक तलबको लोभ देखाउँदै 14 53 लाख ठग्ने 5 काठमाडौँ प्रहरीको फन्दामा। बागलुङ काठेकोला 3 सन्दीप थापा मगर, काठमाडौँ 3 निरबहादुर कार्की सर्लाई, चक्रघट्टा 2 विजय कुमार यादव सहित काठमाडौँ चन्द्रगिरीका चिरञ्जीवी अधिकारी र रामेसाप लिखु तामाकोशी 1 प्रवेश गुरुङमाथि कारवाही हुँदै। र किसानको माग अनुसार 50% अनुदानमा धानको बिउ दिन नसक्ने पोखरा महानगरको प्रष्टीकरण। 1,000 बढी किसानबाट 21,000 किलो बिउ माग भएपछि महानगर पन्छियो।

0: हजुर दीपा लामा गाउँदै हुनुहुन्छ होमा लिम्बू ज्यूको शब्द रचना अनि तारा प्रकाश लिम्बूको सङ्गीतमा यो गीत सुन्दै थियौँ र यो गीत चाहिँ हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिचनबाट र उहाँको सबै सबै आफन्तहरूलाई सुनाउन चाहनु भएको थियो। होमा पाइमज्यूले लेख्नु भएको कुनै पनि एउटा गीत भनेर भन्नुभएको रहेछ र भाइले सुनेर पनि थ्याङ्क यू दिनुभएको छ अनि होमाज्यूलाई पनि नमस्कार भन्न चाहन्छु। उहाँले पनि एउटा मेरै रिजर्भमा एउटा गीत भन्नुभएको छ पछि सुनाउला। अघि हाम्रो जीवन भाइको वेडिङ एनिभर्सरीको 15th वेडिङ एनिभर्सरीको म्यासेज मैले प्ले गरेको थिएँ इलाम बाट चाहिँ हाम्रो अञ्जना बहिनी हुनुहुन्छ उहाँले सबै रेकर्ड गरेर पठाउनु भएको र यो सुनेर हाम्रो जीवन भाइ के लेख्नुहुन्छ। नमस्कार योग दाई, आजको दिन घरमै नानीहरूसँग भएको बेला हजुरको कार्यक्रम सुनि नै राखेका थियौँ भनेर भन्नुभएको छ। भाइलाई पनि नमस्कार, खुसी लाग्यो, सायद म त कामतिर पो हुनुहुन्छ कि भनेर भनेको थिएँ। यसरी हाम्रो लागि इलामबाट मेरो बाबुआमा र ठुली दिदीले सबै चारै दिदी बहिनीको प्रतिनिधित्व गर्नुहुँदै म भाइ उहाँहरूको बुहारी अनि नानीहरूलाई सरप्राइज सन्देशलाई दाईको लोकप्रिय कार्यक्रममा स्थान दिनुभएकोमा कृतज्ञ छौँ भनेर भन्नुभएको छ। एकदमै यस्तो सरप्राइजहरू अब राम्रै हुन्छ होइन, तर मैले चाहिँ त्यति साह्रो पाएको छुइनँ है, र तपाईँको आज खासै स्पेसल डे हिजो रहेछ तर आज ढिलो भएको छैन। साथै दाई लगायत बिएबिएस परिवारलाई शुभकामनाको लागि मुजी मुजी धन्यवाद टक्राउँछौँ भनेर भन्नुभएको छ। भाइ अनि बहिनीलाई धेरै धेरै धन्यवाद। साथै कालिन्द ब्यान्डको सदाभर नेपाली पप गीत जुन मेरो परिवार सबैकै एकदमै मनपर्ने गीत पनि हो, सोही गीत गुन्जायमान पारिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर भन्नुभएको छ। हजुर उहाँकै रोजायो परिवारको पदम बाजेसँगको संवाद सुनिरहँ जस्तो उहाँको दुलही आदरणीय बोजूलाई जन्मदिनको धेरै शुभकामना भन्नुभएको छ। आशा छ उहाँले पनि सुन्दै हुनुहुन्छ। आज चाहिँ केक काट्ने, त्यसपछि म्याकडोनल्ड खाने उहाँको प्लान रहेछ। अन्तमा आज यो केकै सबैभन्दा अग्लो चुचुरो बेन डेभिसलाई जितेर फर्किनुहुने सम्पूर्ण टिम र उहाँहरूको च्यारिटी हाइकको लागि धेरै शुभकामना अनि बधाई। हामी सन् 2024 बेन नेभिस गएका थियौँ, उहाँहरूको आजको एक्सपिरियन्स सुन्दा पुनः याद दिलाइदिनु भयो। हजुर तपाईँले जानुभएको थिएन, हामीले पनि कुराकानी गरेको जस्तो लाग्छ। हवस् त हजुर, बाँकीको दिन शुभ रहोस् भन्दै धन्यवाद सही विदा माग्न चाहन्छु भनेर भन्नुभएको रहेछ। अनि हाम्रो मेनुका जीवन पृथा पृथ्वी भनेर कोविवाट लेख्नु भएको छ। भाइ र बहिनी अनि सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठुलो कुरा त आज म्यासेज सुन्न पाउनु भएको छ, एकदमै खुसी लाग्यो। थ्याङ्क यू भेरी मच वान सेकेन्ड, ह्याप्पी 15th वेडिङ एनिभर्सरी भन्दै अब हामी कार्यक्रमको अर्को चरणतर्फ लागौँ। हजुर नमस्ते, कार्यक्रम बिहेबेस संवादबाट म योगराज भएको आदरणीय श्रोताहरू, गत मे महिनाको 2 तारिक शनिबारको दिन चाहिँ इचिङ हिल गल्फ क्लब यहाँ फोक्सटोनमा चाहिँ वान आजर्क गाखा मेजर गल्फ कप 2026 भएको थियो। पहिलोचोटि उहाँले आयोजना गर्नुभएको जुन कपलाई चाहिँ हाम्रो वान आजर्क गाखा मेजर मेजर भविन्द्र गुरुङ अनि उहाँको प्यारी श्रीमती बहिनी प्रेम लता गुरुङले चाहिँ स्पोन्सर गर्नुभएको थियो र उहाँकै अनरमा यो खेलेको थियो। र अहिले चाहिँ हाम्रो गाखा मेजर साहबले सेकेन्ड फेजमा चाहिँ लेमन लिपमा आएर चाहिँ पुरस्कार वितरण कार्यक्रम भएको थियो। त्यहाँ एकदमै ह्युमरस तरिकाले चाहिँ उहाँले छोटो स्पिच दिनुभएको थियो, त्यो स्पिचको छोटो अंश मात्रै म यहाँ राख्न चाहिँ चाहन्छु। हाम्रो सम्पूर्ण खेलाडीहरू अनि आयोजकहरूलाई धन्यवाद दिँदै के भन्नुभएको थियो त्यो राख्नेछु, त्यसपछि भने अरू साफहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। अहिले चाहिँ वान आजको गाखा मेजर मेजर भविन्द्र गुरुङ साफले के भन्दै हुनुहुन्छ त यो यहाँ म सुनाउन चाहन्छु।
1: वाइसी साहब अनि तपाईँको इन्टायर टिमलाई चाहिँ एकदमै थ्याङ्क यू भन्न चाहन्छु आजको स्पेसल डे अर्गनाइज गरिदिनु भएको खण्डमा। विथाउट अघि तपाईँले पनि भन्नुभयो, तपाईँहरूको टायरलेस एफोर्टले गर्दा आज चाहिँ यो रमणीय दिन चाहिँ हुन्थेन होला, विशेष गरी गल्फको सन्दर्भमा कुरा गर्दा। अहिले हारजित त अब भइहाल्छ, अनि त्यही नोटमा जोडिनु पर्दाखेरि जति पनि विनर साहबहरू गुर्जेहरू तपाईँहरूलाई चाहिँ एकदमै कङ्ग्रेचुलेसन। नेक्स्ट इयर पनि हुन्छ, अब रनिङ ट्रफी हो, तर वान सेकेन्ड जो जो तपाईँहरू आज सक्सेसफुल डे भयो, समथिङ अब एचिभ गर्नुभयो, त्यसको लागि चाहिँ कङ्ग्रेचुलेसन हामी सबैको तर्फबाट। अनि रेस्ट अफ तपाईँहरू अब जो जो आज जित्छु भन्दाखेरि पनि सकेन, त्यसको लागि चाहिँ विस अल द बेस्ट। यही नोटमा जोडिनु पर्दाखेरि बहिनीहरू आइदिनु भयो, तपाईँहरू आएको चाहिँ एकदमै राम्रो लाग्यो मलाई, किनभने भोलिबाट साहबहरू चाहिँ गल्फ खेल्न चाहिँ निस्किनुहुन्छ होइन, किनभने एकजना बहिनीको बाहेक अरू कसैले प्राइज लानु भएन। गर्दाखेरि चाहिँ साहबहरूलाई चाहिँ तपाईँहरूले चाहिँ भोलिबाट चाहिँ पठाउनुहुन्छ होला, त्यो गऱ्यो भने हामीले गफ गर्ने साथी अलिक बढी हुन्छ होला।
0: हजुर, गोर्खा मेजर साहबको चाहिँ छोटो स्पिच मैले एडिटेड भर्सनमा राखेँ र अब भने क्याप्टेन सुनिल गुरुङ भाइ हुनुहुन्छ र उहाँ चाहिँ वान आरजीआरको गल्फ ओआइसी हुनुहुन्छ, उहाँले नै आयोजना गर्नुभएको, उहाँसँग म कुराकानी गर्न चाहिँ चाहन्छु। सर्वप्रथम त उहाँलाई विशेष स्वागत गर्दै र त्यो दिनको चाहिँ कम्पिटिसन कस्तो रह्यो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: निकै राम्रो भयो दाइ, अब वेदर पनि एकदम राम्रो थियो, कोर्सको कन्डिसन पनि एकदम राम्रो थियो, हिजो राति पानी परेर साह्रै फास्ट पनि थिइनँ, राम्रै खेल्यो। तर सरप्राइजिङली स्कोर चाहिँ एकदम राम्रो नभएको कारण सायद हामी भर्खर केन्याबाट आएर खेल्ने मौका धेरै नपाएर गर्दा चाहिँ युजुअली चाहिँ चिङ हिलमा हामी यहाँ बसिराखेर कम्पिटिसन खेल्न आयो भने चाहिँ माइनसले धेरै लान्थ्यो, आज चाहिँ माइनसले कसैले पनि पाएन, धेरै जस्तो चाहिँ सबैले प्लसलै जित्नु भयो भनौँ।
0: आज प्राइजेसहरू चाहिँ के के क्याटेगोरीमा थिए?
2: प्राइजेसहरू हामीले चाहिँ युजुअली हामीले चाहिँ डिभिजनमा राख्थ्यौँ, तर योपालि चाहिँ डिभिजन नगरेर ग्रोसको विनर रनर अप अनि त्यसपछि चाहिँ नेटमा चाहिँ हामीले चाहिँ चारवटा प्राइज गरेको थियौँ। त्यो गर्नको रिजन किन भन्दाखेरि चाहिँ अब अलिकति हाम्रो ह्यान्डिक्याप को डिफ्रेन्स चाहिँ एकदम धेरै छ, जस्तो लोएस्ट ह्यान्डिक्याप अब 4-5 खेल्ने छ भने हाइएस्ट ह्यान्डिक्याप चाहिँ 28 खेल्नेहरू छ, त्यसले गर्दा चाहिँ त्यो डिफ्रेन्स फास्ट हुनाले गर्दा हामीले चाहिँ बरु डिभको सट्टा वाइ नट लेट्स गो फर नेट अनि ग्रोस, अनि त्यसमा चाहिँ तपाईँको एभ्री केभिआर चाहिँ 90% ह्यान्डिक्यापमा, जस्तो आफ्नो ओरिजिनल ह्यान्डिक्याप भन्दा तपाईँले चाहिँ 10% घटाएर खेल्यो भने सबैले इक्वल हुन्छ, स्पेसली नेट प्राइज जित्नको लागि चाहिँ नेट प्राइज जित्न हकदार हुनलाई चाहिँ तपाईँले आफ्नो ह्यान्डिक्याप भन्दा चाहिँ राम्रै खेल्नु पर्यो बेसिकली।
0: अब अपकमिङ गल्फको इभेन्टहरू चाहिँ के छन् कम्पिटिसनहरू?
2: अपकमिङ गल्फको इभेन्ट चाहिँ मेरो नेक्स्ट फोकास्टेड इभेन्ट चाहिँ हामीले चाहिँ X1RGR को जति पनि गल्फरहरू भनौँ रिटायर्ड करन्ट इन सर्भिसमा हुनुभएको रिटायर हुनुभएकोहरू इन स्टेसन आउट स्टेसन जता भए नि प्लान चाहिँ मिड जुनमा एउटा खेल्ने छ, सबैलाई इन्भाइट गरेर चाहिँ एउटा जुनमा चाहिँ फ्रेन्डली म्याच जस्तै यस्तै सानो म्याच खेल्ने, खेलेर अब त्यही समअप चाहिँ बेसिकली मेसिन खाएर समअप गर्ने।
0: यो बिजी गल्फ पनि आउँदैछ, त्यसको लागि कस्तो छ तयारी, कसले लिड गर्नुहुन्छ, कस्तो हुन्छ तपाईँको?
2: लिड मैले नै गर्ने हो, गल्फ ओआइसीले नै लिड गर्छ। हाम्रो बिजी गल्फ चाहिँ अहिले हजुरको 18 जुनमा छ, त्यसमै अब यो हामीले जुन अहिलेको कम्पिटिसन गरिरहेछौँ जसले राम्रो पर्फर्म गर्छ मेनली बिजी गल्फ चाहिँ अहिले हामीले ह्यान्डिक्याप भन्ने छ, बिजी गल्फमा चाहिँ फेरि स्क्र्याचमा खेल्छ, ह्यान्डिक्याप हुँदैन, त्यसले गर्दा अलिकति जित्ने चान्सेस बढीको लागि चाहिँ जो लोएस्ट ह्यान्डिक्यापहरूलाई लयो भने हाम्रो जित्ने चान्सेस चाहिँ बढी हुन्छ।
0: अहिले ऱ्याङ्क सिस्टम छ कि कस्तो हुन्छ, जो कहिले पनि पार्टिसिपेट गर्न पाउँछ?
2: ऱ्याङ्क सिस्टम छैन दाइ, पहिला ऱ्याङ्क सिस्टम थियो, अहिले चाहिँ छैन। एज लङ एज डिसरिगार्ड अफ ऱ्याङ्क्स तपाईँको 3 ल्याउनु पर्यो, 3 अब तपाईँको लोएस्ट पोसिबल ह्यान्डिक्याप, किन 0 ह्यान्डिक्यापमा खेल्ने हो सबैले।
0: हुन्छ, एकदमै रमाइलो भयो आज है, जस जेएम साहबको अब कप आज पहिलो दिन हिस्ट्री पनि भयो, थ्याङ्क यू भेरी मच हजुरलाई।
2: थ्याङ्क यू भेरी मच दाइ।
0: अब भने दुईजना गल्फर साहबहरू हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्न चाहन्छु। ग्रस विनर हुनुहुन्छ साजन नवीन लिम्बु पाहिम हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्नेछु। त्यसपछि भने हाम्रो क्याप्टेन सोम छन्त्याल साहब हुनुहुन्छ, उहाँ चाहिँ नेट विनर हुनुहुँदो, अब गल्फरको भाषामा भन्दा चाहिँ भाले भन्छ। ल नवीन भाइ नमस्कार।
3: दाइ नमस्कार, अनि फर्स्ट अफ अल चाहिँ थ्याङ्क यू सो मच, बिहान पनि आइदिनु भयो, अहिले पनि आइदिनु भयो अनि यो मोमेन्टलाई क्याप्चर गरिदिनु भयो। यसैमा चाहिँ जति पनि बिहाबिएस सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू, त्यसमाथि गल्फर साहब गुरुजीहरूलाई सबैलाई चाहिँ नमस्कार।
0: ल सोम भाल नेट विनर तपाईँ है, तपाईँलाई पनि वेलकम छ अनि बधाई छ।
4: योगदाई थ्याङ्क यू सो मच, अनि अघि हाम्रो एसिस्टेन्ट ओआइसी नवीन भाइले भने जस्तो पक्का तपाईँ चाहिँ बिहान पनि आइदिनु भयो अनि आज पनि यसरी यति बेला पनि आएर चाहिँ हाम्रो प्राइज गिभिङमा जिएम साहबको स्पोन्सरमा भएको हाम्रो जिएम कपमा भव्यताको साथमा चाहिँ सम्पन्न भयो, त्यसको माथि तपाईँले आएर यसरी कभर गरिदिनु भएको छ, गर्दा थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: यो हिस्टोरिक कपमा चाहिँ तपाईँको नाम गयो, कस्तो लागेछ आज?
3: म फर्स्ट टिममा थिएँ, त्यसपछि मैले चाहिँ जति सकेको राम्रै खेल्ने कोसिस गर्दै थिएँ, तर चाहिँ ओभरअल चाहिँ 10 स्कोर भइसकेको थिएँ, त्यही भएर चाहिँ मैले चाहिँ त्यति एक्सपेक्ट गरेको थिएँ, तर पोजिटिभ रिजल्ट आयो, त्यसको लागि चाहिँ म जस खुसी छु।
0: नेट विनरको पनि जान्छ नि होइन ट्रफीमा?
4: हजुर, नेट विनर एक्ज्याक्टली सेम हाम्रो ग्रस विनर जस्तै हो, गर्दा भाइले चाहिँ अघि नवीन भाइ चाहिँ फर्स्ट टिममा हुनुहुन्थ्यो, म चाहिँ लास्ट टिममा थिएँ, गर्दा फर्स्ट टीले चाहिँ ग्रस जित्यो, लास्ट टीले चाहिँ नेट जित्यो, गर्दा हाम्रो लास्ट टिममा चाहिँ 4 पक्का पक्का ग्रसको लागि कन्टेन्डर साहबहरू हुने थियो हामी चाहिँ पक्का लास्टले चाहिँ स्विप अप गर्दै आउने भन्ने प्लान थियो तर ग्रसमा चाहिँ सकिएन तर नेटमा चाहिँ त्यस अघि मैले भनिसकेँ पक्का त्यो बिचबिचमा चाहिँ निकै रमाइलो फनी स्टोरीहरू छ हाम्रो तर चाहिँ पक्का लास्ट 18 होल सक्नसम्म चाहिँ नेट विनर चाहिँ हुन सफल भयो है गर्दाखेरि चाहिँ त्यसको लागि चाहिँ पक्का ह्याप्पी छु स्पेसली
0: कति आज्ञाकारी श्रीमान हुँदो रहेछ अघि अनब्लक जित्नु भएको थियो ठक्क लगेर बहिनी हिरा पनि दिइहाल्नु भयो
4: त्यो चाहिँ नेक्स्ट टाइम जानको लागि रेडी भएको भन्न नमिल्ने होइन गर्दाखेरि होइन त्यो चाहिँ अब हामी अब एज अ पक्का अब गल्फर भएपछि चाहिँ अब एक किसिमको अब रमाइलो तपाईँ गल्फ कोर्समा गइसकेपछि इट्स नट ओन्ली अबाउट हाम्रो गल्फ मात्र होइन मेन्टल हेल्थ अनि प्लस हाम्रो सोसियल अब पक्का कोहिजन हुन्छ र अघि जिएम साहबले नि भन्नुभयो तर इट्स नट के अरे अल अबाउट गल्फ कोर्समा गएर चाहिँ गल्फ खेलेर झन् पक्का तपाईँले चाहिँ मेन्टल स्ट्रेस हुने होइन कि त्यहाँ चाहिँ गएर चाहिँ पक्का तपाईँ दाजुभाइ हाम्रो साथीभाइसँग चाहिँ खेल्ने हो गर्दा त्यसैमा चाहिँ अब परिवारको पनि त्यही अनुसारको चाहिँ अब सहयोग हुन्छ
0: नवीन ग्रस कति आज तपाईँले हान्नुभयो
3: मेरो स्कोर चाहिँ ओभरअल चाहिँ कोर्सको चाहिँ 10+ हो हामी गोल्फर्सहरूले चाहिँ फ्रन्ट 9 चाहिँ म 2 मात्र थिएँ तर ब्याक 9 चाहिँ अलिक रमाइलो गर्दाखेरि चाहिँ जस आफ्नो गेमतिर चाहिँ अलिक फोकस नभएर चाहिँ अब विनिङ भन्दा पनि साहबले भन्नुभयो जस्तै अब स्ट्रेस रिलिज गर्ने अनि एकअर्कामा चाहिँ रमाइलो गर्दै थिएँ किनकि जेएम साहबलाई हामीले लिएर गएको थियौँ अनि चाहिँ जेएम साहबलाई चाहिँ हामीले चाहिँ एकदमै रमाइलो पनि गरायो साहब पनि अब आफै रमाइलो पनि हुनुहुन्छ
0: सोम भाइ नेट कति हो
4: नेट चाहिँ म नवीन भाइ चाहिँ 10 खेल्नु भयो म चाहिँ 12 खेलेको त आजको ह्यान्डिक्यापमा चाहिँ मेरो चाहिँ 90% चाहिँ 8 ह्यान्डिक्याप थियो त्यसमा चाहिँ 12 खेलेर चाहिँ प्लस 4 यसमा चाहिँ अघि मैले क्विकली फनी रमाइलो क्षणको कुरा भयो तर जेएम साहबले चाहिँ बिहान चाहिँ 2000 सरप्राइज रिभिल गर्नुभयो एउटा चाहिँ 14 होलमा चाहिँ एलडी ओभर 40 भेटरनको त्यसपछि अर्को चाहिँ होल नम्बर 13 चाहिँ आई डोन्ट नो त्यो चाहिँ सरप्राइजै थियो अघि आएर मात्र प्राइज दिनुभयो 14 नम्बरमा चाहिँ पक्का हाम्रो चारजनाको मारामार हुँदै थियो अब सबैजना अब ह्यान्डिक्याप 5, 6, 7, 8 थियो हाम्रो 14 आएपछि यसो हेरेको साहबहरूले चाहिँ सबैजना गुरुजीहरूले ड्राइभरै निकाल्नु भयो तर त्यो 14 होल भनेको चाहिँ एकदम डजी होल हो किनभने तपाईँको चाहिँ डाउन हिल छ पक्का पक्की चाहिँ अब 7, 8 आइरनले चाहिँ लेअप गर्नुपर्ने हो अब जिएम साहबले चाहिँ पक्का प्रपोजली नै एलडी चाहिँ त्यहाँ राख्नुभएको थियो अनि एलडी म पनि होइन होइन ड्राइभरै के अरे हान्नु पऱ्यो भनेर चाहिँ ड्राइभर हानेको मेरो चाहिँ पक्का ओभी गयो आउट अफ बाउन्ड त्यो चाहिँ पक्का लेफ्टतिर धेरै ओभरसुट भएर चाहिँ गयो त्यसपछि को बल हान्दाखेरि चाहिँ अर्को चाहिँ हाम्रो अब जङ्गल भने ट्री लाइनमा गयो त्यसमा चाहिँ 7 खेले नभए चाहिँ म आज पक्का रसको पनि भागेदार हुन्थ्यो होला तर त्यो एउटा अब जेम साहबको त्यो ह्युमरस वेमा चाहिँ साहबले चाहिँ पक्का एकदम अप्ठ्यारो होलमै एलडी राखिदिनु भएको थियो गर्दा तर सबैजनालाई त्यतिले चाहिँ पक्का पजलै बनायो तर अब गल्फ भनेको त्यस्तै हो अब त्यही गर्दा गर्दै आखिरमा फेरि पछि फलोड बाई अर्को होलमा चाहिँ मैले चाहिँ लङ्गेस्ट के अरे पार 3 हो त्यसमा चाहिँ बढी हाने फेरि होइन गर्दा अब 230-40 आट्स होइन त्यो उसमा चाहिँ अब फेरि पक्का आइरनले हानेर ग्रिन अन गरेर त्यसपछि फेरि टुज पनि खाएँ अघि देख्नुभयो त्यही प्राइस हो मैले हिरालाई के अरे प्रेजेन्ट गरेको चाहिँ गर्दा त्यो एकदमै अब गल्फको चाहिँ त्यही हुन्छ
0: ल हिस्ट्री बनाउनु भयो ट्रफीमा नाम गयो कङ्ग्रेचुलेसन भाइ
4: थ्याङ्क यू सो मच दाइ
0: ल नवीन भाइ अन्तमा केही जोड्नुहुन्छ तपाईँ आयोजक हुनुभयो तपाईँले ग्रस विनर हुनुभयो
3: यसमा चाहिँ दाइ अरू जोड्ने भन्दा पनि यो चाहिँ अब सबै गल्फर्सहरू चाहिँ नआइदिनु भएको भए गल्फरहरूले टाइम नदिने भए चाहिँ यो हामीले एचिभ गर्ने थिएन त्यसको लागि चाहिँ बिएफएसको मार्फतबाट वान सेकेन्ड सबै जति पनि आज आउनु पार्टिसिपेट हुनुभएको गल्फर्स साहबहरू गुर्जीहरू नम्बरी अनि भाइहरूलाई चाहिँ थ्याङ्क यू फर यो टाइम गल्फ खेल्दै गर्नु होला किप स्विङिङ भन्न चाहन्छु
0: थ्याङ्क यू भेरी मच
3: ल थ्याङ्क यू सो मच दाइ
0: हजुर दुवैजना साहबहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब हाम्रो मेजर नरेश भाइ हुनुहुन्छ पर उहाँलाई म निम्ताउन चाहे के क्याटेगोरीमा जित्नु मलाई थाहा भएन तर धेरै प्राइज जित्ने चाहिँ उहाँ हुनुहुन्छ ल साहब बिएफएसमा वेलकम छ
5: दाइ थ्याङ्क यू हजुर जस बिएफएसमा वेलकम गर्नुभएकोमा धेरै धेरै धन्यवाद
0: के क्याटेगोरीमा जित्नुभयो तपाईँले धेरै जित्नुभयो त
5: हजुर सबैभन्दा सुरुमा चाहिँ वान सेकेन्ड बिएफएस होल परिवार अनि हाम्रो योगदाईलाई आज यसो मेरो आजको एक्सपिरियन्स सेयर गर्ने मौका दिनुभएको धेरै धेरै धन्यवाद यो 1000 को पहिलो गोर्खा मेजर कप 2026 फर्स्ट टाइम गर्नुभएको रहेछ अनि म पनि मेरो वर्क प्लेस पब राइट भए पनि मेरो फ्यामिली चाहिँ यहीँ भएकोले क्वाइट जेनरसली उहाँहरूले मलाई पनि इन्भाइट गर्नुभएको थियो एज अ गेस्ट प्लेयरमा म मेन ट्रफीको लागि कन्टेन्डर त थिएन गेस्ट प्लेयरमा उहाँले इन्भाइट गर्नुभएको थियो अनि आज
0: तपाईँलाई इन्क्लुड थिएन
5: म मेन ट्रफीमा चाहिँ थिएन यदि मेन ट्रफीमा भएको भए चाहिँ आजको मेन ट्रफी मैले नै जित्थेँ स्कोरले चाहिँ तर अब क्वाइट राइटली म 1000 को लाइबिलिटीमा नपर्ने भएको भएर आज मैले अरू रिजनल प्राइज र नोबेल्टी प्राइजमा मात्रै म थिएँ र आज चाहिँ 3 पुरस्कार लकीले जित्न सफल भयो दाइ
0: के हो त्यो
5: एउटा चाहिँ प्रो एप्रोच भन्छ सेकेन्ड सर्ट चाहिँ झन्डाको नजिकमा झार्ने थियो त्यसमा एउटा जिते एउटा चाहिँ लङ्गेस्ट ड्राइभ जसले टाढो हान्यो त्यसमा थियो र
0: कति हान्नुभयो कति यार्ड
5: यार्डै त नापिएन तर युजली मेरो आफ्नो डिस्टान्स भन्दा निकै लामै गएको थियो लकीली जस यार्ड त नापियो पेनर दाई हजुर
0: एलडी त यो बल मात्रै होइन टेक्निक नै हो त्यसै पनि होइन
5: बलले त गल्फ हुँदै हुँदैन टेक्निक त त्यसै पनि चाहिन्छ तर त्यो तपाईँको अब स्विङ कन्ट्याक्ट स्ट्राइक सबै थोक मिल्यो भने टाढो जाने आज क्वाइट थ्याङ्कफुल्ली गएछ
0: हुन्छ नरेश साहब थ्याङ्क यू भेरी मच एन्ड कङ्ग्रेचुलेसन
5: हजुर थ्याङ्क यू दाई वान सेकेन्ड थ्याङ्क यू भेरी मच हजुर
0: हाम्रो गल्फर साहबहरू ट्रफी विनर्स हुनुहुन्छ आज चाहिँ उहाँ हजुरको गोर्खा मेजर कप 2026 यो पहिलो चोटि हिस्टोरिक कप उहाँले खेल्नुभयो जसले जित्नुभयो र उहाँहरूलाई कङ्ग्रेचुलेसन भन्दै कार्यक्रम बेबे संवादबाट मैले बिदा मागे हस्त नमस्ते

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् building heroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते. कार्यक्रम टिपन टापनबाट म योगराज राईको आज यो कार्यक्रम सञ्चालन गर्नको लागि म अनि हाम्रो शिरीष बहिनी निकै लामो समय बाद चाहिँ आउनु भएको छ र यहाँ सबै सबैलाई नमस्कार. बहिनीलाई पनि नमस्कार.
1: नमस्कार दाई, तपाईँलाई पनि अनि सम्पूर्ण श्रोतावृन्दमा पनि मेरो सप्रेम नमस्कार.
0: हजुर ल वेलकम ब्याक है बहिनी.
1: थ्याङ्क यू दाजु, थ्याङ्क यू भेरी मच.
0: अनि बालेन सरले देश कस्तो बनाउँदै हुनुहुँदो रहेछ त.
1: बालेन सरले देश कस्तो बनाउँदै हुनुहुँदो रहेछ भनेर भन्नुभयो दाई. नेपालमा धेरै लामो समय बस्ने मौका त पाइएन, फ्यु डेज होइन. त्यो कारणले गर्दाखेरि मैले यसै हो भनेर विश्लेषण यहाँ गर्न सक्दिनँ होइन. तर पनि यसै हेर्दाखेरि ओभरअल पहिलाभन्दा अलिकति बेटर हो कि, स्पेसली यो सरसफाई वाइज के दाजु, पहिलाभन्दा अलिकति क्लिन जस्तो लाग्यो मलाई. अनि यो रोडहरूमा पनि अलिकति सरसफाई भएको, टोल छरछिमेका पनि अलिक सरसफाई भएको, अलिकति व्यवस्था चाहिँ पहिलाभन्दा अलिकति अबिट बेटर हो कि जस्तो चाहिँ लाग्यो. तर अब त्यो पक्का पक्की एकदमै गहिराईमै गएर चाहिँ विश्लेषण गर्नको लागि चाहिँ अलिक लामो समय नै बस्नुपर्ने हुन्छ. फेरि त्यसमाथि पनि अब नेपाल जाँदाखेरि हामी अब भागम भागै भइरहन्छ नि त होइन, प्राय यताउता कामहरू हुन्छ आफ्नो, भेटघाट यताउता, अनि यी कुराहरूले गर्दाखेरि बाहिर कुरा चाहिँ त्यति साह्रो अब ध्यान दिन अवसर त पाइएन. तर जे जति देखेँ इट हेज बिकम बेटर देन बिफोर भन्दा चाहिँ खास गलत नहोला जस्तो लाग्छ.
0: हजुर यो अफिसतिर जाँदा काम निकै छिटो हुन्छ भन्थ्यो, तपाईँहरू त त्यो अफिसतिर गएर त्यस्तो काम गर्नु परेन होला.
1: यो कुरामा चाहिँ एउटा कुरा मलाई यहाँनिर के भन्न मन लाग्यो भने दाजु, एयरपोर्टको एक्सपिरियन्स भनौँ न है. पहिला पहिला एयरपोर्टमा जब हामी जान्थ्यौँ, स्पेसली यहाँबाट जाँदाखेरि भन्दा पनि उताबाट बाहिर निस्किँदाखेरि भनौँ न होइन, रिटर्न ब्याक हुने बेलामा चाहिँ यति किचकिच गर्थ्यो त्यहाँनिर. 500 ग्राम पनि बढी भयो भने पैसा खोज्थ्यो क्या दाजु. टु बी अनेस्ट अब भनौँ न हामीलाई पनि धेरै समयमा यस्तो प्रकारको चाहिँ नि भनौँ समस्या आइसकेको छ है. अनि त्यस्तो एउटा अनुभव थियो, अलिकति बिटर एउटा एक्सपिरियन्स. यसपटक त्यसमा चाहिँ मलाई अलिकति चेन्जेस त्यो चाहिँ देखेँ दाजु मैले है. त्यहाँ डेस्कमा गयो मजाले पहिला जस्तै नै, अनि त्यहाँनिर पहिला पहिला चाहिँ हरेक प्रकारले हरेक कुरा, इभन मेरो मलाई पर्सनल एउटा आइटम जुन हुन्छ नि हामीले आफूसँग राख्न सक्ने ब्याग हुन्छ नि सानो ब्याग, त्यो पनि वेइङ गरेको मलाई त्यो अनुभव छ क्या. आई नो होइन द्याट इज अननेसेसरी, किनभने बाहिर त्यो गर्दैन. चलो यो हाम्रो ह्यान्ड क्यारी जुन छ क्याबिन ब्याग भनौँ न होइन, त्यसलाई त अब वे गर्छ ठिकै छ, त्योसम्म ठिक छ. तर हामीले त्योभन्दा बाहेक एउटा पर्सनल आइटम जुन हुन्छ नि हाम्रो, त्यो पनि जोखेको चाहिँ मैले कहीँ पनि संसारको कुनै पनि कुनामा देखेको छुइनँ. यति धेरै ट्राभल गरेको अनुभव छ मसँग होइन. तर नेपालमै यस्तो एउटा ठाउँ थियो, नेपालै यस्तो एउटा देश थियो जहाँ चाहिँ इभन मेरो पर्सनल आइटम पनि धेरै पटक जोखिसकेका थिए क्या. अनि ओभरअल उनीहरूले चाहिँ मलाई त्यसमा अलिकति तपाईँको यस्तो भएन उस्तो भएन भनेर हामीलाई दुःख दिने यो प्रवृत्ति थियो. तर यसपटक चाहिँ यति सजिलो भयो दाइ, हाम्रो जुन मेन ठुलो ब्यागेज मात्र जोख्यो, हाम्रो सानो क्याबिन ब्याग पनि जोखेन, हाम्रो पर्सनल आइटम पनि केही जोखेन, नो ह्यासल एट अल, यति स्मुथली काम भयो. त्यो एउटा चाहिँ मैले एकदम प्रखर रूपमा देखेको चेन्ज त्यो चाहिँ हो है दाइ.
0: अस्ति एकजना बहिनीले भन्दै हुनुहुन्थ्यो, मैले दुईटा ल्यापटप लगेको थिएँ अनि दुईटा फोन लगेको थिएँ, केही चेक गरेन, मलाई अलिकति डर डर लागिरहेको थियो भन्दै हुनुहुन्थ्यो. भने सहज पक्कै पनि भएको होला. अब तपाईँहरू त फेरि ब्रिटिस पासपोर्ट गर्दा अलिकति सहज त हुन्छ होला त्यसै पनि होइन.
1: होइन दाइ, अब आई डोन्ट थिङ्क कुनै पनि प्रकारको कुनै पनि देशको निश्चित पासपोर्टले चाहिँ केही त्यसमा चाहिँ तलमाथि एउटा चेन्जेस ल्याउँछ अथवा असर पुर्याउँछ भन्ने, किनभने अब त्यहाँनिर जब भ्रष्टाचार हुन्छ होइन, कुनै पनि ठाउँमा कुनै पनि कुराले केही कुरालाई छेक्दैन क्या दाइ. त्यो पहिला पहिला भ्रष्टाचारकै नमुनाहरू थियो भने अहिले चाहिँ त्यो भएन, एक पैसा पनि मैले भनौँ न माग गरेको पाइनँ भनौँ न.
0: अब दुई महिनामा यस्तो चेन्ज आउँछ भने अब 5 वर्षमा धेरै चेन्जेस आउँछ होला. आदरणीय श्रोताहरू, रातोपाटी.com आजको सामग्री हामीले सहभाग गरेका छौँ र सुरुमा चाहिँ गर्मीमा धेरै पानी पेयर मात्र पुग्दैन र अरू के गर्नुपर्छ त्यस सम्बन्धी अलिकति जानकारी गराउनेछौँ. अनि रगतमा चिनीको मात्रा बढ्न नदिने फलको बारेमा पनि आज हाम्रो सामग्री हुनेछ. भने चार थरी मानिसले खान नहुने आँप, कस्तो कस्तो मतलब रोग भएको व्यक्तिले चाहिँ आँप खानु हुँदैन, दैनिक काँचो गोलभेडा खाँदा चाहिँ स्वास्थ्यमा कस्तो खालको असर पर्छ, त्यो छ भने फलफुलमा बिरे नुन हालेर खानु कत्तिको लाभदायक छ त, यो समयले साथ दियो भने हामी यो पनि हामी प्रस्तुत गर्नेछौँ. ल बहिनी तर ताजा भएर आउनुभयो, सुरु गरौँ.
1: हजुर, गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने विषयवस्तुलाई हामीले सबैभन्दा पहिला श्रोताहरूसँग सेयर गर्ने तयारी गरेका छौँ. शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ. यस्ता प्रभावलाई डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमी भनेर भएको भनेर बुझिन्छ है. इन्डियन मेडिकल एसोसिएसन महाराष्ट्रका पूर्व अध्यक्ष डाक्टर अविनाश भवण्डेका अनुसार डिहाइड्रेसनका कारण अवस्था गम्भीर बन्न सक्छ. गर्मीमा लगातार पसिना आउने कारणले शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र नुनको मात्रा पनि घट्छ।
0: एसीमा बस्दा पसिना आउँदैन भन्ने तपाईँलाई लाग्न सक्छ, तर हर समय एसीमा बस्दा तपाईँलाई तिर्खा कम लाग्दछ। यसले शरीरमा प्रतिकूल र दीर्घकालीन प्रभाव पार्न सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। बढ्दो तापक्रममा शरीरको राम्रोसँग हेरचाह गरिएन भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्दछ। त्यसैले स्वास्थ्य विशेषज्ञहरू आवश्यक हेरचाहमा जोड दिन्छन्।
1: त डिहाइड्रेसन कहिले हुन्छ भन्ने कुरालाई पनि यहाँ सुनिहालौँ। अब लामो समयसम्म कडा घाममा बस्दा हिट स्ट्रोक भई डिहाइड्रेसन हुन सक्छ। यसका साथै समग्र तापक्रम बढी हुँदा पनि यो समस्या देखा पर्छ। पखाला लाग्दा वा अन्य कुनै रोग लाग्दा पनि शरीरमा पानीको कमी हुन सक्छ। धेरै मदिरा वा क्याफिनयुक्त पेय पदार्थ पिउँदा शरीरमा पानीको मात्रा घट्छ अनि धेरै पिसाब लाग्ने औषधि सेवन गरिरहेको अवस्थामा पनि यस्तो हुन सक्छ।
0: अब डिहाइड्रेसनको लक्षण चाहिँ कस्तो हुँदो रहेछ त, धेरै तिर्खा चाहिँ लाग्दो रहेछ अनि पिसाब गाढा पहेँलो र कडा गन्धयुक्त भएमा पनि यो डिहाइड्रेसन भएको बुझ्न सकिन्छ। अनि सामान्यभन्दा कम पिसाब आएमा, चक्कर लागेमा अनि थकान महसुस भएमा, मुख ओठ र जिब्रो सुक्खा भएमा अनि आँखा गडेको जस्तो देखेमा।
1: यदि तपाईँ यस्ता लक्षणहरू अनुभव गर्दै हुनुहुन्छ भने तपाईँलाई डिहाइड्रेसन भएको हुन सक्छ। यस्तो अवस्थामा शरीरमा पानी र नुनको कमी पूरा गर्ने प्रयास गर्नुपर्छ र डाक्टरको सल्लाह पनि लिनुपर्दछ।
0: शरीरमा पानी कम भएको कसरी थाहा पाउने भन्ने धेरैलाई लाग्न सक्दछ। यसको पहिलो सङ्केत हाम्रो पिसाबमा देखिन्छ। यदि पिसाब पहेँलो वा रातो रङको भयो भने शरीरमा पानीको कमी भएको बुझ्नु पर्छ।
1: र यस सम्बन्धमा डाक्टर अविनाश भोन्डवे भन्छन्, घाममा लगातार हिँड्दा वा तातो भट्टी नजिक काम गर्दा शरीरमा पानीको मात्र कम हुँदैन, बल्कि सोडियम, पोटासियम क्लोराइड र बाइकार्बोनेट जस्ता अन्य इलेक्ट्रोलाइट्सको मात्रा पनि घट्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने शरीरमा म्याग्नेसियम र क्याल्सियमको मात्रा पनि कम हुन्छ।
0: एक वयस्क व्यक्तिको शरीरमा 60-70% पानी हुन्छ। डाक्टर भोन्डवेका अनुसार पानीको स्तरमा धेरै अन्तर भयो भने हाम्रो शरीरको मेटाबोलिजम प्रभावित हुन्छ, अर्थात् खाएको कुरा पच्न सक्दैन। साथै व्यक्तिलाई मूर्छा पर्ने समस्या हुन सक्छ र सास फेर्न गाह्रो हुन सक्छ।
1: यो अवस्था लामो समयसम्म रह्यो भने व्यक्तिको श्वास प्रश्वास र दिमागमा असर परेर मृत्यु समेत हुन सक्ने डर रहने विशेषज्ञ बताउँछन्। पानीको कमीले छाला सुक्खा हुन थाल्ने पनि उनको भनाइ छ।
0: विश्व स्वास्थ्य संगठन WHO अनुसार डिहाइड्रेसन कम पानी पिउनेले मात्र हुँदैन र पखाला लाग्दा पनि शरीरमा पानीको कमी हुन्छ। पखाला लाग्दा पानी र नुनको मात्रा घट्दछ। यसको साथै बान्ता हुँदा, पसिना आउँदा, पिसाब गर्दा र सास फेर्दा पनि शरीरबाट नुन कम हुने विश्व संगठनको तथ्याङ्क रहेको छ।
1: यस्तो अवस्थामा व्यक्तिलाई सुस्ती आउने, बेहोस हुने, आँखा गर्ने र पानी पिउन मन नलाग्ने हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो अवस्था डिहाइड्रेसनको गम्भीर रूप हुन सक्छ। डाक्टरहरू ORS यानि कि जीवन जल पिउने सल्लाह दिन्छन्। ORS प्याकेटमा सोडियम क्लोराइड, पोटासियम क्लोराइड, सोडियम साइट्रेट र ग्लुकोज हुन्छ।
0: पानी मात्र पिएर पुग्दैन। मुम्बई स्थित JJ अस्पतालका चिकित्सक अधिकारी डाक्टर रेवत कानिन्दे भन्छन्, यदि तपाईँ गर्मीमा डिहाइड्रेसन बाट बस्न चाहनुहुन्छ भने पानी मात्र पिएर पुग्दैन, पानीको साथमा अन्य तरल पदार्थको पनि सेवन गर्नु पर्दछ।
1: डाक्टर रुवत अगाडि भन्छन्, अहिलेको भीषण गर्मीमा प्रशस्त पानी पिउनु जरुरी छ, तर शरीरको तिर्खा मेटिँदैन। शरीरमा पानीको कमी हुन नदिन हामीले शरबत, फलफुलको जुस, मोही र कुकम सर्व जस्ता तरल पदार्थ पिउनु पर्छ।
0: उखुको रस र मोहीमा थोरै नुन मिसाएर पिउँदा पनि शरीरलाई फाइदा पुग्ने उनी बताउँछन्। डाक्टर रेवत भन्छन्, गर्मीको समयमा शरीरमा पानीको उचित मात्रा कायम राख्नु महत्वपूर्ण हुन्छ। सामान्यतया हाम्रो शरीरको 70% भाग पानी हुन्छ।
1: यसै गरिकन शरीरलाई पानीको आवश्यकता पर्ने भए तापनि एकैपटक धेरै पानी भने पिउनु चाहिँ उचित नहुने विशेषज्ञहरू बताउँछन्। त्यसैले तिर्खा लाग्दा पानी पिउनु नभुल्नु नै यसको एकमात्र समाधान भएको विशेषज्ञहरूको सल्लाह छ।
0: तिर्खा लाग्दा एकैपटक 2 वा 3 गिलास पानी पिउनुबाट बस्नुपर्ने स्वास्थ्य विशेषज्ञहरू सुझाउँछन्। पानी बिस्तारै पिउनु राम्रो हुन्छ। एकैपटक धेरै पानी पिएमा पेटमा पर्ने दबावका कारण भोक कम लाग्छ।
1: डाक्टर कनिन्दे गर्मीयामको खानपान बारे पनि यस्तो सल्लाह दिन्छन्। गर्मीमा बाहिरको चिल्लो खानेकुराबाट बस्नुपर्छ। खाना खाएर मात्र घरबाट निस्कने र आफ्नो खानासँगै लैजाने गर्नुपर्छ। अमिलो फलफुल भिटामिन सीका लागि राम्रो मानिन्छ। खरबुजा सुन्तला मौसम अंगूर आँप र अनारलाई खानामा समावेश गर्नुपर्छ अनि अमला कोकम र काँचो आँपमा भिटामिन सी सोडियम पोटासियम र म्याग्नेसियम जस्ता तत्त्वहरू पनि पाइने हुनाले यस्ता खानेकुराहरूलाई पनि आफ्नो भोजनमा समावेश गर्नुपर्छ
0: हजुर गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने शीर्षकमा यो जानकारी हामीले तपाईँलाई प्रस्तुत गरिरहेका छौँ अब छोटो विश्राम लिउँ र त्यसपछि भने बाल बालिकाको शरीरमा पानी कम भएमा के गर्ने त त्यस सम्बन्धी तपाईँलाई जानकारी गराउनेछौँ
2: BFBS, Gorkha Radio.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: BSBS Gorkha Radio.
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, टिपन टापन सुन्दै हुनुहुन्छ, म अनि बहिनी श्री सुनारको साथमा। यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छौँ र गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन भन्ने शीर्षकमा आजको जानकारी तपाईँले सुनिराख्नु भएको छ। अनि चितवनतिर पनि गएँ भन्नुभएको होइन बहिनी?
2: हजुर हजुर दाजु,
1: के हात्ती चढ्न?
2: हात्ती चढ्न होइन, एउटा आफ्नो पारिवारिक कामको कारणले गर्दाखेरि गएको थिएँ। तर अब यो गर्मी र पानीको कुरा निस्किरहेको छ नि दाई, मलाई त्यति बेलाको सम्झना आइरहेछ। यति गर्मी भनेर साथ दिएको छैन, हामी गएको
1: त्यही
2: त दाइ, अब मान्छेको शरीर यस्तो हुँदो रहेछ है। अब यहाँको वेदर त हामीलाई त अब ठिकै यस्तो लाग्ने हो, स्वाभाविक त्यो हो। तर अब गर्मी ठाउँमा बसेर आएको हुनाले, गर्मी ठाउँ भनेर काठमाडौँमा त त्यति साह्रो गर्मी त थिएन दाइ, तर जाडो पनि थिएन है। गर्दाखेरिमा अलिकति घाम चरक्क लाग्दाखेरि चाहिँ अलिकति हप हप जस्तो भएको थियो, तर सहन नसक्ने खालको, अथवा त्यो हुन्छ नि बाहिर निस्किने बित्तिकै ओभनमा भित्र पसेको जस्तो खालको महसुस हुने खालको गर्मी चाहिँ थिएन। तर जब चितवन गयो, ओहो हो हो दाइ, त्यहाँ त एसी बिना त बस्नै नसकिने के। हात्ती त चढिन दाइ, म त खासमा भन्ने भए कुनै पनि एनिमल्सहरू जुन छ होइन, उनीहरू माथि सवारी लिने चाहिँ त्यो चाहिँ म त्यसको बर्खिलाफ छु दाजु। किन भन्दाखेरि म पहिलादेखि त यसो थिइनँ, अभियसली अब मान्छेमा चेन्जेस आउँछ बिस्तारै बिस्तारै, समय परिवर्तन भए सँगसँगै होइन। अब मलाई चाहिँ यो मेरो ममा यो परिवर्तन चाहिँ कहिले आयो भन्नुहुन्छ नि, धेरै साल अगाडि सौराहा यट अगेन, अब चितवनकै कुरा गरौँ होइन, जाँदाखेरि अब त्यहाँको प्याकेजमा सफारी प्याकेज थियो क्या दाइ, त्यसमा चाहिँ अब जिपबाट पनि जाने बट एट द सेम टाइम केही समय चाहिँ हात्तीमाथि चढेर सर गर्ने प्याकेज रहेछ। त्यो प्याकेज लियो फ्यामिलीले, अनि अब सबैजना जाने भनेर गइयो नि त। तर जुन प्रकारले त्यो माउतेले हात्तीलाई ट्रिट गरेको थियो नि त, हिँडेर भने ढ्याम्मै त्यो कोरा जस्तो लगाउने, छडी लगाउने बिचरा है। अनि मलाई त्यो यस्तो मन परेन, यस्तो मन परेन, इट वाज रियली इनह्युमन भनेर भनौँ न एक प्रकारले है। उसको अब मान्छे हुँदो हो त उसले बोलेर आफ्नो एक्सप्रेसन दिन सक्थ्यो बिचरा होइन, तर जनावरको त अब बोलेर एक्सप्रेसन दिन सक्ने स्थिति त भएन। तर जुन पीडाले चाहिँ उसको जुन आवाज निस्किन्थ्यो त्यो सुनेर चाहिँ मलाई कराएको थियो नि त होइन, कराउँथ्यो। अनि मलाई त्यस्तो भइसकेपछि चाहिँ यस्तो नरमाइलो लाग्यो कि अब हाम्रो कारणले गर्दाखेरि बिचरा त्यो हात्तीले कति एउटा भनौँ न दुःख, एउटा पीडा सहनु परेको छ भन्ने मलाई फिल भयो। नेचुरली त उसले हामीलाई बोक्नको लागि, उसको शरीर नेचुरली त त्यसरी जन्मेको त होइन नि त, इट्स नट हिज ड्युटी होइन है खासमा त। तर अब मान्छेले जबरजस्ती त्यो एउटा गराएको काम हो नि त, त्यो हिसाब किताबले गर्दाखेरि अब हुन त मैले एकजनाले मात्र नचढेर अब त्यो जुन क्रूरता कम हुने अथवा उनीहरू माथिको जुन त्यो एउटा ज्यादा कम हुने भन्ने त होइन, तर पनि इट्स स्टार्ट होइन मेरो। मैले अरूलाई त भन्न सक्दिनँ, अरूलाई नियन्त्रण गर्न सक्दिनँ, तर मेरो आफ्नो चाहिँ एउटा प्रिन्सिपल चाहिँ मैले चेन्ज गर्न सक्छु नि त। त्यस पछाडिबाट चाहिँ मैले हात्ती चढ्ने, हात्ती मात्र होइन कुनै पनि जनावरको सवारी गर्ने चाहिँ त्यसको पर्खिलाफ छु दाइ म। इभन आफ्टर द्याट म दुबई गएँ होइन, त्यहाँनिर त्यो जुन हाम्रो डिजर्ट सफारीमा क्यामल राइड पनि थियो क्या दाइ होइन, अनि मैले चाहिँ त्यसलाई गरिनँ भनौँ न, अनि म मात्र होइन मेरो फ्यामिली मेम्बर्सलाई पनि मैले गर्न दिइनँ। त्यो हिसाब किताबले गर्दाखेरि हात्ती चढ्ने त सवालै पैदा हुन्छ दाइ।
1: त्यही त, अब नेपालमा गोरुलाई पनि त कति पिटिन्छ होइन, पिट्दै जोत्ने दिन बजे जोत्दा कति साह्रो होला। एनिवे, यो हात्ती त म पनि चढेको थिएँ कति सालमा, त्यो हात्ती चढेको दिन चाहिँ बेलुका चाहिँ यो ढाडहरू दुखेर कि यत्तिकै हलाउँदो रहेछ नि त, यस्तो रङ रङ होइन माथि चढेको, अनि त्यो भोलिपल्ट चाहिँ पुरा त्यो जिउ दुखेको थियो। एनिवे, यो पानीको प्रसङ्ग छ, अब अगाडि बढाउँ र बाल बालिकाको शरीरमा पानी कम भएमा चाहिँ के गर्ने त, यस सम्बन्धी यो एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन हुनसक्छ। गर्मी ठुला मानिसहरूको लागि जति कष्टकर छ, बाल बालिकाको लागि पनि त्यति नै समस्याग्रस्त छ। गर्मीमा विद्यालय बन्द बिदा हुने भएकोले बाल बालिका घरमै बस्छन्, त्यसपछि गर्मीमा उनीहरू खेल्ने गर्दछन्। यस्तो अवस्थामा उनीहरूलाई गर्मीले सताउने जोखिम पनि बढ्छ।
2: खेल्न गएपछि बाल बालिकालाई आफ्नो तिर्खा र भोकको वास्ता हुँदैन, यो अनुभव तपाईँले पनि गर्नुभएको होला। त्यसपछि बाहिरको गर्मी र शरीरमा पानीको कमीले समस्या निम्त्याउन थाल्छ।
1: त्यसैले अभिभावकले आफ्नो बाल बालिकाको विशेष ध्यान दिनुपर्ने फरिदाबाद स्थित अमृता अस्पतालका डाक्टर हेमन्त ताही लरमानी बताउँछन्। बाल बालिकामा हुने डिहाइड्रेसन रोक्न डाक्टर हेमन्त ताही लरमानी केही उपायहरू सुझाउँछन्।
2: अभिभावकले दिनभरि बाल बालिकाले पानी पिएको कुरामा ध्यान दिनुपर्छ। बाल बालिका बाहिर खेल्न जाँदा पानीको बोतल सँगै पठाइदिनुपर्छ। उनीहरूलाई सिधै चर्को घाममा खेल्न पठाउनु हुँदैन। उनीहरूको खानपानमा खरबुजा, काँक्रो, सुन्तला र स्ट्रबेरी जस्ता पानीयुक्त फलफुल तथा तरकारी समावेश गर्नुपर्छ।
1: बिहान 10 बजेदेखि बेलुका 4 बजेको बीचमा बाल बालिकालाई घाममा खेल्न पठाउनु हुँदैन। बाल बालिकालाई खकुलो र हल्का रङका लुगा लगाइदिनु पर्दछ। यदि बाल पालिकाको शैलीमा पानी धेरै कम भएमा उनीहरूलाई तुरुन्तै ओआरएस जीवन जल दिनु पर्दछ। अब आज हामीले टिपन टापन गरिरहेका छौँ, अलिकति इन्फर्मेसन पनि हामी लिउँ। तपाईँ अब यता जस नेपाल इन्डिया अनि दोहा हुँदै जानुभयो, दोहामा चाहिँ कस्तो रहेछ बहिनी त्यो अहिलेको वारले कति इफेक्ट पारेको रहेछ एयरपोर्टमा?
2: त्यति बेला म जाने बेलामा भर्खरै यो सिज फायर भएको एक दुई दिन भएको थियो होइन, त्यो कारण गर्दाखेरि अब त्यसैको असरले भन्न त मिल्दैन, तर पनि नर्मली अब कटा एयरवेजले चाहिँ नि केही समयदेखि आफ्नो नर्मल जुन हवाई सेवाहरू पुर्याउँदै आएको थियो। हुन त दिनमा अब सात आठवटा उसको फ्लाइट हुन्थ्यो भने तीन चारवटा फ्लाइटमा उनले झारेको त थियो, तर पनि त्यो जुन एउटा सहज तरिकाबाट चाहिँ उनीहरूको जुन एउटा बाटोको जुन एउटा रुट छ नि त होइन, त्यो चाहिँ अलिकति कन्फ्लिक्टेड जोनलाई चाहिँ अलिकति छल्ने तरिकाले बनाएको मैले देखेको थिएँ। इभन पहिलाबाट नै मैले त्यसलाई हेर्दै थिएँ। अभियसली अब तपाईँ फ्लाइ गर्दै हुनुहुन्छ त्यो बेला भनेपछि अलि अलिकति पिर हुनु अथवा अलिकति त्यसमा चाहिँ ध्यान दिनु स्वाभाविक नै हो होइन। मैले पनि मेरो फ्लाइटभन्दा लगभग दुई हप्ता अगाडिदेखिको फ्लाइटहरू हेर्दै थिएँ क्या, कतै क्यान्सल पनि हुने हो कि कतै केही भइहाल्ने हो कि भनेर, तर स्मुथली गइरहेको पाएँ र स्मुथली नै गयो त केही पनि चाहिँ आउट अफ कम एउटा प्लेस कुनै पनि प्रकारको चाहिँ समस्या देखिएन। त्यस्तो त भेटिनँ दाइ, मैले यहाँबाट जाँदाखेरिको कुरा गर्नुपर्दाखेरि चाहिँ त्यहाँ पुगिसकेपछि पनि एउटा चाहिँ फरक चाहिँ मैले के पाएँ भनेर भन्नुहुन्छ भने दाइ, पहिला त्यसरी नै जाँदाखेरि चाहिँ नि हामीलाई इभन दो हामी त्यहाँनिर ट्रान्जिटमै भए पनि हामी फेरि सिक्युरिटीको थ्रुबाट गएर निस्किनु पर्ने हुन्थ्यो क्या दाइ, इभन आउँदाखेरि पनि जाँदाखेरि तपाईँले पनि याद गर्नुभएको होला होइन, तर यसपटक चाहिँ त्यो भएन, हामीलाई सिधै गेटमा पुऱ्यायो क्या दाइ, जुन गेटबाट चाहिँ फेरि नेपालको फ्लाइट अर्को जुन चाहिँ रेडी थियो त्यसलाई चाहिँ पक्रिने फ्लाइट जुन थियो त्योसम्म पुऱ्यायो। त्यो कारण गर्दाखेरि त्यो एउटा चेन्ज देखेँ मैले, अनि अर्को चाहिँ अलिकति क्वाइट, पहिलाको जति मान्छेको भुलभाल थिएन फर अभियस रिजन होइन। अनि अर्को कुरा चाहिँ त्यहाँको ड्युटी फ्री सप्स, एभ्रिथिङ वाज क्लोज दाइ, एभ्रिथिङ वाज क्लोज, केही पनि थिएन, अनि चिया कफी खाने पनि ठाउँ देखिनँ क्या मैले त। अनि त्यो हुँदाखेरि त्यहाँनिर एकजना त्यहाँको मान्छेलाई हामीले सोध्यौँ एयरपोर्टको मान्छेले गर्दाखेरि, उसले चाहिँ अब एक दुई दिनमा चाहिँ खुल्ने कुराहरू भइरहेछ, यो कन्फ्लिक्ट सुरु भइदिएपछि पुरै बन्द छ, तर चिया कफी खानुको लागि चाहिँ पर एउटा दोकान चाहिँ छ भनेर उसले भन्न चाहिँ भने, तर हामी त्यहाँ त पुगेनौँ। तर हेर्दाखेरि चाहिँ ड्युटी फ्री वाज क्लोज दाइ, केही पनि थिएन। जोस् म त्यहाँ जाँदाखेरि चाहिँ त्यो दिन त्यो बिहान चाहिँ थिएन, अब अरू बेला भयो भने चाहिँ भिन्दै कुरा दाइ।
1: राइट, ओके, अब दोस्रो विषयतर्फ लागौँ, रगतमा चिनीको मात्रा।
2: मधुमेहबाट पीडित बिरामीका लागि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नु निकै जरुरी छ। यस्ता बिरामीका मनमा प्रायः फलफुल खानु उपयोगी छ कि छैन भन्ने प्रश्न उठिरहन्छ। धेरै मानिसहरू फलफुललाई गुलियो मानेर व्यवस्था गर्छन्, तर फलफुललाई पुरै व्यवस्था गर्नु चाहिँ उचित हुँदैन।
1: सही फलफुल खानु र सही तरिकाले खानु तपाईँको स्वास्थ्यको लागि अत्यन्तै लाभदायक साबित हुन सक्दछ। त्यसैले फलफुलहरू बुद्धिमानीपूर्वक छनौट गर्नु र सन्तुलित आहारमा समावेश गर्नु महत्त्वपूर्ण छ।
2: फलफुल किन महत्त्वपूर्ण छ त? पोषणविदहरूका अनुसार फलफुल स्वादको लागि मात्र होइन पोषणको लागि पनि महत्त्वपूर्ण छन्। यसमा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट भरपूर मात्रामा पाइन्छन्। यी तत्त्वहरूले शरीरलाई भित्रबाट बलियो बनाउँछ र धेरै रोगहरूबाट बचाउन पनि मद्दत गर्छ। नियमित रूपमा फलफुल खाँदा शरीरमा सुन्निएको कम हुन्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्दछ।
1: रगतमा चिनीको मात्रा सन्तुलित राख्न फाइबर बढी र चिनी कम हुने फलफुलहरू छनौट गर्नु महत्त्वपूर्ण छ। आहारविदहरूका अनुसार यस सन्दर्भमा केही फलफुललाई राम्रो मानिन्छ। यी फलफुलहरू बिस्तारै पच्छन् र रगतमा चिनीमा अचानक बढ्नबाट रोक्छन्, जसमा चाहिँ ब्ल्याकबेरी, ब्लुबेरी, रासबेरी, अन्जिर, स्याउ, स्ट्रबेरी, किवी अनि भोगटे पर्दो रहेछन्।
2: र फलफुल खाने त खाने, तर यो खाने सही तरिका के हो भन्ने कुरा पनि अलिकति तपाईँहरूसँग सेयर गरौँ। अब फलफुल मात्रै खानुभन्दा त्यसलाई प्रोटिन वा स्वस्थ फ्याटसँग खानु राम्रो हुने चिकित्सकहरू बताउँछन्। फललाई नग्न कार्बोहाइड्रेटको रूपमा व्यवहार गर्नुहुन्न। फललाई दही, बदाम, बिहा, चिज वा पिनट बटरसँग खान सकिन्छ। यसले रगतमा चिनीको मात्रा कायम राख्न मद्दत गर्छ।
1: हजुर, समय आज यति नै रह्यो, सामग्रीहरू अरू चाहिँ हामी अर्को कार्यक्रममा चाहिँ गर्नेछौँ। अब तपाईँ इन्डिया पनि जानुभयो, अलिकति हाम्रो श्रोताले इन्फर्मेसन पनि हुन सक्छ, इन्डियाको कुन पार्टमा घुम्नुभयो भने?
2: इन्डिया चाहिँ म मुम्बई गएँ है, अनि मुम्बईमा बस्यो तिन चार दिन, पछिबाट त्यहाँबाट चाहिँ फेरि यहाँको यात्रा तय गरेँ भनेर।
1: होटेलहरू कति महँगो हुँदो रहेछ एक रातको?
2: डिपेन्ड दाइ, अब कस्तो खालको होटेलमा बस्नुहुन्छ, अब तपाईँलाई चोइस त पर्याप्त मात्रामा पाउनुहुन्छ होइन। अनि मेरो बसेको होटलको कुरा गर्नुपर्दाखेरि चाहिँ नि म चाहिँ एउटा फाइभ स्टार होटलमा बसेको थिएँ। त्यसको कारण चाहिँ के भने मैले होटलको फेसिलिटीहरू हेरेँ क्या दाइ, अब एकदमै गर्मी 42 डिग्रीसम्म जग्गामा थियो है दाइ त्यो कारण गर्दाखेरि मैले चाहिँ के सोचिदिएँ भने मर्निङ टाइम र इभिनिङ टाइममा चाहिँ बाहिरतिर स्ट्रोल गर्ने अनि दिउँसोको टाइममा चाहिँ होटलमा नै अब इन्जोय गर्ने त्यस कारण गर्दाखेरि मैले त्यहाँ जिम स्विमिङ पुलदेखि लिएर स्पा फेसिलिटी वेलनेस सेन्टर भएको होटल हेरेको थिएँ होइन अनि त्यस कारण गर्दाखेरि म बसेको होटल एयरपोर्ट नजिकै पनि थियो किनभने फर्केर जाँदाखेरि चाहिँ फर्केर जाँदा भन्दाखेरि जब अब यहाँ फर्किने बेलामा एयरपोर्ट जान ह्यासल नहोस् भन्ने चाहिँ मेरो ठुलो एउटा चाहिँ कुरो थियो किन भन्नुहुन्छ भने अब मुम्बईको ट्राफिक त्यस्तै हो होइन एक डेढ घन्टा टाढा बस्यो भने त फेरि समयमा पुग्न नसकेला फेरि मेरो अर्ली मर्निङको फ्लाइट थियो त्यो कारण गर्दाखेरि पनि एयरपोर्टबाट जस्ट 5 मिनट्स अब रुफटप एउटा चाहिँ स्विमिङ पुल थियो होइन स्विमिङ पुल स्विमिङ गर्दै मजाले एयरपोर्ट पुरै सर्लङ्ग देखिन्थ्यो अनि पैसाको हिसाब किताबले पनि इट वाज नट भेरी ब्याड
1: ल त समयको पाबन्दी रह्यो अरू पनि प्रश्नहरू थिए पछि गरौँला थ्याङ्क यू
2: भेरी मच फर ह्याभिङ मी अन द सो दाइ धेरै पछाडि हाम्रो श्रोताहरूसँग यसरी टिपन टापनमा भेट्ने मौका पाइयो थ्याङ्क यू भेरी मच फर द्याट तपाईँलाई पनि त आदरणीय श्रोता पनि म भने अब आजको टिपन टापनबाट बिदा लिन्छु हस् त नमस्ते
1: हजुर मलाई पनि बिदा दिनुहोस् नमस्ते हजुर अब बिदा हुने बेला भइसकेको छ हाम्रो गौरी गुरुङ बहिनी लेख्नुहुन्छ नमस्कार योगदाई गौरी दिदीको तर्फबाट पनि जीवन भाइ र मेनुका बहिनीलाई ह्याप्पी एनिभर्सरी विस गर्न चाहन्छु भनेर भन्नुभएको छ हिलिङटनबाट थ्याङ्क यू बहिनी अनि हाम्रो होमा लिम्बूज्यूले पनि कैलाश भाइलाई अघि उहाँको गीत अनुरोध गर्नुभएको थियो थ्याङ्क यू भनिदिनु भन्नुभएको छ अनि टेक दाईले पनि सुनिराख्नु भएको रहेछ र जस धन्यवाद दाईलाई पनि अनि विमला भक्तानज्यूले भर्खरै यहाँ के लेख्नु भएको छ योगजी नमस्कार शिरीषजीको नेपाल विदाको अनुभव त्यसमा पनि सौरामा हात्ती चढेको अनुभवले मलाई पनि दुखित गरायो म पनि शिरीषजीको क्याटेगोरी मानिस हुँ भनेर भन्नुभएको छ नेपालमा धेरै पर्यटक स्थलहरूमा जनावरलाई प्रयोग गरेर आफ्नो आमदानीको चाहिँ स्रोत बनाउँछन् म पनि यसको घोर विरोध गर्दछु मैले पनि नेपालमा कुनै पनि जनावरहरू प्रयोग गरिनँ बरु उल्टै उसको मालिकलाई एक दुई पैसा दिएर म चाहिँ चढ्दिनँ है भनेर भन्नुभएको छ लन्डनभित्रबाट हाम्रो विमलाजी धेरै धेरै धन्यवाद आफ्नो तपाईँको यो चाहिँ जस कमेन्टको लागि भन्दा पनि आफ्नो विचारको लागि भन्न चाहन्छु हजुर टङ्क शेरचन्द दाजुले पहिलाको उहाँकै गीतलाई चाहिँ यहाँ नयाँ रिमेक बनाउनु भएको रहेछ र उहाँ र जुना श्री मगरले गाउँदै हुनुहुन्छ र उहाँकै शब्द अनि उहाँकै कम्पोजमा हस् त दाईलाई शुभकामना भन्दै र त बधाई भन्दै र यही गीत राख्दै मैले बिदा मागेँ हस् त नमस्ते

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली कांग्रेसले हालै जारी भएका 8 अध्यादेश र सुकुम्बासीमाथि बल प्रयोगको आलोचना गर्दै संसद सशक्त आवाज उठाउने निर्णय गरेको छ।
4: संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णय विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यादेशका सकारात्मक प्रावधानमा समर्थन गरे पनि सार्वभौम संसदको क्षेत्राधिकार

0: सेन्टर मा कष्टकर अवस्थामा राखेको भन्दै कांग्रेसले तत्काल मर्यादित पुनस्थापनाको काम थाल्न पनि सरकारसँग माग गरेको छ। प्रतिनिधि सभा नियमावली 2083 मस्यौदामा समेटेका कतिपय प्रावधान संविधानको मर्म विपरीत भएको भन्दै कांग्रेसले तत्काल सच्याउन समेत माग गरेको छ।
1: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्रीकै बाटो हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाडौँको पवर महलमा सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै पालेनले पनि उही हालत बेहोर्नु पर्ने चेतावनी दिनुभयो।
2: नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छ। तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि सङ्कटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ। यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
1: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोरबाट बाटो हिँड्न थालेको भन्दै भूषालले लक्ष्य देखिसकिएको टिप्पणी समेत गर्नुभएको छ।
2: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यकतै थिएन। यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। बढीमा एक महिनाभित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
1: लोपोन्मुख राउटेहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भनेर सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आए पनि सदुपयोग भन्दा दुरुपयोग बढी देखिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
3: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको।
4: सबै राम्रो मिठो खाने कुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अण्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है, अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
3: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया साई,
5: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिला रक्सिने नै हुने चिया, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने चिया, नखाने चिया, हामी पनि अलिअलि अब पहिला आफ्नो आफूले बनाएको।
6: यो PFBS गोर्खा रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 23 गति तदनुसार मे महिनाको 6 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज चतुर्थी पनि परेको छ र बुधबारको कार्यक्रम सदैव तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् लागौं विषयवस्तुतर्फ।

कार्यक्रम नेपाल कनिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आजको बसाईमा हामीसँग रहनु भएको छ वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी. हामीले आजको बसाईमा कुराकानी गरेका छौँ करिब 8 विधेयक चाहिँ नेपालको सरकारले राष्ट्रपति समक्ष प्रस्तुत गरेको थियो र उक्त अध्यादेशलाई राष्ट्रपतिबाट पारित पनि गरिदिएको छ र संसद अधिवेशन डाकिसकेपछि अधिवेशनलाई रोकेर नेपाल सरकारको तहबाट राष्ट्रपति समक्ष जुन अध्यादेश पारितको लागि पठाइएको थियो 7 अध्यादेश पारित गरिए पनि एउटा बाँकी रहेको थियो संवैधानिक परिषद सम्बन्धी त्यो पनि मंगलबार पारित गरिदिएको छ र यो विषयसँग केन्द्रित रहेर कुराकानी गरेका छौँ सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ सम्पादकीय आज हामीले लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ

0: चलचित्र रामनाम सत्यको यस गीतमा आवाज रहेको थियो एसडी योगी र गीताञ्जली थापा मगरको र यसमा शब्द रहेको थियो मौसम अरियालको र यो गीतलाई संगीत दिनुभएको थियो एसडी योगीले र अभिनयमा चाहिँ विराज भट्ट र खुशी कार्कीले गर्नुभएको थियो र यो साङ्गीतिक कोशीले सँगसँगै अब पनि लागौं सदस्यको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ सम्पादकीय लिएका छौं अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट शीर्षक छ निजी क्षेत्रलाई चाहिएको विश्वास सत्तामा छ झण्डै दुई तिहाई बहुमतको सरकार धेरैले चाहेको बहुमत प्राप्त र स्थिर सरकार निर्वाचनले त्यस्तै परिणाम पनि दिएकै हो तर आज राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारसँग आश्वस्त विश्वस्त भन्दा बढी त्रस्त र अविश्वास देखिन्छ त्यो किनभने सरकार गठन हुन साथै प्रधानमन्त्री बालेन्द्र शाहले युद्ध स्तरमा काम थालेर त्यो पनि राजनीतिक प्रतिशोधात्मक देखियो सुकुम्बासी बस्तीमा जबरजस्ती डोजर चलाएका छन् मुलुककै ठूलो औद्योगिक घराना का व्यक्तिहरू पक्राउ परे अर्थतन्त्र चलायमान बनाउँदै उकास्ने चुनौती छ अर्थतन्त्रको एउटा मुख्य खम्बा निजी क्षेत्र चाहिँ सरकारसँग विश्वस्त भन्दा बढी त्रस्त बनेको छ भन्न त अर्थमन्त्रीले बेला बेला निजी क्षेत्र मैत्री बन्ने भनिरहन्छ सोमबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा उद्यमी व्यवसायीले सरकारबाट विश्वासको वातावरण खोजे उनीहरू बलियो सरकारसँग आश्वस्त हुन चाहेका छन् जुन स्वाभाविक हो सरकार वर्तमान त संसदीय प्रणाली भएका देशमा भइरहने कुरा हो सरकार परिवर्तन त संसदीय प्रणाली भएका देशमा भइरहने कुरा हो नीतिगत स्थिरता मुख्य हो जसको नेपालमा सर्वथा अभाव रह्यो बालेन्द्र शाह नेतृत्व सरकार ऐन कानून संशोधन सहित नीतिगत प्रस्ततामा चाहिँ अघि बढेको छ व्यवसाय माथिको धर कपटले चाहिँ निजी क्षेत्र संसङ्कित छ तर मर्यादित व्यवसायी र उद्यमी तर्सनु नपर्ने भइदियो भने त्यो शंका मेटिन्छ त्यो विश्वास सरकारले दिलाउन सक्नुपर्छ जसरी राजनीति फोहोरी थियो व्यावसायिक र उद्यम क्षेत्र पनि सङ्लो थिएन सेटिङकै आधारमा चल्ने र चल्न चाहने सीमित उद्यमी व्यवसायका कारण सबैमाथि एउटै नजर राख्ने वा व्यवहार गर्ने सरकारले गर्नुहुँदैन कर तिर्ने रोजगारी सृजना गर्ने क्षेत्रले कानून सम्मत उद्यम व्यवसाय गर्न पाउने र सक्ने वातावरण नै हो चाहिएको त्यसो भए पहुँच बिनाइ पनि जो कसैले उद्यम व्यवसाय गर्न सक्ने हुन्छ र दीर्घकालमा त्यसले अर्थतन्त्रलाई सबल बनाउँछ स्वदेशी मात्रै होइन विदेशी लगानीकर्ताले खोजेको पनि विधिको शासन नै हो थिति बसाल्ने गरी सरकार अघि बढ्नुपर्छ सीमित खराब व्यवसायलाई कारवाही गर्दा असल उद्यमीहरूको मनोबल उच्च हुने नै वातावरण बनाउनु पर्छ तिनको संरक्षण पनि राज्य धर्म हो निजी क्षेत्रको सशक्तिकरण बिना देशको आर्थिक विकासले गति लिन सक्दैन सरकारले स्थिर नीतिगत सुरक्षा दिनुपर्छ जसरी जेएनजी आन्दोलनका बेला केही निजी प्रतिष्ठान पनि विध्वंसको तारोमा परे त्यसले समग्र निजी लगानीकर्ताको मनोबल गिरायो अब त्यस्ता दिन फर्किन दिनु पनि हुँदैन र सरकारले कानूनको राज स्थापना गरी निजी क्षेत्र मैत्री व्यवहार गर्नुपर्छ ताकि युवाहरूले विदेश नगई स्वदेशमै रोजगारी पाउन् र राज्यले पनि राजस्व वृद्धि गर्न सकोस् त्यसको अपूर्व अवसर छ अहिलेको सरकारलाई यो सरकारले पनि केही गर्न सकेन र विचलित भयो भने चाहिँ थप घोर निराशा भई फैलन्छ जसले निम्त्याउने परिणाम मुलुकका लागि भारी पर्छ थेग्न गाह्रो हुन्छ भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ शीर्षक थियो निजी क्षेत्रलाई चाहिएको विश्वास अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन् भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन् त्यसैले तपाईँ

0: Veteran Dash Guard.
1: BFBS Gorkha Radio. यो छोटो विश्राम सँगसँगै अब भने लागौँ सधैँको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा यसो हप्ता डे तर्फ यहाँलाई जोड्न चाहन्छु। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। लगभग सरकार गठन भएको धन्दनै दुई महिना पुग्न लाग्दाखेरिको स्थितिलाई हेर्दाखेरि सरकारले संसदको अधिवेशन डाकेको 24 घण्टा नबित्दै संसदको अधिवेशनलाई स्थगित गरी सरकार चलाउनको लागि अध्यादेश मार्फत कानूनहरू संशोधन गरिएको हामीले संचार माध्यममा सुनिसक्यौं र कतिपय अध्यादेशलाई सरकारको तर्फबाट जुन राष्ट्रपति समक्ष प्रमाणीकरणको लागि पठाइएको थियो लगभग सबै यो अध्यादेश पास गरिएको थियो र त्यसमध्ये एउटा अध्यादेश रोकिएको थियो। त्यो पनि यो संवाद गरिरहँदाखेरि केही समय अगाडि यो पनि राष्ट्रपतिको कार्यालयबाट राष्ट्रपतिज्यूबाट प्रमाणीकरण गरी सरकारलाई पठाइएको कुरा समाचारमा आइसकेको छ। र अभ्यास त यसो हेर्दाखेरि अघिल्लो सरकारले पनि अध्यादेश मार्फत कानून संशोधन गरी काम गरेको घटना देखेका पनि छौँ र अहिले हामीले यो जुन नयाँ सरकार जो छ हामीले अहिले त्यसको अनुसरण गरिरहेका घटनाहरू हेरिरहेका छौँ। यही विषयमा लामो समयदेखि कानुनी क्षेत्रमा पनि आफ्नो विद्वत्त चाहिँ हासिल गरिसक्नु भएका वरिष्ठ अधिवक्ता हुनुहुन्छ राधेश्याम अधिकारी। उहाँ राष्ट्रिय सभाको सदस्य पनि हुनुभयो, त्यसै गरी संविधान सभाको र अन्तरिम संविधान हुँदै संविधान सभासम्मको यात्रामा उहाँको ठूलो भूमिका रहेको छ। आज यही अध्यादेशसँग जोडिएको विषयमा छोटकरीमा कुराकानी गर्दैछौँ। राधेश्याम अधिकारीजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हजुर,
0: अब समय दिनुभएकोमा धेरै धन्यवाद छ। जनचासो जनविरोध भनौँ, विरोध त भएको छैन जनताले, तर कतैबाट पनि त्यस्तो चर्को विरोध त भएन। तर यो अध्यादेश राष्ट्रपतिज्यूबाट सबै प्रमाणीकरण गरेर पठाइदिनु भयो, एउटा अड्किएको थियो यो संवैधानिक परिषदको सरसँग संवाद गर्ने कुरा गरिरहँदाखेरि ठ्याक्क यो अपरान्न 12 देखि 1 बजेको बिचमा प्रमाणीकरण गरिएको हामीले यसो अनलाइन समाचारहरू देख्यौँ। अब अभ्यास यसो हेर्दाखेरि कता कता यो अध्यादेश संसद नभएको बेलामा काम गर्ने यो अभ्यास थियो। यसपटकको जुन अभ्यास थियो नि, एकातिर संसद अधिवेशन डाकियो र संसद अधिवेशन डाक्दा डाक्दै त्यसलाई रोकेर फेरि अध्यादेशलाई अगाडि बढायो, कसरी बुझ्ने यसलाई?
2: हेर्नु, संसदलाई पहिले अधिवेशन बोलाएको थियो, त्यो ठिकै थियो। संसद अधिवेशनलाई फेरि फिर्ता बोलाइयो, त्यो पनि अब मन्त्री परिषदको निर्णय हो, त्यो पनि भयो। त्यस बेलामा धेरैले आशंका के प्रकट गरेको थिए भनेदेखि, यो बोलाइसकेको संसदलाई फिर्ता बोलाउनुको मतलब हुन्छ अध्यादेश ल्याउनलाई हो भनेर चाहिँ भन्ने कुरा भएको थियो। त्यो अड्कलबाजीको बिचमा एकजना सरकारको प्रवक्ता मन्त्रीले के भन्नुभयो भनेदेखि, होइन, हामीले अध्यादेश ल्याउन खोजेकै होइन, यो गलत कुरा हो भनेर उहाँले सार्वजनिक रूपमा भन्नुभएको। र मान्छेले अब त्यसपछि त सरकारले त्यो ल्याउने नै होइन रहेछ भनेर ढुक्क भएर बसेका थिए। त्यसपछि तपाईँको अचानकसँगले लगातार 8 अध्यादेश राष्ट्रपतिकोमा गयो। त्यस कारणले गर्दाखेरि मलाई के लाग्दछ भनेदेखि, अध्यादेशै ल्याउनु पर्ने भए पनि त्यो कारण सहित अवस्था सहित बताएर ल्याएको भए भइहाल्थ्यो। अब अध्यादेश ल्याउनलाई यो अधिवेशन रोकेकै होइन भनेर एकातिर भनिसकेपछि अध्यादेश ल्याउनुको औचित्य चाहिँ के छ भने सिद्ध गर्न गाह्रो छ। जे भए पनि अब अध्यादेश नयाँ सरकारले पठाएको थियो र राष्ट्रपतिले अब 7 अध्यादेश त पहिल्यै जारी गरिसक्नु भएको थियो। एउटा अध्यादेशमा उहाँको रिजर्भेसन थियो, त्यो रिजर्भेसन भएको अध्यादेश जुन संवैधानिक परिषदको चाहिँ अध्यादेश हो, त्यो पनि उहाँले चाहिँ आज चाहिँ दोहोऱ्याएर पठाएपछि उहाँले सही गरेर पठाइदिनु भएको छ। त्यसलाई त्यसै रूपमा हामीले बुझ्छौँ। अब यसमा यद्यपि यो चाहिँ के छ भन्छ भने, तत्कालै जनताले यत्रो अनुमोदन गरेर पठाएको सरकारको विरोध भएन हुँदैन भन्दाखेरि के छ भन्नुहुन्छ भने, आम जनताले सरकारले के काम पो गरिहाल्छ कि त सरकारलाई अझै पत्याइरहेको, त्यो पत्याउने दिनहरू कसरी खस्किँदै जान्छ भने यस्तै कुराहरू चाहिँ भइरह पटक पटक भनेदेखि खस्किँदै जान्छ र परिणाममा तपाईँको के छ परिणाममुखी हुन सकेन भने पनि अनि सरकारको बिस्तारै तपाईँको के छ भनेदेखि उल्टो दिशातिर जान्छ। त्यसो हुनाले यस्ता कुरामा सरकारले विचार पुर्याएर बोल्नु बेस, बोलिसकेपछि त्यो कुरामा टिक्नु बेस जस्तो मलाई लाग्छ।
0: आम संचार माध्यमहरूको भूमिका यसो हेर्दाखेरि पनि जुन अहिले भइरहेको घटनाक्रमलाई हेर्दाखेरि अघिल्लो चरणको हाम्रो अभ्यास र यसपटकको अभ्यास हेर्दाखेरि अलिकति तातै फरक पनि छ, होइन? जस्तै अब सुशासनको कुरा, राजनीति नियुक्ति भएका ठाउँमा खारेजीको कुरा, अहिले हामी झन्डै 1534 मान्छेले अब रोजगारी गुमाएको चाहिँ समाचार देखिहाल्यौँ। राजनीतिक सङ्गठनसँग जोडिएका भातृ सङ्गठनलाई चाहिँ खारेज गर्ने, ट्रेड युनियन खारेज गर्ने, यस्ता थुप्रै अभ्यस्त कुराहरू बाहिर आएका छन्। संविधानले एउटा व्यवस्था गरेको छ, सरकारले एउटा चिज गरिरहेको छ, अध्यादेश मार्फत यो सबै चिज गोलमा टोल
2: त्यसै हेर्नु पर्यो. सरकारको अब काम गर्ने शैलीहरूको बारेमा पनि हामीलाई बुझ्न अप्ठ्यारो भइरहेको छ. किनभने नयाँ सरकार छ, नयाँ किसिमको मान्छेहरू आउनु भएको छ, नयाँ पद्धति बसाउन खोजिरहनु भएको छ, त्यो बुझ्नुपर्छ. दोस्रो कुरा चाहिँ के छ भनेदेखि, सरकारले अहिले यो अध्यादेश मार्फत चाहिँ ल्याएको कारणमा अब कानुन मन्त्रीले भन्दाखेरि त के भन्नुभएको थियो भन्दाखेरि, हाम्रो प्रधान न्यायाधीशको नियुक्ति गर्न ढिलो भयो त्यस कारणले ल्याएको भन्नुभयो. तर त्यस बाहेकका पनि सातवटा अध्यादेश देखियो, त्यस कारणले गर्दाखेरि यो कुरा पनि हाम्रो विचार पुर्याउनु पर्ने अवस्था छ. तेस्रो कुरा, हिजोको सरकारलाई गाली हामी किन गर्यो भन्नुहुन्छ भनेदेखि, यस्तै व्यतिथिहरूका कुराहरू हो. संसदलाई छल्ने, अध्यादेश ल्याउने, आफूलाई अनुकूल पारेर त्यो किसिमको कामहरू गर्ने कुरा जुन भएका थिए, त्यही प्रवृत्ति अहिले दोहोरियो कि भन्ने आशंका चाहिँ छ. तर त्यसलाई चाहिँ के छ भन्दाखेरि, आजै पनि प्रधानमन्त्रीले पोस्ट गर्नुभएको छ, प्रधानमन्त्रीले के भन्नुभएको छ भने, मोटो कुरा भए अब ठ्याक्क शब्द त मलाई अहिले भन्ने कुरा भएन, मोटो शब्दमा के भन्नुभएको छ भने, जनतालाई सम्बोधन गरेर उहाँले पोस्ट गर्नुभएको कुरा, यो चाहिँ हामीले जनताको पक्षमै काम गरिरहेका छौँ, तपाईँ ढुक्क हुनुहोस्, हामी तपाईँहरूभन्दा बाहेक छैनौँ भन्नुभएको छ. तर यसै बीचमा भएका सुकुम्बासीका चाहिँ उठाउने कुराको सम्बन्धमा जुन किसिमको जुन प्रक्रिया र जुन गतिका साथ सरकारले काम गर्यो, त्यो काम चाहिँ कति उचित थियो कति थिएन, एक. दोस्रो कुरा, काठमाडौँ उपत्यकामा मात्रै यो कुरा लागू हुने हो कि देशभरि लागू हुने हो, दुई. र यदि उपत्यकामा मात्रै लागू हुने हो भनेदेखि त्यो चाहिँ के छ भन्दाखेरि, त्यो स्वेच्छाचारी भयो कि भएन, अथवा चाहिँ के छ भनेदेखि त्यो सेलेक्टिभ भयो कि भएन भन्ने प्रश्नहरू उठ्छ सरकारको बारेमा. यसै गरेर थपिँदै जान्छ सरकारले गरेका काम कारवाहीको नेगेटिभ इम्प्याक्टहरूको बारेमा चाहिँ थपिँदै जान्छ. अर्को एउटा कुरा के छ भन्नुहुन्छ भने, त्यही नेपाल कानुन संशोधन गर्ने कुरा उचित होइन भनेर बारम्बार हामीहरूले त्यहाँ संसदमा प्रश्न उठाएका थियौँ. तर यो सरकारले पनि केही नेपाल कानुन संशोधन गरेरै अहिलेको अध्यादेश ल्याएको छ. यी सबै कुराहरू के छ भने, हिजोका व्यतिथि भयो भनेर भनेका कुराकै पदचिन्हमा हिँडेको हुनाले गर्दाखेरि, सरकारको बारेमा मेरो अहिले यो कम्तीमा चाहिँ छ महिनासम्म चाहिँ के छ नबोल्ने विचार थियो. तर पनि तपाईँहरूको चाहिँ देखादेखि भएका कुराहरूलाई के छ भने, तपाईँ टिप्पणी गर्न माग गरेपछि मैले भन्नै पर्यो, यो चाहिँ हिजो गरेका गल्तीहरूकै अनुसरण गरेको जस्तो लागिरहेको छ, त्यो चाहिँ उचित भएन कि भन्छु.
0: जस्तै अब यो आठवटा यसैमा चाहिँ टेकेर चाहिँ संवाद गर्नु पर्दाखेरि, आठवटा चाहिँ जुन अध्यादेश मध्येमा यो संवैधानिक परिषदको चाहिँ जुन अध्यादेशलाई चाहिँ राष्ट्रपतिज्यूले फिर्ता पठाइदिनु भयो, अब यो हामीले संवाद गरिरहँदा केही समय अगाडि त्यसको चाहिँ प्रमाणीकरण पनि भइसक्यो, यसको जुन संख्या छ नि 6 जनाको, यो जुन कानुन त यसमा मिस्टेक भएको हो कि, अथवा यसमा चाहिँ प्रधानमन्त्रीज्यूको आँखा पर्नुको, अथवा चाहिँ यो अघिल्लो चरणको घटनालाई हेर्दाखेरि नि सरकारले यसमा धेरैचोटि खेलेको दृष्टान्तहरू छ, के छ सर यसको चाहिँ प्रक्रिया, सही थियो अलिकति केही मिस्टेक भएको?
2: यसमा सामान्य कुरा बुझाउन, 6 जना यसका चाहिँ सदस्यहरू हुनुहुन्छ प्रधानमन्त्री समेत, 6 जनाको बहुमत भनेको 4 जना हुन्छ, 6 जनाको चाहिँ बहुमत भनेको 4 जना हुन्छ, 4 जनाको पनि सही नभइकन यो चाहिँ के छ भने कुनै नियुक्तिहरू भयो भनेदेखि त्यो पनि के नै बहुमतले गरेको हुने, 3 जनासम्म भए पनि बहुमत हुने भन्ने कुरा जुन भएको छ, भएर आएको भने हामी सुन्नमा आएको छ. त्यो कुरा चाहिँ के छ भन्नुहुन्छ भने, हिसाबै गर्दा पनि गणनाइ गर्दाखेरि पनि त्यो उचित देखिँदैन. बहुमत भनेको जहिले पनि के हुन्छ भने, जति संख्या हो त्यो संख्याको आधा भन्दा एक बढी संख्या हुन्छ, 6 मा 4 त हुनै पर्थ्यो, अब यसमा 3 भएको छ. त्यही कुरामा सायद राष्ट्रपतिजीको चाहिँ यसमा चाहिँ रिजर्भेसन थियो, तर त्यो कुरालाई चाहिँ व्यवस्था गरेर उपेक्षा गरेर गरिएको छ. अब के गरेर यसमा नियुक्तिहरू के गरेर गर्नु हो भनेदेखि, त्यसपछि यी कुरामा झन् थप आशंकालाई चाहिँ, त्यो आशंका विश्वासमा बदलिन्छ, यो गलत कामको लागि ल्याएको रहेछ भनेर, त्यो कुरामा चाहिँ चुक हुन नदिनु, सर्वसम्मतिबाट चाहिँ नियुक्ति गर्नु, त्यो चाहिँ अहिलेको चाहिँ उचित बाटो हो भन्ने मलाई लाग्छ.
0: भनेपछि यो जुन अहिलेको जुन अरू अध्यादेशको चाहिँ प्रक्रियाहरू अवस्था देख्यो, त्यसमध्येमा राष्ट्र बैङ्कको गभर्नर मात्रै जोगिएको देख्यो, अरू सबैको चाहिँ अवस्था गयो, जस्तै अब यो विभिन्न चाहिँ भनौँ न निकायहरूमा चाहिँ बसेका चाहिँ पदाधिकारी सबैले छोडेको चाहिँ दृष्टान्त देखियो. अब यी त्यसमध्येमा अहिले जुन अघि सरले भन्नुभए अनुसारले प्रधान न्यायाधीश नियुक्तिको बाटोलाई अलिकति अप्ठ्यारो पर्यो भन्ने कुरा पनि भयो होइन, यो सबै चिज हेर्दाखेरि अघिल्लो सरकारले पनि यही संवैधानिक परिषदकैमै खेलेको देखिया छ. यो पछिल्लो घटनालाई हेर्नुहुन्छ भने पुष्प कमल दाहालज्यूले चाहिँ तयार गर्नुभएको यो अध्यादेश पनि अड्किएको, त्यसपछि गएर चाहिँ केपी ओलीजीको सरकारले खेलेको पनि त्यस्तै खालको घटनाहरू देखिएको, यी सबै चिज हेर्दाखेरि यसमा बढी चलखेल चाहिँ किन हुँदो रहेछ सर, उनीहरूको इन्ट्रेस्ट चाहिँ किन हुँदो रहेछ?
2: मान्छे नियुक्ति गर्नको निम्ति हिजोको सरकारहरूले चाहिँ गरे भने आरोप हो, आफ्नो पार्टीको आफ्नो नजिकको आफ्नो चाहिँ मनपर्ने मान्छेहरू ल्याउन खोजेको भन्ने आरोप सरकारलाई लागेको थियो, सरकार प्रमुखहरूलाई लागेको थियो. त्योबाट यो सरकार कति बस्दो छ कति जोगिन्छ त्यो अब हेर्न बाँकी नै छ, काम कारवाही नै हेरिकन भन्न सकिँदैन। तर मेरो विचारमा मेरो सुझाव चाहिँ के रहन्छ यसमा भने, अहिले जे कुरा संविधान भवनले पास गरे पनि बहुमतले होइन कि सर्वसम्मतिबाट, सर्वसम्मति नभए पनि कम्तीमा चारजनाको एक पक्ष एउटा चारजनाको चाहिँ एउटै चाहिँ दृष्टिकोण नबनिकन चाहिँ यसलाई अगाडि बढाउनु चाहिँ हुँदैन होला नियुक्तिहरूलाई भन्ने मलाई लाग्छ। अब तर त्यसमा अब सरकारमा बस्नेहरूले जब ऐनै यस्तो बनाएपछि हामीले ऐनलाई फलो गर्न पाउँदैनौ भनेर भन्न सक्छन्। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ यसै हो भन्न सक्दिनँ, तर आउने नियुक्तिहरूले चाहिँ कहीँ विवादमा पर्यो भनेदेखि चाहिँ यसको कारणले विवादमा पर्यो भनेदेखि नयाँ सरकारलाई पनि पहिलो गाँसमै ढुङ्गा भन्छन् नि, त्यस्तो हुन जान्छ भन्ने मलाई लाग्छ।
0: तर जस्तै दलहरूको चाहिँ नजिक रहेका राजनीतिक भनौँ न विचारसँग चाहिँ नजिक रहेका विद्यार्थी सङ्गठनहरूको खारेजको कुराहरू, ट्रेड युनियन खारेजका कुराहरू, राजनीतिक नियुक्तिका खारेजका कुराहरू जुन आएको छ, त्यो संशोधन गरेर कामहरू भएका छन्, त्यो आउनुभन्दा अगाडि पनि दिएका छन्, यो जुन कानुन आठवटा जुन भनौँ न अध्यादेश चाहिँ जुन अब एउटा कानुनको रूप लियो नि, त्यसमा अलिकति सशङ्कित हुनुपर्ने अथवा चाहिँ संविधानको चाहिँ व्यवस्था एउटा छ, सरकारले गरेको काम एउटा छ, संसद एउटा छ, संसदमा टेबुलिङ भएको छैन, अब संसदलाई चाहिँ रोक्ने तोक्ने ठाउँ कसैले पनि केही देखिन्छ, दुई तिहाई बहुमतको नजिकको सरकार छ, यो हेर्दाखेरि प्रधानमन्त्रीजीले सार्वजनिक बोल्नुहुन्न, ट्विट गर्नुहुन्छ अथवा चाहिँ फेसबुकमा लेख्नुहुन्छ, यो कस्तो खालको हामीले सरकारको अभ्यास अथवा चाहिँ कस्तो यो कानुन कस्तो अभ्यास गर्न खोजे जस्तो लाग्छ सर?
2: एउटा भाग चाहिँ के भन्नुहुन्छ भने यो कर्मचारीको सङ्गठनहरूको सम्बन्धमा जुन कुरा भनिरहनु भएको छ त्यसमा निजामती कर्मचारीहरूको सङ्गठन अबदेखि हुँदैन भनेर भएको छ रे भन्ने कुरा प्रेसबाट मैले थाहा पाएको छु। अब त्यो कुरा कति सत्य हो थाहा छैन। निजामती कर्मचारीहरूको हक बाहेक अरूको ट्रेड युनियन खोल्न पाइँदैन भने होइन, ट्रेड युनियन त खोल्न पाइन्छ, तर ट्रेड युनियन चाहिँ के छ भने एउटा आधिकारिक ट्रेड युनियन एउटा प्रतिष्ठानमा हुनुपर्छ भन्ने कुरा त्यो ठिकै छ जस्तो मलाई लाग्छ। त्योभन्दा बाहेक पार्टी पछिको ट्रेड युनियन हुन सक्छन्, तर त्यो चाहिँ त्यो प्रतिष्ठानभित्र चाहिँ गएर तिनीहरू चाहिँ अफिस खोल्ने, ताला लगाउने, यसो गर्ने उसो गर्ने हुँदै, चाहे त्यो विश्वविद्यालय होस्, चाहे त्यो शैक्षिक संस्था होस्, चाहे उद्योग होस्, चाहे प्रतिष्ठान होस्, कहीँ पनि त्यो कुराहरू चाहिँ गर्नु चाहिँ उचित हुँदैन भन्ने मलाई लाग्छ। अब यसको अतिरिक्त विद्यार्थीहरूको बारेमा पनि हामीले कुरा गर्दाखेरि के छ भन्नुहुन्छ भने, विद्यार्थीहरूको एउटा सङ्गठन हुन सक्दैन, उनीहरूको हकका निम्ति त्यो कुरालाई चाहिँ हरेक क्याम्पसमा एउटा सङ्गठनको चाहिँ एउटा आधिकारिक सङ्गठन हुन सक्छ, तर हरेक पार्टी पछिका चाहिँ विद्यार्थी सङ्गठनहरूलाई के छ भने प्रिन्सिपलले डिल गर्ने कुरा त्यो चाहिँ हुँदैन। प्रिन्सिपल वा रेक्टर रजिस्ट्रार कसैले पनि त्यो कुरा गरे साथी पनि हुँदैन, हुँदा पनि हुँदैन। त्यसो हुनाले गर्दाखेरि के छ भन्छ भने, पार्टीका विद्यार्थी सङ्घ संगठनहरू पार्टीकै छात्री सङ्गठन भएर बस्छन्, तर क्याम्पसभित्र पढाउने ठाउँभित्र एकाडेमिक क्षेत्रभित्र के छ भने एउटा आधिकारिक सङ्गठन भन्दा बढ्दा हुँदैन, र त्यो अरूले मान्यता पाउँदैन पाउँदैनन्, त्यहाँ अड्डा खोलेर बस्न पाइँदा नि पाइँदैन। यो कुरामा हामी दुवै कुरा यी कुरा चाहिँ के छन् भन्ने कुरा, यदि विधेयकले त्यो कुरालाई पनि निषेध गरेको छ भनेदेखि यसमा चाहिँ हाम्रो विरोध पनि हुनुपर्छ। हेर्नुहोस्, होइन त्यो कुरालाई चाहिँ निषेध गरेको छैन, एउटा आधिकारिक ट्रेड युनियन खोल्न दिएको छ भनेदेखि यसको विरोधको चाहिँ तुक छैन भन्ने मलाई।
0: जस्तै काउन्सिलको कुरा गरेका छन् उहाँले, होइन स्टुडेन्ट काउन्सिलको कुराहरू, होइन
2: काउन्सिल भनेर त नाम हो, युनियन भनेको नाम हो, युनियन वा काउन्सिल जे भने पनि विद्यार्थीहरूको प्रतिनिधित्व हुने एउटा ठाउँ चाहिँ त्यो ठाउँ दिनुपर्छ भन्ने मलाई लाग्छ।
0: अब यो पाटो सँगसँगै अब समग्रमा हामीले कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि यो जुन विधेयकको जुन घनचक्करमा अहिले हामीले एउटा सरकारले गरेको कामहरूको विषयलाई यसो हेर्दाखेरि, सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, राजनीतिक नियुक्तिलाई चाहिँ अलिकति नियन्त्रण गर्ने भन्ने जुन एउटा जन अपेक्षा मान्छेका जुन सधैँमा आएका कुराहरूलाई चाहिँ सम्बोधन गरेको जस्तो देखे तापनि, यो जुन सरकारको अभ्यास, सरकार प्रमुखले सार्वजनिक रूपमा बोल्नुहुन्न, फेसबुकमा लेख्नुहुन्छ, त्यसलाई कसरी त्यसलाई आधिकारिक मान्ने, के भने उहाँको भाषा हो कि कसैले मिलाएर लेखिदिया हो कि के हो, फोटो मात्रै उहाँको देखिन्छ, यी सबै चिजलाई हेर्दाखेरि लोकतान्त्रिक चरित्र भएको सरकार प्रमुखले यस्तो गर्नु सुहाउँछ त?
2: हेर्नुहोस्, अब जनताले उहाँले नबोलिकनै भोट ल्याउनु भयो, नबोलिकनै रुचाएका छन् जनताले भनेदेखि, नबोलिकनै उहाँले चलाउँछु भने पनि उहाँको खुसीको कुरा भयो। तर एउटा कुरा नेपाली जनताको एउटा नेपाली नागरिकको हैसियतमा म के चाहन्छु भने, कम्तीमा पनि दुईटा कुरा चाहिँ होस् भन्ने चाहन्छु। एउटा कुरा चाहिँ संसदमा चाहिँ उहाँले हरेक दिन आएर बस्ने र चाहिँ के हस्तक्षेप गर्ने कुराकानीहरूमा चाहिँ छलफलमा भाग लिने र चाहिँ हस्तक्षेप गर्ने गर्नुपर्छ। संसदीय प्रणालीको सबभन्दा राम्रो पक्ष त्यो हो, त्यसमा उठ्ने प्रश्नोत्तर, त्यसमा हुने संकल्प प्रस्तावहरू, त्यसमा उठ्ने विधेयकका कुराहरू, जसमा प्रधानमन्त्रीको चासो छ त्यसमा आएर उहाँ बस्ने र त्यसलाई बढी से बढी समय दिने त्यो एउटा चाहिँ काम हुनै पर्छ भन्ने लाग्छ। दोस्रो कुरा चाहिँ के छ भन्छ भने, अहिलेको प्रधानमन्त्रीले राष्ट्रपतिसँग हेड अफ द स्टेटसँग चाहिँ के छ भनेदेखि सुमधुर सम्बन्ध बनाउनु पर्छ भन्ने मलाई लाग्दछ। किन भन्नुहुन्छ भनेदेखि कुनै पनि दिन दुर्घटना भयो भनेदेखि दुईटा हेड अफ द स्टेटको र हेड अफ द गभर्नमेन्टको बिचको चाहिँ झन्झटले तपाईँको दुर्घटना धेरै ठाउँमा निम्तिएका छन्। त्यो दुईटा कुरामा चाहिँ सौहार्दता र चाहिँ सौहार्द आवश्यक छ र चाहिँ नीतिगत कुरामा राष्ट्रपतिलाई ब्रिफ गर्नुपर्छ प्रधानमन्त्रीले र त्यो कुरामा सहयोग पुर्याउने सल्लाह सुझाव दिन चाहिँ सक्नुहुन्छ राष्ट्रपतिले र त्यो बाहिर आउन आवश्यक त्यो कुरामा चाहिँ हेक्का राख्नुपर्छ भन्ने मलाई लाग्छ। यही हो संसदीय प्रणालीको सबभन्दा राम्रो चाहिँ यही अवस्था रहन्छ। बेलायतमा पनि तपाईँको के छ भने प्रधानमन्त्री र राजा वा रानीको चाहिँ बिचमा भएको कुराकानी प्रिभिलेज कम्युनिकेसन भनिन्छ तर त्यो कुराहरू हप्तै पछि गएर चाहिँ प्रधानमन्त्रीले ब्रिफ गरे हुन्छ। त्यस कारणले गर्दाखेरि हप्ताको एकचोटि चाहिँ राष्ट्रपतिसँग भेट्दाखेरि दुःख सुखका राम्रा नराम्रा सबै कुराहरू त्यहाँ चाहिँ आउँछन्। त्यसले गर्दा के छ भने मनोमालिन्य घटाउन चाहिँ मद्दत गर्छ। अहिले जस्तो के छ भने पोस्टबाट चाहिँ के छ भने राष्ट्रपतिलाई चाहिँ लेख्ने कुराहरू चाहिँ त्यस्तै उचित जस्तो लाग्दैन मलाई।
0: अब एकदमै निचोडमा भन्नुपर्दाखेरि यो संवादको क्रममा यो अध्यादेशकै अभ्यासलाई हेर्दाखेरि अब संसद अधिवेशन सुरु हुने कुरा पनि आइसकेको छ। यो अब कानुनको रूपमा चाहिँ त्यहाँ लगेर यसको चाहिँ आयु भनेको 6 महिना होइन त सर? यो जुन अध्यादेशको चाहिँ कानुनी मान्यता चाहिँ
2: 6 महिना होइन,
0: यसको कति हुन्छ सर? यसमा चाहिँ
2: 60 दिन भित्रमा पास भएन भने संसदबाट चाहिँ यो पहिलो कुरा त जुन दिन संसद बस्छ त्यो दिन दुवै हाउसमा लगेर दुवै सदनमा गएर चाहिँ के छ भने यो टेबल हुन्छ। जुन दिन सरकारले प्रस्तुत गर्छ त्यो दिन नै पास फेल हुन्छ। सुरुमै पास फेलमा तपाईँको फेल भयो भनेदेखि त्यो दिन नै यो समय यो चाहिँ सिद्धि त्यसरी बुझ्नुहोस् तपाईँ।
0: भनेपछि अब अहिलेको सरकार
2: राष्ट्रिय सभामा उसो छँदै छैन। राष्ट्रिय सभामा पेस भएर जाने बित्तिकै त्यो चाहिँ के छ भन्छ भने त्यो राष्ट्रपति कहाँ जाने बित्तिकै तपाईँको चाहिँ जस्तो 28 गते आज हाउस बोलायो भने सुन्छ होइन, त्यो उसमा आएको छ अनलाइनमा आइसक्यो। 28 गते चाहिँ आज हामी कति गतेमा छौँ? आज 22 गतेमा 22 गतेबाट 6 दिनपछि हाउस बोलाइएको छ। 28 गतेको दिन नै दुवै हाउसमा यो टेबल गर्नुपर्छ, यो व्यवस्था छ। अनि त्यो टेबल गरिसकेपछि जुन दिन सरकारले चाहिँ यसलाई चाहिँ पास गरियोस् भनेर राख्छ त्यो दिन बहुमतले पास हुनुपर्छ। अब राष्ट्रिय सभामा फेरि यो कुरामा चाहिँ अपोजिसनले चाहिँ आफ्नो चाहिँ हामी यो पास गर्न दिन्नौ भन्यो भने राष्ट्रिय सभाले त्यही दिन खारेज गरिदिन्छ, निष्क्रिय हुन्छ। त्यसो हुनाले गर्दाखेरि सरकारले अरू पार्टीहरूसँग पनि यस्ता कुरामा अहिले सहमति लिएर अगाडि बढ्नुपर्छ काम गर्दै जाँदाखेरि, होइन भनेदेखि यी कुराहरूले चाहिँ के छ भने हामीले जे गर्छौँ त्यो कुरा नै हुनुपर्छ किन हामी जनमतबाट आएको छौँ भन्ने मात्रै हुँदैन। प्रक्रियाको कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ, सारको कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। लोकतन्त्रमा प्रक्रिया र सारको दुवै कुराको उत्तिकै महत्त्व हुने हुनाले प्रक्रियालाई म मिच्छु र जान्छु भनेर भन्न मिल्दैन। सरकारले यो कुरा चाहिँ जति चाँडो बुझ्छ त्यति राम्रो ल है।
0: हजुर, धेरै धेरै धन्यवाद सर, यति कुरा बताइदिनु भएकोमा यहाँलाई
2: धन्यवाद।
0: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने लागौं छोटो विश्रामतर्फ।
3: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
4: हो।
3: के गर्दै गरेको?
4: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
3: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
4: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको सबै बेहोसी नसा पिएर यो बोलको सुमधुर पुरानो लोकप्रिय गीत सँगसँगै अब पनि कार्यक्रमलाई थप अगाडि बढाऊ अर्को एउटा सांगीतिक विश्रामबाट. यो सांगीतिक विश्राम भने लिएका छौं स्वर्गीय प्रेमध्वज प्रधानको आवाजमा रहेको यो गीतलाई तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ.

स्वर्गीय प्रेमध्वज प्रधानको आवाजमा रहेको यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि विदा हुन्छु। कृष्ण विक्रम थापाको आवाजमा रहेको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि ओझेलमा पर्छु। बाँकी समय सुमैसँग पितोस्। नमस्कार।

0: उनीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भनेर सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आए पनि सहयोगको रकम सदुपयोगभन्दा दुरुपयोगमा बढी खर्च गरिएको देखिएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
2: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने, है, अन्डाहरू, दुध यस्तोहरू मात्रै

0: हाम्रो जनताहरूले पनि खान नदिने चाहिए नखाने चाहिए. हामी पनि अलिअलि अब पहिला पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाया थियो. आज पनि अलिकति यति एक गिलास झोल हामी पनि खाया छौँ. धात कुरा गिराएर क्या फाइदा छ? अरूले धात्याएर फाइदा हुँदैन, अरूले थ्यागेर फाइदा हुँदैन.
1: तथ्याङ्क अनुसार सामाजिक सुरक्षा बापत राउटे समुदायको एकै घरमा चौमासिक 1,00,000 रुपियाँसम्म भत्ता जाने गरेको छ. तर यो रकमले उनीहरूको जीविकोपार्जनमा सुधार गर्नुको साटो झनै पर निर्भरता बढाएको छ. काठका सामग्री बनाएर जीविकोपार्जन गर्ने उनीहरूको पुर्ख्यौली सिप र पौरख हराउन थालेको छ. प्रदेश सरकारले राउटे नीति र करिडोरको अवधारणा अघि सारेको छ, तर त्यसले सार्थकता पाउन सकेको छैन. वार्षिक लाखौं रुपियाँ खर्चिए पनि राउटे समुदायको न स्वास्थ्य सुधारेको छ, न त संस्कृति नै बचाएको छ. बरु अस्वस्थ खानपान र मदिराले प्रजनन स्वास्थ्य र औसत आयुमै गम्भीर असर पारिरहेको छ.
2: सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ.
3: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो. सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो. विभागले निकालेको सूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ. नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्. यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्.
2: भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर तीर्थयात्राको सिजन शुरू भएको छ.
4: आगामी सातादेखि तीर्थयात्रा शुरू गर्ने गरी व्यवसायीले धमाधम बुकिङ लिइरहेका छन्. व्यवसायीका अनुसार अहिलेसम्म झण्डै 5,000 तीर्थयात्राका लागि ट्राभल बुकिङ गराइसकेका छन्. कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवा, केरुङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरू सड़क मार्ग भएर जाने गरेका छन्। सिन्धुपाल्चोकको तातोपानी नाका अहिले बन्द छ भने केही तीर्थयात्रीले चीनको लासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन्। भर्खरै भारत र चीन सरकारबीच लिपुलेख हुँदै तीर्थयात्रा खोल्ने सहमति समेत भएको छ. त्यसमध्ये मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण भने हिल्सा नाकाबाट देखिएको छ. भारतीय तीर्थयात्रीले यो वर्ष 35 टुर्स एण्ड ट्राभल्स मार्फत कैलाश मानसरोवर दर्शनका लागि बुकिङ जारी राखेका छन्। व्यवसायका अनुसार हिल्सा नाका हुँदै तीर्थयात्रामा जानेहरू भारतको लखनऊको बाटो भएर नेपालगंज हुँदै हुम्ला जाने गरेका छन्।
2: प्रधानमन्त्री वारेन्द्र शाहले चुनाव जितेको जिल्ला झापाका सुकुम्बासी सड़कमा उत्रिएका छन्। डोजर आतंक बन्द गर्न माग राख्दै पीर्तामोड़का सुकुम्बासी सड़क आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आफूहरू बसोबास गरेको ठाउँकै धनी पूर्जा पाउनुपर्ने अडान पनि राखेका छन्। वर्षौंदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने भन्दै उनीहरूले नागरिक आवासको हकमाथि खेलबाड नगर्न चेतावनी दिएका छन्.

भर्खरै सुन्दै हुनुहुन्थ्यो विक्रम गुरुङको शब्द र स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा संगीत भने स्वयं अरुण थापाकै रहेको थियो र तपाईँ अहिले बीएबएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथ

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: गुम्बासीमाथि बल प्रयोगको आलोचना गर्दै संसद सशक्त आवाज उठाउने निर्णय गरेको छ।
1: संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णय विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यादेशका सकारात्मक प्रावधानमा समर्थन गरे पनि सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधान प्रदत्त अधिकार संकुचित गर्ने र संविधानको भावना विपरीत ल्याइएका प्रावधानको जमेर विरोध गर्ने चेतावनी दिएको छ। अध्यादेश ल्याउँदा सरकार विधायकी अधिकारको गम्भीर उल्लंघन गर्नुका साथै संसदीय अभ्यासमाथि निर्मम प्रहार गरेको बैठकको ठहर छ। संविधानले ग्यारेन्टी गरेको आवासको अधिकारलाई कुण्ठित पार्दै सुकुम्बासीमाथि अमानवीय दमन गरेको भन्दै कांग्रेसले आक्रोश पोखेको छ। बिना पूर्व तयारी सुकुम्बासीलाई उठीवास लगाएर होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखेको भन्दै कांग्रेसले तत्काल मर्यादित पुनस्थापनाको काम थाल्न पनि सरकारसँग माग गरेको छ। प्रतिनिधि सभा नियमावली 2083 मस्यौदामा समेटेका कतिपय प्रावधान संविधानको मर्म विपरीत भएको भन्दै कांग्रेसले तत्काल सच्याउन समेत माग गरेको छ।
0: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्रीकै बाटो हिँड्न थालेको भन्दै सजग गराउनु

0: सबैले तिर्नुपर्छ, यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो, मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
1: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोरबाट बाटो हिँड्न थालेको भन्दै भूषालले लक्ष्य देखिसकिएको टिप्पणी समेत गर्नु भएको छ।
0: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यकतै थिएन। यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। बढीमा एक महिनाभित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
1: लोपोन्मुख राउटेहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भनेर सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आए पनि सदुपयोग भन्दा दुरुपयोग बढी देखिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
2: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको।
3: सबै राम्रो मिठो खानेकुरा खाने, मासु खाने, दाल तरकारीहरू किन्ने है, अन्डाहरू दुध यस्तो मात्रै किन्ने है, अनि यो सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
2: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो, तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविकोपार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया शाही,
4: भत्ता पाएको पैसा अब चामल खाने, अब पहिले रक्सिने नै हुने चिया, अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनताहरूले पनि खान नदिने चिया, नखाने चिया, हामी पनि अलिअलि अब पहिले पहिला आफ्नो आफूले बनाएको त्यो झोल मात्रै खाएको।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुल कार्य रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ।
4: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो। सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। विभागले निकालेको सूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्। यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्।
3: सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 हिरासतमा पठाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ परेका भट्ट र अग्रवाललाई विशेष अदालतले 12 हिरासतमा राख्न अनुमति दिएको हो। हिरासतमा राखिएका भट्टको 5 पटक र अग्रवालको 6 पटक 12 दिनमा थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन कुमार थापाले 2/3 भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानून भन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
5: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानुनको शासन। कानुनको शासनले भन्ने कुरा भनेको कानुनभन्दा माथि कोही पनि हुन्न, कानुनभन्दा माथि कानुन बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठुलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार बन्छ, बहुमतले जहिले पनि कानुन बनाउन सक्छ। तर कस्तो कानुन बनाउने, त्यो कानुनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो। एउटा
3: सरकारले अध्यादेश ल्याउन पाउने कुनै कुरा संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाइका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
5: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ। तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
3: अर्को प्रसंगमा उहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको छ।
5: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको छ, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्ने? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। 23 जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनु भएकोहरू हामीहरू पनि थियौँ, त्यसैले त हामीले दण्ड पायौँ त।
3: अब खबर फटाफट।
6: भारतबाट केराको आयात रोकिएपछि बागलुङ 12 नयाँ पुलका किसानलाई राहत। व्यापारीहरू किसानका बारी बारीमा पुग्न थाले, केराको भाउ पनि दर्जनको 60 दोब्बर पाउन थाले। 20 वैशाखको ओहोरीले घोराई उपमहानगर 12 रतनपुरका किसान हुमबहादुर किसीको 2 केरा खेती सखाप, लाखौंको क्षति। लमजुङका किसानलाई आलु खेतीले उकास्दै राजनाश क्षेत्रमा मात्रै 2,55,000 किलो उत्पादन। लाइन ब्यारेक छाडेर भागेका 18 कर्मचारीलाई 7 हाजिर हुन सशस्त्र प्रहरीको निर्देशन, लिखित स्पष्टीकरण सहित हाजिर नभए कार्यवाहीमा पर्ने। विदेशमा आकर्षक तलबको लोभ देखाउँदै 14 53 लाख ठग्ने 5 काठमाडौँ प्रहरीको फन्दामा। बागलुङ काठेकोला 3 सन्दीप थापा मगर, काठमाडौँ 3 निरबहादुर कार्की सरलाई, चक्रघट्ट 2 विजय कुमार यादव सहित काठमाडौँ चन्द्रगिरीका चिरञ्जीवी अधिकारी र रामेछाप लिखु तामाकोशी 1 प्रवेश गुरुङमाथि कारवाही हुँदै। र किसानको माग अनुसार 50% अनुदानमा धानको बिउ दिन नसक्ने पोखरा महानगरको प्रष्टीकरण 1000 बढी किसानबाट 21,000 किलो बिउ माग भएपछि महानगर पन्छियो।
1: यो PFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ।
4: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो। सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। विभागले निकालेको सूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्। यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन, स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्।
3: सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप 12 हिरासतमा पठाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ परेका भट्ट र अग्रवाललाई विशेष अदालतले 12 हिरासतमा राख्न अनुमति दिएको हो। हिरासतमा राखिएका भट्टको 5 पटक र अग्रवालको 6 पटक 12 दिनमा थप गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन कुमार थापाले 2/3 भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानून भन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
5: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानूनको शासन। कानूनको शासनले भन्ने कुरा भनेको कानूनभन्दा माथि कोही पनि हुन्न, कानूनभन्दा माथि कानून बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठूलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार बन्छ, बहुमतले जहिले पनि कानून बनाउन सक्छ। तर कस्तो कानून बनाउने, त्यो कानूनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो एउटा।
3: सरकारले अध्यादेश ल्याउन पाउने कुनै कुरा संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाइका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
5: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ। तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
3: अर्को प्रसङ्गमा उहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति जनाउनु भएको छ।
5: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ। तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको छ, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्यो? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। 23 जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनु भएकोहरू हामीहरू पनि थियौँ, त्यसैले त हामीले दण्ड पायौँ त।
3: अब खबर फटाफट।
6: भारतबाट केराको आयात रोकिएपछि बागलुङ 12 नयाँ पुलका किसानलाई राहत। व्यापारीहरू किसानका बारी बारीमा पुग्न थाले। केराको भाउ पनि दर्जनको 60 दोब्बर पाउन थाले। 20 वैशाखको ओरीले घोराई उपमहानगर 12 रतनपुरका किसान होमबहादुर किसीको 2 केरा खेती सखाप, लाखौंको क्षति। लमजुङका किसानलाई आलु खेतीले उकास्दै राईनाश क्षेत्रमा मात्रै 2,55,000 किलो उत्पादन। लाइन ब्यारेक छाडेर भागेका 18 कर्मचारीलाई 7 हाजिर हुन सशस्त्र प्रहरीको निर्देशन, लिखित स्पष्टीकरण सहित हाजिर नभए कारवाहीमा पर्ने। विदेशमा आकर्षक तलबको लोभ देखाउँदै 14 53 लाख ठग्ने 5 काठमाडौँ प्रहरीको फन्दामा। बागलुङ काठेकोला 3 सन्दीप थापा मगर, काठमाडौँ 3 निरबहादुर कार्की, सर्लाई चक्रघट्टा 2 विजय कुमार यादव सहित काठमाडौँ चन्द्रगिरीका चिरञ्जीवी अधिकारी र रामेछाप लिखु तामाकोशी 1 प्रवेश गुरुङमाथि कारवाही हुँदै। र किसानको माग अनुसार 50% अनुदानमा धानको बिउ दिन नसक्ने पोखरा महानगरको प्रष्टीकरण 1,000 बढी किसानबाट 21,000 किलो बिउ माग भएपछि महानगर पन्छियो।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली कांग्रेसले हालै जारी भएका आठवटा अध्यादेश र सुकुम्बासीमाथि बल प्रयोगको आलोचना गर्दै संसद सशक्त आवाज उठाउने निर्णय गरेको छ।
4: संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारका असंसदीय कदम र जनविरोधी निर्णय विरूद्ध कड़ा रूपमा प्रस्तुत हुने निर्णय गरेको हो। बैठकपछि प्रमुख सचेतक वासना थापाद्वारा जारी प्रेस विज्ञप्तिमा अध्यादेशका सकारात्मक प्रावधानमा समर्थन गरे पनि सार्वभौम संसदको क्षेत्राधिकार उल्लंघन गर्ने, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधान प्रदत्त अधिकार संकुचित गर्ने र संविधानको भावना विपरीत ल्याइएका प्रावधानको जमेर विरोध गर्ने चेतावनी दिएको छ। अध्यादेश ल्याउँदा सरकार विधायकी अधिकारको गम्भीर उल्लंघन गर्नुका साथै संसदीय अभ्यासमाथि निर्मम प्रहार गरेको बैठकको ठहर छ। संविधानले ग्यारेन्टी गरेको आवासको अधिकारलाई कुण्ठित पार्दै सुकुम्बासीमाथि अमानवीय दमन गरेको भन्दै कांग्रेसले आक्रोश पोखेको छ। बिना पूर्व तयारी सुकुम्बासीलाई उठीवास लगाएर होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखेको भन्दै कांग्रेसले तत्काल मर्यादित पुनस्थापनाको काम थाल्न पनि सरकारसँग माग गरेको छ। प्रतिनिधि सभा नियमावली 2083 मस्यौदामा समेटेका कतिपय प्रावधान संविधानको मर्म विपरीत भएको भन्दै कांग्रेसले तत्काल सच्याउन समेत माग गरेको छ।
3: नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले प्रधानमन्त्री बालेन्द्र शाह पनि पूर्व प्रधानमन्त्रीकै बाटो हिँड्न थालेको भन्दै सजग गराउनु भएको छ। आज काठमाडौँको पवर महलमा सड़कमा पत्रकार सम्मेलन गर्दै भूषालले आफूले दिएको सुझाव नमान्दा ओलीले अहिलेको नियति भोग्नु परेको भन्दै पालेनले पनि उही हालत बेहोर्नु पर्ने चेतावनी दिनुभयो।
5: नयाँ भनेको राम्रो कुरा खोजेका थिए र तपाईँलाई भोट हालेका छ। तपाईँ जति शक्तिशाली हुनुहुन्छ यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँ माथि सङ्कटहरू आइपर्नेछ। म फेरि पनि दोहोऱ्याएर भन्छु, बालेन्द्र शाहको सरकार यो असफल हुँदा यसको मूल्य सबैले तिर्नुपर्छ। यस्तो मूल्य फेरि तिर्न नपरोस्। 2076 सालको यो भदौ या असोजको कुरा हो। मैले कमरेड ओलीलाई भनेको थिएँ, ख्याल गर्नुहोस् तपाईँको व्यक्तित्व ओह्रालो लाग्दैछ है, ख्याल गर्नुहोस्। जतिखेर कमरेड केपी सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो त्यो बेलामा मैले कमरेड ओलीलाई भनेको थिएँ, किनभने कमरेड ओलीका खुट्टा बिस्तारै अन्त हिँड्दै उहाँको खुट्टा पछाडि फर्किन थालेको देखेपछि मैले उहाँलाई सचेत पारेको थिएँ।
3: प्रधानमन्त्री शाह राजमार्ग छाडेर चोरबाट बाटो हिँड्न थालेको भन्दै भूषालले लक्ष्य देखिसकिएको टिप्पणी समेत गर्नुभएको छ।
5: अध्यादेशको नाममा अहिले जे गरिएको छ, जे रमिता गरेको छ सरकारले, यो सरकारलाई यो आवश्यक नै थिएन। यतिको बलियो सरकार, उसका लागि राजमार्ग छ, उसले संसदबाट जेसुकै गर्न सक्छ। बढीमा एक महिनाभित्र सरकारले जुनसुकै कानून पारित गर्न सक्ने प्रशस्त बहुमत हुँदाहुँदै सरकार जसरी चोर बाटो हिँडेको छ, गल्ली गल्ली दगुर्दैछ, यो सुहाएन। तपाईँको बहुमतको गरिमा यसले राख्दैन र तपाईँले अध्यादेशबाट जति मान्छे निकाल्दै हुनुहुन्छ, 1500, 1600, 1700 मान्छे जुन भर्ती गर्दै हुनुहुन्छ, कसरी गर्नुहुन्छ हामी हेर्छौँ र हामी अपेक्षा गर्छौँ कि हिजका नियुक्तिहरूमाथि जसरी प्रश्न उठेको थियो, तिनको क्षमतामा प्रश्न उठेको थियो, तिनको योग्यतामा प्रश्न उठेको थियो, अयोग्य मान्छेहरू कत्रा ठुल्ठुला ठाउँमा पसिसकेको हामीले देखेका छौँ यो 1.5 महिनाभित्रमा, तपाईँले ख्याल गर्नुहोला।
3: लोपोन्मुख राउटेहरू पछिल्लो समय मदिराको लतमा डुब्न थालेका छन्। उनीहरूको जीविकोपार्जनमा सहयोग पुगोस् भनेर सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आए पनि सदुपयोग भन्दा दुरुपयोग बढी देखिएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: लुम्बिनी कर्णाली र सुदूरपश्चिमका वन जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हिजो आज दैलेखको गुराँस गाउँपालिका अन्तर्गत पर्ने जंगलमा बसाई सरी आएका छन्। हिजोसम्म पैसा छुदा पाप लाग्छ भन्ने राउटे आज भने सरकारी टोली झोलामा पैसा बोकेर कहिले आउला भनेर प्रतीक्षा गरिरहेका हुन्छन्। पहिलो पटक गुराँस गाउँपालिकाले 132 जना राउटेलाई 15,84,000 रुपियाँ चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्यो। यसरी भत्ता वितरण गर्दा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले त्यसको सदुपयोगितामा ध्यान दिन सुझाव दिइरहनु भएको थियो।
7: सबै राम्रो मिठो खाने कुरा खाने, मासु खाने,
2: दाल तरकारीहरू किन्ने है अन्डाहरू दुध यस्तोहरू मात्रै किन्ने है अनि यो सुर्ती सुर्ती रक्सी सक्सीहरू किन्ने कुरामा पैसा नफाल्ने है।
6: जनै 12,000 रुपियाँ हातमा पर्दा मुखिया शेरबहादुर शाहीको मुहारमा चमक त थियो तर चमकसँगै बस्तीमा गम्भीर संकट पनि देखिएको छ। भत्ताको नगद हातमा पर्ने बित्तिकै राउटेहरू नजिकैका मदिरा पसलतिर दौडिहाल्छन्। जीविको पार्जनमा केही सहजता होस् भनेर सरकारले उपलब्ध गराएको भत्ताले राउटे समुदायलाई मदिराको लत बढाएको छ। मुखिया शाही
7: भत्ता पाएको पैसा अब चामल खाने अब पहिला पहिला रक्सिने नै हुने चिया अब यस्तै नेपालमा रक्सिने भइदिए भए अब हाम्रो जनता उड्न पनि खान नदिने चिया नखाने चिया हामी पनि अलिअलि अब पहिला पहिला आफ्नो आफूले बनाएपछि झोल मात्रै खाएको थियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र सदा झैं आज पनि कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज बिहिबार 7 मे 2026 साल तदनुसार वैशाख 24 गते 2083 विक्रम सम्बत हजुर बिहिबारको कार्यक्रम पनि सुरु भयो र तपाईँको साथमा म 3 घन्टासँगै रहनेछु ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ इमेलद्वारा भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई भन्दा बाहिरबाट हामीलाई फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र इमेलद्वारा हामीलाई सम्पर्क गर्न चाहनुहुनेहरूका लागि हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ मेरो देशको झण्डा थुप्रै कलाकारहरू मिलेर गाउनुभएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ देशप्रेमको भावनाले ओतप्रोत भएको गीत थियो यो गीतबाट कार्यक्रम अगाडि बढ्यो र अब आजको थट फर द डे एकजना बेनामे लेखक भन्नुहुन्छ वेन प्लान ए डजन्ट वर्क डोन्ट वरी यु स्टिल ह्याभ 25 मोर लेटर्स टु गो थ्रु जब तपाईँको पहिलो योजना अथवा प्लान एले काम गर्दैन चिन्ता नलिनुहोस् तपाईँसँग अरू 25 अक्षरहरू बाँकी छन् यसलाई हामी बिम्बका रूपमा हेर्न सक्छौँ किनभने अल्फाबेट्स 26 हुन्छ एदेखि जेडसम्म प्लान ए एले काम गरेन भने बीदेखि जेडसम्म अझै 25 अक्षरहरू बाँकी छन् भन्न खोजिएको हो अर्थात् एउटा योजना विफल भयो भन्दैमा हतोत्साही हुनु पर्दैन अरू थुप्रै योजनाहरू बाँकी नै छन् बरु तपाईँले कसरी योजना विफल भयो त्यसबाट तपाईँले के पाठ सिक्नुभयो त्यसरी अगाडि बढ्नुपर्छ टुडे इन हिस्ट्री 2017 साल 7 मेको कुरा हो बाहुबली 2 द कन्क्लुजन बिकम्स द हाइएस्ट ग्रोसिङ इन्डियन बक्स अफिस फिल्म एभर अर्निङ $120 मिलियन हिन्दी चलचित्र यो साउथको हो बाहुबली 2 द कन्क्लुजन 2017 सालमा एकदमै धेरै पैसा कमाउने फिल्म भएको थियो बाहुबली 2 द कन्क्लुजन जसले $120 मिलियन कमाएको थियो बक्स अफिसमा फेमस बर्थडे 1999 सालमा जन्मेका हुन् डच फुटबलर र अहिले लिभरपुल क्लबसँग आबद्ध छन् कोडी ग्याक्पो उनको जन्म नेदरल्यान्ड्सको आइन्डहोभनमा भएको थियो 1999 साल 7 मेका दिन अब हेल्थ टिप्स लिमिट सुगरी ड्रिङ्क्स अहिलेको समयको यो ठुलो समस्या हो हामी चिनी बढी भएको खानेकुरा खान्छौँ डेली बेसिसमा अनि रेगुलरली खान्छौँ यसमा अलिकति लगाम लगाउनु पर्ने हुन्छ जस्तै सफ्ट ड्रिङ्क्स फ्रुट जुस स्विटन टिज आदि इत्यादिमा बढी चिनीको मात्रा हुने हुनाले हामीले यसमा सावधानी अप्नाउनु पर्ने हुन्छ किनभने यसबाट हुन सक्ने जोखिम भनेको हार्ट डिजिज Type 2 diabetes आदि रोगहरूको जोखिम छ त्यसैले यसबाट जोगिनुपर्छ कम चिनी खाऊ त्यसको स्टार्टअपहरू पानी अनस्विटन टिज स्पार्कलिङ वाटर कफी उत्तम मानिन्छ अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ 26 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम गए राति भन्दाखेरि पनि अघि बिहान पख केही पानी परेको थियो र हल्का राहत मिलेको छ र आज अधिकतम तापक्रम सेरियामा 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ मिश्रित खालको मौसम छ घाम लाग्ने बदली हुने
र समय समयमा फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब नेपाल काठमाडौँको तापक्रम अहिले 15 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 23 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै काठमाडौँमा पनि मिश्रित खालको मौसम देखियो। घाम लाग्ने बदली हुने अनि मेघ गर्जनका साथ केही पानी पर्ने सङ्केत छ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 10 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 17 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट क्लाउड एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै हल्का बदली हुने सङ्केत छ भने मन्द गतिमा हावा बहनेछ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो। बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सङ्गीतको पालो प्रताप दास र अनु चौधरीको स्वरमा हामी यो गीत सुन्छौँ माया। इन्जोय।

तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

The Elements band ko git sundai hununthyo Easy One. प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ तपाईं लाल शाहीको साथमा ब्रुनाईको समय अहिले बिहानको 7 बजेर 26:30 मिनट गएको छ. आज कार्यक्रममा विशेष गरी यो कार्यक्रमको पहिलो घण्टामा सदा झैं सुनाउनेछु वैदेशिक विनिमय दर अनि दोस्रो घण्टामा राशिफल हुनेछ अनि आज डेली सप्लिमेन्ट टेक्नोलोजी ट्रेन्ड्स. तर कार्यक्रमको दोस्रो घण्टामा आज आउनुहुनेछ हाम्रा नयाँ सहकर्मी बिना गुरुङ जो अहिले अन्डर स्टडी हुनुहुन्छ र अहिले मेरो साथमा हुनुहुन्छ. उहाँले कार्यक्रमको दोस्रो घण्टा सञ्चालन गर्नुहुनेछ. यदि तपाईँ नौलो हुनुहुन्छ भने छक्क नपर्नुहोला. बिना गुरुङको प्रथम प्रयास आज कार्यक्रमको दोस्रो घण्टामा तपाईँले सुन्न सक्नुहुनेछ. अनि कार्यक्रमको तेस्रो घण्टामा एउटा अन्तर्वार्ता राखिएको छ. रोयल आर्मी फिजिकल ट्रेनिङ कोरका एक्सर्साइज रिहेबिलिटेसन इन्स्ट्रक्टर हुनुहुन्छ स्टाफ सर्जन प्रताप गुरुङ. उहाँसँग हाम्रा सहकर्मी धनराज राईजीले कुराकानी गर्नुभएको छ. त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु. बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला. ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि डिआइओबी अर्थात् डिफेन्स इन्फ्रास्ट्रक्चर अर्गनाइजेसन ब्रुनाईको सेड्युल वर्क सुरु भएको छ र यसमा वाटर टेम्परेचर मोनिटरिङ एन्ड क्लोरिन टेस्टिङ अहिले गरिरहेको छ डिआइओबीले. र आजको दिन H15 घरहरू G1 G12 सम्म बिहान 7:45 दिनको 5 बजेसम्म त्यो कार्य हुनेछ र डिआइओबीका स्टाफहरू तपाईँको घर दैलोमा आउनेछन्. पक्कै पनि एक्सेस दिनुहुनेछ. अनि भोलि 8 दिन H15 घरहरू H1 to H12 हुनेछन् र समय उही नै हो 7:45 to 5 बजेसम्म.

Sundayon onto B8 ko Maichang. Football fan harule Champions League kati ko follow gardai hununcha. Champions League ko second semi-final khel hijo bhayeko thiyo. PSG versus Bayern Munich ra nikai sansanipurna khel thiyo first leg ma ek goal ko antar thiyo ra hijo barabari ma tungyo khel PSG ra Bayern Munich ko tesartha PSG ले फर्स्ट लेग जितेको हुनाले एग्रिगेटमा पीएसजी अगाडि भयो र सेमिफाइनल 2 जित्न सफल भएको छ पीएसजी र त्यसभन्दा अघि आर्सेनल फाइनलमा पुगिसकेको छ अब च्याम्पियन्स लिग फाइनल आर्सेनल वर्सेस पीएसजी को बीचमा हुनेछ स्मरण रहोस् पीएसजी गत वर्षको विनर्स होल्डर हुन् उनीहरू र यो पालि आर्सेनल निकै चम्किरहेको छ यो खेल निकै प्रतिस्पर्धात्मक होला जस्तो छ

झिमझिममा आँखा झिम्काइदेऊ, नजरमा नजर जुधाइदेऊ। शीतल पुन र नरेन्द्र प्यासीलाई सुन्दै हुनुहुन्थ्यो। भोलि 8 मे शुक्रबारको दिन बिहान 9:15 to 11 ब्रिटिस फोर्सेस प्रणाईवासीका लागि चिटच्याट कम्युनिटी सेन्टरमा कुकिङ क्लास हुँदैछ। यो एकदमै एक्साइटिङ हुनेवाला छ र यो कुकिङ क्लासमा आलुदम चटपटे पानीपुरी बनाउन सिकाइनेछ र ब्रिटिस फोर्सेस प्रणाईका सबै दिदीबहिनीहरूलाई स्वागत गरिएको छ। दिदीबहिनी भन्नाले आजकल यो पोलिटिकली इन्करेक्ट हुन सक्छु म, किनभने स्पाउजेस भनेपछि दिदीबहिनी मात्रै हुँदैनन्, अरू पनि हुन्छन्। 9:15 सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा कुकिङ क्लास ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। सुशान्त केसी र अस्मिक खवासको पालो परेको छ अब गीत गाउने, तबाही। इन्जोय।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: Cycle chalaunu tapaiko swasthyako lagi dherai prakarle faidajanak cha. Tara uchit savadhani napnauda kahile kahi befaida pani huna sakcha tapailai yesbata. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईं पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: यो BFBS कुल कारवाही हो।

सुन्दै हुनुहुन्थ्यो प्रारम्भ ब्यान्डको यो गीत उड्न देऊ। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो खण्डमा छौं। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 151.08 रुपियाँ, बिक्री दर 151.68 रुपियाँ। युरो एकको खरिद दर 178.05 रुपियाँ, बिक्री दर 178.75 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.04 रुपियाँ, बिक्री दर 206.86 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 194.20 रुपियाँ, बिक्री दर 194.97 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिदर 109.70 रुपियाँ, बिक्री दर 110.13 रुपियाँ। कनेडियन डलर एकको खरिदर 111.09 रुपियाँ, बिक्री दर 111.53 रुपियाँ। सिङ्गापुर डलर एकको खरिदर 119.26 रुपियाँ, बिक्री दर 119.73 रुपियाँ। ज्यापानिज यान 10 को खरिदर 9.69 रुपियाँ, बिक्री दर 9.73 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.18 रुपियाँ, बिक्री दर 22.27 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.27 रुपियाँ, बिक्री दर 40.43 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.45 रुपियाँ, बिक्री दर 41.61 रुपियाँ। थाई भाट एकको खरिद दर 4.71 रुपियाँ, बिक्री दर 4.73 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.14 रुपियाँ, बिक्री दर 41.30 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 38.49 रुपियाँ, बिक्री दर 38.64 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 10.47 रुपियाँ, बिक्री दर 10.51 रुपियाँ। स्वीडिश क्रोनर एकको खरिद दर 16.45 रुपियाँ, बिक्री दर 16.51 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.83 रुपियाँ, बिक्री दर 23.92 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.28 रुपियाँ, बिक्री दर 19.36 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 493.24 रुपियाँ, बिक्री दर 495.20 रुपियाँ। बारेन डिनार एकको खरिद दर 400 रुपियाँ, बिक्री दर 401.59 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 392.39 रुपियाँ, बिक्री दर 393.94 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब हामी गीत सङ्गीततर्फ नै लाग्दैछौँ। फेरि बिम्ब ब्यान्डको गीत म अब प्रस्तुत गर्दैछु, भ्रम।

सुन्दै हुनुहुन्थ्यो बिम्ब ब्यान्डलाई भ्रम. प्रभातकालीन आवाज कार्यक्रमको यो पहिलो घण्टा हो, हामी करिब अन्ततिर पनि आइपुग्यौं र कार्यक्रमको दोस्रो घण्टामा हामी बिना गुरुङलाई पाउनेछौँ. तपाईँले पाउनुहुनेछ बिना गुरुङलाई, किनभने बिना गुरुङ अहिले अन्डरस्टडीमा हुनुहुन्छ, उहाँले तालिम गरिराख्नु भएको छ र दोस्रो घण्टा उहाँको जिम्मामा परेको छ र उहाँलाई पक्कै पनि इन्करेज गर्नुहुनेछ. केही कमी कमजोरीहरू पक्कै पनि होलान्, तर भनिन्छ नि अहिलेका एक्सपर्टहरू कुनै दिन आफै पनि बिगिनर थिए र त्यो सम्झेर तपाईँले उहाँलाई साथ र सहयोग दिनुहुनेछ. र कार्यक्रमको पहिलो घण्टालाई म अब बिट मार्ने तर्खरमा छु. कसरी म भन्ने गीतबाट राजु लामाले गाउनुभएको गीत हो, इन्जोय गर्दै गर्नुहोला. त्यसपछि तपाईँको भेट हुनेछ बिना गुरुङसँग कार्यक्रमको दोस्रो घण्टामा. इन्जोय.

0: काङ्ग्रेस सभापति गगन कुमार थापाले दुई तिहाईको भ्रम नपाल्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टीका सांसदलाई प्रशिक्षण दिएपछि पत्रकारसँग कुरा गर्दै थापाले कानून बनाउनेहरू पनि कानून भन्दा माथि नहुने र विधिको शासन मान्नुपर्ने भन्दै सरकारलाई बहुमतको भ्रममा नपर्न चेतावनी दिनुभएको हो।
1: डेमोक्रेसीको सबभन्दा फन्डामेन्टल कुरा भनेको विधिको शासन, कानुनको शासन। कानुनको शासनले भन्ने कुरा भनेको कानुनभन्दा माथि कोही पनि हुन्न, कानुनभन्दा माथि कानुन बनाउने पनि हुन्न। तर पछिल्लो समयमा सरकारले गरेका निर्णयहरू जुन तरिकाले गरिएका छन् भएका छन्, यो सरकार एउटा ठुलो भ्रममा छ। सरकारसँग जहिले पनि बहुमत हुन्छ, अनि सरकार बन्छ, बहुमतले जहिले पनि कानुन बनाउन सक्छ। तर कस्तो कानुन बनाउने, त्यो कानुनको प्रयोग कसरी गर्ने भन्ने कुरा बडो महत्त्वपूर्ण कुरा हो। यसमा सरकारको ख्याल पुगेको छैन, हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो। एउटा
0: सरकारले अध्यादेश ल्याउन पाउने विषय संवैधानिक भए पनि वर्तमान सरकारले संवैधानिक परिषद अध्यादेश मार्फत आफ्ना रोजाएका मान्छे भर्ती गर्ने दाउपेच रचेको थापाको आरोप छ।
1: प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ। मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने, प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानुन मन्त्री आउनुहुन्छ, तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ। अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो।
0: अर्को प्रसंगमा वहाँले राज्य बर्बर रूपमा प्रस्तुत भएको भन्दै आपत्ति पनि जनाउनु भएको छ।
1: हाम्रो कानूनले प्रष्टसँग भन्छ, नदी किनारमा बसेको मानिसहरूको उनीहरूलाई पहिला पहिचान गर्नु र त्यस पछाडि यसरी व्यवस्थापन गर्नु सबै कुरा भन्छ। हाम्रो कानूनले प्रष्टसँग भन्छ, यदि कोही नक्कली सुकुम्बासी छ भने उसलाई जमिन नदिनु, उसलाई कानून बमोजिम कारवाही गर्नु, यो पनि भन्छ। यी सबै कुराहरू सरकारले गर्नुपर्छ। हो, हामीबाट गल्ती कमजोरी भएको भनेको यो विषयलाई हामीले धेरै पहिला टुङ्ग्याउन सकेनौँ, तर यत्रो वर्षपछि यत्रो पेचिलो विषय जब टुङ्गिने बेला आएको छ, अहिले यो विषयलाई कसरी ह्यान्डल गर्ने? स्टेट भनेको यस्तो हुन्छ, राज्यले बल प्रयोग गर्न पाउँछ, राज्य बरबर हुन पाउँछ। भाद्र 23 गते जुन घटना भयो, त्यो घटनाको किन विरोध गरेको भने त्यो बेलाको राज्यको जिम्मेवारी लिनुभएकोहरू हामीहरू पनि थियौँ, त्यसैले त हामीले दण्ड पायौँ त।
0: सरकारले सरकारी कर्मचारीका 12 ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ।
2: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले आज सार्वजनिक सूचना निकालेर सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू खारेज गरेको जानकारी गराएको हो। सरकारले भर्खरै जारी गरेको नयाँ अध्यादेशको आधारमा विभागले ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। विभागले निकालेको सूचनामा 8 निजामती कर्मचारीका र 4 स्वास्थ्य कर्मीका ट्रेड युनियन खारेज गरेको छ। नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्य कर्मी संघ, मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन खारेज भएका छन्। यस्तै नेपाल स्वास्थ्य कर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्य कर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्य कर्मी संगठन रहेका छन्।
0: गत महिना युद्ध विराम शुरू भएदेखि इजरायलको सेनाले बेरुतमा पहिलो पटक आक्रमण गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी राजधानीको दक्षिणी उपनगरहरूमा भएको आक्रमणको निशानामा हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर रहेको बताउनु भएको छ। बीबीसीका बेरुत संवाददाता ह्युगो बाजिगाले युद्ध विराम इजरायल र हिजबुल्लाह बीचको युद्ध रोक्न असफल भएको बताउनु भएको छ।
3: The Iranians have been badly damaged. The Americans are paying a costly political price because it was clearly a misguided conflict done on false premises. But they do now both want to back out of this, and that's a good sign.
0: बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। बागमती प्रदेश सरकारले विक्रम सम्वत 2081 वैशाख 24 गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरू गरेको थियो। प्रदेश सरकारी कामकाज